0: सामुदायिक संरचनाको सुरक्षालाई उच्च प्राथमिकता दिएको हो। राजनैतिक आन्दोलन, बन्द हड़ताल तथा अन्य अवांछित गतिविधिका क्रममा उद्योग व्यवसाय र व्यवसायका निजी निवास समेत निशानामा पर्न थालेपछि सरकारले निजी क्षेत्रको सुरक्षाका लागि नयाँ संस्थागत तथा नीतिगत व्यवस्था गर्न लागेको जनाइएको छ। नीतिमा उद्योग व्यवसायमा आक्रमण भए कड़ा सुरक्षा कार्यवाही हुने, लुटिएका सामान फिर्ता गर्न विशेष खोज अभियान चलाइने, निजी क्षेत्रले लामो समयदेखि माग गर्दै आएको विषयको रूपमा यसलाई लिइएको छ भने आन्दोलनबाट भएको क्षतिपछि सरकारको नयाँ रणनीति बन्न लागेको हो। जेएनजीलाई लक्षित स्टार्टअप र व्यवसाय एक्युबेसन गर्ने पनि नीतिमा उल्लेख गरिएको छ। कार्यान्वयनको अनुगमन गर्न उच्च स्तरीय समिति बनाइने भएको छ भने कागजको रणनीति कार्यान्वयनमा आए मात्रै परिणाम दिन सक्छ भनेर टिप्पणी गरिएको छ। निजी सम्पत्तिमाथि आक्रमणमा जीरो टोलरेन्स, औद्योगिक क्षेत्रलाई शान्ति क्षेत्र बनाउने सरकारको रणनीति आजको हिमालय टाइम्समा खबर छ।
1: निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउने कानूनी बाटो खुलाउन सरकारले केही नेपाल ऐन संशोधनको तयारी गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयकी सचिव सरिता दवाड़ीले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आवश्यक कानून संशोधनको विषयमा कानून मन्त्रालयसँग छलफल भइसकेको जानकारी दिएकी छन्। शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले आयोजना गरेको नेपाल भारत विद्युत व्यापारमा निजी क्षेत्रको सम्भावना र आगामी बाटो विषयको कार्यक्रममा बोल्दै सचिव दवाड़ीले नयाँ विद्युत ऐन ल्याएर प्रक्रिया अघि बढ़ाउँदा लामो समय लाग्ने भएकाले तत्कालका लागि साबिकको ऐन संशोधनलाई छोटो बाटोका रूपमा अघि बढ़ाउन लागि जानकारी दिएकी छन्। हालकै कानून संशोधन गरेर अनुमति दिने तयारी, विद्युत व्यापारमा निजी क्षेत्र शीर्षकमा आर्थिक अभियानमा यो खबर छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। खाना पकाउने एलपी ग्यासको अभाव सर्किएपछि नेपाल ऑयल निगमले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अत्यावश्यक उपभोक्ताका लागि ग्यास बिक्री वितरण थाले पनि सर्वसाधारणले सहज रूपमा ग्यास पाउन सकेका छैनन्। ग्यास लिन बिहानैदेखि बिक्री केन्द्रमा पुगेका उपभोक्ताहरू लामो समयसम्म लाइनमा बस्नु परेको र पालो आएपछि समेत ग्यास नपाएको गुनासो गरेका छन्।
2: लुम्बिनी प्रदेश सभा सञ्चालनका लागि एक वर्षको अवधिमा करोड़ौं खर्च भए पनि तीनवटा मात्र मूल कानून निर्माण भएका छन्। कानून निर्माणका लागि प्रदेश सभामा सातवटा विधेयक दर्ता भएका थिए। तीमध्ये तीनवटा कानून पारित भएका छन् भने दुईवटा अझै विचाराधीन अवस्थामा रहेका छन्।
1: सर्वोच्च अदालतको फैसला लेखनमा विलम्ब देखिएको छ। मुद्दा सुनवाईमा ढिला सुस्ती भएको भनेर गुनासो उठिरहेका बेला पछिल्लो समय सर्वोच्च अदालतमा न्यायाधीशबाट अन्तिम भएर पनि पूर्ण फैसला लेख्ने कार्यमा विलम्ब देखिएको हो।
2: नवगठित सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको स्वास्थ्य संस्थामा डायलसिस सेवा विस्तार गर्ने निर्णय गरेको छ। शुक्रबार नवनियुक्त मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको मन्त्री परिषदको पहिलो बैठकले प्रदेशको विभिन्न स्वास्थ्य संस्थामा डायलसिस सेवा विस्तार गर्ने निर्णय गरेको हो।
1: राष्ट्रिय गौरवको आयोजना मध्य पहाड़ी लोकमार्गको 2 किलोमिटर सड़क 2 वर्षदेखि अल्पत्र परेको छ। निर्माण व्यवसायको लापरवाहीका कारण बागलुङ नगरपालिका वडा नम्बर 1 रामरेखादेखि उपल्ला चौरसम्मको 2 किलोमिटर सड़क 2 वर्षमा पनि सम्पन्न हुन नसकेको हो।
2: जाजरकोट भूकम्पबाट क्षतिग्रस्त सल्यानको दारमा गाउँपालिकामा निजी आवासको विस्तृत क्षति आकलन डीडीए सम्पन्न भए पनि प्रतिवेदन स्वीकृतिमा ढिलाइ हुँदा पुननिर्माणको प्रक्रिया अघि बढ़न सकेको छैन। क्षति आकलनको प्रतिवेदन जिल्ला विपद व्यवस्थापन समितिमा पेश भए पनि आवश्यक प्रक्रिया पूरा हुन बाँकी रहेकाले प्रभावित परिवार सरकारी सहयोगको प्रतीक्षामा छन्।
1: विशेष गरी देशको पूर्वी पहाड़ी जिल्लामा उत्पादन हुने अलैची निर्यातले यस वर्ष कीर्तिमान कायम गरेको छ। नेपालमा उत्पादन हुने मध्ये धेरै जसो परिणाम निर्यात हुने अलैचीको उत्पादन र बजार पछिल्ला वर्षहरूमा थप बढ़ेको छ। यसले एकातिर किसानको जीवनयापन सहज भएको छ भने निर्यातमा पनि यसले आफ्नो हिस्सा बढ़ाउँदै लगेको छ।
2: सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगर अस्पताल र लाटी कोइली स्वास्थ्य संस्थामा डेंगूको निशुल्क परीक्षणको व्यवस्था गरेको छ। नगरपालिकाभित्र डेंगूका बिरामीको चाप बढ़दै गएपछि नगरपालिकाले यी 2 स्वास्थ्य संस्थामा डेंगूको निशुल्क परीक्षणको व्यवस्था मिलाएको हो।
1: सरकार र गैर आवासीय नेपालीको संयुक्त लगानीमा स्थापित कम्पनीले विदेशी मुद्रामा प्राथमिक शेयर निष्कासन अथवा आईपीओ जारी गर्न पाउने भएका छन्। धितोपत्र दर्ता तथा निष्कासन नियमावली 2073 संशोधन गरेर नेपाल धितोपत्र बोर्डले सरकार र एनआरएनएको संयुक्त लगानीमा स्थापना भएको कम्पनीले चुक्ता पुँजीको 85% आईपीओ जारी गर्न पाउने व्यवस्था गरिएको हो।
2: ऊर्जा क्षेत्रका सरकारवालाहरूले देशमा उत्पादित बिजुलीको आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारीकरणका लागि थप विद्युत व्यापार अपरिहार्य रहेको बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानद्वारा आयोजित फ्राइडे फोरममा बोल्दै वर्तमान अवस्थामा विद्युत खेर जाने अवस्था अन्त्य र भविष्यमा विद्युत उत्पादनका लागि गरिसकेको अरबौं लगानी संरक्षणका लागि विद्युत व्यापारमा निजी क्षेत्रको अपरिहार्यता रहेको बताएका हुन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। इण्डोनेसियाको फ्लोरेन्स टापुमा शनिबार बिहान 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण भवन तथा घर भत्किँदा 38 जनाको मृत्यु भएको छ भने सयौं बेपत्ता भएका छन्। भौतिक संरचनामा व्यापक क्षति भएको अधिकारीहरूले बताएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार बिहान 5:58 जाँदा फ्लोरेन्स क्षेत्रकामा 10 किलोमिटर गहिरासम्म भूकम्प गएको थियो।
4: अब खेल खबर। नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरूष फ्रेन्चाइज भलिबल प्रतियोगिता नेपाल भलिबल लीग एनभीएलको पहिलो संस्करणको मिति औपचारिक रूपमा सार्वजनिक भएको छ। आयोजक केडी आगुपले शुक्रबार विज्ञप्ति जारी गर्दै एनभीएल आगामी भदौ 19 देखि 27 गतेसम्म आयोजना हुने जनाएको हो। प्रतियोगिता काठमाण्डुको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको बहुद्देश्य कवर्ड हलमा सञ्चालन हुनेछ। यसमै लामो समयदेखि चर्चामा रहेको नेपालको पहिलो पुरूष भलिबल फ्रेन्चाइज लीग आयोजना हुने मिति निश्चित भएको छ।
3: अब विचार विश्लेषणको पालो। आजको कान्तिपुर दैनिकमा पूर्व अर्थमन्त्री युवराज खतिवडाको अन्तर्वार्ता छापिएको छ। अर्थतन्त्र सुधार्न सरकारको समग्र कार्यशैली बदलिनुपर्छ भन्ने शीर्षकमा उहाँले भन्नुभएको छ। सरकारको नीति तथा कार्यक्रम, बजेट, वाचापत्र, सय बुधे कार्ययोजना हेर्दा संगतिको अभाव छ। निश्चित राजनीतिक दर्शनको अभावमा यस्तो भएको हो। अहिले स्टेट एक्टर भन्दा नन स्टेट एक्टरको प्रभुत्व बढ़न थालेको देखिन्छ। प्रधानमन्त्री र अर्थमन्त्रीको काम गराई हेर्दा एक अर्कालाई विश्वासमा वा अविश्वास वा बाइपास गरेको जस्तो लागेको छ। सरकारले व्यक्तिगत आयकरका दर घटाई, उपभोग बढ़ाएर आर्थिक वृद्धिको बाटो रुज्यो। यो अर्थतन्त्रमा मन्दी रहेका बेला छोटो अवधिका लागि अवलम्बन गरिने विकल्प मात्रै हो। कानून अनुसार अनुसन्धान गर्ने नाममा उद्योगी व्यवसायलाई निरुत्साहित गर्ने काम नगरौं। औसत आयु बढ़िरहेको र जनसंख्या वृद्धि दर घटिरहेका बेला काम गर्ने उमेर घटाउनु युक्तिसंगत हुँदैन। बन्द रहेका उद्योग चलाउन हामीले हार खाएको हो। अहिले सेनाले चलाएको छ, राम्रो भए ठिकै छ, तर धान्न सकिएला जस्तो मलाई लाग्दैन, युवराज खतिवडाले भन्नुभएको छ।
4: वित्तीय संहितामा असन्तुलन शीर्षकमा श्याम नेउपानेको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। वित्तीय संहिता भनेको केवल बजेट र राजस्वको अंक गणितीय बाँडफाँड मात्र होइन, यो त जनताको घर दैलोमा लोकतन्त्रको लाभांश पुर्याउने र समावेशी समृद्धि हासिल गर्ने प्राथमिक शासकीय औजार हो। वित्तीय समानीकरण, सशर्त समपूरक अनुदान तथा राजस्व बाँडफाँडको वैधानिक संयन्त्र, केन्द्रीयतावादी सोच र राजनीतिक हस्तक्षेप त्यागेर पूरकताको सिद्धान्त अनुसार तल्लो तहलाई सक्षम बनाऊ, घर दैलोमा लोकतन्त्रको लाभांश पुर्याउने र समावेशी समृद्धि हासिल गर्ने प्राथमिक शासकीय औजार, त्यस्तै कार्य सम्पादनमा आधारित बजेटिङ प्रणालीलाई नै तीनै तहमा लगानी गर्नु अपरिहार्य रहेको छ।
3: त्यसै गरी आजको कान्तिपुर दैनिकमा किशोर नेपालले लेख्नु भएको छ, देउवाका दायित्व र कर्तव्य शीर्षकमा, यति बेला नेपाली कांग्रेस संकटापन्न अवस्थामा छ, देशलाई गणतान्त्रिक बनाउने यो पार्टीका विरूद्ध चौतर्फी आक्रमण भइरहेको छ, देउवामा नयाँ र पुराना बीच मेलमिलाप गराउने खुबी छ, पार्टीको सुदृढीकरणका लागि उनका विगतका अनुभव र वर्तमानका अनुभूतिको सकारात्मक प्रयोग हुनुपर्छ, इतर र भित्रको भेदभाव हटाएर पार्टीमा एकता र नवीन जागरण ल्याउनु देउवाको अहिलेको सबैभन्दा प्रमुख दायित्व र कर्तव्य दुवै हो।
4: हौस त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
0: अहिले बिहानको 6 बजे हजुरको रेडियो।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईलाई हार्दिक स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 31 गते आइतबार, अगस्त 16 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको चतुर्थी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: चितवनको इच्छा कामनामा पाँच सिमल धारामा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध। जाजरकोटमा दुईजना बेपत्ता, सात घाइते। वर्षा शुरू भए यता पहिरोका कारण सबैभन्दा धेरै मानवीय क्षति।
1: काठमाडौँका पाँच स्थानबाट पहिलो दिनमा 6,000 भन्दा धेरै ग्यास सिलिण्डर बिक्री। आज उपत्यका सात स्थानबाट बिक्री गरिने दैनिक उपभोग्य वस्तुको अभाव र महँगी अनुगमन नगरिएको गुनासो।
0: चार प्रणालीमा सुधारको पहल अघि बढ़्यो। शिक्षा विधेयक, आलूको पर्याप्त उत्पादन हुँदा पनि बजार नपाइएको किसानहरूको गुनासो।
1: इण्डोनेसियाको समुद्री टापुमा शक्तिशाली भूकम्प, 47 जनाको मृत्यु। कोलम्बिया भूकम्पमा मृत्यु हुनेको संख्या 287 पुग्यो। म्यानमारमा बाढ़ीका कारण लाखौं घर डुबानमा।
0: र राष्ट्रिय फुटबल खेलाड़ी आशिष राईको उपचारमा सरकारले व्यवस्था गरेको भन्दै सुनसरीका खेलाड़ीद्वारा ध्यानाकर्षण। नेपाल गल्फ संघ र चीनको एडी वाई गल्फ बीच सहकार्य गर्ने सम्झौता।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा उपचार प्रणालीमा सुधार ल्याउनको लागि सरकारले शुरू गरेको अभ्यासको प्रसंग।
1: सरकारले स्वास्थ्य सेवा थप सहज, गुणस्तरीय र व्यवस्थित बनाउने उद्देश्यले उपचार प्रणालीमा सुधारको पहल थालेको छ। उपचारमा देखिँदै आएको असमानता, अनावश्यक परीक्षण, महँगा औषधिको प्रयोग तथा स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता सम्बन्धी समस्यालाई सम्बोधन गर्न सरकारले मानक उपचार प्रोटोकललाई स्वास्थ्य बीमासँग आबद्ध गर्ने तयारी अघि बढ़ाएको छ। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्राध्यापक डाक्टर जगदीश प्रसाद अग्रवालको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा विभिन्न विधाका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग उपचार प्रणालीलाई थप व्यवस्थित बनाउने विषयमा विस्तृत छलफल भएको छ। छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत उपचारात्मक महाशाखाका निर्देशक डाक्टर पवन जंग रायमाझी सहित बालरोग विशेषज्ञ, न्यूरोलोजिस्ट, कार्डियोलोजिस्ट, हेमोफिलिया, ओरल हेल्थ, ईएनटी लगायतका 18 क्षेत्रका विशेषज्ञ चिकित्सकहरू सहभागी हुनुहुन्थ्यो। विशेषज्ञहरूले आफ्ना क्षेत्रमा प्रयोग भइरहेका स्वास्थ्य प्रोटोकलको अवस्था, कार्यान्वयनमा देखिएका समस्या तथा सुधारका उपायबारे सुझाव दिनुभएको थियो। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर अग्रवालले उपचार प्रोटोकललाई स्वास्थ्य बीमासँग आबद्ध गरेपछि बीमाले आवश्यक उपचार सहज रूपमा प्राप्त गर्ने वातावरण बनाउने समेत बताउनु भएको छ। बिरामीको अवस्था अनुसार कुन परीक्षण र उपचार आवश्यक हो भन्ने स्पष्ट मापदण्ड बनेपछि उपचारमा अनावश्यक झन्झट कम हुने समेत उहाँले बताउनु भएको हो।
0: लगातारको वर्षासँगै पहिरो जाँदा जाजरकोटमा दुईजना बेपत्ता भएका छन् भने सातजना घाइते भएका छन्। भेरी नगरपालिका दुई रिसाङ क्षेत्रमा पहिरोले घर तथा टहरा भत्काउँदा सातजना घाइते भएका छन् भने दुईजना सम्पर्कविहीन भएका हुन्। पहिरोले भेरी नगरपालिका तीन स्याला बस्ने पूर्णबहादुर विकको कच्ची घर र सोही नगरपालिका तीन बस्ने भैरवी केसीका दुईवटा तीनका अस्थायी टहरा पूर्ण रूपमा भत्काएको छ र त्यस अनुसारको बेपत्ता भएकाहरूको खोजी भइरहेको रेडियो हाम्रो पाइला जाजरकोटले खबर पठाएको छ। यसैबीच चितवनको इच्छा कामना गाउँपालिका पाँच स्थित सिमल धारामा रूख सहित सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। गैराती 10:25 राजमार्गमाथिबाट खसेको पहिरोका कारण नारायणगढ़ काठमाण्डु सड़क खण्ड पूर्ण रूपमा बन्द भएको नेपाल प्रहरीले बताएको छ। पहिरो पन्छाएर सड़क सञ्चालनमा ल्याउन कम्तीमा 6-7 घण्टासम्म लाग्ने अनुमान गरिएको नेपाल प्रहरीले बताएको छ। यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै सम्बन्धित निकायले अर्को सूचना जारी नभएसम्मका लागि नारायणगढ़बाट काठमाडौँ जाने र काठमाडौँबाट नारायणगढ़ जाने सबै प्रकारका सवारी साधनको आवागमनमा पूर्ण रूपमा रोक लगाएका छन्। पहिरो पन्छाई सड़क खोलाउने काममा सड़क विभागसँग समन्वय भइरहेको पनि प्रहरीको भनाई छ। यात्रुहरूलाई वैकल्पिक बाटोको प्रयोग गर्न सड़क विभागले अनुरोध गरेको छ। यसैबीच मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका धेरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम खालको पानी पर्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान र मध्यस तथा कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम खालको पानी पर्ने सम्भावना छ। सीआईएनसँग कुराकानी गर्दै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद संजीव अधिकारीले बिहानको तुलनामा साँझको समयमा अधिक पानी पर्ने अनुमान गरिएको बताउनुभयो।
3: साउन 31 गते पनि विशेष गरेर मध्यदेखि पश्चिमी भूभागमा वर्षाको गतिविधि बढ्ने देखिन्छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पहाड़ी भूभागमा यो लुम्बिनी सुदूरपश्चिमको तराईमा पनि यो दुई ठाउँमा भारीसम्मको वर्षा हुन सक्ने देखिन्छ। दिउँसोको अवस्था भन्दा रातिको अवस्थामा अझै मौसम प्रतिकूल हुने देखिन्छ। सुदूरपश्चिम प्रदेशमा र लुम्बिनी प्रदेशमा चाहिँ वर्षाको क्रम अझै बढ्ने र सुदूरपश्चिमको पहाड़ी तराई भूभागमा एक दुई ठाउँमा धेरै भारी वर्षा पनि हुन सक्ने देखिन्छ।
0: गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरिएको छ। आज राति समेत देशभर साधारणतया बादल लाग्ने प्रक्षेपण गरिएको छ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम खालको पानी र हिउँ पर्ने सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका धेरै स्थान, कोशी तथा बागमती प्रदेशका पहाड़ी भूभागका केही स्थानमा पनि मेघगर्जन सहितको मध्यम खालको पानी पर्ने सम्भावना छ। राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै धेरै स्थान, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान र मधेस तथा कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा समेत मेघगर्जन सहितको मध्यम खालको पानी पर्नेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा भने भारी वर्षाको पूर्वानुमान गरिएको छ।
1: करिब एक वर्षको अन्तरालपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकलाई अघि बढ़ाएको छ। वर्षौंदेखि छलफलमा रहेको विधेयक यसपटक भने सकेसम्म सर्वस्वीकार्य बनाएर टुंग्याउने योजना मन्त्रालयको छ। गत वर्ष जेएनजी विद्रोह नहुँदै संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले भदौ 5 गते विधेयक पारित गरेर संसदमा पठाउने निर्णय गरेको थियो। यद्यपि समितिले निर्णय गर्ने क्रममा विधेयकमा राखिएका थुप्रै प्रावधानप्रति सरकारवालाले असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेका थिए। त्यस बेलै जीएनजी आन्दोलन भएर सरकार तथा संसद नै विघटन भएपछि विधेयक अल्पत्र परेको थियो। उक्त विधेयकमाथि मन्त्रालयले हिजोदेखि फेरि छलफल शुरू गरेको छ। विधेयकमा यसअघि समावेश गरिएका र हाल थपघट गर्नुपर्ने विषयमा मन्त्रालयले सरकारवालासँग सुझाव संकलन समेत गरेको हो। मन्त्रालय सरकारवालासँग सुझाव संकलन गर्ने क्रममा मन्त्रालयले हिजो कोशी प्रदेशको विराटनगरमा छलफल गरेको छ। छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक विद्यार्थी, प्रधानाध्यापक, अभिभावक तथा अन्य शिक्षा सरकारवालाका सुझाव र धारणाहरू संकलन गरिएका छन्।
0: सरकारले हिजो दिनभरिमा काठमाण्डुका 5 बिक्री केन्द्रबाट कुल 6,802 खाना पकाउने ग्यासको सिलिण्डर बिक्री गरेको छ। एक महिनादेखि ग्यास नपाएका उपभोक्ताहरू राहत दिने भन्दै नेपाल आयल निगमले हिजोदेखि काठमाण्डुका 5 स्थानमा काठमाण्डु जिल्ला प्रशासन कार्यालयको समन्वयमा बिक्री केन्द्र तोकेको थियो। ग्यास नपाएका उपभोक्ताको ठूलो संख्यामा बिहान 8 बजेदेखि नै बिक्री केन्द्रमा लाइन लागेका थिए। आयल निगमको तथ्याङ्क अनुसार निगमको टेकु परिसरबाट सबैभन्दा बढ़ी 2,290 ग्यास सिलिण्डर वितरण गरिएको छ। पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट 1,600, किर्तिपुरको राधास्वामी केन्द्रबाट 762, यातायात कार्यालय परिसर चाबहिलबाट 720 र वसुन्धराको राधास्वामी केन्द्रबाट 600 सिलिण्डर बिक्री गरिएको छ। यसैबीच उपभोक्ताहरूको मागलाई मध्यनजर गर्दै आज उपत्यका विभिन्न 7 ठाउँमा खाना पकाउने ग्यासको सिलिण्डर बिक्री वितरण हुने भएको छ। नेपाल आयल निगमले समन्वयमा ग्यास उद्योगीहरूले ग्यास बिक्री गर्नेछन्। आयल निगमले आम उपभोक्ताका लागि सार्वजनिक गरेको सूचना अनुसार निगमको कार्यालय टेकु परिसर, पशु सेवा शाखा चपली, राधास्वामी किर्तिपुर, तारकेश्वर नगरपालिका परिसर, नयाँ बजार जुडो हल परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र ठिमीमा ग्यास सिलिण्डर बिक्री वितरण हुनेछ। अति आवश्यक परेका व्यक्तिले मात्रै आफ्नो नागरिकता र राष्ट्रिय परिचय पत्र सहित आएर ग्यास किन्न निगमले अनुरोध गरेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा नयाँ शीत भण्डार निर्माणको गति सुस्त बनेका पनि संचालनमा नआउँदा समस्या।
4: कोल्ड स्टोर भयो कुन थियो नै राम्रो संचित लेखि भने चार छ महिना सेभ गर्न पाइन्थ्यो। अरू तरकारीहरू पनि छोडेर नआइ जान्थ्यो, पासा मूल्य पाइन्थ्यो।
0: चार महिनामा सर्पले डसेर 65 जनाको मृत्यु, उपचार प्रणालीमा सुधारको पहल, अघि बढ़्यो शिक्षा विधेयक लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
6: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
5: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
6: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
7: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
8: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौ।
5: मतभेद भए संवादबाट समाधान खोजौ। सबैले कानूनको सम्मान गरौ र एक अर्काको अधिकारको रक्षा गरौ।
7: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
8: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
9: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
9: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा अर्थतन्त्रले के खोजिरहेको छ शीर्षकमा गोकर्ण अवस्थीले खबर लेख्नु भएको छ। 2046 राजनैतिक परिवर्तनपछि 36 वर्षमा यो 32 सरकार हो। विगतका सरकार किन असफल भए त्यसको खोजी यो सरकारले पनि गर्न सकेको छैन। समाजले के खोजेको छ त्यसको भ्यू पाउन नसक्दा सरकार असफल हुँदै गएका हुन्। त्यस्तै राजदूत नियुक्तिमा ढिलाइले कूटनीतिक क्षेत्रमा अन्योल बढ़दै शीर्षकमा अर्को खबर प्रकाशित छ। फिर्ता बोलाएका कारण 11 देशका 10 महिनादेखि र 6 देशका 4 महिनादेखि राजदूत खाली छन्। अन्य 7 देशमा रहेका राजदूतको पदावधि पनि 5 साउनमा सकिएको छ भने 3 दूतावास बन्द गर्ने सरकारको निर्णय भएकाले 21 देशका लागि राजदूत नियुक्ति गर्नुपर्ने अवस्था रहेको छ। त्यस्तै भित्रपृष्ठमा कांग्रेस विवादमा अब अदालतको फैसला निर्णायक शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै बढ़दै अलैची उत्पादन र निर्यात मुख्य चुनौती ब्राण्डिङ र बजार शीर्षकमा पनि खबर प्रकाशित छ। यसलाई सीमा तामाङले लेख्नु भएको छ। नेपालमा उत्पादन हुने अलैची 95% निर्यात हुने भए पनि भारत बाहेक तेस्रो मुलुकमा पुग्ने हिस्सा 1% भन्दा कम छ। काठमाडौँबाट चिनिया मार्ग हुँदै हुम्ला पुग्यो चामल शीर्षकमा अर्को खबर प्रकाशित छ। कृष्ण प्रसाद गौतमले लेख्नु भएको छ सुर्खेतबाट। त्यस्तै सरकार र एनआरएनको संयुक्त कम्पनीलाई विदेशी मुद्रामा आईपीओ निकाल्ने सुविधा शीर्षकको खबर पनि भित्रपृष्ठमा प्रकाशित छ।
0: अन्नपूर्ण पोस्ट दैनिकको भित्रीपन्नामा काठमाडौँमा भारतको 80 स्वतन्त्रता दिवस मृतक सैनिकका परिवारलाई 8.2 करोड़ प्रदान शीर्षकमा खबर छापिएको छ। काठमाडौँ स्थित भारतीय दूतावासले हिजो भारतको 80 स्वतन्त्रता दिवस मनाएको छ। वन्दे मातरम गीतको गायनसँगै शुरू भएको कार्यक्रममा नेपालका लागि भारतीय राजदूतले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्नुभयो। त्यस लगत्तै राष्ट्रगान गाइनुका साथै 80 स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा भारतको राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधनको भिडियो पनि प्रसारण गरिएको थियो। अर्को खबर सवारी साधनमा 5 वर्षमा बाहिरियो 470 अर्ब शीर्षकमा भित्रीपन्नामै छापिएको छ। भवनाथ प्याकुरेलले लेख्नु भएको हो। नेपालमा 2021 देखि 2026 सम्ममा 470 अर्ब 50 करोड़ रूपियाँ बराबरको सवारी साधन र पाट पूर्जा आयात भएको छ। व्यापार तथा निकासी प्रवर्धन केन्द्रको तथ्याङ्क अनुसार उक्त मूल्य बराबरका मोटरसाइकल कार जीप बस ट्रकदेखि टायर इन्जिन ब्याट्री र अन्य पाट पूर्जा आयात गरिएको खबरमा उल्लेख गरिएको छ। र आर्थिक कारोबार दैनिकमा कोरियामा E7 भिसाका लागि दूतावासले शुरू गर्यो मागपत्र प्रमाणीकरण शीर्षकमा गोपाल संग्रौलाले लेख्नु भएको छ। कोरियामा संयुक्त सिप युक्त श्रमिक पठाउने कार्यविधिलाई पुनः कार्यान्वयन गरेपछि साउल स्थित नेपाली दूतावासले प्रमाणीकरणको काम शुरू गरेको हो। युवा श्रम तथा रोजगार मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले केही दिन अघि कोरिया स्थित दूतावासलाई सिप युक्त श्रमिक पठाउने E7 भिसाको मागपत्र प्रमाणीकरण गर्न निर्देशन दिएको थियो। जलविद्युत आयोजनाले फेरिएको दोलखा शीर्षकमा दिलबहादुर केसीले लेख्नु भएको छ। जलविद्युत आयोजना सड़क पर्यटन रोजगारी बजार र सामाजिक रूपान्तरणमा नयाँ आधार बनेको छ। कालो सूचीमा पर्ने ऋणी 1 वर्षमा 83% घटेको बारेमा पनि खबर छ। गोर्खापत्र दैनिकमा उपचार प्रणालीको बारेमा खबर छापिएको छ भने अघि बढ़्यो शिक्षा विधेयक शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको छ। करिब 1 वर्षको अन्तरालपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकलाई अघि बढ़ाएको छ। वर्षौंदेखि छलफलमा रहेको विधेयक यसपटक भने सकेसम्म सर्वस्वीकार्य बनाएर टुंग्याउने योजना मन्त्रालयको छ। विधेयकबाट यसअघि समावेश गरिएका र हाल थपघट गर्नुपर्ने विषयमा मन्त्रालयले सरोकारवालासँग सुझाव पनि संकलन गरिरहेको छ। नयाँ पत्रिका दैनिकमा 4 महिनामै सर्पले डसेर 65 जनाको मृत्यु भएको बारेमा शिवहरि घिमिरेले लेख्नु भएको छ। वर्षेनी सर्पदंशका घटनाहरू बढ़िरहेका छन्। विषालु सर्पले टोकेर 20 शरीरमा प्रवेश गरेका एउटै बिरामीलाई 10 देखि 25 भाइलसम्म लाग्न सक्छ। कुन अस्पतालमा कति छ मौजदात त्यसको विस्तृत विवरण पनि दिइएको छ। टर्मिनलको निर्माणाधीन सेफ्टी ट्याङ्कीमा डुबेर बालकको मृत्यु भएको बारेमा मुगुबाट अच्युत भण्डारीले लेख्नु भएको खबर छ भने बिउता 1500 वर्ष पुरानो सप्त पाताल शीर्षकमा खबर पनि छापिएको छ। भित्री पन्नामा एकताको पहल भन्दा गगनमाथि आरोपका चाङ शीर्षकमा प्रेम गौतमले नेपाली कांग्रेसभित्रको विवादको बारेमा लेख्नु भएको छ। देउवा समूहको भेलाको उद्घाटनमा नेताको भाषण मात्र होइन बन्द सत्रमा प्रस्तुत प्रतिवेदनहरूमा पनि पार्टी कमजोर बनाएको भन्दै गगनमाथि आरोप नै आरोप लगाइएको छ। उदयपुरको नमूना माविमा विद्यार्थी 1000 शिक्षक दरबन्दी भने 35 शीर्षकमा खबर छापिएको छ। अनि अर्को खबर वाणिज्य बैंकको खुद नाफा 35.73% बढ़ेको बारेमा छ। भवन्ती मसिना लेख्नुहुन्छ, गत आर्थिक वर्ष 2082-83 20 वाणिज्य बैंकले 71 अर्ब 31 करोड़ 96 लाख रूपियाँ खुद नाफा आर्जन गरेका छन्। त्यसै गरी नाइमा एक्सपोको आज अन्तिम दिन 5 दिनमै 1.5 लाख भन्दा बढ़ीले गरे अवलोकन शीर्षकमा खबर छापिएको छ भने तमौर करिडोरमा पुल निर्माण सुस्त भएको बारेमा केशव प्रसाद भट्टराईले ताप्लेजुङबाट लेख्नु भएको खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। इण्डोनेशियाको फ्लोरेस द्वीपमा शक्तिशाली भूकम्पमा परि कम्तीमा 47 जनाको मृत्यु भएको छ। भूकम्पपछि उद्धार टोलीले भग्नावशेषमा पुरिएका तथा फँसेका नागरिकको खोजी जारी राखेका छन्। 15 किलोमिटर गहिराईबाट गएको भूकम्पपछि दर्जनौ प्रकम्पहरू समेत गएका छन्। भूकम्पका कारण सयौं भवनमा ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच केही दिन अघि मात्रै कोलम्बियामा गएको शक्तिशाली विनाशकारी भूकम्पमा मृत्यु हुनेको संख्या 287 पुगेको छ। करिब 400 भन्दा बढ़ी अझै बेपत्ता रहेको बीबीसीले जनाएको छ। म्यानमारमा तीव्र मनसुनी बाढ़ीले गाउँ र धानका खेत डुबानमा परेका छन्। डुबानका कारण युद्धबाट पहिले नै विस्थापित भएका म्यानमारवासीहरू घर छाड्न बाध्य भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। संयुक्त राष्ट्रसंघले विभिन्न स्थानमा तीव्र मनसुनी बाढ़ीले अनुमानित 390,000 मानिस प्रभावित भएको जनाएको छ। जुलाईसम्म सांघाईमा मात्रै 230,000 बढ़ी प्रभावित भएका छन् र दक्षिण लेबनानमा इजरायली आक्रमणमा 7 जनाको मृत्यु भएको छ। लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली लडाकू विमानले आवश्यक घरमा गरेको आक्रमणमा 7 जनाको मृत्यु भएको हो।
0: साझा खबरमा अब खेल खबर। खेलका क्रममा गम्भीर घाइते भएका राष्ट्रिय फुटबल खेलाड़ी आशिष राईको उपचारमा सरकारले व्यवस्था गरेको भन्दै सुनसरीका खेलाड़ीहरूले प्रदर्शन गरेका छन्। हिटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि स्वयं खेलाड़ीले प्लेकार्ड सहित दबावमूलक रैली निकाल्दै आशिषको उपचारका लागि राज्यले तत्काल जिम्मेवारी लिनुपर्ने माग पनि गरेका छन्। नेपाली गल्फको विकास र प्रवर्धनका लागि नेपाल गल्फ संघ एनजीए र चीनको ग्वान्झाउ एडीवाई गल्फ स्पोर्ट्स डेभलपमेन्ट कम्पनी लिमिटेड बीच सहकार्यको सम्झौता भएको छ। सम्झौता अनुसार नेपाली गल्फ टोलीले चीनको ग्वान्झाउमा प्रशिक्षणको अवसर पाउनेछ भने नेपालमा गल्फ एकाडेमी निर्माण, खेलाड़ी तथा प्रशिक्षण आदान प्रदान र गल्फ टूरिज्म प्रवर्धनमा समेत सहकार्य गर्ने उल्लेख गरिएको छ। ईपीएफका क्षितिज खनाल र प्रिन्स दाहाल लेनिङ 14 पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिण्टन प्रतियोगिताको फाइनलमा पुग्नु भएको छ। शीर्ष 8 वरियता प्राप्त पुरूष एकलको फाइनलमा प्रतिस्पर्धा हुनेछ। हिजो फाइनलमा क्षितिजले पीस फिटनेस क्लबका विष्णु कछुवाललाई 18-21, 21-7, 22-20 को सेटले पराजित गर्नुभयो।
1: आलुको उत्पादन पहाड़ी जिल्लामा बढ्दै तर बजार र व्यवस्थापनमा समस्या। रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको ताजा खबर सुन्दै गर्नुहोला।
11: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरमा अब शीत भण्डारले किसानलाई हुने सुविधाको कुरा। बैतडीका उच्च पहाड़ी क्षेत्रका किसानहरू आफूले उत्पादन गरेको आलुले बजार नपाएपछि चिन्तित बनेका छन्। हिउँदे बाली गहुँ र जौको तुलनामा आलु खेतीबाट राम्रो आमदानी हुने अपेक्षा तथा व्यावसायिक आलु खेतीमा लागेका किसानहरू बजार र उचित मूल्य नपाउँदा मर्कामा परेका हुन्।
12: बैतडीका उच्च पहाड़ी क्षेत्रहरू श्रीभावर, जालहल्ला, बसपानी, भन्ज्याङ, मोतीनगर, कोटपे लगायतका स्थान आलु उत्पादनका पोकेट क्षेत्र हुन्। यस क्षेत्रका किसान आलु खेतीमै आत्मनिर्भर बन्दै गएका छन्। यस वर्ष भने आलु उत्पादन राम्रो भए पनि सोचे अनुसार माग र बजार नहुँदा किसान निराश छन्। 5 वर्षदेखि आलु खेती गर्दै आइरहेका सिगास गाउँपालिका 9 जालहल्लाका मोहन चन्द।
13: यसपालि आलुको उत्पादनमा धेरै के अरे उत्पादन भयो। उत्पादन खोजे 4-5 वर्ष भयो। 7 वर्ष के अरे 7 वर्षको तुलनामा यस सालको रेट चाहिँ भाउ केही पनि पाइएन। अब किसान त चाहिँ धेरै मार्कामा भए।
12: मोहनले विगतका वर्षहरूमा 50-60 लाख रुपियाँ बराबरको आलु गाउँबाट उठाएर सुदूरपश्चिमका मुख्य व्यापारिक केन्द्र अतरिया, धनगढ़ी, महेन्द्रनगरका सब्जी मण्डीहरूमा पठाउनुहुन्थ्यो।
13: यस साल चाहिँ अब 40-50 लाखको मैले कारोबार गरेको हो। आलुमा भयो, बन्दामा भयो 50-60 लाखको मैले व्यापारीसित यसो कारोबार गरेको हो। रेट पनि ठिक ठिकै थियो। हो साल मैले फर्स्टैदेखि 33-33 मैले आलु उठाएर गराएकोसम्म मैले 1 रुपियाँ खाएर मात्र मैले बिक्री वितरण गरेको थिएँ।
12: यो वर्ष खोटपे डणेलधुराबाट नै तराई तर्फको माग पूर्ति भएका कारण आलुले मूल्य नपाएको किसानको भनाइ छ। सम्बन्धित निकायले शीत भण्डार कोल्ड स्टोरको व्यवस्था गरे बेमौसममा किसान किसानले उचित मूल्य पाउने सिगास गाउँपालिका 9 वटा सदस्य जनक चन्द्र बताउनुहुन्छ।
4: यसपालि आलुको उत्पादन छिर्छिकै भयो, पोखेर क्षेत्र खोरिबे अङ्गुलाबाट तराई गयो, कोल्ड स्टोर भयो, कुन छुना राम्रो सञ्चितले कि भने 4-6 महिना सेभ गर्न पाइन्थ्यो, अरू तरकारीहरू पनि छोडेर नआइ जान्थ्यो, पासा मूल्य पाइन्थ्यो।
12: 900 हेक्टर क्षेत्रफलमा हिउँदे आलु खेती हुने गरेको बैतडीमा पाटन नगरपालिका वडा नम्बर 8 खोडपेमा मात्रै एउटा निर्माणाधीन र अर्को निर्माण सम्पन्न 2 शीत भण्डार छन्। तर कानूनी प्रक्रिया नपुग्दा र सम्बन्धित पालिकाले चासो नदिँदा सञ्चालन हुन सकेका छैनन्। कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशी:
14: कोल्ड स्टोर दुईटा चाहिँ छ, एउटा त्यो निर्माणाधीन अनि अर्को एउटा खोडपेमा रहेछ, कोल्ड च्याम्बर भन्ने। कानूनी प्रक्रिया नै जटिलता रहेछ कि, सम्बन्धित पालिकाले कसैले त्यहाँको किसानले उजुरी दिनु पर्यो होइन कानूनी रूपमा। त
12: तरकारी खेतीमा आत्मनिर्भर बन्दै गएका किसानलाई प्रोत्साहन गर्न स्थानीय सरकार र सरकारवाला निकायले भाषण र बजेटमा केही नगरेका वा नभनेका होइनन्। तर बजार व्यवस्थापन वा शीत भण्डार सञ्चालनमा ध्यान नदिँदा आलुको व्यावसायिक खेतीबाटै पलायन हुनुपर्ने हो कि भन्ने चिन्ता किसानमा देखिन्छ। डीआर भट्ट, सीआईएन रेडियो सिगा सन्देश, सिरभावर।
0: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: चितवनको इच्छा कामना 5 सिमल धारामा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध। जाजरकोटमा 2 बेपत्ता, 7 घाइते। वर्खा शुरू भए यता पहिरोका कारण सबैभन्दा धेरै मानवीय क्षति।
0: काठमाडौँका 5 स्थानबाट पहिलो दिनमा 6,000 भन्दा धेरै ग्यास सिलिण्डर बिक्री। आज उपत्यका 7 स्थानबाट बिक्री गरिने। दैनिक उपभोग्य वस्तुको अभाव र महँगी, अनुगमन नगरिएको अधिकार कर्मीको गुनासो।
1: उपचार प्रणालीमा सुधारको पहल अघि बढ़्यो। शिक्षा विधेयक: पहाड़ी क्षेत्रमा आलुको उत्पादन बढ़्यो तर बजार र चिस्यान केन्द्रको अभाव। तमोर करिडोरमा पुल निर्माण सुस्त।
0: इण्डोनेसियाको समुद्री टापुमा शक्तिशाली भूकम्प, 47 जनाको मृत्यु। कोलम्बिया भूकम्पमा मृत्यु हुनेको संख्या 287 पुग्यो। म्यानमारमा बाढ़ीमा लाखौं घर डुबानमा।
1: र राष्ट्रिय फुटबल खेलाड़ी आशिष राईको उपचारमा सरकारले व्यवस्था गरेको भन्दै सुनसरीका खेलाड़ीद्वारा सरकारको ध्यानकर्षण। नेपाल गल्फ संघ र चीनको एडीवाई गल्फ बीच सहकार्य गर्ने सम्झौता।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा गजब छब्बा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ प्रतिनिधि सभाका पछिल्ला बैठकहरू, जहाँ विभिन्न प्रकारका बहस र बहसका शैलीहरू अप्नाउने गरिएको छ। कहिलेकाहीँ कालो चश्माको विषयलाई लिएर बहस हुने गरेको छ भने, कहिलेकाहीँ प्रधानमन्त्री मन्त्रीहरूले दिएका अभिव्यक्तिको बारेमा पनि बहस हुने गरेको छ भने, कतिपय सांसदहरूले कविता पनि सुनाउन थालेका छन् पछिल्लो समयमा प्रतिनिधि सभाको बैठकमा। समसामयिक विषय वस्तु उठाउने र व्यङ्ग्य गर्नको लागि पनि यस्ता विभिन्न शैलीहरू अप्नाउन थालिएको छ। यहाँ संसद लेखिएको छ माथिपट्टि, र त्यो संसद भवन जस्तो देखिने ठाउँबाट 2 सांसद बाहिर निस्कन्दैछन्। अगाडिपट्टि ढोका छ, निस्कदै गर्दा एकजना सांसद जस्ता देखिने व्यक्तिले केही भन्दैछन् नजिकै रहेका अर्का व्यक्तितर्फ हेरेर। तल चाहिँ यस्तो लेखिएको छ: कहिले कालो चश्मामाथि बहस, कहिले टी शर्टमाथि प्रश्न, कहिले ग्यासमाथि कविता। सरकारले नि सांसदलाई बिजनेस त दिएको दिएकै छ। अघि
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: ಸಾಮಾಜಿಕ ರೂಪಾಂತರಣಕ್ಕಾಗಿ ಯೋಹೋ ಸಾಮುದಾಯಿಕ ಸೂಚನಾ ನೆಟ್ವರ್ಕ್ ಸಿಐಎನ್.
1: ಅಜುರ್ಕೋ ರೇಡಿಯೋ 102.1 ಮೆಗಾ.
2: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि स्वस्थ पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
5: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनौ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
5: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र
1: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनी

0: आगुन औषधि हुन्। फाफरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
0: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
0: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्सर गाउँपालिका वडा नम्बर 7 कार्यालय खुरकोट सिन्धुली। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 0845-48562 0949 42 11 30 मा सम्पर्क गर्न सकिनेछ।
2: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904669 9968।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलुञ्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
7: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
7: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
7: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
7: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
8: अहिले बिहानको 7 बजे

0: क्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
1: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
1: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
1: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वस्थ श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वस्थ श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्न सजिलो। सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
3: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरप पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वास लिनु र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
5: 98407793। ओम कपास उद्योग गोलमजोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
6: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
7: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
6: महिलाको शरीरबारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
7: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
8: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0485403998, 0485403998।
8: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।

0: कृषि पर्यटन सड़क र खानेपानी हाम्रो पूर्वाधार नगर विकासको दिगो आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
1: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौं।
0: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz तयार पारेको हो। यो कार्यक्रम तपाईँले हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो झंकार, रेडियो एनर्जी र तामाकोशी FM हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ।
1: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानव अधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
0: निर्माण कम्पनीको सुस्त कार्यशैली र सरकारवाला सरकारी निकायको उदासीनताका कारण रामेछापको सेनेगारदेखि साउटारसम्म निर्माणाधीन सड़क वर्षौंदेखि अलपत्र परेको छ। सड़क निर्माण समयमै सम्पन्न नहुँदा स्थानीयवासी धूलो, हिलो, पहिरो र दुर्घटनाको जोखिमका बीच दैनिक आवत जावत गर्न बाध्य छन्। मन्थली नगरपालिका 6 स्थित सेनेगारदेखि रामेछाप बजार हुँदै ओखलढुङ्गाको लिखु किनारमा पर्ने साउटारसम्मको करिब 52 किलोमिटर सड़क भारतीय एक्जिम ब्याङ्कको सहयोगमा निर्माण भइरहेको छ। भारतीय कम्पनी टेलिकम्युनिकेशन इण्डिया लिमिटेडले ठेक्का लिए पनि निर्माणको काम नेपाली निर्माण व्यवसायी मार्फत गराउँदै आएको छ। सन् 2020 नोभेम्बर 11 निर्माण सम्पन्न भएको उक्त सड़क सन् 2023 मे 10 भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। करिब 1.94 करोड़ 71 लाख रूपियाँ लागतमा निर्माण सम्झौता भए पनि निर्माण समय सकिएको 2 वर्षभन्दा बढ़ी भइसक्दा समेत सड़कको आधारभूत निर्माण कार्य पूरा हुन सकेको छैन। निर्माणको क्रममा सड़कको पुरानो संरचना भत्काएर नयाँ संरचना निर्माण शुरू गरिए पनि लामो समयदेखि काम अधुरै छाडिएको स्थानीयको गुनासो छ। वर्षायाममा सड़क हिलाम्मे हुने र हिउँदमा धुलाम्मे हुँदा यात्रु तथा स्थानीयवासीले शास्ति खेप्दै आएका छन्। आजको कार्यक्रममा हामी रामेछाप नगरपालिका वडा नम्बर 3 साङुटारका वडाध्यक्ष दलबहादुर प्रधानसँग रामेछाप सेलेघाट साङुटार सड़क खण्डमा यात्रा गर्दाखेरि भोग्नु परेका समस्याहरू र सड़क निर्माणको अवस्थाको बारेमा रहेर कुराकानी गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामीसँग रहनुहोला।
2: सदस्यज्यू, यहाँलाई स्वागत छ रेडियो कार्यक्रम हाम्रो रामेछापमा।
3: धन्यवाद।
2: हजुर, रामेछाप नगरपालिका वडा नम्बर 3 साङुटारको वडाध्यक्ष हुनुहुन्छ। विशेष गरी रामेछापदेखि साउटारसम्मको जुन साउटार सेलेघाट सड़क आयोजनाले अहिले चाहिँ सड़क निर्माणको काम गरिरहेको छ, यो वर्षौंदेखि अलपत्र अवस्थामा छ। यो हिउँद वर्षा दुवैको सिजनहरूमा चाहिँ नागरिकहरूले धेरै नै जोखिम मोलेर यात्रा गरिरहनु परेको अवस्था छ। अझ विशेष गरी वर्षाको बेलामा झन धेरै ठूलो खालको समस्याहरू भोग्ने परिरहेको छ। त्यहाँ यात्रा गर्नलाई एकदमै गाह्रो भइरहेको भनेर बारम्बार गुनासोहरू हामीले पनि सुनिरहेका छौँ। हामीलाई पनि धेरैले गुनासो गरिरहनु भएको छ। विशेष गरी त्यहाँको अवस्था कस्तो छ, यो वर्षाको बेलामा तपाईँहरूलाई यात्रा गर्न कत्तिको असहज छ, यो आयोजनाले समयमै काम नसक्दाखेरि कस्तो खालको शास्तिहरू भोगिरहनु परेको छ हजुरहरूले?
3: हजुर राजनजी, यो विषयमा लगभग हाम्रो कार्यकालै 4 वर्ष पुगेर 5 वर्षमा पनि अब सिद्धि लगाइसक्यो होइन त?
2: हजुर,
3: यो 5 वर्षको अवधिभरि नै हामीले जनताले त भोगे भोगे, हामीलाई पनि तपाईँको यहाँबाट रामेछाप जानु भनेको धेरै दुर्गम क्षेत्रबाट गएको जस्तो लाग्छ। अब हामी पटक पटक तपाईँको चाहिँ यो बाटोको विषयमा अब नगरपालिका लगायत हामी त्यो ठेकेदार सम्मत थिए, हामीले 2-4 पल्ट 5 पल्ट 10 पल्टै बसिसक्यौँ होला। इन्डियन ठेकेदारसँग पनि बस्यौँ, हाम्रा चाहिँ स्थानीय ठेकेदारहरूसँग पनि बस्यौँ, र नेपालका कन्ट्र्याक्टरहरूसँग पनि बस्यौँ, दुनियाँ एजेन्सीहरूसँग पनि बस्यौँ, दुनियाँ जीवन गरिसक्यो। तर पनि तपाईँको चाहिँ भेटघाट हुँदाखेरि भइहाल्छ, बनाइदिइहाल्छु भन्ने कुराहरू भइरहेको छ होइन? तर शास्ति तपाईँको यति छ नि, त्यो च्याउके थाकीसम्म त लगभग तपाईँको बाटो अब हल्का बनेको जस्तै लाग्छ। तर त्यहाँभन्दा यता अहिले तपाईँ आउनुभयो भने पनि त्यो साउटार आउनलाई कसरी आउने कुन उपाय होला तपाईँको अब ठुल्ठुलो गाडीमा त लगभग अलिक बिस्तारी आउने अहिलेको समयको अवस्था चाहिँ छ। साना साना गाडीहरूमा त तपाईँको कहाँ अड्केर बस्नु पर्ने हो, कहाँ तपाईँको चाहिँ भोकै बस्नु पर्ने हो, त्यो अवस्था छ। यति शास्ति छ, त्यो शास्तिको विषयमा त कसरी बयान गर्न, बयान गर्ने ठाउँ पनि छैन। हामीले भन्दाखेरि अब जहिले पनि तपाईँको ठेकेदारहरूलाई भन्छौँ यसमा चाहिँ आलो टालो गरेर बस्छन्, जब बर्खा लाग्यो अनि तपाईँको बाटो खन्ने मेलो हुन्छ। मैले अस्ति नै पनि भनेको थिएँ यो बर्खा लागेपछि तपाईँहरू यो नयाँ माटो चाहिँ नि नखनिदिनुहोस् भन्दाखेरि उहाँहरू खन्नु भट्टाभट्टी गर्नुहुन्छ। अहिले तपाईँको त नयाँ माटो खाने ठाउँमा बसहरू फसेर तपाईँको टिकटक पनि देखिराख्नु भएको होला, तिनी साथीहरूले टिकटक पनि भनिराख्नु भएको छ। यति बिजोग छ त्यो विषयमा के भन्नु राजनजी, अब भनेर पनि के साध्य दिनु छैन, यति छ कि कष्ट जनताहरूलाई त्यो विषयमा त बयान गर्न साध्य नै छैन।
2: हजुर, विशेष गरी सारूदेखि साउटारसम्मको चाहिँ एकदमै सडकको अवस्था नै लथालिङ्ग छ भन्ने खालको चाहिँ गुनासो पनि धेरै त्यहाँ यात्रा गर्ने यात्रुहरूले गरिरहेका छन्। हामी पनि कहिलेकाहीँ त्यो बाटो हिँड्दाखेरि एकदमै कष्टको साथ हिँडिरहेका छौँ। तपाईँ त झन् विशेष गरी त्यो बाटो अलिक बढी नै हिँडिरहनुहुन्छ। तपाईँहरू कार्यपालिका बैठक लगायत विभिन्न खाले बैठकको लागि पनि यहाँहरू नगरपालिका ओहोरदोहोर गरिरहने मुख्य सड़क नै त्यही हो। कस्ता खालको शास्ति चाहिँ नागरिकले अलिक बढी भोगिरहेको छ तपाईँले देखिरहँदाखेरि, तपाईँ आफैले पनि भोगिरहँदाखेरि?
3: यो विशेष गरेर तपाईँको यो काठमाडौँसम्म जोडिने राजमार्ग हो यो।
2: हजुर,
3: स्थानीयहरूले प्राय सधैँभरि नै प्रयोग गर्ने बाटो यो सड़क, बसमा आउने जाने तपाईँको जाने यात्रुहरूलाई अथवा बसमा जानु त जाने, अब कतिखेर पुगिन्छ काठमाडौँ भन्ने तपाईँको चाहिँ निश्चितै छैन, कहाँ गएर बस्नु पर्ने हो, के गरी बस्नु पर्ने हो भन्ने अवस्था छ। अब बाटो पहिरो यसपालि त अलिक बर्खाको समय त्यति पानी नपरेर होला, त्यति पहिरो त छैन, तै पनि तपाईँको बाटो अचकल्लो के अचकल्लो छ, कुनै ठाउँमा खनेर त्यतिकै अधुरो छोडिदिएको छ, उकालो भएर बसेको ठाउँ छ, कहीँ साङ्ग्रो छ, कहीँ कस्तो छ, तपाईँको जानलाई पनि समस्या छ, अब नगई पनि नहुने अवस्था छ नि जनताहरूलाई त। तपाईँले भने हामी कार्यपालिका महिनामा एकचोटि जानलाई त कताबाट छल्लिएर जाउँ, हामी एउटा मोटरसाइकलमा हिँड्ने मान्छेलाई त कताबाट छल्लिएर चाहिँ त्यो बाटो कट्ने होला भनेर हामी एकदम टाढा टाढाको घुमेर पनि जान्छौँ हामी चाहिँ। तर डेली तपाईँको सवारी साधनबाट जाने मान्छेलाई त धेरै गाह्रो छ राजनजी, अब बाटो हिलामै तपाईँ आउनु भने अहिले त सालु मासतिर त चौकी मासतिर त्यहाँ त तपाईँको त्यहाँ त हेऱ्यो भने अहिले बिगारालै छ। अब लगभग तपाईँको यो अब सरकारको नीति नियम कानुन विधि कस्तो खालको होला यो हामीलाई पनि अचम्म लगाएर आउँछ। त्यो सालुदेखिको राइन्डरको जङ्गल छ नि देवालीसम्म आउने राजनजी, त्यो सडक कहिले पनि स्तर उन्किन नहुने, त्यो बाटो बनाउने के बनाउने विषयमा सोद्धाखेरि त्यो माथिबाट चाहिँ आदेश आएको छैन, स्वीकृति चाहिन्छ भन्छन्, अब कुन खालको स्वीकृति दिने हो? राज्यले पनि तपाईँको ट्र्याक ओपन गरिसकेपछि बाटो बनाइसकेपछि त्यसलाई फेरि अर्को अर्को स्तर उन्नतिको लागि अर्को स्वीकृति चाहिने चाहिँ कस्तो खालको यो चाहिँ नीति नियम कानुन होला? कानुन बनाउने मान्छे पनि तपाईँको त्यो बाटो हिँड्नु भएको छ, हामीले कतिपल्ट भनेका पनि छौँ, कानुन बनाउने मान्यजीवहरूलाई पनि त्यो त एकैचोटि तपाईँको बाटो त्यहाँको ओपन भइसकेपछि त सबै कुरो तपाईँ सिद्धिनु पर्ने हो नि त, त्यसलाई फेरि तपाईँको चाहिँ स्तर उन्नतिको लागि अर्को तपाईँको पिचको लागि अर्को त्यस्तो खालको राज्यको नीति नहुनु पर्ने राजनीति, अब यो कुराहरू तपाईँहरू मार्फत पनि जानुपर्ने हुन्छ। हामीले मान्यजीवाले पनि भनेको छौँ नीति नियमर कानुन बनाउँदाखेरि त सहज र तपाईँको सहज हुने तरिकाले बनाइदिनु पर्यो नि, त्यो छैन तर वन एरियामा तपाईँको एकदमै बिगराल छ, त्यहाँ आउनुभयो तपाईँहरू साउटर आउनु भएको छैन होला यो बर्खा समयमा चाहिँ, अहिले पनि त्यो बाटो त्यस्तै हिलामै छ तपाईँको, त्यो दुई जोर तिन जोर कपडा बोकेर हिँड्नु पर्ने अवस्था छ तपाईँको, यहाँबाट जानु पर्यो भने त्यो खालको अवस्था छ। अब जनताले भोग्ने शास्ति त राजनजी अब कति भन्नु र भनेर साध्य नै छैन होइन।
2: यो कुनै खालको अप्रिय घटनाहरू घटिसकेको अवस्था छैन? कहिलेकाहीँ सवारी दुर्घटनाहरू भएको छ कि छैन त्यो बाटो धेरै हिलो भएको कारणले गर्दाखेरि, अप्ठ्यारो भएको कारणले गर्दाखेरि?
3: अहिलेसम्म अब भगवान्को कृपाले भनौँ अब सबैको त्यो के को उसले होला, त्यस्तो खालको घटना चाहिँ घटेको छैन राजनीति, त्यो खासै बाटोको कारणले अहिलेसम्म त अप्रिय घटना चाहिँ घटेको छैन यो एरियामा चाहिँ।
2: तर गाडीहरू फसेर चाहिँ डोरी लगाएर तान्नुपर्ने अवस्था चाहिँ एकदमै धेरै छ, त्यहाँ त धेरै मानिसहरूले शास्ति खेपिरहेको अवस्था छ त्यो सडकमा। अब तपाईँ वडा नम्बर 3 को वडाध्यक्ष पनि हुनुहुन्छ, विशेष गरी कामको चाहिँ प्रगतिको अवस्था कस्तो देख्नुहुन्छ हजुरले? कामको प्रगतिको अवस्था चाहिँ कस्तो छ, कतिको काम भएको छ
3: अहिले? यो मेरो वडामा चाहिँ कुरा गर्ने हो भने पितको नि काम भएको छैन यो वर्षमा।
2: हजुर,
3: पितको नि भएको छैन तपाईँलाई, अब चाहिँ हाम्रो जनकजी हुनुहुन्थ्यो त्यो कन्ट्राक्टर होइन, अहिले जनकजीको फोन पनि उठ्दैन, अहिले उहाँले छोड्नु भयो कि के हो त्यो पनि छैन, अहिले स्थानीय ठेकेदारहरू को भनेर यहाँ तपाईँको पहिचानको विषय पनि छैन, कसले काम गर्ने के गर्ने भन्ने छैन, पहिला पहिला गर्ने साथीहरूले पनि छोडेर हिँडेको अवस्था छ. अहिले तपाईँको चाहिँ नयाँ कन्ट्र्याक्टर को कसले काम गर्ने यो चाहिँ अतुपत्री छैन. अहिले हाम्रो एरियामा चाहिँ काम भएको छैन.
2: अब केही वर्ष अगाडिसम्म त्यहाँ विशेष गरी सड़क निर्माण भइराख्दाखेरि आएको भलले गर्दाखेरि तलको खेतहरू बगाएर धेरै किसानहरूले चाहिँ आफ्नो खेतमा फलाएका धानहरू सबै नष्ट भएको गुनासो पनि गरिरहनु भएको थियो. हामीले पनि कुराकानी गरेका थियौँ त्यो बेलामा हजुरसँग पनि. यो पटक चाहिँ त्यस्तो खालको क्षतिहरू कतिको बिहोर्नु पर्यो, विशेष गरी भलहरूले घरहरूमा क्षति पुग्ने, खेतबारीमा क्षति पुग्ने, लगाएको बाली नालीहरूमा क्षति पुग्ने, त्यो अवस्था चाहिँ कस्तो भयो भएन, यो वर्ष चाहिँ के कस्तो खालको अवस्था रह्यो
3: राजनजी? यो वर्ष चाहिँ मैले अघि भने यो वर्ष वर्षा अलिक कमै छ. यहाँ तपाईँको चाहिँ खेत पनि रोप्नु पाएको थिएन होइन. यो वर्षा योपालिको वर्षाले चाहिँ तपाईँको त्यत्रो क्षति भएन. तर योभन्दा दुई वर्ष अगाडिकै जुन क्षति छ नि अहिलेसम्म जनताको तपाईँको चाहिँ त्यो खेत बाँझै छ, कुलो कुलेसो बाँझै छ. घरमाथि तपाईँको चाहिँ खेतदारले चाहिँ त्यो खन्दाखेरि पहिरो हालिदिएर त्यो घरहरू बिचली अवस्थामा छ. यहाँ तपाईँको थाक्लेमा कतिपल्ट तपाईँको त्यो उपद्रम कार्यालय पनि पुगे, एउटा घर चाहिँ जोखिम अवस्थामा यसपालि पनि पहिरो झर्यो त्यहाँ चाहिँ. त्यो न त तपाईँको त्यो घरलाई संरक्षण दिएको छ, न तपाईँको मौजातमा छ होइन. घरधनी तपाईँको कुदेको कुदै छन्, वडा कार्यालय आकालाई हुनुहुन्छ, हामीले त्यसलाई फलोअप गरेको गरेछौँ, तै पनि त्यसको सुनवाई चाहिँ काहीँ पनि छैन. र अरू तपाईँले भने जस्तो पोहोर परारकै विषयमा चाहिँ नि त्यो देउराली खोला भन्दा माथितिरपट्टि यतापट्टि भनौँ न अब दुई नम्बर र तीन नम्बरको भेगमा चाहिँ यति शास्ति भयो त्यो जनताहरूलाई, न ठेकदारलाई तपाईँको त्यो हामीले खल्सामा माटो नहालिदिनु भन्दा मात्रै खल्सामा माटो हालिदिनु भएछ. र त्यो कुदिएर गएर अहिलेसम्म खेत कुला बाँझ सबै बाँझैछन्, कुला पनि तपाईँको चल्ने अवस्था छैन. हामीले अब आउने कन्ट्र्याक्टर छ होइन, घरधनी तपाईँको कुदेको कुदैछन्, वडाकारले आकालाई हुनुहुन्छ, हामीले त्यसलाई फलोअप गरेको गरेछौँ, तै पनि त्यसको सुनवाई चाहिँ काहीँ पनि छैन. र अरू तपाईँले भने जस्तो पोहोर परारकै विषय

0: भने त्यो अस्ति दिन भने को आउनुहुन्छ अथवा जनक जिल्ला मैले भने चाहिँ यो समस्या समाधान गरिदिन्छ तपाईँहरूको कारणले हामी जहिले पनि तपाईँको जनताको चाहिँ आँखा परिराख्नु पर्ने जनता पनि जहिले पनि जनताको चाहिँ गुनासो सुनिराख्नु पर्ने तपाईँले गुनासो सुनेर त्यो काम गरिदिनु पर्दैन ठेकेदारको काम के हो ठेकेदारले काम गर्नुपर्ने तपाईँको चाहिँ त्यो भूमिमा काम गर्दाखेरि तपाईँहरूको माटो लगाएर कहाँ डम्पिङ गर्नुपर्ने कसरी तपाईँ त्यसको निर्माण गर्नुपर्ने तपाईँको त्यो भित्र पर्दैन के तपाईँले त्यो हेर्नु पर्दैन भन्दाखेरि अब त्यो माटो फाल्नु पाइँदैन त्यो नियममा छैन भन्नुहुन्छ अब माटो फालिदिनु हुन्छ माटो फालेर तपाईँको खेती सबै पुरिएको छ भोलबाडीले खेती तपाईँको चाहिँ हेरिसक्नु छैन त्यसो भन्दाखेरि जनताहरू अहिले पनि तपाईँको चाहिँ उहाँहरूको कोही कोही मान्छेको त आँसु नै तपाईँको चाहिँ बहाउनुहुन्छ गर्भित्र उहाँहरूलाई खेती छैन अब धान उब्जानु भनेको त्यही हो त्यति गरिदिनुहोस् न भन्दा उहाँहरूको चाहिँ चासै त कन्टन्जेन्सीलाई पनि हामीले कतिपल्ट भन्यौँ त्यो इन्जिनियरलाई तपाईँको यहाँ ल्याएर राख्यौँ उहाँहरूले गरिदिन्छु भनेर नाप्जा पनि गरेर जानुभयो त्यो अहिलेसम्म गरिदिनु भएको छैन र अहिले तपाईँको चाहिँ यो अवस्थामा चाहिँ खासै यो वर्ष चाहिँ गएको छैन दाजी त पहिलाकै तपाईँको पिरलो चाहिँ थुप्रै छ
1: अब पहिरोको जोखिममा परेका घरहरू चाहिँ के कतिको छन् त्यहाँ पहिरोले के कतिको क्षति पुर्याएको छ तपाईँहरूले देखिरहँदाखेरि सडकमा चाहिँ पहिरो झर्ने सडक नै अवरुद्ध हुने खालको त्यो अवस्था कतिको सिर्जना भएको छ
0: त्यो एक दुईटा घर चाहिँ तपाईँको एकदम जोखिमपूर्ण छन् मैले थाकेको कुरा गरेँ अहिले तपाईँलाई थाकेको त एक दुईटा घर चाहिँ अहिले पनि पहिरो झरेर बाटो चाहिँ अलिक चौरा भएकोले सन्तन गाडी सिर्जन गाडीहरू चाहिँ तर तपाईँको माथिल्लो पहिरो झरेर घरको एकदमै जोखिम अवस्थामा छ त्यो रुखहरू पनि झरेर पल्सने काम भयो त्यो घर जोखिममा छ एउटा चाहिँ घर बाटो मुनि भएर त्यो एकल महिला थिइन् तिनको चाहिँ तपाईँको जहिले पनि त्यो पहिरोले भनौँ न पहिरो भन्दा नि माथिबाट हालेर त्यो घरमाथि नै माटो पुरिदिएको छ त्यो कारणले उहाँको तपाईँको घरमा चाहिँ बस्ने अवस्था पनि छैन घर आँगनमै पहिरो गएको छ अब अलिक यसपालि अलिक बर्सात भएर तपाईँको त्यहाँ बस्ने जोखिम थियो र दुई तिन घर चाहिँ त्यस्तो छ राजनीति
1: कहिले काहीँ चाहिँ एकदमै इमर्जेन्सी भएर बिरामीहरू पनि अस्पताल लिएर जानुपर्ने अवस्था आउँछ विशेष गरी एम्बुलेन्स लिएर जानु पर्दाखेरि चाहिँ त्यो बेलाको अवस्था चाहिँ कस्तो हुन्छ तपाईँहरूले भोग्नु परेको कुनै त्यस्तो खालको शास्ति अथवा बिरामीलाई चाहिँ अस्पताल पुर्याउनै नसकिरहेको त्यस्तो खालको केही क्षण केही अवस्थाहरू छ भने सुनाइदिनु हजुरले
0: हजुर राजनजी त्यो विषयमा हामीले यसपालि सागुटारमा एम्बुलेन्सको व्यवस्था गरेका छौँ पोहोर पर्वसम्म त एम्बुलेन्स थिएन
1: हजुर
0: अब एम्बुलेन्स हुँदाखेरि मैले तपाईँलाई भने हामीले यो बाटोलाई पल्साएर अर्को विकल्प वैकल्पिक बाटो खोज्नुपर्ने अवस्था हुन्छ कि पहिले यता तपाईँको एक नम्बर हुँदै माथि चाहिँ के भन्छ कुकुर काट्यो भन्दै गोबरै हुँदै माथिबाट चाहिँ सालु निस्किनुपर्छ सालु निस्किनु पनि तपाईँको ठ्याक्कै फसिहाल्छ त्यहाँनिर गएर त्यो अवस्था तपाईँको अहिलेको यो पानी पर्ने अवस्थामा त एम्बुलेन्स जाने अवस्था पनि छैन हामीले देख्दाखेरि अब तपाईँको ठ्याक्कै करिडोर हुँदै खुर्कुट हुँदै जानुपर्ने अवस्था आउँछ त्यो पनि ब्लक भएन भने नत्र उता पनि तपाईँको कोसी परेर ब्लक छ यो बिचमा तपाईँको हामीलाई यो एरियाका मान्छेहरूलाई भनौँ यो कोसीबारी ओखलढुङ्गाका र यहाँको मान्छेहरूलाई यो स्थितिमा चाहिँ एम्बुलेन्स चलाउनु पनि साथी छ राजनजी
1: त्यो लिखु करिडोरको सडकको अवस्था चाहिँ कस्तो छ अध्यक्षजी त्यहाँ
0: लिखु करिडोरको पनि मर्मत कार्य हुँदैछ अब तपाईँको त्यो पनि टेन्डरै परेको हो बिचमा चाहिँ टेन्डर बाँकी नै छ त्यो पनि ठाउँ ठाउँमा पहिरो झरेको थियो यसपालि पनि पहिरो पन्साउने काम चाहिँ भएको छ साधारण गाडीहरू चलिआएको छ राजनजी यसपालि रोकेको चाहिँ छैन
1: लगभग कति किलोमिटर जति चाहिँ कालोपत्रे छ र अब त्यहाँबाट बाँकी साउटारसम्म पुग्नलाई कति किलोमिटर जति बाँकी होला कालोपत्रेको काम
0: अब यता सागुटारबाट यो गुडगाउँ रातमाटा भन्नेलाई टेन्डर भएर काम हुँदैछ अहिले
1: हजुर
0: यो पनि दुई चार वर्षै भइसक्यो काम सिद्धाउनु पर्यो नि त पुरै हो तैपनि अब ठेकेदार साहबहरू तिनकै स्थानीय नै हुनुहुन्छ राणी साहब चाहिँ अब उहाँहरूले काम गर्नु भएन अहिले चाहिँ अब यहाँ थाहा भएको छ उहाँहरूले गर्नु होला साउटार उताबाट चाहिँ काम अहिले सुरु भएको छ लगभग तपाईँको चाहिने उताबाट पाँच सात किलोमिटर उता
1: रामपुर हजुर
0: रामपुर एरियामा चाहिँ भएको छ यो बिचको तपाईँ हिमङ्गा र यो फेरि बिचमा तिन नम्बरको बिचमा चाहिँ यसपालि ठेका भएको छ अरे भन्ने सुनेको छ राजनजी अब होला र काम होला
1: अहिले अधिकांश सवारी साधनहरू चाहिँ लिखु करिडोरको बाटो भएर पनि आवत जावत गरिरहेको अवस्था भएर थियो
0: हजुर हजुर यो पारी ओखल ढुङ्गामा आउने सुपरहरू चाहिँ लिखु करिडोरको बाटो पनि नै प्रयोग हुन्छ र यतावटा यताबाट पनि हिँड्ने गर्ने भएकोले यताबाट पनि जाने गरेको छ दुईटीमै जान्छ
1: सहज चाहिँ लिखु करिडोरको बाटो हो
0: अहिलेलाई सहज चाहिँ लिखु करिडोरको
1: अधिकांश ओखल ढुङ्गाका नागरिकहरू पनि साउटारकै बजारहरू प्रयोग गरिरहनु भएको छ त्यहाँका नागरिकहरूको ओखलढुङ्गातिरको नागरिकहरूको पनि मुख्य बजार साउटार बजार व्यवस्थापनको काम चाहिँ के कसरी भइराखेको छ अध्यक्षज्यू
0: साउटार व्यवस्थापनको काम अब पुरानो बजार तपाईँको यतापट्टि जुन अवस्थामा थियो पुरानो बजार चाहिँ अलि

0: भनौँ न छोडिँदै नै गयो
1: हजुर.
0: अहिले लिपु करिडोर अब माथिल्लो भेटबाट जान्छ, अब तपाईँको चाहिँ फुलकोट देउराली साउटरको अर्को सडक चाहिँ मैले भनिहालेँ, अब टहराहरू पुल छेउका वरिपरि बाटाका सडकका टहराहरू घर टहराहरूको मुआवजा लिएर तपाईँको सबै भत्काउने तयारीमा हुनुहुन्छ, कोही घरहरू भत्काउने प्रक्रियामा पनि छन् होइन. र अहिले बजार व्यवस्थापनको लागि अब त्यति घर त्यो बाटोहरू नबनेसम्म अहिले बजार व्यवस्थापन यस्तै छ भनेर भन्न सकिँदैन. तैपनि अहिले साउटारलाई पुरानो बजार भन्दा अलिक फरक ढङ्गले हेर्न सकिन्छ, त्यहाँको विकासहरू, त्यहाँको व्यापार बिजनेस तपाईँको पहिला भन्दा घटेकै हो. किन घट्यो भन्दाखेरि पहिला तपाईँको अब अन्यत्र ठाउँमा चाहिँ नि क्याटिया जाँदैन थियो, साउदर केन्द्र थियो. अहिले चाहिँ अब साउदर भन्दा पारिपट्टि ओखलढुङ्गा त्यो लिफु करिडोरले गर्दाखेरि ठाउँ ठाउँमै सहरी साधन जाने भएकोले अब भनौँ न सामान्य यो वरिपरिका के अरे व्यापारीहरू बजारीकरणका लागि आउने स्थानीयहरू वरिपरिकैले चल्ने भएकोले सामान्य हिसाबले चलेछ रानजी, त्यस्तो चाहिँ छैन खासै.
1: यो साउटार सेलेघाट सडक आयोजन अन्तर्गत मुआवजा प्राप्त गर्ने जो जो घरधनीहरू हुनुहुन्थ्यो उहाँहरू सबैजनाले चाहिँ मुआवजा पाइसक्नु भएको अवस्था हो त्यहाँ?
0: सबैले नै पाइसक्नु भएको छ, भन्नाले एक दुईजनाले चाहिँ लिनु भएको छैन, उहाँहरू आफै उसले हो कि आफैले पनि हामीले कतिपल्ट दुई तिनपल्ट चाहिँ नि भनि पनि सक्यौँ, दुईजना जतिले चाहिँ लिनु भएको छैन, दुई तिनजना बाँकी हुन्छ.
1: अनि
0: अरू सबै लिइसक्नु भएको
1: हजुर, उहाँहरूले मुआवजा लिएर घर पनि भत्काइसक्नु भएको अवस्था छ?
0: भत्काउने अवस्था सुरु छ, कति घर तपाईँको चाहिँ दुई तिनवटा छ
1: हजुर,
0: त्यो पनि भत्काउने सुरु छ. अब यस्तो पनि भयो कि राजनजी, अब घर चाहिँ भत्काएर बिजोको अवस्थामा कहाँ गएर बस्नु, अघि बाटो बनाउनु सुरु भएदेखि घर भत्काउनुहुन्थ्यो, अन्यत्र गएर बस्नुहुन्थ्यो, बाटो पनि भत्काउनु नहुने, बाटो बनाउनु नहुने, अनि घर मात्रै भत्काउने हो नि त, किन घर भत्काउनु अहिले भन्ने अवस्था, त्यो सोचमा नि हुनुहुन्छ. र लगभग कसै कसैले त भत्काइ सक्नु भएको छ, अगाडिको भागहरू सब भत्काउनु भएको छ, तर अब भट्टाभट्टी सडक बन्ने अवस्था हो भने त घर टहरा त भत्किहाल्छ, त्यस्तोमा केही छैन.
1: अब ती घरहरू भत्किसके पछाडि एक खालको यो कालो पत्रीको काम भए पछाडि पो बजार व्यवस्थापनको कामहरू अगाडि बढ्ने भयो
0: हो बल्ल. अनि त्यसपछि चाहिँ कति सडकले तपाईँको ओकर छ, त्यसपछि कति कहाँ बजार के अरे घर बनाउने, कसरी बस्ने भन्ने कुराको चाहिँ पछि पो होला, त्यसपछि होला भनौँ. त्यो सडक छेउमा चाहिँ अनि त साँगुटारको बजार पुरानो बजारहरू त यथावत छँदैछ, बेपार बिजनेस उता पनि चलेको छ, तर बाटै सडकै छेउमा चाहिँ अहिले त्यो सडक निर्माण नभएसम्म त्यो अवस्था आएको छैन
1: हजुर. साँगुटारमा रहेको यो स्वास्थ्य चौकी अथवा साँगुटार अस्पतालै भनौँ न, विशेष गरी त्यहाँ त एमबीबीएस डाक्टरै हुनुहुन्छ, साँगुटार अस्पतालले चाहिँ कसरी सेवा प्रवाह गरिरहेको छ र बिरामीको चाप चाहिँ कतिको हुने गर्छ त्यहाँ?
0: राजनजी, म तपाईँको एउटा चाहिँ हुनुभन्दा पहिला एउटा किटनाशक सुई पनि तपाईँको यहाँ उपलब्ध हुँदैन थियो, 50 रुपियाँ तिर्नु पर्थ्यो होइन, जब हामी चाहिँ जनप्रतिनिधि भएपछि टिटेनियासको सुई त उपलब्ध तत्कालै गराइन्, त्यसपछि अब म मात्रै भनेर मैले मात्रै नै होइन, नगरपालिका सबै लाग्यो, मान्यजीहरू पनि लाग्नु भयो, एक प्रदेश एक शुद्धिकरण अस्पतालको अवधारणा ल्याइयो, त्यसपछि तपाईँको एमबीबीएस डाक्टर आउनु भएको छ, त्यसपछि अन्य कर्मचारी नै हुनुहुन्छ, र अहिले तपाईँको हाम्रो त्यहाँको सेवाहरू तपाईँको भिडियो एक्सरे ल्याबको तपाईँको छ, अनि ल्याबको व्यवस्था छ, अनि रेबिज फ्रीको तपाईँको चाहिँ व्यवस्था छ, अनि तपाईँको चाहिँ ठुलो डिजिटल एक्सरेको सबै सामग्रीहरू झरिसकेको छ, र अनि एउटा डिआर मिसिनको कारणले तपाईँको ठुलो एक्सरे सञ्चालन भएको छैन, र एम्बुलेन्स पनि यसपालिको यो वर्षदेखि एम्बुलेन्स पनि सञ्चालन भयो, र अब अहिले तपाईँको सबै त्यो सुविधा भएको कारणले तपाईँको विशेष गरेर वारिपारीका तपाईँको सिरिसीदेखि लिएर पारिपट्टिका ओखलढुङ्गाका नर्मदेश्वर तपाईँको यता चाहिँ खिजी फलाडेदेखिको सबै बिरामीहरू आउनुहुन्छ, लगभग लगभग तपाईँको चाहिँ राम्रै उपचार भएको छ, किनभने डाक्टर साहब पनि एकदम भद्रै हुनुहुन्छ, सिधा हुनुहुन्छ, त्यहाँको स्टाफहरू सबैको मिलनमा छ, एकदम राम्रो उपचार भएको छ, त्यस कारण राम्रै नै तपाईँको बिरामीहरूको उपस्थिति भएको देख्छु राजनजी.
1: त्यहाँ औषधि अनि स्वास्थ्य कर्मी लगायतको अभाव त छैन?
0: छैन छैन, अहिले तपाईँको अभाव भयो भने हामीले तपाईँको चाहिँ फेरि नगरबाट पनि ल्याउँछौँ र अन्य बाहिर किन्ने पनि गरेका छ, हामीले ल्याब पनि सञ्चालन भएकोले हामीले अन्य प्रक्रिया नै किन्छौँ, र सकेसम्म बिरामी भएर आउने बिरामीहरूलाई चाहिँ सुविधा होस् भन्ने हामीले त्यहाँ चाहिँ राम्रै व्यवस्था गरेको जस्तो लाग्छ हामीले.
1: अब रामेछाप नगरपालिका भरिको एकमात्र प्राविधिक शिक्षा पढाइ हुने विद्यालय पनि त्यहीँ छ हजुरको वडामा, विशेष गरी भेटनरी विषय पढाइ हुन्थ्यो, पहिला विद्यार्थीहरू पनि टन्नै हुन्थे, अब यो पटक के छ अहिले चाहिँ भेटनरी विषयको पढाइ निरन्तर चलिरहेछ कि रोकिएको अवस्था छ त?
0: र भेटनरी निरन्तर चाहिँ छ राजनजी, तपाईँले भने जस्तो पहिला जस्तो विद्यार्थीको चाप चाहिँ अलिक कमै छ। अब यो चाहिँ समग्रमा हेर्दाखेरि धेरै नै गाउँमा बसोबास नै कम भएको अवस्था भएर होला, विद्यार्थी नै गाउँमा त्यति नै भेटिँदैन। सबै तपाईँको सहरी जानुभएछ, सहरतिर लाग्नु भएको हुनाले अब भएका जति वरिपरि सबैलाई विज्ञापन गरेर सरहरू विद्यालय व्यवस्थापन समिति लगायतका साथीहरू सबै लागेर भएसम्म चाहिँ यसरी पढ्नु यसैमा तपाईँको नि के अरे भर्ना हुन आउनुपर्छ भनेर भर्ना अभियानमा पनि हिँड्नुहुन्छ र सकेसम्म हुनेसम्म गरेको छ राजनजी। र पढाइ अहिले दुवैतिरको तर्फको ठिकै छ, अब तपाईँको जनसङ्ख्याको आधारमा त्यति न्यून पनि भन्नु मिल्दैन, ठिकै छ राजनजी, त्यस्तो साह्रै कम पनि छैन साह्रै बढी पनि छैन।
1: अब माछा चकेट क्षेत्र हजुरको वडा विशेष गरी साउटार अलिकति माछाको लागि प्रख्यात पनि छ र हामीले रामेसा मन्थलीतिरका धेरै स्थानीयहरू पनि साउटार जानुपर्छ माछा खानको लागि भन्ने खालको त्यो कुराहरू पनि गरिरहनुहुन्छ र अधिकांश धेरै मान्छेहरू माछा खानको लागि नै साउटार पुग्ने गरेका छन्, त्यो हामीले धेरै भेटेका छौँ। अब माछा चाहिँ के छ अहिले त्यहाँ, जति बेला गए पनि पाइने नपाइने अथवा माछा पालनको अवस्थाहरू के छ त्यहाँ, पुग्ने जति पनि चाहिँ नागरिकहरू हुनुहुन्छ जो खान चाहनुहुन्छ माछा, उहाँहरूले सहज रूपमा पाउने अवस्था छ छैन, के छ हजुरज्यू?
0: राजनजी, हाम्रो अहिले लिखु खोला तपाईँले भने चाहिँ साउटार असला माछाको केन्द्र सबैको चाहिँ नि माछाले मन जितेको ठाउँ पनि हो र हाम्रो एउटा माछा पकड क्षेत्र भनेर हाम्रा अघिल्ला जनप्रतिनिधि साथीहरूले यहाँ एउटा माछाको चाहिँ नि ऊ पनि छ, पोखरी तालहरू पनि छ र हामीले सोचे जस्तो गरी यहाँ तपाईँको तराईमा जस्तो गरी माछा उत्पादन चाहिँ हुँदो रहेछ, त्यति साह्रो न पाल्नु नजानेर हो न के हो, पोखरीको माछा चाहिँ तपाईँको त्यति सलसल बढेको देखिँदैन। त्यसैले अहिले यो बेलामा तपाईँको कोसीकै माछाले आउने साथीहरूलाई पाहुनाहरूलाई कोसीकै माछाले होटेल व्यवसाय गर्ने मान्छेले पुर्याइराख्नु भएको छ, तपाईँले टिकटक पनि हेर्नु भयो होला, ठुला ठुला माछाहरू पनि तपाईँको देखिन्छ नि, ठुला ठुला मान्छे हाल्नुहुन्छ यताउति, जे टाटा गएर भरे पनि त्यो जालमा राखेकामा त्यो जालमा परेका माछा अन्य तपाईँको माछाहरू ल्याएर पनि साथीहरूले आउने पाहुनाहरूलाई चाहिँ पुर्याइराख्नु भएको छ राजनजी, माछाको स्वाद चाहिँ साथीहरू सबै आउनेलाई देश विदेश आउने मान्छेहरूलाई पुर्याइ नै राख्नु भएको छ र हामीले चाहे अनुसारको माछा पकेट क्षेत्र भनेर जुन हामीले चाहिँ माछाको तपाईँको गर्न खोज्यौँ, माछा पालनबाट चाहिँ त्यति राम्रो उत्पादन भयो जस्तो लागेको छैन, अब त्यसबाट पनि साथीहरूले बन्द गरि नै राख्नु भएको छ, तै पनि लिफु खोलाकै माछा नै असला माछा नै मन पराउँछ सबैजनाले र असला माछाले नै तपाईँको लगन व्यवसायहरूले पुर्याइराख्नु भएको छ राजनी।
1: पहिला जसले माछा पालिरहनु भएको थियो जसले अनुदान लिएर चाहिँ पाल्नु उहाँहरू सबैजनाले पालिरहनु भएको छ,
0: अहिले त त्यही भनौँ न अब कृषि यो साउदार कृषि सहकारीले नै त्यो पहिला गरिराखेको थियो
1: हजुर,
0: अहिले पनि उहाँहरूकै टिमले नै गरिराख्नु भएको छ, उहाँले नै गरिराख्नु चलाइराख्नु भएको छ।
1: हुन्छ ल दस्यु, अब हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, अन्त्यमा रेडियो सुनेर बसिरहनु भएका श्रोता लगायत तपाईँको वडावासी नगरवासीहरूलाई केही भन्न चाहनुहुन्छ?
0: राजनजी, यो वर्षाको समय छ, सम्पूर्ण वडावासी नगरवासीहरूलाई यो बर्खा समयमा तपाईँको यात्रा गर्दाखेरि अब अलिक सुझबुझ गरेर समयलाई यो दिनको यो मौसमलाई ख्याल गरेर हिँड्नु होला, आफ्नो जीवन आफ्नो जीवन सबैभन्दा ठुलो महत्वपूर्ण कुरा हो, त्यसै भएको हुनाले सबैभन्दा चाहिँ यात्रा गर्दा र बस्दा हिँड्दा डुल्दा सबैले आफ्नो ज्यानको ख्याल गर्नुहुन म सम्पूर्ण वडावासी नगरवासीलाई अनुरोध गर्छु राजनजी।
1: हस् सदस्यज्यू, हजुर व्यस्त भएर पनि समय दिनुभयो, हजुरलाई धेरै धेरै धन्यवाद।
0: हुन्छ राजनजी, तपाईँ लगायत तपाईँको टिमलाई तपाईँको रेडियो कार्यक्रम मार्फत सबै सुन्ने सम्पूर्ण जनतालाई र तपाईँलाई पनि धेरै धेरै धन्यवाद, नमस्कार।
2: आदरणीय श्रोता, तपाईँ बेला रेडियो कार्यक्रम हाम्रो रामेछाप सुनिरहनु भएको छ। यो कार्यक्रम रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछापका छवटा रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
3: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? तपाईको उचित सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ, रेडियो कार्यक्रम हाम्रो रामेछाप, फोन नम्बर 048-40-0026, इमेल ठेगाना hajurko.radio@gmail.com वा तपाईले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
2: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि बिदा हुन्छौ।
3: नमस्कार।
4: हजुरको रेडियो 102.1 मेगा
5: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
6: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
4: अहिले बिहानको 8 बजे हजुरको रेडियो 102.1 मेगा
7: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब प्रस्तुत छ कार्यक्रम बदलिदो नेपाल।

0: नमस्कार। कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। नयाँ सरकारले शासन सञ्चालनको चार महिना पूरा गरिसकेको छ। यसबीचमा घरेलु राजनीतिमा जस्तै बाह्य सम्बन्ध सञ्चालनमा पनि नयाँ सरकारको शैली र प्राथमिकता विस्तारै देखिन थालेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले शुरूआती चरणमा विदेशी राजदूतहरूसँगको भेटघाटमा परम्परागत अभ्यासभन्दा फरक शैली अप्नाउन खोज्नुभयो। विशेष गरी कुनै एक देशका राजदूतसँग छुट्टा छुट्टै शिष्टाचार भेट नगरी सामूहिक संवादलाई प्राथमिकता दिने अभ्यासले सरकारको कूटनीतिक दृष्टिकोणबारे बहस जन्माएको थियो। गएको चैतमा भारत, चीन, अमेरिका, बेलायत लगायत विभिन्न देशका राजदूत तथा कूटनीतिक प्रतिनिधिसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री शाहले नेपालका प्राथमिकता र सरकारको दृष्टिकोणबारे जानकारी गराउनु भएको थियो। त्यसपछि पनि युरोपेली संघ आबद्ध देशका राजदूतहरूसँग सामूहिक संवाद भयो। त्यति बेला सरकारको तर्फबाट सामूहिक भेटले कूटनीतिक मर्यादाको नयाँ अभ्यास स्थापित गर्ने सन्देश समेत दिइएको थियो। तर पछिल्लो समय प्रधानमन्त्री शाह आफैले स्थापित गर्न खोजेको त्यही अभ्यासबाट पछि हट्नु भएको छ। एकै दिन भारतका राजदूत र चीनका राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता गरेर उहाँले परम्परागत द्विपक्षीय कूटनीतिक अभ्यासलाई पुनः निरन्तरता दिनुभएको छ। यी भेटमा नेपाल भारत र नेपाल चीन सम्बन्ध, विकास साझेदारी, लगानी, व्यापार, पूर्वाधार तथा आपसी हितका विषयमा छलफल भएको छ। नेपालको भू राजनीतिक अवस्थाका कारण परराष्ट्र नीति केवल कूटनीतिक शिष्टाचारको विषय होइन, यो राष्ट्रिय सुरक्षा, आर्थिक विकास, व्यापार, ऊर्जा, पूर्वाधार, रोजगारी र समग्र राष्ट्रिय हितसँग जोडिएको विषय हो। त्यसैले प्रधानमन्त्रीको व्यक्तिगत कार्यशैली भन्दा माथि उठेर सरकारको स्पष्ट संस्थागत र दीर्घकालीन परराष्ट्र नीति आवश्यक देखिन्छ। यसै सन्दर्भमा आज हामी नयाँ सरकारको परराष्ट्र नीतिको दिशा, प्रधानमन्त्री शाहको कूटनीतिक शैलीमा आएको परिवर्तन, भारत चीन सम्बन्धमा सन्तुलन, विकास कूटनीति, बीआरआई, पश्चिमी देशहरूसँगको सम्बन्ध तथा नेपालको समग्र राष्ट्रिय हितका विषयमा विस्तृत कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ कूटनीतिक मामिला जानकार चन्द्रदेव भट्ट। भट्टज्यू, तपाईँलाई उज्यालोमा स्वागत छ।
1: धन्यवाद।
0: आज हामी सरकारको परराष्ट्र नीतिमा केन्द्रित रहेर कुरा गर्छौं। सबैभन्दा पहिले चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहले शुरूमा विदेशी राजदूतहरूसँग एकल भेट नगर्ने नीति लिनुभएको थियो। अहिले भारत र चीनका राजदूतसँग छुट्टा छुट्टी भेट गर्नुभयो झण्डै चार महिनापछि। यसलाई तपाईँले कूटनीतिक नीतिमा परिवर्तनको रूपमा हेर्नुहुन्छ कि व्यावहारिक आवश्यकता हो?
1: यो महत्वपूर्ण प्रश्न तपाईँले सोध्नुभयो अनि तपाईँले अलिअलि उत्तर पनि दिनुभयो, किनकि केही हदसम्म व्यावहारिक आवश्यकता पनि हो यो अहिलेको। प्रधानमन्त्रीले जसरी शुरूको दिनमा चाहिँ धेरै देशको राजदूतहरूलाई नभेट्ने नै निर्णय गर्नुभएको थियो र शुरूमा भेट्दाखेरि सामूहिक रूपमा 17 राजदूतहरूलाई उहाँले भेट्नुभयो र उहाँले विदेश भ्रमण पनि नगर्ने धेरै कुराहरू सुरुमा राख्नुभयो मलाई। अनि त्यसपछि भारतको विदेश सचिवको भ्रमण पनि हुन सकेन, किनकि प्रधानमन्त्रीले नै के भन्नुभयो भने म चाहिँ अहिले बाहिरको त्यस्तो कुनै पनि डिप्लोम्याट या हाई ऱ्याङ्किङ डिग्निटरीजलाई म भेट्ने उसमा छैन र मेरो प्रायोरिटी चाहिँ आन्तरिक व्यवस्थापन चाहिँ सबभन्दा प्रमुख आवश्यकता हो भन्ने किसिमको म्यासेज सुरुमा दिनुभयो। तर हामीले हाम्रो आवश्यकता के हो भने छिमेकीको देशको राजदूतहरूलाई चाहिँ हामी चाहेर पनि नकार्न सक्दैनौँ, किनकि त्यो भेट्नु नै पर्ने हुन्छ। मलाई लाग्छ सुरुदेखि नै जुन किसिमको उहाँले एक किसिमको कूटनीतिमा नयाँ आयाम स्थापना गर्ने कोसिस गर्दै हुनुहुन्थ्यो, त्यो केही हदसम्म किन गर्न खोजेको हो भने हामी कहाँ चाहिँ हिजोका दिनमा चाहिँ धेरै जसो विदेशी कूटनीतिज्ञहरूले प्रधानमन्त्रीलाई जति बेला चाहे त्यति बेला भेट्ने र इस्टाब्लिस्ड प्रोटोकललाई चाहिँ पनि नमान्ने किसिमको हिजोको चलन थियो। त्यसलाई उहाँले केही हदसम्म चाहिँ त्यसलाई व्यवस्थापन गर्नुपर्छ कि भन्ने किसिमको सोच हुनसक्छ। मलाई लाग्छ त्यो केही हदसम्म जरुरी पनि थियो, किनकि हिजोको दिनमा जसरी विदेशी राजदूतहरूले मन परी किसिमको नेपालको आफ्नो इस्टाब्लिस्ड

0: पुलिस प्रोटोकलको नर्म्स एण्ड भ्याल्युज भन्दा बाहिर गएर पनि त्यो किसिमको भेटघाटहरू भइरहेको थियो, त्यो किसिमले पनि एक किसिमको अप्ठ्यारो अवस्था चाहिँ यहाँ थियो, त्यसलाई व्यवस्थापन गर्ने भन्ने किसिमको सोच थियो। तर त्यो हुँदाहुँदै पनि त्यसलाई गर्न पनि सकिन्थ्यो, तर पछिल्लो दिनमा यो सरकारले जुन हिसाबले विदेश नीतिलाई अगाडि सार्यो त्यसले गर्दाखेरि हामी चाहिँ अप्ठ्यारो अप्ठ्यारोमा पर्दै गयौं, किनकि हाम्रो चाहिँ छिमेकीहरू या अरू कुनै पनि देशहरूको सम्बन्ध चाहिँ नेपालको विकासको लागि या अरू धेरै चिजको लागि चाहिँ महत्वपूर्ण हुन्छ, र त्यसलाई चाहिँ हामी उनीहरूको इन्ट्रेस्टको लागि होइन नि त, त्यो नेपालको इन्ट्रेस्टको लागि भेट्ने नभेट्ने हो, त्यो कुरालाई चाहिँ आकलन गर्न सकेनौँ एउटा। दोस्रो कुरा, पछिल्लो दिनमा चाहिँ भेट्नै पर्ने किन्नुभयो भने राष्ट्रिय स्वतन्त्र पार्टीभित्रै पनि समस्या देखियो, प्राइम मिनिस्टर आफै पनि एकदमै अप्ठ्यारोमा परे, किनकि आन्तरिक रूपमा पनि पार्टीमा त्यति सहज रूपमा पार्टी अगाडि बढेको जस्तो देखिँदैन, बाहिरै त चिरा परेको छैन तर केही न केही चाहिँ मान्छेमा त्यो किसिमको त्यो मेसेज चाहिँ
1: गर्न
0: सकिने जस्तो अवस्था भइसकेको छ। अब आन्तरिक रूपमा पनि प्रधानमन्त्री एकदमै कमजोर हुनुभयो, हिजोको दिनमा चाहिँ अब त्यो महत्वपूर्ण दुई तिनवटा भिजिटमा हामी चुक्यौं जस्तो लाग्छ मलाई, यो सरकार चुक्यो। एउटा चाहिँ मैले अगाडि भने भारतीय विदेश सचिवलाई पनि हामीले भेट्नु पर्थ्यो, किनकि त्यो हाम्रो इन्ट्रेस्टको लागि हो, प्रोटोकल त्यति बेला त्यति धेरै महत्वपूर्ण हुँदैन थियो होला। दोस्रो कुरा, त्यसैको सेरोफेरोमा हो र अमेरिकाको उच्च अधिकारी एकजना आउँदै हुनुहुन्थ्यो, उहाँसँग पनि भेट भएन, अफिसियली भेट भएन, मैले अफिसियल वर्ड युज गरे, त्यसले गर्दाखेरि एक किसिमको गलत सन्देश पनि गयो। अब हाम्रो चाहिँ अन्तर्क्रिया धेरै इन्टरेक्सन इकोनोमिक पोलिटिकल विभिन्न किसिमको इन्टरेक्सन छिमेकीहरूसँग र पश्चिमा जगतसँग लामो समयदेखि भइरहेछ होइन, र त्यसलाई एकैचोटि इग्नोर गर्नु पनि मिल्दैन। मलाई के लाग्थ्यो भने त्यो एउटा त्यसलाई यदि गर्नु नै पर्थ्यो भने अलिक फरक हिसाबले गएको भए अब सजिलो हुन्थ्यो, अहिले अलि सरकार नै अप्ठ्यारोमा परेको अवस्थामा चाहिँ उहाँले त्यो तपाईँले अगाडि भने जस्तै व्यावहारिकतालाई चाहिँ कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने हिसाबले यो चाहिँ भिजिट यो अहिलेको पछिल्लो भेटघाटहरू भइरहेछ, भेटघाटहरू भयो त्यसलाई चाहिँ हामीले पोजिटिभ रूपमा नै लिनुपर्छ, र हाम्रो छिमेकीको या अरू कुनै पनि राजदूतहरू हुन् या त्यसलाई चाहिँ त्यति धेरै इग्नोर चाहिँ गर्न सकिँदैन, किनकि नेसनल इन्ट्रेस्ट चाहिँ प्रोटोकलबाट पनि आउँदैन, किनकि नेसनल इन्ट्रेस्टको लागि चाहिँ यदि प्रोटोकलले नेसनल इन्ट्रेस्टलाई चाहिँ कुनै समस्या निर्माण क्रिएट गरिरहेछ या अनि प्रोटोकल मास्दाखेरि चाहिँ हामीलाई राष्ट्रको रूपमा हामीलाई बढी फाइदा हुन्छ भने हामीले त्यसलाई चाहिँ त्यति सिरियसली चाहिँ लिनु हुँदैन कि जस्तो लाग्छ।
1: यसमै भट्टाउँछु, जस्तो त्यति बेला सामूहिक भेट गर्नु, नयाँ सरकार आउने बित्तिकै सामूहिक भेट गरेर एउटा सन्देश दिनु पनि त्यो बेलाको आवश्यकता थियो, अहिले फेरि छुट्टा छुट्टै भेटवार्ता गर्नु, भारत र चीनका राजदूतसँग भेटवार्ता गर्नु पनि अहिलेको आवश्यकता
0: पर्यो, तर त्यसले के देखायो भने दुइटै त्यो त्यति बेलाको आवश्यकता एक हदसम्म हामी कहाँ चाहिँ प्रोटोकलको त्यो अलि रीतिथिति भनौँ न त्यसलाई चाहिँ व्यवस्थापन गर्नुपर्ने त जरुरी थियो, तर उहाँले त्यो 17 राजदूतलाई भेटिसकेपछि पनि धेरै मान्छेहरू धेरै राजदूतहरू भेट्न खोजिरहेको थिए, बाहिरको धेरै भिजिटहरूको सम्भावना पनि थियो, त्यसलाई पनि हामीले अघि बढाउनु पर्थ्यो, त्यहाँ हामी चाहिँ चुक्यौं कि जस्तो लाग्छ। हामी चाहिँ प्रोटोकल नै हाम्रो सबभन्दा ठूलो प्रायोरिटी हो भन्ने किसिमको म्यासेज गयो, एउटा चाहिँ उहाँले आन्तरिक राजनीतिक व्यवस्थापन गर्ने, त्यसपछि चाहिँ म बाहिर जाने या अरू देश भ्रमण गर्ने किसिमको म्यासेज, त्यो पनि हुन सकेन क्या। तर कता कता त्यो हामी चाहिँ अब डिप्लोमेसीमा चाहिँ अलिकति त्यो सरकारले कसरी लिन्छ, तर त्यति धेरै मेच्योरिटी चाहिँ देखिएन जस्तो लाग्छ मलाई, त्यो मेच्योरिटीको चाहिँ कमी देखियो। हुन त अब नयाँ सरकार पनि हो, धेरै व्यक्तिहरूको त्यत्रो अनुभव छैन, तर व्यक्तिको अनुभव नभए पनि हामी कहाँ इस्टाब्लिस्ड मेकानिजम छ, परराष्ट्र मन्त्रालय छ, त्यहाँ धेरै अनुभवी अधिकारीहरू छन् होइन, परराष्ट्र मन्त्रालयसँग कोअर्डिनेट गरेको भए मलाई लाग्छ यो अब यो समस्या आउँदैन थियो होला। केही हदसम्म चाहिँ सरकारले पनि भनौँ न इस्टाब्लिस्ड मेकानिजमलाई पनि बाइपास गर्न खोज्यो होइन, त्यसले पनि हामीलाई अलिअलि यो सरकारलाई चाहिँ ब्याकफायर गर्यो, जसले गर्दाखेरि अहिले चाहिँ विभिन्न किसिमको टिका टिप्पणी, हिजो नै भेट्ने प्रधानमन्त्री, अहिले फेरि किन सबै राजदूतहरूलाई भेट्दैछन् भन्ने किसिमको प्रश्न उठिरहेको छ।
1: जस्तो यसरी पहिला सामूहिक भेट्ने, हामी अब एक्लै एक्लै भेट्ने होइन, सामूहिक भेट्नुपर्छ भनेर एउटा त्यो सन्देश दिने गरी सुरु भएको भेटघाट, फेरि अहिले चाहिँ एक्लै एक्लै भेट, त्यो दुइटै बेलाको दुइटै आवश्यकता थियो भनेर तपाईँले भन्नुभयो, तर 81 यो 4 महिनापछि चाहिँ एक्लै एक्लै भेट्नुपर्ने अवस्थामा आइपुग्दाखेरि चाहिँ त्यसको कारण चाहिँ प्रधानमन्त्री अथवा सरकारको तर्फबाट सार्वजनिक गर्नुपर्ने हुन्थ्यो कि हुँदैन थियो?
0: अब कारण चाहिँ किनकि मलाई के लाग्छ भने हिजोको दिनमा हाम्रो नयाँ सरकार बनिसकेपछि विशेष गरेर छिमेकसँगको सम्बन्धलाई फेरि पुनर्ताजेकी गर्ने किसिमको एउटा परिपाटी पनि थियो, भेटघाट पनि गर्ने, जसले गर्दाखेरि केही हदसम्म त्यसले नेपालको विकासको लागि चाहिँ सहयोग गरेकै हुन्थ्यो। अब लामो समयसम्म हामी एक किसिमले पछिल्लो सरकारकै उदाहरण लिँदाखेरि दुइटै छिमेकी र अरू पश्चिमा राष्ट्रहरूबाट पनि अलि एक किसिमको डिस्कनेक्ट जस्तो अलि मेसेज नै गलत गयो क्या। किनकि कस्तो मेसेज गलत भयो भने नेपालको प्रधानमन्त्रीले अहिलेको सरकारले चाहिँ कूटनीतिज्ञहरूलाई त्यति प्राथमिकतामा राखेको छैन भन्ने किसिमको मेसेज गयो। त्यो लामो समयसम्म त्यो यदि रहिरहेको भए मलाई लाग्छ त्यसले झन् ड्यामेज गर्थ्यो। त्यही भएर एउटा त्यो ड्यामेज कन्ट्रोलको अवस्थाबाट पनि बाहिर आउनु पर्ने थियो, त्यसलाई पनि हामीले मिलाउनु पर्ने नै थियो। एउटा दोस्रो महत्वपूर्ण कारण के हो भने मलाई सबैभन्दा सिरियसली हेर्नुपर्ने चाहिँ केही हदसम्म चाहिँ आन्तरिक रूपमा पनि उहाँहरू चाहिँ अलिअलि प्रधानमन्त्री पनि अलिअलि भित्रै पनि अब यो घेराउ भन्ने त शब्द अलि अप्ठ्यारै होला, अलि धेरै कडा होला, तर भित्रै पनि उहाँलाई चाहिँ अप्ठ्यारोमा पर्नुभयो। त्यो अप्ठ्यारोबाट बाहिर निस्कनुको लागि पनि त्यो इन्गेजमेन्ट चाहिँ गर्नुपर्ने जरुरी देखियो होइन। त्यस्तो कुरा नेपालकै भनौँ न विकासले विभिन्न किसिमको प्रोग्रामहरूको लागि, आर्थिक क्रियाकलाप गतिविधिको लागि, इन्भेस्टमेन्टको लागि पनि तपाईँले डिप्लोम्याटसँग कुरा गरेन, अरू देशहरूसँग इन्गेजमेन्ट गरेन भने त त्यो पनि त्यो कार्यक्रमहरू पनि अगाडि बढाउन सकिँदैन। त्यही भएर यो निरन्तरता नै भइराख्नु पर्थ्यो क्या। हामीलाई मैले सुरुमै पनि भने जुन हिसाबले हिजोको दिनमा प्रधानमन्त्री या अरू मन्त्रीहरूसँग काठमाडौँमा भएका कूटनीतिज्ञहरूले भेटघाट गर्थे त्यो अलिकति नर्म्स भन्दा बाहिर थियो, त्यसलाई चाहिँ ट्र्याकमा ल्याउनु पर्ने आवश्यकता थियो। तर त्यो ट्र्याकमा ल्याउने कन्टेक्स्टमा चाहिँ पुरै सम्बन्धै चाहिँ बिगार्नु पर्ने चाहिँ थिएन, किनकि इन्गेजमेन्टलाई नै हामीले त्यसलाई चाहिँ अगाडि नबढाउनु भनेको होइन थियो। त्यसलाई इन्गेजमेन्टलाई पनि अगाडि बढाउने, एट द सेम टाइम त्यो प्रोसेसलाई पनि अलिकति व्यवस्थित गर्ने भन्ने मात्रै त हो नि त।
1: अलि
0: अलि अलि अब उहाँले इन्गेज गर्दै हुनुहुन्छ, इन्गेज यो पोजिटिभ साइन हो, किनकि लामो समयदेखिकै छ नि, जस्तै भारतसँगको सम्बन्धलाईदेखि चीनसम्म अरू देशहरूको सम्बन्धलाई पनि अब हामी एक किसिमले वार्तालाई अगाडि बढायौँ नि त, यसले वार्ता गर्न सजिलो भयो होइन। अब ओपन अप गर्नुभयो, ओपन अप हुनुभयो भनौँ न, प्रधानमन्त्री अहिले खुल्नुभयो, अब बोल्ने उहाँले आफ्नो कूटनीति एक्टिभिटिजहरूलाई अगाडि सार्नुभयो, त्यसले गर्दाखेरि केही हदसम्म हामीलाई सजिलो पनि हुन्छ होला। जुन हिजो एउटा नकारात्मक एउटा अर्को मेसेज गएको थियो त्यो मेसेजलाई उहाँहरू चिर्दै हुनुहुन्छ र त्यसले आम नागरिकलाई पनि सजिलै हुन्छ, राज्यलाई पनि सजिलै हुन्छ र उहाँलाई पनि मलाई लाग्छ जुन किसिमको समस्या देखिरहेछ राजनीति उहाँको दलभित्र र सरकार चलाउनलाई त्यसलाई पनि केही हदसम्म यसले खुकुलो बनाउँछ, किनकि इन्गेजमेन्ट भएपछि केही न केही इकोनोमिक एक्टिभिटिज होला होइन, सम्बन्धलाई चाहिँ नयाँ हिसाबले हेर्ने अवसर पनि पाउँछ दिन्छ नि त त्यसले।
1: हजुर,
0: मलाई लाग्छ पोजिटिभ नै हो।
1: चन्द्रदेव भट्टज्यू, तपाईँ कूटनीति मामिलाका जानकार र भू राजनीतिका विश्लेषक हुनुहुन्छ। आज हामी तपाईँसँग सरकारको कूटनीतिक सम्बन्ध परराष्ट्र नीतिमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। अब नेपाललाई संवेदनशील भू राजनीतिक भएको अवस्था भएको देश भनिन्छ होइन, यो नेपाल जस्तो संवेदनशील भू राजनीतिक अवस्थाको देशमा प्रधानमन्त्रीले भारत र चीनका राजदूतसँग प्रत्यक्ष भेट्नु चाहिँ कतिको आवश्यक हुन्छ?
0: होइन, अब यो अहिले मात्रै होइन, हाम्रो देशको प्रधानमन्त्रीहरूले हिजोको दिनमा पनि भारत चीन र अरू देशको राजदूतहरूसँग पनि भेट्दै आएको हुन्। यो पहिलोचोटि उहाँले भेटिराख्नु भएको छैन होइन, दुईटा देशको राजदूतहरूलाई कन्फिडेन्समा
1: आवश्यक,
0: दुईटा देशलाई चाहिँ कन्फिडेन्समा लिनु हाम्रो लागि अति नै जरुरी हो, किनकि भारत र सँग हाम्रो विभिन्न किसिमको सम्बन्ध छ, आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक होइन, पछिल्लो दिनमा त्यही लेभलको सम्बन्ध चीनसँग पनि बढ्दै गएको छ। हिजो चीनसँगको जुन ट्रान्ज्याक्सनल रिलेसन थियो त्यो ट्रान्ज्याक्सनल सम्बन्धबाट अहिले हामी पिपुल टु पिपुल को लेभलको रिलेसनमा पनि जाँदैछौँ। अर्को धेरै किसिमको विकासको एक्टिभिटिजहरू, इन्फ्रास्ट्रक्चरको एक्टिभिटिजहरू पनि चीनसँग अगाडि बढ्दैछ। अब यस्तो अवस्थामा जुन दुईटा देशसँग हाम्रो एकदमै आर्थिक सम्बन्ध पनि बढ्दै आएको छ। त्यो दुईटा देशको राजदूतहरूलाई भेट्नु चाहिँ स्वाभाविक हो। मलाई लाग्छ हिजै पहिले नै भेट्नु पर्थ्यो, सुरुकै दिनमा सत्रजना राजदूतलाई सामूहिक भेटघाट गरिसकेपछि, किनकि हाम्रो चाहिँ छिमेकको कूटनीति चाहिँ प्राथमिकतामा पर्नुपर्ने हो। यो अहिले पहिले नै केही दुई तिन महिना अगाडि भेट्नुपर्ने हो, ढिलो भयो, यो ढिलै भए पनि भेटघाट गर्नुभयो, मलाई लाग्छ त्यो एउटा महत्वपूर्ण पक्ष हो कि जस्तो लाग्छ। मलाई लाग्छ अरू पश्चिमा देशको राजदूतहरूलाई पनि भेट्नुपर्ने हुन्छ, किनकि हाम्रो लागि चाहिँ इन्टरनेसनल कम्युनिटी पनि त्यतिकै महत्वपूर्ण हो। हामीलाई विकासको लागि, इन्भेस्टमेन्टको लागि बाहिरबाट पैसा चाहिन्छ, त्यसको लागि राजदूतहरूसँग देशहरूसँग सम्बन्ध चाहिँ राम्रो सुधार्नुपर्छ। अब तपाईँले भू राजनीतिको कुरा गर्नुभयो, भू राजनीति हिजोको दिनमा पनि थियो, अहिलेको दिनमा पनि छ, भोलि पनि फरक छ, त्यो एकदमै फरक छ। त्यही र त्यो भू राजनीतिलाई व्यवस्थापन गर्नको लागि पनि हाम्रो सम्बन्ध चाहिँ भइरहनु पर्छ। र राजदूतहरूलाई भेट्दैमा भू राजनीतिमा कुनै खतरा आउने र भू राजनीति सङ्कट अझन भू राजनीतिक सङ्कटमा पर्ने होइन। अब हिजो र आजको भू राजनीतिमा धेरै फरक भयो, किनकि हिजो हाम्रो दुईटा छिमेकी राष्ट्रहरू आर्थिक रूपमा पनि बलियो थिएन, राजनीतिक रूपमा पनि बलियो थिएन। अहिले दुईटै देशहरू विश्व रंगमञ्चमा एकदमै सशक्त रूपमा आफूलाई प्रस्तुत गरिरहेछन् र हिजोको जुन स्थानीय शक्तिहरूलाई उहाँहरूले चुनौती दिइराख्छन्। त्यो चुनौती दिने अवस्थामा यो क्षेत्रमा चाहिँ रैथानी शक्तिहरू भनौँ न पश्चिमेली राष्ट्रहरू मेनली अमेरिका या अरू देशहरूको चाहिँ चहल पहल निकै बढेको छ, होइन? चीन र अमेरिका बीचको विभिन्न लेभलको हामीमा कन्फ्लिक्टदेखि लिएर होइन टेन्सन हामी देख्न सक्छौँ। त्यो टेन्सनको बाछिटा हामी कहाँ पनि पर्न सक्छ, होइन? त्यसले गर्दा त्यो कुराहरू चाहिँ हामीले एकदमै ध्यान दिएर चाहिँ हेर्नुपर्ने हुन्छ क्या। त्यही भएर यो त चेन्ज नै भइरहेको छ। जसरी एउटै भनौँ न, पृथ्वीनारायण शाहले जति बेला नेपालको फरेन पोलिसीको परिकल्पना गरेका थिए त्यो बेला एक किसिमको आवश्यकता थियो, राणा शासनमा आएर अर्को किसिमको भयो होला। हिजो पञ्चायती व्यवस्थामा फरक किसिमको थियो, त्यो शीतयुद्धको कालीन, होइन? त्यसपछि 90s दशकमा उदारवादी लोकतन्त्र र उदारवादी अर्थतन्त्रको कुरा आयो, या सोभियत संघको विघटन भइसकेपछि फरक किसिमको भू राजनीतिक चुनौतीहरू आए। अब अहिले चाहिँ नयाँ प्रविधि आछ, होइन? नयाँ किसिमको शक्ति राष्ट्रहरू उदाइरहेछन्, त्यो फरक किसिमको भू राजनीतिक परिप्रेक्ष्य हामी देख्न सक्छौ। तर यो भू राजनीतिको परिप्रेक्ष्यलाई हामीले भू राजनीतिलाई जहिले पनि हामीले चाहिँ थ्रेटको पर्सेप्सनबाट मात्र हेर्छौं, यसलाई चाहिँ अपर्च्युनिटीको रूपमा चाहिँ कसरी उपयोग गर्न सकिन्छ, उपभोग गर्न सकिन्छ भनौँ न, त्यसले ल्याउने अवसरहरूको लागि पनि हामीले इन्गेजमेन्ट चाहिँ बढाउनु पर्ने हुन्छ। तर त्यो इन्गेजमेन्ट मात्रै बढाएर पनि हुँदैन, त्यही अनुसारको हाम्रो मेन पावर पनि बढाउनु पर्ने होला, स्किल्स पनि डेभलप गर्नुपर्ने होला, होइन? त्यही अनुसारको विश्व राजनीतिलाई हामीले बुझ्न सक्नुपर्ने जरुरी हुन्छ।
1: अब हामी के गर्नुपर्छ भनेर एकछिनपछि सरकारले के गर्नुपर्छ भनेर आउँला, होइन? जस्तो त्यही भेटमा पनि पछिल्लो भारत र चीनका राजदूतसँग एकै दिन छुट्टा छुट्टी भएको भेटमा प्रधानमन्त्रीले भारतसँग ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउने र चीनसँगको सम्बन्ध सुदृढ गर्ने कुरा गर्नुभएको छ। व्यवहारमा अहिले दुई देश बीच चाहिँ हाम्रो देशको भारतसँगको सम्बन्ध र नेपाल र चीनसँगको सम्बन्ध चाहिँ कस्तो छ र सन्तुलन कायम गर्न के गर्नुपर्छ?
0: अब दुईटा देशसँग हामी सन्तुलन गर्नै सक्दैनौँ, होइन? किनकि दुईटै एकदमै शक्तिशाली राष्ट्र छन् आर्थिक रूपमा, विभिन्न हिसाबले राजनीतिक रूपमा। हामीले दुईटै देशबाट बढीभन्दा बढी फाइदा कसरी लिन सक्छौँ, हाम्रो कूटनीति चाहिँ त्यतातिर गाइडेड हुनुपर्ने हुन्छ, होइन? भारतसँगको सम्बन्ध एक किसिमले पछिल्लो केही वर्षदेखि अलि तिक्तता देख्न सक्छौँ हामी पोलिटिकल लेभलमा, विशेष गरेर
1: अघिल्लो सरकारको पालादेखि,
0: पहिलेदेखि नै लामो भनौँ न, लगभग यो हाम्रो संविधान आइसकेपछि भनौँ न, अहिलेको संविधान लागू भइसकेपछि नै उतार चढाव नै छ, त्यो त्यति नर्मलाइज भएको चाहिँ देखिँदैन पोलिटिकल लेभलमा, है? आम नागरिकको स्तरमा चाहिँ त्यति मैले समस्या देखिरहेको छैन। तैपनि पछिल्लो दिनमा भारत र नेपालको बीचमा विभिन्न स्तरमा इन्गेजमेन्ट चाहिँ हामी बढेको देख्न सक्छौँ। आर्थिक गतिविधिहरू, भारतले पनि विभिन्न किसिमको प्रोजेक्टहरू जुन लामो समयदेखि यहाँ पेन्डिङ थिए उनीहरूलाई पनि कसरी अगाडि बढाउन सकिन्छ भन्ने किसिमले काम गरेको देखिन्छ। तर कता कता चाहिँ अविश्वास चाहिँ छ, किनकि हामी पनि हाम्रो सरकारको नेतृत्व गर्ने व्यक्तिहरूले पनि बेला बेलामा विभिन्न किसिमको स्टेटमेन्टहरू दिन्छन् जसले चाहिँ कन्फिडेन्स चाहिँ त्यति बढाउँदैन, अविश्वास चाहिँ त्यसले झन् बढाउँछ क्या। त्यो किसिमको स्टेटमेन्टले गर्दाखेरि पनि होला, एउटा चाहिँ हाइएस्ट पोलिटिकल लेभलमा लामो समयदेखि भेटघाटै भएको छैन भनौँ न, भारत र नेपालको प्रधानमन्त्रीको बीचमा भएकै छैन। मलाई लाग्छ तीन चार वर्ष पहिले होला भएको एउटा भेटघाट होइन, त्यो पछि त त्यति बेला पनि त्यति छलफल गरिएन होइन, हिजोको भेटघाटहरू फेरि सबै चाहिँ यहाँ चाहिँ सत्ता कसरी टिकाउने भन्ने पनि हिसाबले पनि भावन्थे होइन, तर समस्या समाधान कसरी गर्ने र दुई देशको बीचको सम्बन्धलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने हिसाबले पछिल्लो दिनमा लामो समय भइसक्यो त्यो भेटघाट भएको छैन। त्यही भएर कता कता दुईटै साइडमा चाहिँ एक किसिमको चिसोपना छ, त्यसलाई चाहिँ हटाउनु चाहिँ जरुरी हुन्छ होइन। त्यो चिसोपना एउटा हाम्रो आन्तरिक कारणले गर्दाखेरि पनि होला, दोस्रो किसिमले दोस्रोमा दोस्रो परिपक्ष भनेको तपाईँले अगाडि जुन भन्नुभयो नि भूराजनीति, त्यो भूराजनीतिले पनि नयाँ नयाँ एक्टरहरू आछन्, त्यो एक्टरहरूले पनि काम गरेर हुन्छन्, त्यसले गर्दाखेरि भारतसँगको सम्बन्ध चाहिँ उतार चढाव देख्न सक्छौ र भोलिको दिनमा पनि यो उतार चढाव रहि नै रहन्छ कि जस्तो लाग्छ मलाई लामो समयसम्म। त्यसको लागि चाहिँ दुईटै देशमा चाहिँ सबल नेतृत्व र त्यसले चाहिँ लङ टर्मसम्म हेर्न सक्ने नेतृत्वको चाहिँ आवश्यकता छ। अब चीनसँगको सम्बन्ध चाहिँ पनि धेरै राजनीतिकरण गर्यौं हामीले हिजोको दिनमा पनि होइन, आज पनि त्यो राजनीतिकरण चाहिँ गर्नु हुँदैन। चीनले पनि विशुद्ध रूपमा नेपाललाई पनि आर्थिक रूपमा सहयोग गर्न खोजिरहेछ होइन, मलाई लाग्छ बेल्ट एन्ड रोड इनिसिएटिभको परिप्रेक्ष्यमा चाहिँ हामीले कसरी त्यसबाट बढीभन्दा बढी फाइदा लिन सक्छौं त्यतातिर हाम्रो चाहिँ सोच हुनुपर्ने हो। र नेपालको राजनीतिक दलहरू विशेष गरेर चीन भारत र अमेरिकाको परिप्रेक्ष्यमा चाहिँ विचारधाराले हिजोका दलहरू विचारधाराले निर्देशित थिए, आइडियोलोजी उहाँहरूको जस्तो थियो, त्यही किसिमको राजनीतिक ओपिनियन पोलिटिकल ओपिनियनहरू उहाँहरूले दिन्थे र त्यही किसिमको इन्गेजमेन्ट पनि गरेर आउँथे। मलाई लाग्छ त्योभन्दा अलि हामीले फरक हिसाबले अगाडि बढ्नुपर्ने हुन्छ र अब अहिलेको नयाँ सरकार जुन छ त्यो त्यति धेरै विचारधारामा उभिएको छैन र त्यसलाई चाहिँ त्यो अवसर पनि छ। हिजो उहाँहरूले नै भन्नुभएको छ नि, अहिलेको पार्टी सभापतिले नै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिले, हामी कहाँ चाहिँ आइडियोलोजिकल ब्यागेज छैन, त्यही भएर हामीलाई चाहिँ भारत चीनसँग सम्बन्ध अगाडि बढाउन कुनै समस्या नहोला भन्ने किसिमको मेसेज पनि दिइराख्नु भएको छ होइन। त्यही भएर चीनसँग पनि हामीले त्यो सम्बन्धलाई चाहिँ राजनीतिकरण चाहिँ गर्न चाहिँ हुँदैन। चीन अलि त्यहाँ पनि अविश्वास छ, अविश्वास के छ भने चीनको बुझाइ पनि अहिलेको सरकार चाहिँ हाम्रो फर्म भन्दा पनि बाहिरबाट होइन भन्ने किसिमको उनीहरूको होइन मेसेज, उनीहरूको बुझाइ अलिकति त्यति पोजिटिभ त्यति विश्वासमै त्यो विश्वासको खडेरी त्यहाँ पनि देख्न सक्छौ। तर चीनसँग पनि तर चीन चाहिँ यति यस्तो अवस्थामा यति शक्तिशाली भइसकेको छ कि उसले नेपालमा जुन सरकार आए पनि जतातिर ढल्केको आए पनि उसले डिल गर्न सक्छ, उसलाई कसैले अहिले रोक्न सक्दैन, उसले आफ्नो हिसाबले काम गर्न सक्छ। अब त्यसरी उदाएको शक्ति राष्ट्रहरूसँग हामीले चाहिँ प्राग्मेटिक फरेन पोलिसी चाहिँ अगाडि बढाउनु पर्ने हुन्छ र त्यसको लागि चाहिँ नेतृत्वमा चाहिँ एकदमै कुशल नेतृत्व हुनु चाहिँ जरुरी छ। मलाई
1: के गर्नुपर्छ म एकछिनपछि आउँला, अहिले तपाईँले जुन एउटा यो सम्बन्धमा राजनीतिकरण भन्ने तपाईँले शब्द प्रयोग गर्नुभयो नि, त्यो राजनीतिकरण चाहिँ चीनसँग भन्दा भारतसँग बढी छ,
0: त्यो
1: पहिलेदेखि नै थियो अहिले पनि
0: त्यो दुइटैको देशमा पछिल्लो दिनमा चाहिँ दुइटै देशसँग देख्न सकिन्छ। भारत हिजोको लामो समयसम्म भारतसँगको सम्बन्ध चाहिँ तपाईँले विशेष गरेर राजनीतिसँगै पनि जोडिएको थियो, सत्ता समीकरणमा धेरै त्यो सम्बन्ध अड्केको देखिन्थ्यो,
1: प्रत्यक्ष अप्रत्यक्षमा
0: देखिन्थ्यो होइन त्यो हिजोको दिनमा। तर भारत पछिल्लो दिनमा त्योबाट त्यो उसबाट चाहिँ अलिकति बाहिर निस्किसकेको जस्तो कि लाग्छ सन् 2018-19 पछि। तर हामी चाहिँ अझ पनि त्यो सम्बन्धलाई त्यही एंगलबाट व्याख्या गर्न खोज्छौ कि, त्यो हाम्रो समस्या एउटा। अनि चीनसँगको सम्बन्ध चाहिँ हिजो त्यो राजनीतिकरण थिएन, चीनसँग हिजो विशुद्ध चीनले पनि राजनीतिकरणले को त्यो फ्रेमवर्कबाट त्यो एंगलबाट हेर्दैन थियो होइन, विशुद्ध आर्थिक इन्गेजमेन्ट या पिपुल टू पिपुल रिलेसनको हिसाबले हेर्थ्यो। तर पछिल्लो दिनमा चीन जसरी आफूलाई शक्तिशाली रूपमा अगाडि बढाउँदै आएको छ, त्यही अनुसारले उसले नेपालसँग मात्र होइन अरू देशहरूसँग पनि अर्थतन्त्र सँगसँगै अरू पक्षहरूलाई पनि राजनीतिक पक्षहरूलाई पनि हेर्छ, किनकि त्यो प्रत्येक शक्तिशाली राष्ट्रहरूले गर्ने त्यही हो, किनकि आफ्नो किसिमको लबी क्रिएट गर्ने छिमेकमा या छिमेक टाढा छिमेकभन्दा टाढा पनि गर्ने चाहिँ परम्परा हामी लामो समयसम्म देख्न सक्छौँ।
1: काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको फेसबुकबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा आज हामी सरकारको परराष्ट्र नीतिमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। कूटनीतिक मामिलाका जानकार चन्द्रदेव भट्टसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
2: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
3: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी।
4: घरबाट निस्किन अघि धारा, बिजुलीका स्विच र ग्यासको सिलिन्डर बन्द गर्न नभुल्नुहोस्। भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
6: एनबीएल अटो लोन,
7: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
6: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
6: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
8: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलित नेपालमा आज हामी सरकारको परराष्ट्र नीतिमा केन्द्रित रहेर कूटनीतिक मामिला जानकार चन्द्रदेव भट्टसँग कुरा गरिरहेका छौं। चन्द्रदेव भट्टज्यू, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ।
3: धन्यवाद।
2: तपाईँ कूटनीतिक मामिलाका जानकार, भू राजनीतिक विश्लेषक हुनुहुन्छ। आज हामी तपाईँसँग नयाँ सरकारको परराष्ट्र नीतिमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। शुरूमा हामीले प्रधानमन्त्रीले शुरूको दिन सरकार नयाँ सरकार गठन भएपछि सामूहिक भेट गरेको र त्यसपछि झण्डै चार महिनापछि भारत र चीनका राजदूतसँग एक्लै एक्लै भेट गर्नुको अर्थ र दुवै देश र अरू देशहरूसँगको सम्बन्धमा केन्द्रित रहेर कुरा गरौं। तपाईँले मोटामोटी अब चाहिँ सरकारले बिस्तारै सम्बन्ध सुधारको प्रयास गरिरहेको छ, यसलाई सकारात्मक रूपमा लिनुपर्छ, यो प्रधानमन्त्रीको पछिल्लो भेटघाट पनि त्यसकै एउटा संकेत हो भनेर भन्नुभयो। अब चाहिँ यो नयाँ सरकारले अब चाहिँ कसरी अगाडि बढ्नुपर्छ भनेर क्रमैसँग कुरा गरौं। जस्तो मूल आधार चाहिँ यो नयाँ सरकारको परराष्ट्र नीतिको मूल आधार के हुनुपर्छ? भारत र चीनबीच सन्तुलन, राष्ट्रिय हित, विकास, कूटनीति वा भू राजनीति यथार्थ?
3: अब यो चाहिँ महत्वपूर्ण प्रश्न हो, किनकि हाम्रो चाहिँ विदेश नीतिलाई या परराष्ट्र नीति संविधानमा एकदमै राम्रोसँग व्याख्या गरिएको छ, होइन? त्यो संवैधानिक संविधानमा जुन हिसाबले विदेश नीति व्याख्या गरेको छ, मलाई लाग्छ त्यही अनुसारले हामीले अगाडि बढ्नुपर्ने होला। हामी यसमा चाहिँ मेजर डिपार्चर गर्न सक्दैनौँ, किनकि त्यस्तो धेरै परिस्थितिमा त्यस्तो चेन्ज परिवर्तन पनि भएको छैन, जसले गर्दाखेरि हिजोको जुन इस्टाब्लिस्ड फरेन पोलिसीको प्रिन्सिपलहरू थिए त्योभन्दा बाहिर जानुपर्ने आवश्यकता चाहिँ मलाई लाग्दैन। तर महत्वपूर्ण पक्ष के हो भने, पछिल्लो दिनमा बाहिर विश्व चेन्ज भएको छ, भू राजनीतिक रूपमा या विभिन्न हिसाबले चेन्ज भएको छ, त्यो चेन्जलाई हामीले कसरी आकलन गर्ने र त्यसलाई चाहिँ कसरी हाम्रो फरेन पोलिसीले सम्बोधन गर्न सक्छ भन्ने चाहिँ महत्वपूर्ण पक्ष हो, होइन? भारतसँगको होस् या चीनसँगको होस् या अरू पश्चिमा जगतको होस् या अरू कुनै या पश्चिम एसिया होस्, हाम्रो लागि त महत्वपूर्ण भनेको पश्चिम एसिया जहाँ धेरै मान्छेहरू काम गर्छन्, होइन? त्यही भएर त्यो पक्ष पनि महत्वपूर्ण हो, होइन? त्यही भएर राष्ट्रिय स्वार्थ त, किनकि फरेन पोलिसीको महत्वपूर्ण उद्देश्य नै राष्ट्रिय स्वार्थलाई कसरी परिपूर्ति गर्ने भन्ने हो, त्यो राष्ट्रिय स्वार्थ परिपूर्ति गर्नुको लागि हामीले कसरी तयार गर्ने त आफूलाई भन्ने महत्वपूर्ण पक्ष छ। अब हामी कहाँ चाहिँ आज धेरै कति चार पाँच महिना भइसक्यो, भारतमा पनि राजदूत छैन, चीनमा पनि राजदूत छैन, होइन? अमेरिकामा छैन, राजदूतको धेरै ठाउँमा हाम्रो राजदूत नियुक्त हुन सकिराखेका छैन, होइन? मलाई लाग्छ त्यो त्यो पहिलो काम हुनुपर्छ, किनकि ठुल्ठुलो यो हाम्रो छिमेकमा र अरू अरू देशमा चाहिँ कूटनीतिक भ्याक्युम चाहिँ राख्नु हुँदैन, त्यसलाई चाहिँ फुलफिल गर्ने। त्यो फुलफिल भइसकेपछि मलाई लाग्छ त्यो कूटनीतिक सम्बन्धलाई चाहिँ वार्तालाई चाहिँ अगाडि बढाउन सकिन्छ, एउटा। दोस्रो चाहिँ हाम्रो सबैभन्दा ठूलो अहिलेको विदेश नीतिले गर्नुपर्ने काम चाहिँ नेपालमा चाहिँ रोजगार भनौँ न, हामी चाहिँ आर्थिक रूपमा चाहिँ कमजोर छौं र बाहिरबाट इन्भेस्टमेन्ट चाहिँ कसरी ल्याउने, नेपालभित्रै रोजगारी कसरी सिर्जना गर्ने, बढीभन्दा बढी नेपालीलाई चाहिँ नेपालमै कसरी रोक्ने र रोजगार दिने भन्ने एउटा हो। त्यसको लागि अब अहिले पछिल्लो सरकारले हिजोको दिनमा इकोनोमिक डिप्लोमेसीको कुरा गर्थे, पछिल्लो सरकारले चाहिँ डेभलपमेन्ट डिप्लोमेसीलाई प्राथमिकताको रूपमा अगाडि सारेको छ। अब त्यो डेभलपमेन्ट डिप्लोमेसीलाई कसरी सार्थक रूपमा चाहिँ हामी त्यसलाई चाहिँ लागू गर्न सक्छौ त, त्यो डिप्लोमेसी भनेर मात्रै हुँदैन, लेखेर मात्रै हुँदैन, त्यसलाई चाहिँ व्यवहारमा उतार्नुपर्ने हुन्छ। हामी आर्थिक कूटनीतिको विषयमा कुरा गरेको लगभग 30-40 वर्षै भइसक्यो, होइन? तर जुन लेभलमा हामीले काम गर्नुपर्ने हो त्यो काम गर्न सकिरहेछौँ, किनकि हाम्रो पोटेन्सियल छ, होइन? तर त्यसलाई चाहिँ हामीले हार्नेस गर्न सकिरहेको छैनौँ, हाम्रो जलस्रोतदेखि लिएर व्यापक कुरा होला, होइन? इन्भेस्टमेन्टको त्यो गर्नुपर्ने होला दोस्रो पक्ष चाहिँ। तेस्रो पक्ष चाहिँ दुईटा छिमेकीले सँग चाहिँ मैले अगाडि पनि भने त्यो जुन विश्वासको संकट छ त्यो विश्वासको संकटलाई चिर्ने र दुईटैलाई चाहिँ नेपालको डेभलपमेन्टमा चाहिँ हामी चाहिँ सहयोगको लागि चाहिँ उहाँहरूले गरिराख्नु भएको छ त सहयोग गर्ने भनेर र त्यसको लागि इन्टर्नली तयार हुनुपर्ने होला. हाम्रो सबैभन्दा ठूलो समस्या चाहिँ फरेन पोलिसी नभएर होइन, हामी कहाँ फरेन पोलिसीको फ्रेमवर्क धेरै पुरानो छ, धेरै देशहरूसँग फरेन पोलिसीको त्यति बेला सिद्धान्त नै थिएन जति बेला हामी कहाँ चाहिँ फरेन पोलिसीको सिद्धान्तहरू थिए, तर हाम्रो समस्या त्यो हामीले त्यसलाई लागू गर्न सकेनौँ र आन्तरिक राजनीति चाहिँ फरेन विदेश नीतिलाई चाहिँ आन्तरिक राजनीतिको कन्टेक्स्टमा युज गर्यौं लार्जली चाहिँ. हामी यदि 46 साल पछि 47 साल पछिको यदि बहसहरू यदि हामी हेर्ने हो भने या हाम्रो प्र्याक्टिसेज हेर्ने हो भने लार्जली भारतसँगको सम्बन्ध होस् या चीनसँगको सम्बन्ध होस् चाहिँ त्यो विदेश नीतिलाई चाहिँ काठमाडौँमा सत्ता टिकाउने र सत्ता फाल्नेमा युज गरेको देखिन्छ. त्यही भएर त्योभन्दा चाहिँ हामी बाहिर निस्कनुपर्छ कि जस्तो लाग्छ अब चाहिँ त्यो त्यही भएर हुन्छ त्यही भएर होला पछिल्लो सरकारको प्रायोरिटी चाहिँ हामी हिजोको जस्तो त्यो भनौँ न हिजोको डिप्लोमेसी जसरी प्र्याक्टिस गरिरहेको थियो त्योभन्दा हामी डेभलपमेन्ट चाहिँ हाम्रो प्रायोरिटी हो भनेको पाइन्छ. तर यससँग यता पनि उहाँहरूको पनि भित्र टेन्सन नै देखिन्छ जसले गर्दाखेरि एउटा साधारण उदाहरण भनौँ न प्रधानमन्त्रीले भारत भ्रमणमा भारतको भारतीय सरकारले उहाँलाई न्यूनता दिनुभयो त्यसपछि उहाँको त्यो जानु भएन पार्टीको सभापति जानुभयो अनि पार्टीको सभापति गए फर्केर आइसकेपछि फेरि उहाँले दूत पठाउनु भयो तर त्यो दूत गोप्य रूपमा पठाउनु
2: भयो
3: मलाई लाग्छ त्यस्तो अवस्था चाहिँ आउनु हुँदैन त्यो चाहिँ एकदमै
2: पारदर्शी
3: हुन् त्यो दुःखद पक्ष हो कि हामी एउटा महत्वपूर्ण छिमेकीसँग डिल गर्दैछौ होइन महत्वपूर्ण त्यो भनेको हामी आफैमा विश्वास छैन क्या आफूलाई नै विश्वास गरिरहेको छैनौँ कि त्यो मान्छेलाई चाहिँ भनौँ न त्यो अब यसलाई फेरि मान्छेले अरू फरक हिसाबले बुझ्ला चोर बाटोबाट पठाउनु त भएन नि त होइन त्यो डिप्लोमेसी चाहिँ एटलिस्ट त्यो अवस्था पनि थिएन
2: सुरुमा आफ्नो परराष्ट्र नीति पारदर्शी हुन्छ भनेर जुन त्यो भनेको थियो त्यो अनुसारै हुनु पर्यो व्यवहार
3: त्यो पारदर्शिता त्यहाँ देखिएको भए उहाँले धेरै प्रश्नको उत्तर अहिले दिनुपर्ने थिएन होइन भारत भ्रमण गर्दैमा फेरि केही बिग्रिनेवाला पनि थिएन छिमेकी हो होइन लामो समयदेखि सहयोग गरिरहेछ धेरै कुराहरू मिल्छ होइन त्यो गरेको भए पनि त्यही भएर त्यस्तो किसिमको जुन छ नि एकदम अव्यावहारिक पक्ष जुनमा हामी अव्यावहारिकता जुन देखाइरहेछौँ हामी त्यो त्यहीलाई यदि अगाडि बढायौं भने चाहिँ हाम्रो विदेश नीति चाहिँ हामी व्यवस्थापन गर्न सक्छौँ.
2: यो भारतकै प्रसंग आउँदा नि चन्द्रदेव भट्टज्यू अब भारतसँग हामीले समस्या समाधान गर्नुपर्ने धेरै कामहरू बाँकी छन् पहिलेदेखिका मुद्दाहरू थाती छन् बिस्तारै समस्या समाधान गर्दै जानुपर्ने छ. यही बेला चाहिँ अब सुगौली सन्धिदेखि लिएर धेरै सीमाका कुराहरू आएका छन् त्यति बेलाको नक्सा अहिले छैन हराएछ भनेर चाहिँ फेरि परराष्ट्र मन्त्रीले नै बोल्नु भएको छ. अब यो समस्या चाहिँ भारतलाई केन्द्रित गरेर हेर्दाखेरि अब नयाँ सरकारले भारतसँगको सम्बन्ध सुधार्दै भारतसँग भएका असमझदारी सीमा विवाद लगायतका समस्या समाधानको लागि चाहिँ के गर्यो भने त्यो राम्रो हुन्थ्यो.
3: मलाई के लाग्छ भने यो भारतसँगको सम्बन्ध चाहिँ सुधार्नको लागि महत्वपूर्ण पक्ष भनेको दुईटा देशको नेतृत्वको बीचमा चाहिँ एकदमै राम्रो समुद्र सम्बन्ध हुनुपर्छ होइन उनीहरूले एक अर्कासँग वार्ता गर्नुपर्ने हुन्छ कि जस्तो लाग्छ मलाई चाहिँ अफिसियली होइन कि अनअफिसियली पनि काठमाडौँ र दिल्लीको बीचमा चाहिँ एकदमै सिधा सम्पर्क हुनुपर्ने हो भन्नाले हाम्रो प्राइम मिनिस्टरले भारतको प्राइम मिनिस्टरलाई जति बेला फोनमा कुरा गर्न सक्नुपर्ने हो त्यसको लागि डिप्लोमेटिक च्यानलै युज गर्नुपर्ने पनि मैले देखिरहेको छैन होइन त्यो लेभलको विश्वासको हामी जब विश्वासको वातावरण सिर्जना गर्छौं मलाई लाग्छ जुन धेरै ठूलो समस्याहरू पनि छैनन् समाधान गर्न सकिने समस्याहरू छन् होइन सीमाको पनि जुन या कालापानी लिपु लेखवाला जुन समस्या छ त्यो समस्यालाई पनि समाधान गर्न सकिने हो तर त्यो समाधान गर्नको लागि महत्वपूर्ण बाटो भनेकै पहिले दुईटा देशको नेता भनौ न दुईटा देशको प्रधानमन्त्रीको बीचमा या अरू कुनै अधिकारीहरूको बीचमा चाहिँ एक किसिमको विश्वास चाहिँ हुनुपर्ने हो त्यो विश्वास चाहिँ मैले चाहिँ देखिरहेको छैन. मलाई यो अहिलेको समस्या होइन फेरि हामीले जब भारतसँग 1950 पीस एन्ड फ्रेन्डसिप ट्रिटी भनेर सम्झौता गर्यौं नि एग्रिमेन्ट गर्यौं ट्रिटी साइन गर्यौं नि मलाई लाग्छ त्यो भारत र नेपालको बीचको सम्बन्ध त्यति बेलादेखि नै फ्रेन्डसिप चाहिँ छैन क्या होइन पीस पनि छैन फ्रेन्डशिप पनि छैन है व्यवहारिक रूपमा हामी काम गरिरहेछौँ त्यो चलि नै रहेछ तर समस्याहरू धेरै छन् शंका र उपशंकाहरू धेरै नै छन् यसलाई चिर्न सक्ने किसिमको नेतृत्व चाहिँ चाहिन्छ त्यसपछि मात्रै समस्या समाधान हुन्छ मैले अरू चाहिँ उपाय चाहिँ देखिरहेको छैन हामी पछिल्लो दिनमा खालि राजनीतिको लागि भनौँ न पब्लिक कन्जम्पसनको लागि इस्युहरूलाई फ्लोट गरिरहेछौँ होइन त्यसले चाहिँ समस्या समाधान गर्दैन
2: अब यो चीनसँगको कुरा गर्दा अब अस्तिको राजदूतसँगको भेटमा पनि प्रधानमन्त्रीले एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहोऱ्याउनु भएको छ नयाँ सरकारका लागि यो विषय किन महत्वपूर्ण छ
3: मलाई लाग्छ यो हामीले रिपिटेडली भनेर आएका छौँ पछिल्लो 15-20 वर्षदेखि नेपाल चाहिँ एक चीन नीतिप्रति चाहिँ कमिटेड छ भनेर होइन हामीले यसको मतलब के हो भने उहाँहरूले हामीलाई विश्वास गर्दैन कि जस्तो पनि लाग्छ नत्र हामीले पटक पटक त्यही प्रायोरिटी होइन नि त हामीले चीनको जुन छ नि संवेदनशीलतालाई बुझेका छौँ होइन तर त्यसलाई चाहिँ पटक पटक प्रत्येक भेटमा चाहिँ त्यही रिइट्रेट गर्नुपर्ने त्यो आवश्यकता छैन र चीनले पनि के भन्छ भने नेपाल चीन चाहिँ नेपालको स्वतन्त्रता र सार्वभौमतालाई प्रोटेक्सन गर्नमा चाहिँ सहयोग गर्नेछ भनेपछि उसले कहाँबाट थ्रेड देखिरहेछ यो बहुत महत्वपूर्ण पक्ष हो
2: सरकारको कतिपय गतिविधिलाई चाहिँ फेरि चीनले त्यसलाई चाहिँ नरुचाएको भनेर पनि व्याख्या
3: आइरहेछ तर तपाईँले जुन अगाडि एक चीनवाला एक चीन नीतिबाट पनि हामी त अर्कैतिर गइसक्यौँ नि हिजोको वान चाइना पोलिसीबाट वान चाइना प्रिन्सिपलमा गइसकेका छौँ हामी होइन पछिल्लो हिजो यो जेनजी भन्दा अगाडिको सरकारले नै त्यो वान चाइना प्रबन्धन त्यो उसको पुष्पकमल दाहालको पालामा होला वान चाइना प्रिन्सिपलमा गरेका छौँ भनेपछि चीनले आफ्नो फरेन पोलिसीलाई कन्सोलिडेट गर्दै जाने होइन अनि हामी चाहिँ उसको सुरक्षालाई ग्यारेन्टी गर्छौँ भन्दै जाने तर हाम्रो चाहिँ केही पनि नहुने त भएन नि त होइन त्यही भएर हामीले पनि हाम्रो कुरा पनि उठाउनु जरुरी पर्नु
2: मलाई
3: लाग्दैन
2: यो बिआरआई अन्तर्गतको सहकारी गर्ने प्रतिबद्धता पनि नेपालले पटक पटक दोहोऱ्याइरहन्छ र अस्तिको भेटमा पनि प्रधानमन्त्रीले चीनका राजदूतसँग चाहिँ यो प्रतिबद्धता जनाउनु भएको छ नेपालले बिआरआईलाई आफ्नो आवश्यकतासँग कसरी जोड्न सक्नुहुन्छ
3: हामीले यो बिआरआईको डिबेट बिआरआईलाई जसरी अगाडि भनौँ न अब हामीले सम्झौता गरिसकेका छौँ नि त होइन चीनसँग बिआरआईको प्रोजेक्टहरूलाई 10 कि 9 प्रोजेक्टहरूलाई अगाडि बढाउँछौँ भनेर अब राज्यले त्यो एग्रिमेन्ट गरिसकेपछि त्यो अगाडि बढाउनु पर्ने हुन्छ होइन त्यो हाम्रो उत्तरदायित्व हिजोको सरकारले त्यो सम्झौता गरिसकेको छ अब अहिलेको सरकारको त्यो उत्तरदायित्व हुन्छ त्यो प्रोजेक्टहरूलाई बिआरआई अगाडि बढाउने तर त्यो कुन प्रोजेक्टले हामीलाई फाइदा गर्छ र त्यो प्रोजेक्टहरूको सेलेक्सन कसरी गर्ने भन्ने प्रायोरिटी चाहिँ हाम्रो पर्ने हुनुपर्ने हुन्छ होइन किनकि बिआरआई नितान्त चीनले आफ्नो इन्ट्रेस्टलाई विश्व लेभलमा चाहिँ एक्सप्यान्ड गर्नुको लागि ल्याएको हो होइन र उसले त्यसैमा अरू देशहरूलाई पनि कसरी समाहित गरेर अरूलाई पनि कसरी विकसित गर्न बनाउन सकिन्छ भन्ने उसको बुझाइ हो होइन तर उसको बुझाइले हामीलाई फाइदा नहुनु पनि सक्छ त्यही भएर हाम्रो बुझाइ के हो त बिआरआईप्रतिको हाम्रो अवधारणा के हो हामीलाई चाहिँ हिमालयन रिजनमा भनौँ न ट्रान्स हिमालयन रेलवेज या ट्रान्स हिमालयन रिजनमा कस्तो किसिमको इन्फ्रास्ट्रक्चरहरू चाहिरहेछ होइन एउटा दोस्रो पक्ष अरू धेरै क्षेत्रमा छ नि त बिआरआई रेलवे रेल मात्रै होइन त्यसको मल्टिपल लेभलमा अपरेट भइरहेछ कुन कुन प्रोजेक्टले हामीलाई मालाई फाइदा हुने एउटा दोस्रो कुरा त्यसको सबैभन्दा ठूलो विवादित पक्ष भनेको इन्भेस्टमेन्ट कसले गर्ने होइन चीनले नै इन्भेस्टमेन्ट गर्ने हो कि उसले त के सोच्छ भने जुन देशमा प्रोजेक्ट जान्छ त्यही देशले चाहिँ इन्भेस्टमेन्ट गर्नुपर्छ भन्ने किसिमको छ नि त हामी कहाँ त्यो किसिमको अवस्था नहोला होइन त्यही भएर त्यो निगोसिएसन इन्भेस्टमेन्टको निगोसिएसन र त्यसको मोडस अपेरेन्टली के हुनुपर्ने भन्ने पक्ष चाहिँ हामीले वार्ता त्यहाँ गर्नुपर्ने होला मलाई लाग्छ त्यही भएर पनि त्यो प्रोजेक्टहरू अगाडि बढ्न नसकेको होला एक लेभलको हामी कहाँ पनि क्ल्यारिटी छैन हामीले बिआरआई साइन गऱ्यौँ किनकि हिजोको दिनमा धेरै राष्ट्रहरूले गरिसकेका थिए होइन हामीले तर त्यसलाई चाहिँ अगाडि बढाउन चाहिँ हामी अब तयार छैनौँ मलाई लाग्छ त्यो लेभल त्यो त्यतातिर हामीले चाहिँ अब फोकस चाहिँ गर्नुपर्ने हुन्छ कि जस्तो लाग्छ त बिआरआई हाम्रो इन्ट्रेस्टमा न चीनको इन्ट्रेस्टमा होइन कि हाम्रो इन्ट्रेस्टमा यसले कसरी काम गर्छ यदि बिआरआईको कुनै प्रोजेक्टहरूले हामीलाई फाइदा गर्दैन भने त्यो प्रोजेक्ट हामी ड्रप पनि गर्नुपर्ने हुन्छ त्यो चीनको कन्टेक्स्टमा मात्रै होइन यो भारतकोमा पनि लागू हुन सक्छ यो अमेरिकाको हामीलाई फाइदा भइरहेको छैन भने हामीले त्यसलाई किनकि बिआरआई नितान्त चीनले आफ्नो फाइदाको ल्याए कि ल्याएको परियोजना हो होइन त्यो परियोजनालाई हाम्रो कन्टेक्स्टमा चाहिँ कसरी ल्याउन सक्छौँ हामीलाई यसले हामीलाई कसरी फाइदा गर्न सक्छ भन्ने किसिमको छलफल चाहिँ हामीले जलाउनु पर्थ्यो तर हामी कहाँ कसरी विभाजित भयो भने बिआरआईको प्रोजेक्ट गर्नेवालाहरू सबै प्रो चाइनिज देखिने बिआरआईको विरोध गर्ने छ अलग एन्टी चाइनिज देखिने त्यो किसिमको डिस्कोर्स भयो कि हामी कहाँ चाहिँ त्यो डिस्कोर्स चाहिँ नेसनल इन्ट्रेस्टको हिसाबले चाहिँ नेसनल इन्ट्रेस्टलाई सेन्टरमा राखेर अगाडि नै बढेन क्या त्यो समस्या भयो
2: चन्द्रदेव भट्टज्यू आज हामी तपाईँसँग परराष्ट्र नीति सरकारको कस्तो हुनुपर्छ के गरिरहेछ अब कसरी सुधार्नुपर्छ भनेर कुरा गरिरहेका छौँ तपाईँ कूटनीतिक मामिलाका जानकार भूराजनीतिक विश्लेषक हुनुहुन्छ अब हामी कार्यक्रमको अन्त्य खण्डतिर आइपुगेका छौँ अब यो नेपालको परराष्ट्र नीति सञ्चालनमा प्रधानमन्त्री कार्यालय परराष्ट्र मन्त्रालय र राजनीतिक नेतृत्व बीच चाहिँ कस्तो समन्वयको खाँचो देख्नुहुन्छ तपाईँ
3: मलाई के लाग्छ भने विदेश नीति सञ्चालनको परिप्रेक्ष्यमा महत्वपूर्ण भूमिका भनौँ न हामी कहाँ पर्मानेन्ट मेकानिजम भनेको परराष्ट्र मन्त्रालय हो परराष्ट्र मन्त्रालयमा एउटा इन्स्टिट्युसन
2: राष्ट्र नीति सरकारको कस्तो हुनुपर्छ के गरिरहेछ अब कसरी सुधार्नुपर्छ भनेर कुरा गरिरहेका छौँ तपाईँ कूटनीतिक मामिलाका जानकार भूराजनीतिक विश्लेषक हुनुहुन्छ अब हामी कार्यक्रमको अन्त्य खण्डतिर आइपुगेका छौँ अब यो नेपाल

0: रेकर्ड हुन्छ, फरेन पोलिसीलाई कसरी अगाडि बढाउँदाखेरि राष्ट्रलाई चाहिँ फाइदा हुन्छ भन्ने किसिमको इन्टायर त्यो हुन्छ नि नलेज सिस्टम भनौँ न त्यहाँ छ होइन। अब त्यसलाई चाहिँ सही हिसाबले अगाडि बढाउने काम भनेको अहिलेको समसामयिक नेतृत्व भनौँ न प्रधानमन्त्रीको होला होइन। प्रधानमन्त्रीको परराष्ट्र नीतिको परिप्रेक्ष्यमा केही चाहिँ उसको प्रिरोगेटिभ हुन्छ, आफ्नो उसको अधिकार पनि हुन्छ, तर प्रधानमन्त्रीले आफ्नो अधिकार विदेश नीतिको परिप्रेक्ष्यमा प्रयोग गर्दाखेरि अरू राजनीतिक दलहरूसँग पनि छलफल गर्न जरुरी हुन्छ, किनकि परराष्ट्र नीति यदि हामी बिगार्यौं भने त्यहाँ चुक्यौं भने चाहिँ त्यसले उत्पादन गर्ने समस्याको असर चाहिँ लामो समयसम्म पर्न सक्छ र त्यसले राष्ट्रको सार्वभौमतालाई पनि असर गर्न सक्छ। र अर्को चाहिँ तपाईँले जुन अगाडि भू राजनीतिको कुरा गर्नुभएको थियो, यदि हामीले विदेश नीतिलाई सही हिसाबले व्यवस्थापन गर्न सकेनौं भनौँ न कोअर्डिनेटिङ एजेन्सीजको बीचमा परराष्ट्र मन्त्रालय प्रधानमन्त्रीको कार्यालय र राजनीतिक दलहरूको बीचमा एउटा सहकार्यको वातावरण चाहिँ सिर्जना गर्न सकेनौं भने मलाई लाग्छ पछिल्लो दिनमा आएको भू राजनीतिक चुनौतीहरूलाई हामी सम्बोधन गर्न सक्दैनौं, किनकि पछिल्लो दिनको भू राजनीतिले यो जुन इस्टाब्लिस्ड मेकानिजमलाई चाहिँ डिसमेन्टल गरिदिन्छ होइन, र उसले एउटा आफ्नो इन्ट्रेस्ट अनुसारको एक्टरसँग इन्गेज गर्छ। त्यो परिस्थितिलाई तपाईँले हामीले आउन दिनु हुँदैन, त्यहाँ चाहिँ हामीले एक किसिमको आम सहमति भनौँ न लामो दिनदेखि हामी भन्दै आएको शब्द त्यो चाहिँ हुनु चाहिँ जरुरी छ। र महत्वपूर्ण पक्ष भनेको विदेश नीति नेशनल इन्ट्रेस्टको लागि हो र विदेश नीति जनताको जनतालाई बढीभन्दा बढी कसरी फाइदा दिन सकिन्छ त पछिल्लो दिनमा प्रविधिले नयाँ किसिमको चुनौतीहरू ल्याइरहेछ सार्वभौमताकै परिप्रेक्ष्यमा यदि हामी हेर्ने हो भने पनि। त्यही भएर यो सबै एउटा राम्रो हिसाबले आकलन गर्नुपर्ने हुन्छ समस्यालाई, किनकि छिमेकमा धेरै परिवर्तन भइरहेछन् दुवै उत्तर र दक्षिणतिर, आर्थिक रूपमा राजनीतिक रूपमा अरू एकदमै व्यापक परिवर्तन भइरहेछ र त्यो परिवर्तन अनुसार चाहिँ हामीले पनि अगाडि बढ्नुपर्ने हुन्छ, किनकि हामीले पनि होइन आर्थिक रूपमा चाहिँ हामीले यदि त्यो अनुसारको हाम्रो नीति नीहरू त्यस अनुसार निर्माण गर्न सकेनौँ, विदेश नीतिलाई त्यसरी ओरिएन्ट भनेर निर्देशित गर्न सकेनौँ भने त्यसले ल्याउने समस्या चाहिँ एकदमै दूरगामी असर पर्न सक्छ। त्यही भएर त्यतातिर सोच्न चाहिँ हामीले जरुरी हुन्छ। र पछिल्लो दिनमा हामी कहाँ चाहिँ के भएको छ भने जियो पोलिटिक्स र फरेन पोलिसीमा काम गर्ने एउटा ठूलो कम्युनिटी भएको छ भनौँ न, त्यो ठूलो समुदाय भइसकेका छ नेपालमा, धेरै मान्छेहरू त्यो क्षेत्रमा काम गर्छन् होइन, भू राजनीति र विदेश नीतिको परिप्रेक्ष्यमा। तर त्यसले के हुन्छ भने त्यो जब धेरै मान्छेहरू छन् उनीहरूले आफ्नो आफ्नो किसिमको ओपिनियनहरू ल्याउँछन्, त्यो ओपिनियनहरूलाई नेसनल
1: इन्ट्रेस्टलाई
0: कसरी गर्ने, त्यसले डिफेन्ड गर्न सक्छ कि सक्दैन राष्ट्रिय स्वार्थ। आज नेपालमा लगभग प्रत्येक तेस्रो व्यक्तिले विदेश नीति र फरेन पोलिसीको एक्सपर्टको रूपमा आफूलाई चाहिँ प्रस्तुत गर्छन् होइन। मलाई लाग्छ त्यसलाई पनि त्यो सबै विभिन्न किसिमको आवाजहरूलाई पनि हामी नेसनल इन्ट्रेस्टसँग कसरी गाँच्न सक्छौ त्यो हाम्रो चुनौती हो। र त्यतातिर काम गर्नुको लागि मलाई लाग्छ परराष्ट्र मन्त्रालयको नेतृत्व, प्रधानमन्त्री कार्यालय र राजनीतिक दलहरू को चाहिँ महत्वपूर्ण भूमिका नै हुन्छ कि।
1: अब दुईवटा प्रश्न मात्रै बाँकी छन् चन्द्रदेव भट्टज्यू। अहिले यो नेपालले हामीले धेरै कुरा गर्यौं, भारत र चीनसँगको सम्बन्धसँगै अमेरिका, युरोपेली देश, जापान, दक्षिण कोरिया र अरू विकास साझेदारसँगको सम्बन्धलाई चाहिँ कसरी अगाडि बढ़ाउनुपर्ने खाँचो छ
0: नेपालको? मलाई लाग्छ तीनटा लेयरमै हेर्नुपर्ने हुन्छ। एउटा छिमेक भारत र चीन भयो भनौँ न, भारत चीनलाई दुईटा भनौँ न होइन, भारतसँगको सम्बन्ध अलग छ फेरि है, भारत र चीनसँगको सम्बन्ध एउटै हुनै सक्दैन, यो हामीले एकदमै क्लियर हुनुपर्ने हुन्छ, किनकि भारत हामी धेरै नजिक छौँ, हामी भारतसँग विभिन्न हिसाबले होइन भौगोलिक हिसाबले पनि भनौँ न, भूगोल नै त्यतैतिर ढल्केको छ, जनसम्बन्धको हिसाबले, अर्थतन्त्रको हिसाबले र हजारौं वर्षदेखिको हाम्रो इन्गेजमेन्ट छ होइन। चीनसँगको सम्बन्ध हाम्रो अलि फरक हो होइन, त्यसलाई हामीले त्यही हिसाबले बुझ्नुपर्ने हुन्छ। अमेरिका नयाँ हाम्रो वास्तविकता हो, हाम्रो लागि पश्चिमेली जगत भनेको त्यहाँ हामी कहाँ ठूलो डायस्पोरा छ, हाम्रो रिलेटिभ्सहरू छन्, हाम्रो यङ्स्टरहरू त्यहाँ पढिरहेछन्, धेरै मान्छेहरू काम गरिरहेछन् होइन। त्यही भएर त्यो राष्ट्रहरूसँग पनि हामीले फरक हिसाबले सम्बन्धलाई हेर्नुपर्ने होला। र अर्को हाम्रो लागि महत्वपूर्ण पक्ष भनौँ न, विगत 30-35 वर्षदेखि यो राष्ट्रलाई आर्थिक रूपमा जोगाएको भनेको पश्चिम एसियामा काम गर्ने मान्छेहरू होइन, त्यही र पश्चिम एसियाको राष्ट्रहरूसँग हाम्रो सम्बन्ध

0: राम्रो हुनुपर्ने हुन्छ र पश्चिम एसिया भू राजनीतिक रूपमा चाहिँ पछिल्लो दिनमा एकदमै त्यहाँ उथल भू राजनीतिक उथल पुथल पनि देखिन्छ। चाइनिजहरूको उपस्थिति, रसियनहरूको, अमेरिकनहरूको नयाँ किसिमको त्यहाँ अलाइनमेन्ट र रिअलाइनमेन्ट भनेको नयाँ किसिमको संगठनहरूको निर्माण भइरहेछ त्यही भित्र पनि होइन। त्यही भएर त्यहाँ पनि भोलि आर्थिक रूपमा यदि या भनौँ राजनीतिक या रणनीतिक केही अस्थिरता देखियो भने त्यसले पनि हामीलाई असर गर्न सक्ने हुनाले हामीले आर्थिक रूपमा चाहिँ एकदम आन्तरिक रूपमा बलियो हुने कोसिस गर्नुपर्ने हुन्छ। अर्को हाम्रो चाहिँ पछिल्लो दिनमा इन्गेजमेन्ट भनेको ओसियानिक रिजन भनौँ न, न्यूजील्यान्ड, क्यानाडा, अस्ट्रेलिया, यो यहाँ पनि हाम्रो चाहिँ धेरै मान्छेहरू छन्, त्यो देशहरूको पनि नेपालसँगको इन्गेजमेन्ट चाहिँ बढेको देखिन्छ होइन। त्यहाँ अर्को तपाईँले साउथ कोरिया महत्वपूर्ण भन्नुभयो, यो रोजगारी लगायतको विषयमा, अब यो देशहरूसँग हाम्रो आर्थिक सम्बन्ध पनि छ, हाम्रो धेरै मान्छेहरू पनि छन्, पिपल टु पिपल कन्ट्याक्ट छ। एट द सेम टाइम साउथ कोरिया, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्यान्ड, अमेरिका भनौँ न या बेलायत भनौँ न, यो एउटा फरक किसिमको अलग ध्रुव पनि हो त्यो वेस्ट प्लसको एउटा बुलो वृहत भू राजनीतिक जुन संसारमा भू राजनीतिक चहल पहल भइरहन्छ त्यो चहल पहलको उहाँहरू महत्वपूर्ण एक्टरहरू पनि हो होइन। त्यही त्यो एक्टरहरूको पनि आफ्नै किसिमको इन्ट्रेस्ट छ, विशेष गरेर चाइना र भारतको सम्बन्धमा होइन। हामीले त्यो तीनटालाई हेर्नुपर्ने हुन्छ, भारत, चीन र यो नयाँ किसिमको जुन नयाँ भनौँ न वेस्ट प्लस भन्छ, वेस्टको भनौँ अमेरिका, पश्चिमी युरोप, अमेरिका, जापान, क्यानाडा, अस्ट्रेलिया, न्यूजील्यान्ड र साउथ कोरिया, यो देशहरूको एउटा ध्रुव हो। उनीहरूले आफ्नै किसिमको संरचनाहरू निर्माण गरिरहेको छ, जस्तै क्वाड छ होइन, औकस छ, इन्डो पेसिफिक छ, उहाँ त्यो मेजर एक्टरहरू हो। त्यहाँबाट हिजोको दिनमा अफिसियल डेभलपमेन्ट आउँथ्यो नेपालमा होइन, भोलिको दिनमा त्यो डेभलपमेन्ट आउँदाखेरि हिजो डेभलपमेन्ट भनेरै आउँथ्यो, विशुद्ध विकास भनेर आउँथ्यो, भोलिको दिनमा त्यो डेभलपमेन्टमा चाहिँ भू राजनीति जोडिएर पनि आउन सक्छ।
1: अब यसमै जोडेर अब तपाईँले भनिरहनु भएको यो नेपालसँग भारत चीनदेखि लिएर पश्चिम एसिया अथवा मध्य पूर्वका देशहरूसँगको सम्बन्धमा चाहिँ नेपालको विदेश नीतिमा सीमा, व्यापार, पारवाहन, ऊर्जा, जलस्रोत, पूर्वाधार र रोजगारी जस्ता जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयलाई चाहिँ अब कसरी प्राथमिकता दिएर अगाडि बढ्नु पर्छ?
0: एकदम मलाई के लाग्छ, यो प्राथमिकता रोजगारीको लागि मलाई लाग्छ हाम्रो अझै केही वर्ष लाग्छ होला आन्तरिक रूपमा चाहिँ आन्तरिक रोजगारी सिर्जना गर्नुको लागि। यो सरकार यदि स्थिर भयो भने, पाँच वर्षसम्म चल्यो भने, यसले केही एउटा फाउन्डेसन हामी कहाँ नभए होइन, तर एउटा राजनीतिक स्थिरता दिएर विकासको लागि केही पूर्वाधार हामीले यदि निर्माण गर्न सक्यौँ रोजगारको भनेपछि पछिल्लो पाँच दस वर्षमा हामी त्यो रोजगारी सिर्जना गर्न सक्छौँ होला। म अर्थशास्त्रको विद्यार्थी होइन तर मलाई त्यस्तो जस्तो लाग्छ होइन। एउटा त्यही भएर इमिडिएटली हाम्रो यो समस्या, रोजगारीको समस्या, अर्थतन्त्रको समस्या समाधान हुनेवाला छैन। त्यसले गर्दाखेरि हाम्रो पश्चिमेली देशहरू र वेस्ट एसियासँगको सम्बन्ध राम्रो हुनुपर्ने हुन्छ। अर्को पश्चिम एसियामा जति बेला यदि अहिले जुन किसिमको टेन्सन देखिन्छ त्यो टेन्सन बढ्दै हो भने त्यहाँ काम गर्ने मान्छेहरू फर्केर आउँछन् होला। त्यही भएर हाम्रो भारतसँगको सम्बन्ध हामीले बिगार्नु हुँदैन, किनकि भारतमा आजको दिनमा पनि 40-50 लाख मान्छे काम गर्छन् नेपालीहरू होइन। त्यहाँ काहीँ भएन भने पनि भनौँ न, हाम्रो अरू कुनै देशभित्र रोजगारी पाएन, अरू देश जो मान्छे जानु सक्दैन त्यसले जाने भनेको भारत होइन। त्यही भएर त्यो देशसँग हाम्रो सम्बन्ध चाहिँ बिगार्नु हुँदैन। चीनले आर्थिक रूपमा भनौँ न यस्तो किसिमको रोजगारी चाहिँ ओपन अप खुला गरेको छैन, चीनले भनेको पैसा दिने होला, सहयोग दिने होला, र पछिल्लो दिनमा चीन विशुद्ध फरक किसिमको मर्केन्टाइल स्टेट भन्छ अंग्रेजीमा होइन, व्यापारिक राष्ट्र पनि हो होइन। त्यही भएर उसले चाहिँ गर्ने काम चाहिँ उसबाट हामीले विकासको लागि परियोजना कसरी लिने भन्ने चाहिँ महत्वपूर्ण पक्ष होला। इन्फ्रास्ट्रक्चर या उसले उसको टेक्नोलोजीमा पछिल्लो दिनमा राम्रो किसिमको पहुँच देखिन्छ, त्यही भएर त्यो टेक्नोलोजी हामी कसरी लिन सक्छौँ, फेरि भोलि त्यसको फेरि भू राजनीतिक कन्सिक्वेन्सेसहरू हुनुहुन्छ, चाइना र इन्डियाको कुन कसको टेक्नोलोजी लिने, कसको टेलिफोन लिनेमा पनि त छ नि त यहाँ विवाद, त्यो पनि होला। अर्को भनेको पश्चिमी युरोपहरूसँग पनि हामीले चाहिँ अर्थतन्त्र आर्थिक सहयोगको लागि या इन्भेस्टमेन्टको लागि चाहिँ त्यो वातावरण चाहिँ बनाइराख्नुपर्ने हुन्छ। बाई एन्ड लार्ज हामीले चाहिँ विदेश सम्बन्ध चाहिँ हाम्रो स्वार्थको लागि या हाम्रो विकासको लागि चाहिँ हामीले त्यसलाई चाहिँ मेन्टेन त्यो लेभलमा मेन्टेन गर्नुपर्ने हुन्छ। तर एट द सेम टाइम पछिल्लो दिनमा जुन हिसाबको भू राजनीतिक चहल पहल छ, धेरै राष्ट्रहरूले नेपाललाई आफ्नो लबीमा पनि लाने कोसिस गर्छन्, त्यो लबीमा पनि हामी जानु हुँदैन र सीमाको देखि लिएर यावत जुन समस्याहरू छन् त्यो समस्याको लागि त हामीले मैले अगाडि नै भनिसके त्यो डाइरेक्टली अहिले समस्याको समाधान हुनेवाला पनि छैन त्यो त्यति बेला मात्रै हुन्छ जति बेला दुईटा देशको प्रधानमन्त्री दुईटा देशको अधिकारी र दुईटा देशको बीचमा चाहिँ एक किसिमको विश्वासको वातावरण सिर्जना हुन्छ त्यो प्रमाणको आधारमा या त्यो मलाई त्यो चाहिँ लाग्दैन त्यो अलिक फरक हिसाबले डिल
1: गर्नुपर्छ धेरै धेरै धन्यवाद चन्द्रदेव भट्टज्यू तपाईँको यो महत्वपूर्ण विचार र समयको लागि
0: यहाँलाई पनि धेरै धेरै धन्यवाद यो अवसरको लागि
1: उहाँ हुनुहुन्थ्यो कूटनीतिक मामिला जानकार चन्द्रदेव भट्ट आजको कार्यक्रममा हामीले सरकारको परराष्ट्र नीतिमा केन्द्रित रहेर कुरा गर्यौं उज्यालो रेडियो नेटवर्क उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे प्रसारण हुन्छ यसको पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु नमस्कार

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिए

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजू पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा
1: नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ।
0: हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमित श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
3: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरूसहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
3: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845484117, 9845555562, 0485542 0942-4311-30 सम्पर्क गर्न सकिनेछ।
2: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुरज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। नेपाल आयल निगमको समयमा आज काठमाडौँ उपत्यकाका विभिन्न 7 स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री गरिने, नेपाल र भारत बीच एकअर्काको भोगचलनमा रहेको जग्गा नाजाँच गर्ने सहमति, जाजरकोटमा पहिरोमा परि एकजनाको ज्यान गयो, पुरिएका 3 जनाको खोजी चल्दै, रोल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 16 पुग्यो, भरुवा बन्दुकसहित ओखलडुङ्गामा 1 जना पक्राउ, हर्मुज जलमार्गलाई अमेरिकी भूभाग घोषणा गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी, इण्डोनेसियामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 47 पुग्यो र अर्जेन्टिनासँगको विश्वकप फाइनलमा गोल गरेका स्पेनका टोरेस पीएसजीमा अनुबन्ध।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: रामेछाप नगरपालिकाको अनुरोध।
4: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
5: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। नेपाल आयल निगमले काठमाडौँमा आज पनि खाना पकाउने ग्यास वितरण गर्ने भएको छ। आज 7 वटा बिक्री केन्द्रबाट ग्यास वितरण हुने निगमले जनाएको छ। निगमको टेको परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम र सागर ब्राण्डका ग्यास बिक्री हुनेछन्। त्यस्तै पशु सेवा शाखा चापली बुढा नीलकण्ठबाट नेपाल एचपी र मनु, राधास्वामी परिसर किर्तिपुरबाट नेपाल एचपी, एभरेस्ट, श्रीकृष्ण साईबाबा र श्रीमाया तथा नयाँ बजार नयाँ बानेश्वरबाट नेपाल एचपी र ओम ब्राण्डका ग्यास बिक्री गरिनेछ। पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबर महलबाट नेपाल र एचपी ब्राण्डका ग्यास बिक्री गरिनेछ। त्यस्तै चन्द्रगिरी नगरपालिकाका कार्यालयबाट लोकप्रिय नेपाल एचपी र श्रीमाया तथा राष्ट्रिय आयुर्वेद केन्द्र किर्तिपुरबाट नेपाल एचपी, सूर्य, एभरेस्ट, सुगम र एसटीसी ब्राण्डका ग्यास बिक्री वितरण गरिनेछ। उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचय पत्रका आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। निगमले बिक्री वितरणलाई सहज बढ़ाउन सम्बन्धित व्यवसायलाई आफ्ना विक्रेता मार्फत नियमित रूपमा ग्यास बिक्री गर्न समेत अनुरोध गरेको छ। यसअघि हिजो शनिबार निगमले अत्यावश्यक उपभोक्ताका लागि विभिन्न ब्रान्डका 6,802 सिलिण्डर बिक्री वितरण गरेको छ। टेको परिसर यातायात कार्यालय चाबहिल, राधास्वामी परिसर किर्तिपुर, राधास्वामी परिसर वसुन्धरा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहल गरी 5 बिक्री केन्द्रबाट ग्यास वितरण गरिएको थियो। नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले उपभोग गर्दै आएको जग्गाको नाप जाँच गर्ने भएका छन्। दुई देशबीच एकअर्काले भोगचलन गर्दै आएको जग्गाको छानबिन गर्ने सहमति भएको। यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्ति दिनुभएको थियो। प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै विषयलाई स्पष्ट पारेको थियो। मन्त्रालयका अनुसार नेपाल भारत सीमा निर्धारण गर्दा नदीलाई सिमाना मान्ने निश्चित सीमा सिद्धान्त अवलम्बन गरिएका कारण यस्तो अवस्था आएको हो। यसले गर्दा क्रस बोर्डर अकुपेशन भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था सिर्जना भएको मन्त्रालयले स्पष्ट पारेको छ। दुई देशबीचको लामो सिमानालाई व्यवस्थित र वैज्ञानिक ढंगले नक्साङ्कन गर्न सीमा स्तम्भ निर्माण र मरमतको काम भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसका साथै 10 गजा क्षेत्रको अतिक्रमण हटाउने तथा क्रस बोर्डर अकुपेशनको लगत संकलनको काम पनि अघि बढ़ाइएको छ। प्राविधिक समितिहरूले गरेको अध्ययन अनुसार कतिपय स्थानमा हाल नेपालले उपभोग गरिरहेको जग्गा भारततर्फ पर्न सक्ने र भारतले उपभोग गरिरहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखिएको मन्त्रालयले प्रस्ताएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा राखेको भनाई क्रस बोर्डर अकुपेशनसँगै सम्बन्धित रहेको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ। सोही क्रस बोर्डर अकुपेशन भएको भूमिको नाप जाँच गर्ने विषयमा दुवै देशले सहमति गरेका हुन्। भारतको लखनऊमा हिजो सम्पन्न नापी अधिकारीहरूको समिति एसओसीको 13 बैठकमा यो सहमति भएको। नापी विभागका एक अधिकारीका अनुसार दुवै देशका नागरिकले एकअर्काको जमीन अतिक्रमण गरी भोगचलन गर्दै आएका छन्। प्रविधिको प्रयोग गरी त्यसको नाप जाँच गर्ने र 3 वर्षभित्र सरकारलाई प्रतिवेदन बुझाउने सहमति भएको ती अधिकारीले बताएका छन्। यद्यपि यो नाप जाँचमा लिपुलेट, लिम्पिया धुरा र कालापानीको भूमि भने नपर्ने बताइएको छ। चितवनको इच्छा कामना गाउँपालिका 5 सिमलधारामा पहिरो खस्दा गए रातीदेखि अवृद्ध पृथ्वी राजमार्ग खुलेको छ। मंगलिन प्रहरीका अनुसार रूख सहितको सुखा पहिरो खसेपछि सड़क अवृद्ध थियो। 5 डोजरको प्रयोग गरी बिहान 6:15 पहिरो हटाइएको। पहिरो पञ्चायतसँगै यसअघि रोकिएका काठमाडौँ भित्र नै र काठमाडौँबाट छुटेका गाड़ी र यात्रु गन्तव्यतर्फ लागेका छन्। मुगलिन काठमाडौँ सड़क खण्ड संघीय राजधानी काठमाडौँलाई देशका विभिन्न जिल्ला तथा पश्चिमी क्षेत्रसँग जोड्ने प्रमुख राजमार्ग हो। तर पटक हुने अवरोधले गाड़ी र यात्रु प्रभावित हुँदै आएका छन्। पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक गाड़ी चलाउन प्रहरीको आग्रह छ। जाजरकोटको भेरी नगरपालिका 2 पहिरोमा परि 1 ज्यान गएको छ। पहिरोमा पुरिएका 3 अवस्था थाहा हुन सकेको छैन। अरू 7 घाइते भएका छन्। पहिरोमा परेका स्थानीय केदार कार्कीको उपचारका लागि नेपालगंज लैजाने क्रममा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। पुरिएका 14 उमा सिंह खत्री, चिसापानीका 70 भीमबहादुर कार्की र अर्का 1 खोजी भइरहेको छ। घाइते भएका 7 मध्ये 5 जिल्ला अस्पतालमा उपचार भइरहेको र अरू 2 थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ। लगातारको वर्षासँगै बाढ़ी र पहिरोले जिल्लाका विभिन्न क्षेत्रमा गरेको क्षतिको थप विवरण आउन बाँकी छ। बाढ़ी पहिरोका कारण जाजरकोटको भेरी नगरपालिकाका रिसाङ, स्याला, माथिल्लो थाप्ले र ठाँटी खण्ड, पिपे मैदे, डौरीकाँडा, युलियन नेटा र रावत गाउँका बस्ती उच्च जोखिममा परेका छन्। सड़क ठाउँ ठाउँमा भत्किएर अवृद्ध भएकाले उद्धार कार्य समेत प्रभावित भएको छ। जिल्ला प्रशासन कार्यालय, पालिका तथा सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन, पहिरोको जोखिम भएका घर तथा ठाउँबाट सुरक्षित ठाउँमा जान र अनावश्यक रूपमा यात्रा नगर्न आग्रह गरेका छन्। डोल्पाको थबाङमा गएको बुधबार बेलुकी खसेको पहिरोमा परेर बेपत्ता भएका थप एकजनाको शव प्युठानमा फेला परेको छ। प्युठानको सरूमा रानी गाउँपालिका दुईमा रहेको रातो नदीको बीच भागमा फेला परेको शव थबाङ गाउँपालिका पाँच कोटलबारका 80 वर्षीय अजम्बरपुन मगरको भएको पुष्टि भएको छ। यससँगै थबाङ पहिरोमा परेका 13 मध्ये 12 जनाको शव फेला परिसकेको छ भने 9 वर्षीय असिमपुन मगर अझै बेपत्ता छन्। पहिरोमा घाइते भएका 2 जनाको बुटोलमा उपचार भइरहेको छ। बुधबार लेदो सहित खसेको विनाश पहिरोले कोटल 12 गाउँका 13 वटा संरचना पूर्ण रूपमा नष्ट गरेको थियो। यस्तै रोल्पाकै सुन सहारी गाउँपालिकामा गएको बिहिबार गएको पहिरोमा 4 जनाको ज्यान गएको थियो। रोल्पामा पहिरोमा परेर 2 दिनमै 16 जनाको ज्यान गएको छ भने 1 जना हराइरहेका छन्। फरुवा बन्दुक सहित एक युवक पक्राउ परेका छन्। ओखलढुङ्गाको मुलुङ गाउँपालिका 5 गोगुन डाँडा बस्ने 33 वर्षीय मोहन तामाङ भरुवा बन्दुक सहित पक्राउ परेका हुन्। उनको घरमा भरुवा बन्दुक रहेको गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बरुमेश्वरबाट प्रहरी टोली खटिएको थियो। खानतलासीको क्रममा तामाङको घरमा लुकाई राखिएको अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक शेखर कुमार शाहले जानकारी दिनुभएको छ। प्रहरीले तामाङलाई नियन्त्रणमा लिएर उक्त हतियार बरामद गरेको छ। एक थान भरुवा बन्दुक र उक्त बन्दुकमा प्रयोग हुने बारूद समेत बरामद भएकोले घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। ओखलढुङ्गाको सदरमुकामको हुलाक डाँडा र स्रष्टा पार्क जोड्ने गरी निर्माण भइरहेको 395 मिटर लामो पर्यटकीय झोलिङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। सदरमुकामलाई आसपासका क्षेत्रसँग जोड्नुका साथै पर्यटकीय आकर्षणका रूपमा विकास गर्ने उद्देश्यले निर्माण भइरहेको पुलको मुख्य संरचना सहित अधिकांश काम सम्पन्न भइसकेको छ। अहिले बाँकी रहेका कामलाई तीव्रताका साथ अघि बढ़ाइएको छ। सस्पेन्सन ब्रिज डिभिजन कार्यालय फुलचोक ललितपुरबाट 5,29,00,000 रूपियाँको लागतमा ठेकामार पुल निर्माण भइरहेको पुल निर्माणका लागि आगामी पुष 9 गतेसम्मको समयसीमा तोकिएको भए पनि निर्माण कम्पनीले 5 महिना अगावै काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता दिएको ठेकेदार प्रतिनिधि हरकमलले जानकारी दिनुभएको छ। उहाँका अनुसार पुलको भार वहन क्षमता 119 मेट्रिक टन रहेको छ। पुल निर्माण सम्पन्न भएपछि एकपटकमा 853 जना पदयात्रीले आवाजावत गर्न सक्नेछ। निर्धारित समयभन्दा अगावै पुल सञ्चालन नल्याउने गरी काम भइरहेको मल्लले बताउनु भएको छ। पुल निर्माण सम्पन्न भएपछि ओखलढुङ्गा सदरमुकाममा आउने पर्यटकका लागि नयाँ गन्तव्य थपिने अपेक्षा गरिएको छ। लामो झुलुङ्गे पुलबाट आसपासका प्राकृतिक दृश्य अवलोकन गर्न सकिने भएकाले यसलाई पर्यटकीय पूर्वाधारका रूपमा समेत उपयोग गर्ने लक्ष्य राखिएको छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
6: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है। के
7: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र
8: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता। जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
9: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
10: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
11: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुट त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
12: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
10: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
12: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
12: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
13: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
14: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
10: जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
13: सम्पर्क नम्बर 0475904662 9896625998।
5: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। झापामा टिप्परको ठक्करबाट एकजना साइकल यात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाले झापा गाउँपालिका 3 का 65 वर्षीय ईसनलाल गणेशको मृत्यु भएको जनाएको। शनिबार साँझ टिप्परले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको बिर्तामोडी स्थित बीएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनापछि भागेका टिप्पर चालक झापा गाउँपालिका 3 कामा टोलीका 36 वर्षीय फागुलाल राजवंशीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। गणेशको ज्यान गएको जानकारी पाएपछि आक्रोशित स्थानीयले टिप्पर तोडफोड गरेको प्रहरीले बताएको छ। समाचारको क्रममा मौसम समाचार। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको छ, जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेशका पहाड़ी विभागका 1-2 स्थानमा मध्यमसम्मको पानी परिरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका धेरै स्थान, कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा, मध्य प्रदेश तथा कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई विभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ, जसका हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशका पहाड़ी भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। समाचार क्रम अन्तर्राष्ट्रिय समाचार। इण्डोनेसियाको फ्लोरेस द्वीपमा हिजो बिहान गएको 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परिज्यान गुमाउनेको संख्या 47 पुगेको छ। भूकम्पका कारण संयौं भवनमा क्षति पुगेको छ भने उद्धार टोलीले भग्नावशेषमा फँसेकाहरूको खोजी तथा उद्धार गरिरहेका बीबीसीले जनाएको छ। इण्डोनेसियाको मौसम तथा भूभौतिकी निकायका अनुसार स्थानीय समयअनुसार बिहान 5 बज्नु केही अघि गएको भूकम्पको केन्द्र 15 किलोमिटर गहिराईमा थियो। भूकम्पपछि दर्जनौ परकम्प आएका छन्। सबैभन्दा बढ़ी प्रभावित मंगराई क्षेत्रमा 24 जनाको ज्यान गएको छ। पूर्वी मंगराईमा 17, सिक्कामा 3 तथा नगडा एनडे र पश्चिम मंगराईमा कम्तीमा 1-1 जनाको ज्यान गएको त्यहाँको विपद व्यवस्थापन निकायले जनाएको छ। घटनामा 13 जना घाइते भएका छन्। प्रारम्भिक विवरण अनुसार 150 भन्दा धेरै घरमा क्षति पुगेको छ। विद्यालय, स्वास्थ्य संस्था, धार्मिक स्थल, सरकारी कार्यालय तथा अन्य सार्वजनिक संरचनामा पनि क्षति पुगेको छ। पहाड़ी तथा दुर्गम क्षेत्रमा पहिरोका कारण केही गाउँसम्म पुग्ने बाटो अवरुद्ध भएकाले क्षतिको पूर्ण विवरण आउन समय लाग्ने अधिकारीहरूले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्ण रूपमा पराजित गरेपछि स्ट्रेट अफ हर्मुजलाई अमेरिकी भूभाग घोषणा गर्ने चेतावनी दिनुभएको छ। न्यूयोर्कमा आयोजित एक कार्यक्रममा ट्रम्पले इरान अहिले नराम्रोसँग पराजित भइरहेको दावी गर्दै युद्ध जितेपछि अमेरिकाले हर्मुजलाई आफ्नो भूभाग बनाउने बताउनु भएको बीबीसीले जनाएको छ। यस्तै ट्रम्पले इरानलाई परमाणु अस्त्र हासिल गर्नबाट रोक्ने शर्तमा अमेरिकी नागरिकलाई इन्धनको उच्च मूल्य स्वीकार गर्न अनुरोध गर्नुभएको छ। यसैबीच ट्रम्पको चेतावनीको जवाफमा इरानका उप विदेश मन्त्री अब्बास अराघचीले हर्मुज जलमार्ग खोल्ने वा बन्द गर्ने अधिकार इरानसँग मात्रै रहेको बताउनु भएको खबरमा उल्लेख छ। यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले हर्मुजमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको दावी गर्नुभएको थियो, यद्यपि इरानले यो दावीलाई अस्वीकार गरेको छ। समाचारको अन्त्यमा खेल समाचार। अर्जेन्टिनासँगको विश्वकप फाइनलमा गोल गरेका स्पेनका फेरान टोरेस बार्सिलोनाबाट पेरिस सेन्ट जर्मन पीएसजीमा अनुबन्ध हुनुभएको छ। 26 वर्षीय खेलाड़ीले झण्डै 5 करोड़ युरोमा 2031 सम्मका लागि फ्रान्सेली विजेतासँग सम्झौता गर्नुभएको। गएको महिना अर्जेन्टिनासँगको विश्वकप फाइनलमा अतिरिक्त समयमा निर्णायक गोल गर्दै टोरेसले स्पेनलाई दोस्रो पटक उपाधि जिताउनु भएको थियो। यद्यपि स्पेनी क्लब बार्सिलोनासँगको उत्कृष्ट सिजनपछि नै उहाँको चर्चा र प्रतिष्ठा निकै बढ़िसकेको थियो। फरवार्ड टोरेसले सबै प्रतियोगिताहरूमा 49 खेलमा 21 गोल र 3 असिस्ट गर्नुभएको छ। यस्तै बार्सिलोनालाई लालिगाको उपाधि जिताउन उहाँले मदत गर्नुभयो। बार्सिलोनाका पूर्व प्रशिक्षक तथा खेलाड़ी लुइस एन्ड्रिको टोली पीएसजीले विगत 2 सिजनमा च्याम्पियन्स लीगको उपाधि जितेको छ। मुनाको बाट मंगनेस अक्ल्युस पछि पीएसजीले अनुबन्ध गरेको टोरेस दोस्रो चर्चित फरवार्ड हुनुहुन्छ। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। नेपाल आयल निगमको समयमा आज काठमाडौँ उपत्यकाका विभिन्न सात स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री वितरण गरिने, नेपाल र भारतबीच एकअर्काको भोगचलनमा रहेको जग्गा नापचाज गर्ने सहमति, जाजरकोटमा पहिरोमा परि एकजनाको ज्यान गयो, पुरिएका 3 जनाको खोजी चल्दै, रोल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 16 पुग्यो, भरुवा बन्दुकसहित ओखलढुङ्गामा 1 जना पक्राउ, हर्मुज जलमार्गलाई अमेरिकी भूभाग घोषणा गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी, इण्डोनेसियामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 47 पुग्यो, र अर्जेन्टिनासँगको विश्वकप फाइनलमा गोल गरेका स्पेनका टोरेस पीएसजीमा अनुबन्ध। हवस् त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: गर्भनों को लगी रोड सीमेंट जस्ता पता चाहिए कहाँ बात लाऊंगी वाला फिर यो मंथली में टेस्ट राम राजू को पसल से कहाँ वाला बाती
1: काका तिमलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845 40 682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845 40 892 र 048-540-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
4: नवीकरणका लागि आवश्यक कागजातहरू
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
5: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
6: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845-85-73 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका 1 कटर बोर्ड रामेछाप
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
4: नवीकरणका लागि आवश्यक कागजातहरू
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
5: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप
7: के तपाई कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
8: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
7: यदि तपाई यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
8: सम्पर्क नम्बर 0845410043 98 63 023 422।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
8: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेशन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
9: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
10: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
9: हुर्केकै गिरिराज चल्ला 150मा?
10: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
11: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
10: विराज किसानको साथी।
11: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
10: प्रोप्राइटर जय मानन्दर। फोन 0485-40-239, 0485-40-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रानीछाप। पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
8: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
4: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
8: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
4: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
5: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठोजोर रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
5: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दरिद बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड पोली स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
6: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
6: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जन

0: ጥቅማ ዛሬ ሰንደስ
1: नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याकको निवासी नावा भिन्जु पासिनको शब्द तथा संगीतमा सजी

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमि श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामीछाप।
2: पहाड़ को काखमा छ सुन्दर हिमाल पहाड़।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोककोसेलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि हामी तपाईँसँग रहेर यो एक घण्टाको समय सहयात्रा गर्नेछौ। तपाईँ उकाली उराली लेख्वेश गर्दै हुनुहुन्छ, साथी भन्स्याङ चौतारी गर्दै हुनुहुन्छ होला, घरमा बसेर पनि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ होला। कतिपय मित्र उकाली उराली लेख्वेश गरिरहँदा, भन्स्याङ चौतारी गरिरहँदा, विभिन्न कामहरू गरिरहँदाखेरि पनि हामीलाई सम्झिराख्नु भएको छ, हामीलाई सुनिराख्नु भएको छ होला भन्ने आशा लिएका छौं। आजको बसाई आइतबारको बसाई छ। आज हामीले 6 गीतको ट्र्याक लिएर आएका छौं। तपाईँले गीतको ट्र्याक मार्फत गीतको बोल गायिकाको नाम चिन्नुपर्ने हुन्छ, को कसको आवाज छ भन्ने कुरा चिन्नुपर्छ। यदि तपाईँले चिन्नुभयो भने साथी संगीत सम्झन पाउनुहुन्छ। यदि तपाईँले गीतको बोल गायिकाको नाम चिन्न सक्नु भएन भने तपाईँ कार्यक्रमबाट बाहिरनुपर्ने हुन्छ। त्यसको लागि तपाईँले 0840 40 0026 सहभागिता जनाउनुहोला। विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीले के साथ सुन्दै हुनुहुन्छ, कुन कुन माध्यमबाट कार्यक्रम सुनिन्छ भन्ने कुरा पनि तपाईँलाई थाहा छ भनिराख्नुपर्छ होला पनि जस्तो लाग्दैन। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ, कमेन्ट पनि तपाईँले पठाउन सक्नुहुन्छ, कमेन्ट मार्फत पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। कार्यक्रम कस्तो लाग्दैछ, के लाग्दैछ, सल्लाह सुझाव अनि प्रतिक्रिया पनि तपाईँले हामीलाई दिन सक्नुहुन्छ। साताको साथै दिन कार्यक्रममा आउने क्रममा आइतबारको बसाई तपाईँको लागि विशेष पनि रहन्छ। हामीले तपाईँको लागि ट्र्याक चिनाउनुको चाहिँ एउटै मात्र उद्देश्य छ, तपाईँले सातै दिन कार्यक्रम सुनिरहने क्रममा साताभरि बजेका गीत संगीतहरूको ट्र्याक बज्नेछ। तपाईँले चाहिँ कतिको सुन्नुहुन्छ अथवा सुन्नुहुन्न, साथै गायक गायिकाहरूलाई कतिको चिन्नुहुन्छ र कुन प्राथमिकता अर्थात कुन आधारले चिन्नुहुन्छ भन्ने कुराहरू तपाईँलाई चिनाउने उद्देश्यले मात्र हामीले ट्र्याक लिएर आउने गरेका छौं। फटाफट फोन गर्नुहोस्। यदि हामीलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्री राज महतले भने, कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु भने, तपाईँसँग रहेर मिठा गीत संगीतको साथसाथै यो एक घण्टाको समय सहयात्रा गर्छौं। साथसाथै तपाईँले गीतको ट्र्याक चिने पनि नचिने पनि सोही गीत कार्यक्रममा बज्छ, फोन गर्दै गर्नुहोस्। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा ठमेल अश्रण भन्ने सुनिता बुढा छेत्री अनि नेत्र अर्यालको आवाजमा रहेको गीतबाट, साथै खेम सेन्चुरीको पनि रहेको यो गीतमा आवाज यो गीत कार्यक्रममा राख्छौं। त्यसपछि हामी आउँछौं, तपाईले हामीलाई सुनेर साथ दिनुहोला।

0: गारे गमको शुरूआतमा राख्यो, एकदमै मिठो अनि रमाइलो गीत रहेको थियो चमेलो सुन भन्ने बोलको गीत राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, तपाईँले फटाफट सहभागिता जनाउनुहोस् र तपाईँले गीतको ट्र्याक चिन्नुपर्ने हुन्छ। एकदमै सजिला सजिला गीतहरूको ट्र्याक छन्, कतिपय ट्र्याकहरू दोहोरिएका पनि हुन सक्छन्, तपाईँलाई सहजै हुन सक्छ होला जस्तो लाग्छ। यति बेला भने सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो, कोही साथी सम्पर्कमा हुनुहुन्छ कि जस्तो लाग्दै थियो, ठिकै छ, यति बेला हुनुहुन्न है भन्दै हुनुहुन्छ। तपाईँको पालो रहेको छ, तपाईँले फटाफट सहभागिता जनाउन सक्नुहुन्छ र आउन सक्नुहुन्छ। आज आइतबारको बसाइ छ, पक्कै पनि तपाईँसँगै रहेर सहयात्रा गरिराखेका छौँ हामीले र तपाईँलाई गीतको ट्र्याकहरू सुनाइराखेका छौँ, रमाइला सजिला सजिला ट्र्याकहरू छन्। यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्ते। हजुर नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म बोल्दैछु हजुर, यो राणे छापको गुप्तेश्वरबाट बोल्दैछु म, निर्मल नेपाली।
0: निर्मलजीको खबर के छ त भन्नुहोस् न।
1: ठिकठाक छ दिदी, घाम लागिरहेछ मर्निङ दिदी।
0: बेसरी घाम लागेको छ?
1: हजुर मजाले घाम
0: लागिरहेछ। ल, मजाले घाम लागिरहेको समयमा के काम गर्दै हुनुहुन्छ त नि?
1: काम भन्दाखेरि पनि बसी बसाए छ घाममा, खासै काम हुँदैन।
0: घाममा काम हुँदैन, बसी बसाए छ। ल ठिक छ, बस्दै हामीलाई सुन्दै हुनुहुन्छ त्यसो भए। ल, पहिलोचोटि आउनुभयो जस्तो लाग्छ निर्मल जी, कि योभन्दा अगाडि तपाईँ हाम्रो भेट भइसकेको छ? ल, कुराकानी भइसकेको छ, त्यसो भए ठिक छ, कार्यक्रममा आउनु भएको छ। खानपिन भयो कि बाँकी छ? ल, आज के गर्नुपर्छ कार्यक्रममा भन्ने कुरा यहाँलाई थाहा छ? ल, त्यसो भए अब छवटा गीतको ट्र्याक छन्, कति नम्बरको ट्र्याक चाहिँ रोज्नुहुन्छ त? दुई नम्बरको भन्नुहुन्छ? ल, दुई नम्बरमा कुन ट्र्याक रहेछ यहाँको लागि? बस्छ, ध्यान दिएर सुन्नु होला है त।

네. 20개 ल भन्नुहोस् न त गीतको बोल के हो गायक र गायिका को को हुनुहुन्छ भन्नुहोस् त निर्मल चाहिँ तपाईँको आवाज मैले प्रष्ट बुझिन जिन्दगी भन्ने चाहिँ बुझेँ त्यसपछि मैले केही पनि बुझेको छैन आवाज कति कति आइरहेको छ कि निर्मलजी सानो पर्ख भन्ने गीतको बोल भन्नुभयो सानो पर्ख भनेपछि यहाँले अब गायिका गायिकाको नाम भन्नुहोस् न त गाह्रो पर्ला जस्तो भन्नुभएको छ के हो त अलिकति यो गीत गाउन मिल्छ सानो पर्ख भन्ने गीत ल गाउनुहोस् त निर्मल चाहिँ त्यसो भए ल ठिक छ यहाँले चिन्नु भएको छ कि छैन म भन्छु है त त्यसो भए यहाँलाई अप्ठ्यारो पर्यो भन्नुभएको छ यही गीत कार्यक्रममा बस्छु यहाँले सुन्नु पनि होला गीतको बोल रहेको छ पानी धारा भन्ने बोलको गीत छ यो गीतमा आवाज भएको छ सरोज लामी छानी अनि पार्वती डंगालको रहेको छ लय शब्द चाहिँ दिनेश श्रेष्ठ र संगीत भने नारायण डंगालको रहेको छ यो गीत पानी धारा भन्ने गीत छ है त निर्मलजी ल यो गीत कार्यक्रममा बोल्छ यहाँले रेडियो सुन्दै गर्नुहोस् अन्तिमसम्म धेरै ट्र्याकहरू छन् अहिलेको लागि छोड्छौँ है हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो निर्मल नेपालीजी रामेसाबाट हुनुहुन्थ्यो उहाँले प्रयास गर्नुभएको छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु यति बेलाको व्यवसायमा चाहिँ हामी सोही गीतै राख्छौं किनकि साथीले चिने पनि नचिने पनि सोही गीत कार्यक्रममा बस्छ यति बेलाको व्यवसायमा एकदमै मिठो गीत पानी धारा बोलको गीत त्यसपछि फेरि आउनेछौं

0: कार्यक्रम कार्यक्रममा एकदम मेसो गीत बजिसकेको छ। हाम्रो साथीले बुनुभरको ट्र्याक रोज्नु भएको थियो, पानी धारा भन्ने बोलको गीत रहेको थियो। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो हेलो हेलो, कोही साथी सम्पर्कमा हुनुहुन्थ्यो तर उहाँसँग हामीले प्रत्यक्ष कुरा गर्न सकेनौं। उहाँलाई फेरि पनि फोन लाग्छ भने सहभागिता जनाउन अनुरोध गरे मैले। देश तथा विदेशमा रहेर, विभिन्न ठाउँमा रहेर, विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ। कार्यक्रम लोककोशेलीको बसाइमा छौं। आजको बसाइमा पके पनि तपाईसँगै रम्दै रमाउँदै अगाडि बढ्ने क्रममा तपाईँले पनि ट्र्याक चिर्नुपर्ने हुन्छ। त्यति बेला अर्को साथी फेरि पनि हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार देवजी, के छ खबर?
1: खबर एकदम ठिक छ दिदी, सन्चै छु। आज त एकदम राम्रो छ है, एकदम सन्चै छु। कार्यक्रम पनि सुनिरहेको छु, घाम लागिरहेको छ, एकदम चर्को घाम लागिरहेको छ। म मौसमको कुरा गर्नु पर्दा भन्नुपर्छ नि दिदी, लगाएत अनि रामेछाप डाँडातिर सस्नुहोस्।
0: म लगायत रामेछाप डाँडातिरको पनि एकदम ठिकठाक छ, राम्रो छ, रमाइलो पनि छ, एकदम गमाइलो छ भन्नुपर्छ। खानपिन भएको बाँकी छ त नि?
1: खाना बाँकी नै छ दिदी, हजुर पाकेको छ, भर्खरै पाक्यो भन्नुपर्छ है। अब एकैछिनपछि खानेछु भन्नुपर्छ है त दिदी, हजुर अरू नि आरामै हुनुहुन्छ भन्ने आशा गर्छु है त।
0: ल पक्कै पनि, हामी पनि एकदम सन्चै आरामै छौँ। अब त्यसो भए हामी आज धेरै कुरा गर्दैनौ, भोलिका दिनमा कुरा गर्ने दिन छ, हामी कार्यक्रमतर्फै लागौँ त।
1: हस् हुन्छ, अब बजाइदिनु न मलाई।
0: कति नम्बरको भन्नुभयो?
1: तीन नम्बरको।
0: तीन नम्बरको भन्नुभयो?
1: हजुर।
0: ल तीन नम्बरको ट्र्याक यहाँको लागि बज्छ, ध्यान दिएर सुन्नु होला है त।

0: देव जी
1: हजुर सर
0: सुन्नु भयो है
1: सुने भन्नुभयो
0: ल भन्नुहोस् न एकदमै सजिलो छ
1: रिङ्गाई रिङ्गाई ल्यायो मलाई त्यो तिन पानी यस्तै यस्तै के थियो अलिकति बिर्सि चाहिँ अलिक भन्न आएन मनमा मुखमा आएन के अरे मनमा आउँछ मुखमा आउँछ ठ्याक्कै रिङ्गाई रिङ्गाई ल्यायो मलाई तिन पानी यस्तै के थियो है
0: यही नै हो भन्न आउँछ
1: हजुर हजुर
0: गीतमा आवाज चाहिँ कसको छ होला जस्तो लाग्छ त देवजीलाई
1: आवाज पनि बिर्सेँ मैले आवाज अस्ति भर्खर सुनेको थियो नाम पुरै आउँथ्यो आज ठ्याक्कै बिर्सेँ के कन्फ्युज भयो भन्नुपर्छ है त
0: ल म पनि आज कन्फ्युज कन्फ्युजमा छु अब स्त्रीजीले गीत बजाउनुहुन्छ कि जस्तो लाग्छ
1: हजुर हजुर
0: ल यहाँले चाहिँ मिलाउन मिलाउन खोज्नु भएको थियो रिङ्गाई रिङ्गाई भन्नुभयो पक्कै घुमाई घुमाई भन्ने बोलको गीत रहेको थियो है ठिकै छ यहाँले अब घुमाई घुमाई पछि रिङ्गाई रिङ्गाई पनि छ सायद यो गीतमा होइन त्यही भएर यहाँले भन्नुभएको छ घुमाई घुमाई ल्यायो मलाई कीर्तिपुरे भन्ने बोलको गीत रहेको छ भने यो गीतमा आवाज रहेको छ रोशन केसी गीता देवीको साथै लय र संगीत रोशन केसीको रहेको छ यो एकदमै मिठो गीत छ घुमाई घुमाई ल्याए मलाई कीर्तिपुरे यसी भन्ने बोलको गीत छ यो गीत कार्यक्रममा बोल्छ यहाँले एकजना साथीलाई चाहिँ सम्झनुहोस् न
1: हुन्छ एकजना साथी सम्झिनु पर्दा त्यस गरी बहिनी निर्मला सिंहको लागि भन्दैछु ल नमस्ते तपाईँ
0: हस्तो नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देव महाजीजी उहाँले प्रयास गर्नुभयो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु यति बेलाको बसाईमा सोही गीत कार्यक्रममा बज्छ त्यसपछि भने हामी छोटो व्यवसायिक विश्रामतर्फ जानुपर्ने हुन्छ विश्राम पछि फेरि आउँछौ रेडियो सुन्दै गर्नुहोला

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पाकिमको शब्द तथा संगीतमा सजिए

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमित श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765729636, 9817475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली। के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203384 वा 9844410040। इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
4: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
5: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
6: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
4: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
6: ए हो र भन्या, अनि फाइदा होला र है?
4: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली 20 बजारमै लोड गरे पनि भयो।
6: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त,
4: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 9540402239।
6: कति रे 9540 अनि
4: 9540402039। फोन नम्बर चाहिँ 0485402039।
6: 0485402039।
7: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौं?
6: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गर्दिनुस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुस् न है।
7: हस् हुन्छ दाइ, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
4: पोषक दाना कुखुराले पनि मज्जाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
8: विराज किसानको साथी।
2: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है। लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
9: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
10: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नै भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
11: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर, तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
12: हजुर, विश्वास लिनु र भर पर्दो, ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
10: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 9869224444,
12: 9840378093। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

0: कार्यक्रम लोकको सिरिमा राखिएको एकदमै बीचमा लिएर माइलो गीत थियो। गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्राम पछि फेरि आइसकेका छौं। आजको विषयमा हामीले तपाईँलाई गीतको ट्र्याक नै चिनाइभएका छौं। चारपट फोन गर्नुहोस्। 0840400026 नम्बर तपाईँको लागि खुल्ला रहेको छ। हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुनिराख्नु भएको छ। कार्यक्रम कस्तो लाग्छ, के लाग्छ, सल्लाह सुझाव प्रतिक्रियाको साथसाथै तपाईसँग कुनै नयाँ प्रतिक्रियाहरू छन्, कुराहरू छन् होइन, कार्यक्रमको बारेमा सल्लाह सुझाव दिन चाहनुहुन्छ भने पनि यहाँहरूले हामीलाई भन्न सक्नुहुन्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो? आज अलिकति टेलिफोन सम्पर्कमा पनि समस्या हो कि जस्तो लाग्दैछ। समस्याका बावजुद पनि हामी तपाईँसँग जोडिराखेका छौं। ठिकै छ, हामीलाई धेरै साथीहरूले यो समय सुनिराख्नु भएको छ होला भन्ने लाग्छ। अलिकति टेलिफोनले साथ नदिए तापनि हाम्रो यो आवाज पुगे तपाईँको गाउँ बस्तीमा गुन्जिरहेको छ भन्ने आशा लिएका छौँ। यति बेला अर्को साथी आइसक्नु भएको छ, स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्कार।
0: नमस्ते, नमस्कार हजुर। यो आवाज कुन ठाउँदेखि हो?
1: सिन्धुलीबाट सन्देश चलाङ्गी भन्नुपर्छ है दिदी। हजुर,
0: सन्देश चाहिँ के छ, के सन्देश लिएर आउनुभयो त आज नयाँ? फेरि
1: आज त्यस्तो खासै त्यस्तो केही छैन भन्नुपर्छ है दिदी। हजुर,
0: केही पनि छैन।
1: हजुर,
0: ल त सन्देशीले खाना त खानुभयो कि बाँकी छ त?
1: मेरो बाँकी नै छ भन्नुपर्छ दिदी। हजुर, अनि हजुरको भयो त?
0: मेरो पनि भइसकेको छ। अब त्यसो भए सोटो मिठोमा कुरा गर्छौँ। आज हामी धेरै लामो कुरा गर्दैनौँ, कार्यक्रमतर्फै लाग्छौँ। कति नम्बरको ट्र्याक रोज्नुहुन्छ?
1: छ नम्बरको राखिदिन न दिदी। हजुर,
0: छ नम्बरको भन्नुहुन्छ?
1: हजुर,
0: ल छ नम्बरको गीतको ट्र्याक यहाँको लागि बज्नेछु। यहाँले ध्यान दिएर सुन्नु हुँदा है त
1: हुन्छ।

0: Son desee.
1: Ajo.
0: Sunnu bhayo.
1: Sunne jiri ya na hola jasto cha didi aja.
0: Na hola jasto cha prayas garnu hunna.
1: Ajo. आँखा झिमी झिमी जस्तो नि लाग्छ दिदी अब खै क्लास त अब
0: आँखा झिमी झिमी जस्तो लाग्छ
1: हजुर
0: ल त्यसो भए मै भन्छु है त
1: सुन्छ
0: ल ठ्याक्कै जुडे सुहाउने बल्लै भेटियो भन्ने बोलको गीत रहेको छ यो गीतमा आवाज रहेको छ रामजी खाँ र टिकापुनको साथै लय तेजमान तामाङ अनि मधुर गिरीको साथै संगीत रामजी खाँ र पार्वती राईको रहेको छ थाहा पाउनु भयो अब
1: हजुर थाहा भयो
0: ठ्याक्कै जोडी सुहाउने बल्लै भेटियो भन्ने बोलको गीत छ यो गीत कार्यक्रममा बस्छ यहाँले सुन्नु होला अहिलेको लागि हामी छोड्छौँ है
1: नमस्ते
0: नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सन्देश तुलाङ्गेजी सिन्धुलीबाट हुनुहुन्थ्यो यति बेलाको बसाइमा सुई गीत कार्यक्रममा बस्छ त्यसपछि हामी फेरि आउनेछौँ।

कार्यक्रम आज एकदमै मिठो रमाइलो गीत रहेको थियो। धेरै वर्ष अगाडि निस्केको गीत, करिब 12 वर्ष हुन लागिसकेको छ गीत निस्केको, तर अझै पनि एकदमै मिठो रमाइलो छ। रामजी काँडो टिकापुनको आवाजमा रहेको, पक्कै पनि उहाँहरूको आवाज जो कसैलाई पनि मनपर्छ त्यति बेला। आजको कार्यक्रमको लागि चाहिँ अन्तिम साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो, सम्पर्कमा कोही साथी हुनुहुन्थ्यो तर उहाँसँग हामीले कुरा गर्न सकेनौँ, अन्तिम साथी भन्दै थियो। ठिकै छ, यति बेला म तपाईँको फेसबुक कमेन्टहरूलाई स्थान दिन्छु। अलिकति हामीलाई चाहिँ आज अलिकति नेटवर्कहरूको समस्या नै हो कि जस्तो पनि लाग्दैछ। हाम्रो फेसबुक लाइभ पनि पछिमा कटेको छ अघि नैदेखि, तर धेरै साथीहरूले सुन्दै हुनुहुन्छ, कमेन्ट प्राप्त भइरहेको छ। यति बेला

0: 아직은 안 자. 근데 넌 저스라이드 걸스 와르.
1: 나머스테이 나스카이 비비.
0: 나머스테이 나스카라 저르카데 키고 볼레이 운온자.
1: 별로 감사하는 바죠. 마야 비스커나.
0: 마야지 하밀라 코티 마야 리라우노 바이코 쇼.
1: 데레이.
0: 데리.
1: 아주.
0: 따라 데리 마야 하밀라 디네 마야 지리 아니 카리가마 생이 키노 코스토 바이다 코모다.
1: 손을 닦는 디디 때 말이다.
0: 아주 라기요, 아주 싸움 건딘 딘 바이로, 기겨.
1: 오늘 석사.
0: 오늘 석사, 싸움벌이 어리야라, 딱 모이라, 수라로, 그 티글라운 후 바이, 그티 어리야리 질빌로 바나운 후 바이, 싸움 모이라, 그티 우르자 딘 바이. 마야지성 그라이글 디티, 와그 딜폰 거리, 그저 티비 잡아지마 폰 린다, 와한디 트랙 로즈너리 바운 후 바이나. 마우터파크 코미디 다스 안그르디 비라운스 아 잠리 3 वटा मात्र ट्र्याक चिनाउन सफल भयो 2 3 र 6 नम्बरको ट्र्याक गएको छ बाकी अझै पनि थियो हामीलाई अलिकति समयको अभाव पनि साथसाथै गीत संगीत लाई पनि कार्यक्रममा स्थान दिनु पर्यो हुँदाखेरि आइतबारको बसैमा साथीहरूको टेलिफोनको सम्पर्क होइन प्रत्यक्ष चाहिँ अलिक कम हुन्छ किनकि कार्यक्रममा गीतहरूलाई पनि हामीले स्थान दिइरहनु पर्ने हुन्छ साथीहरूसँग कुरा मात्रै गरिरहँदा साथीहरूलाई कार्यक्रम सुन्न पनि दिक्क लाग्छ त्यही भएर दिक्कलाई मेटाउँदै मनोरञ्जनतर्फ हामी बढी ध्यान आकर्षित भएका छौँ यति बेला मिलन घाइले मुटुजी लेख्नुहुन्छ नमस्कार हजुर म कार्यक्रम सुन्दैछु दुवा कतारबाट भन्दै हुनुहुन्छ सन्देश घिसिङजीले पनि नमस्कार भन्दै हुनुहुन्छ उदयपुरबाट सुन्दैछु ल भन्नुभएको छ मनको साथी जीवन कार्कीजीले पनि नमस्कार छ भन्नुभएको छ रामजी घिमिरेजीले पनि नमस्कार सुन्दैछु चितवनबाट भन्नुभएको छ दिदीका पूर्व साणे मकरजीले पनि नमस्कार म काठमाडौँबाट कार्यक्रम सुन्दैछु अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ देवीन किशोर अन्जानजीले पनि लेख्नु भएको छ प्रेमले सम्बन्ध बढ़ाउँछ भने रिसले शत्रुता अहंकारले आफूलाई नष्ट गर्छ भने नम्रता र सहनशीलताले जिउने आधार भनेर लेख्नु भएको छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु एकदमै महत्वपूर्ण भनाई सन्देशहरू दिनुहुन्छ उहाँलाई फेरि पनि विशेष धन्यवाद व्यक्त गर्यो त्यसै गरी जेनी लिम्बुजीले पनि अब बज्ने गीत सबैको लागि सुनाउन चाहन्छु भन्नुभएको छ पूजा योङहाङजीले पनि लेख्नु भएको छ माङसिङ बुङ गाउँपालिका इलाम घर भइहाल झापाबाट कार्यक्रम सुन्दैछु ल भन्नुभएको छ मिलन मीडिया प्रेमी भाइ अनिसाजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ सत्यगोला इसाहाराजीले पनि अब बज्ने गीत सबैको लागि भन्नुभएको छ सपना तामाङजीले पनि नमस्कार दिदी म सिन्धुलीबाट सुन्दैछु सपना तामाङ कार्यक्रम राम्रो लाग्छ अब बज्ने गीत सबैको लागि भन्नुभएको छ टेकाराम सुनवारजीले पनि दर्शन नमस्कार म टेकाराम सुनवार केन्द्रीय मीडिया ग्रुपको सदस्य रामेसाब घर भइहाल काठमाडौँबाट अब बज्ने गीत सबैको लागि भन्नुभएको छ विष्णु परियारजीले पनि सुन्दैछु है भन्दै हुनुहुन्छ टेकु छेत्रीजीले पनि सुन्दैछु नमस्कार भन्नुभएको छ त्यसै गरी कमल श्रेष्ठजीले पनि नमस्कार हजुर म तिनजुली मिडिया ग्रुपको सदस्य तीरथमको फिदाबाट कमल श्रेष्ठ हो अब बज्ने गीत सबैको लागि भन्नुभएको छ उहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै अब चाहिँ कार्यक्रमको समय पनि सकिसकेको छ साथै तपाईँ गाइदिन्जेलसम्म प्राप्त भएको कमेन्टलाई पनि मैले वाचन गरेर सकाइसके आजको कार्यक्रममा सहभागी हुने साथी निर्मल नेपाली देव बाजे सन्देश तोलागेजी साथै माया विश्वकर्माजी हुनुहुन्थ्यो उहाँले चाहिँ ट्र्याक चिन्न सक्नु भएन अर्थात पाउनु भएन उहाँको टेलिफोन कटेको थियो मायाजीलाई विशेष धन्यवाद व्यक्त गर्छु साथसाथै अनि फोन गर्ने फोन प्रयास गर्ने हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्ने सबै साथीलाई धन्यवाद व्यक्त गर्छु हामीलाई कमेन्ट पठाएर कार्यक्रममा सहभागिता जनाउने साथीहरूलाई पनि धेरै भन्दाखेरि धेरै धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रम लोकशैली अवधि बेह्र बजेका मीठा लोकगीत संगीतका सर्जक अनि श्रोतालाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भने एकिन्जेलसम्म मलाई प्रविधि संयोजनमा रहेर साथ दिनुभयो श्रीराज महत उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा एकदमै मिठो अनि रमाइलो गीत छ उहाँले सम्भवत सोही गीतै बजाउँछु भन्दै हुनुहुन्छ कि अर्को गीत बजाउँछु भन्दै हुनुहुन्छ हाम्रो श्रीराजजी कार्यक्रमको अन्तिममा त्यही नै गीत अघि बजेकै गीत बजाउन खोज्दै हुनुहुन्छ जस्तो लाग्छ ठिकै छ हामी अर्कै गीत बजाउँ भन्दै हुनुहुन्छ हामी कार्यक्रममा वनमा खैर भन्ने बोलको गीत रहेको छ एकदमै मिठो गीत तपाईँको माझमा छोड्छौ शान्ति श्री परियार अनि सूर्य खड्काको आवाजमा रहेको गीत छोड्दै आजको लागि कार्यक्रम लोकशैलीको बसाईबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्ते

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सुराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको अनुभव विहीनताका कारण देश बर्बादीतर्फ उन्मुख रहेको बताउनु भएको छ। इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले दूरदर्शी र अनुभव नभएका शक्तिहरूका कारण मुलुक संकटतर्फ धकेलिएको दावी गर्नुभएको। अध्यक्ष ओलीले प्रधानमन्त्री वीरेन्द्र शाहप्रति लक्षित गर्दै सरकार सञ्चालनलाई कला र अनुभवसँग तुलना गर्नुभएको छ। नयाँ भनिएका राजनैतिक शक्तिहरूमा शासन गर्ने न्यूनतम दक्षता समेत नभएको टिप्पणी गर्नुभएको छ। अनुभवहीन सरकारले जे गर्न सक्थ्यो त्यही मात्र गरिरहेको बताउनु भएको छ। अध्यक्ष ओलीले खाना पकाउन नजान्ने बच्चालाई भान्साको जिम्मेवारी दिए जस्तै नयाँ भनिएकाहरूले प्रक्रिया पनि नबुझेको र नतिजा दिन पनि नसक्ने जिकिर गर्नुभएको छ। सिक्दै नसिकेका र प्रक्रिया नबुझेका व्यक्तिहरूले देश चलाउन खोज्दा उल्टै क्षति पुगिरहेको बताउनुभयो। उहाँले सिप नभएको मानिसलाई बाजा बजाउन वा नृत्य गर्न लगाउँदा आउने परिणाम जस्तै वर्तमान सरकारको अवस्था रहेको उल्लेख गर्नुभएको छ। अनुभवी र दक्ष नेतृत्वको अभावमा देशको अवस्था बिग्रिएको तर्क गर्दै उहाँले उरन्ठेउला व्यक्तिहरूका कारण राष्ट्रिय राजनीति र प्रशासनमा व्यथिति मौलाएको आरोप समेत लगाउनु भएको छ। संविधानको रक्षाका विषयमा अध्यक्ष ओलीले वर्तमान अवस्थामा संविधानको उल्लंघन भइरहेको र यसलाई सही बाटोमा फर्काउनु अनिवार्य रहेको बताउनु भएको छ। नेपाल आयल निगमले काठमाडौँमा आज पनि खाना पकाउने ग्यास वितरण गर्ने भएको छ। आज 7 वटा बिक्री केन्द्रबाट ग्यास वितरण हुने निगमले जनाएको छ। निगमको टेकु परिसरबाट नेपाल एचपी, एभरेस्ट, सुगम, श्रीराम र सागर ब्रान्डका ग्यास बिक्री हुनेछन्। त्यस्तै पशु सेवा शाखा चापली उडानील कण्ठबाट नेपाल एचपी र मनु राधास्वामी परिसर कीर्तिपुरबाट नेपाल एचपी, एभरेस्ट, श्रीकृष्ण साई बाबा र श्रीमाया तथा नयाँ बजार नयाँ बानेश्वरबाट नेपाल एचपी र ओम ब्रान्डका ग्यास बिक्री गरिनेछ। पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहलबाट नेपाल र एचपी ब्रान्डका ग्यास बिक्री गरिनेछ। त्यस्तै चन्द्रगिरी नगरपालिका कार्यालयबाट लोकप्रिय नेपाल एचपी र श्रीमाया तथा राष्ट्रिय आयुर्वेद केन्द्र कीर्तिपुरबाट नेपाल एचपी, सूर्य, एभरेस्ट, सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री वितरण गरिनेछ। उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचय पत्रका आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। निगमले बिक्री वितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायीलाई आफ्ना विक्रेता मार्फत नियमित रूपमा ग्यास बिक्री गर्न समेत अनुरोध गरेको छ। यसअघि हिजो शनिबार निगमले अत्यावश्यक उपभोक्ताका लागि विभिन्न ब्रान्डका 6802 सिलिण्डर बिक्री वितरण गरेको छ। टेकु परिसर यातायात कार्यालय चाभिल, राधास्वामी परिसर किर्तिपुर, राधास्वामी परिसर वसुन्धरा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहल गरी 5 वटा बिक्री केन्द्रबाट ग्यास वितरण गरिएको थियो। जाजरकोट र रोल्पामा गरी पहिरोमा ज्यान गुमाउनेको संख्या 4 जना बुकेको छ। जाजरकोटको भेरी नगरपालिका 2 रिसाङ क्षेत्रमा लेदो सहितको पहिरोमा परि 3 जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा भेरी नगरपालिका 2 सालधारा बस्ने 52 वर्षीय केदार कार्की, 54 वर्षीय मासिया खत्री र 83 वर्षीय रति खत्री रहेको सशस्त्र प्रहरीले जनाएको छ। कार्कीको उपचारका क्रममा नेपालगंजमा ज्यान गएको हो भने पहिरोमा हराइरहेका 4 जनामध्ये उमा र रतिको शव भेटिएको। रिसाङ क्षेत्रमा हिजो बेलुका पहिरो खसेको थियो। नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल गुल्म जाजरको बाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमाण्डमा विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली आज बिहान पहिरो प्रभावित क्षेत्रमा परिचालन भएको हो। यो पहिरोका कारण स्थानीय रामबहादुर साई, सिद्धी बहादुर कामी, कमला कार्की, अनिता कार्की, युनिस साई, सुन्तली चदरा र भद्रकला कार्की घाइते हुनुहुन्छ। घाइतेमध्ये रामबहादुर र भद्रकलालाई थप उपचारको लागि नेपालगंज र सुर्खेत रेफर गरिएको छ। भेरी नगरपालिका 2 चिसापानी बस्ने भीमबहादुर कार्की र गैरी गाउँ बस्ने हरिश विकको खोजी भइरहेको छ। पहिरो लगत्तै घरबाट निस्केकोमा सम्पर्कविहीन भएको प्रहरीको भनाई छ। पहिरोले 8 वटा घरमा क्षति गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता देश विशैलेन्द्र थापाले जानकारी दिनुभएको छ। यस्तै रोल्पाको लुङ्गुरी गाउँपालिका 5 धैरनीमा पहिरोले घर पुरिँदा 72 वर्षीय अम्मी गुरूङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताउनु भएको छ।
कास्कीमा अविरल वर्षा चाहिँ खोलाको बहाव बढ्दा तीनजना बेपत्ता भएका छन्। कास्कीको पोखराका विभिन्न ठाउँमा खोला तर्ने क्रममा उनीहरू बेपत्ता भएका हुन्। पोखरा महानगरपालिका 26 सक्नेरी स्थित भगवती हाइड्रो पावर नजिक विजयपुर खोला तर्ने क्रममा दुई बालक बेपत्ता भएका छन्। पोखरा 14 विजय बस्तीबाट खोला तरेर सक्नेरीतर्फ आउँदै गर्दा उनीहरूलाई खोलाले बगाएको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा खोटाङ घर भई आलपोखरा 14 चौथेमा डेरा गरी बस्ने सुभाष राईका 15 वर्षीय छोरा ओमान राई रहेका छन्। त्यस्तै साङ्जा घर भई पोखराको छिनेडाँडा बस्दै आएका चन्द्रबहादुर गुरूङका 14 वर्षीय छोरा निक्सन गुरूङ पनि बेपत्ता भएका छन्। खोजीका लागि खटिएको टोली रित्तै हात फर्किएको छ। आइतबार पनि बिहानैदेखि खोजीका लागि टोली खटिएको प्रहरीले जनाएको छ। यसैबीच सिसुवामा पनि खोला तर्ने क्रममा अर्का एकजना बेपत्ता भएका छन्। उनको पहिचान खुल्न बाँकी छ। उनको पनि खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण कास्कीका विभिन्न क्षेत्रमा पहिरो, सड़क कटान र पुलमा क्षति भएका छन्। अन्नपूर्ण गाउँपालिकाको बीरठाँटी क्षेत्रमा मोदी खोलाको बाढ़ीले बढ़ी क्षति पुगेको प्रहरीले जनाएको छ। आज काठमाडौँ उपत्यका सहित 28 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले बुलेटिन मार्फत देशका विभिन्न जिल्ला भई बहने साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको जनाएको हो। आज काठमाडौँ भक्तपुर ललितपुर सहित सिन्धुपाल्चोक रसुवा नुवाकोट गोर्खा धादिङ काभ्रे मकवानपुर तनहुँ लमजुङ कास्की पर्वत म्याग्दे बागलुङ स्याङ्जा पाल्पा जाजरकोट रूकुम पश्चिम सुर्खेत बाँकी बर्दिया बैतडी डोडे डोटी डडेलधुरा कैलाली कञ्चनपुर र आसपासका जिल्ला भई बहने साना नदीमा पानीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ी आउने सम्भावना छ। भोलि र पर्सि गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेश भई बहने केही साना नदीमा बहाव आकस्मिक रूपमा बढ़न सक्ने भएकाले सावधानी अपनाउन पहाड़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। र खबरको अन्त्यमा खेल खबर। स्पेनको शीर्ष डिभिजन फुटबल लीग लालिगाको नयाँ सिजन शुरू भएको छ। सन् 2026-27 सिजन हिजो पहिलो दुई खेलसँगै शुरू भएको। पहिलो खेलमा अलावेस र सेभिल्लाले विजयी शुरूआत गरेका छन्। यी दुई टोलीले तीन अंक जोडेका छन्। अलावेसले गेटाफेलाई तीन गोलले हरायो। त्यस्तै 10 खेलाड़ीमा सीमित सेभिल्लाले रायो भल्कानोलाई 2-1 पराजित गरेको छ। स्पेनको रेफ्री कमिटिले यो सिजनका लागि केही नयाँ नियम पनि लागू गरेको छ। विशेष गरी समय खेर फाल्ने प्रवृत्ति घटाउन सब्स्टिच्युट खेलाड़ी 10 सेकेण्डभित्र मैदानबाट बाहिरिनुपर्ने, थ्रो इन लिन ढिला गरेमा विपक्षीले बल पाउने लगायत रहेका छन्। हवस् त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 98548117 98545552 049-4211-30 मा सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
2: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बाटी?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-45385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय, टोकरपुर, रामेछाप।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
8: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 98692695998।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 कार्यालय रसनालु रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
8: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन। नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल के को टेन्सन, हाम्रै रामेसा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
11: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजाघर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 कार्यालय डुडभन्ज्याङ सिन्धुली

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
2: Ruslan Studio.

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलुनचोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।
1: प्रमाणित कागजात:
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण

0: मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
1: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
1: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मिर्गौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
1: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम पीस सडक मन्थली रामेछाप।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रानीछाप। पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।

0: क्षेत्रमा हिजो बेलुका पहिरो खसेको थियो। नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल गुल्मा जाजरकोटबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमानमा विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली आज बिहान पहिरो प्रभावित क्षेत्रमा परिचालन भएको हो। यो पहिरोका कारण स्थानीय रामबहादुर शाही, सिद्धिबहादुर कामी, कमला कार्की, अनिता कार्की, युनिस शाही, सुन्तली चदरा र भद्रकला कार्की घाइते हुनुहुन्छ। घाइते मध्ये रामबहादुर र भद्रकलालाई थप उपचारको लागि नेपालगंज र सुर्खेत रिफर गरिएको छ। भेरी नगरपालिका दुई चिसापानी बस्ने भीमबहादुर कार्की र गैरी गाउँ बस्ने हरिश विकको खोजी भइरहेको छ। हरिश पहिरो लगत्तै घरबाट निस्केकोमा सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ। पहिरोले आठवटा घरमा क्षति गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। यस्तै रोल्पाको लुङ्ग्री पालिका पाँच धैरेरीमा पहिरोले घर पुरिदा 72 वर्षीय अम्मी गुरूङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले पाउनु भएको छ। आज काठमाण्डु उपत्यका सहित 28 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले बुलेटिन मार्फत देशका विभिन्न जिल्ला भई बहने ससाना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको जनाएको हो। आज काठमाण्डु, भक्तपुर र ललितपुर सहित सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोर्खा, धादिङ, काभ्रे, मकवानपुर, तनहु, लमजुङ, कास्की पर्वत, म्याग्दी, बागलुङ, स्याङ्जा, पाल्पा, जाजरकोट, रूकुम पश्चिम, सुर्खेत, बाँके, बर्दिया, बैतडी, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर आसपास जिल्ला भई बहने ससानो नदीमा पानीको बाब उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ी आउने सम्भावना रहेको छ। आज पनि काठमाण्डुमा खाना पकाउने ग्यास वितरण भइरहेको छ। नेपाल आयल निगमले आज विभिन्न 7 वटा भित्री केन्द्रबाट ग्यास वितरण गर्ने जनाएको छ। निगमको टेको परिसर, त्यसै गरी पशु सेवा शाखा बुढा नीलकण्ठ, त्यसै गरी राधास्वामी परिसर काठमाण्डु किर्तिपुर, नयाँ बजार नयाँ बानेश्वर, त्यसै गरी पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबर महल र चन्द्रगिरी नगरपालिका कार्यालयबाट ग्यास वितरण भइरहेको छ भने राष्ट्रिय आयुर्वेद केन्द्र किर्तिपुरबाट पनि विभिन्न ब्राण्डका ग्यास बिक्री वितरण भइरहेको छ। उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचय पत्रको आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको निगमले जनाएको छ। निगमले बिक्री वितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायीलाई आफ्ना विक्रेता मार्फत नियमित रूपमा ग्यास बिक्री गर्न समेत अनुरोध गरेको छ। यसअघि हिजो निगमले अत्यावश्यक उपभोक्ताको लागि विभिन्न ब्राण्डका 6802 सिलिण्डर बिक्री गरेको थियो। हिजो 6000 सिलिण्डर वितरण भए पनि घर घाम झरी झेल्दै लाइनमा बसेका धेरै उपभोक्ता रित्तोहात फर्किन बाध्य भएका थिए। वाणिज्य बैंकहरूले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्। साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको छ। 20 वटा वाणिज्य बैंक मध्ये भदौ महिनाका लागि 5 वटाले ब्याजदर घटाएका छन् भने बाँकी 15 वटाले पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन्। भदौका लागि नेपाल बैंक, सिटिजन्स, स्ट्याण्डर्ड चार्टर्स बैंक, कुमारी र सिद्धार्थ बैंकले मुद्दतीको ब्याजदर घटाएका छन्। सबैभन्दा धेरै ब्याजदर घटाउनेमा सिद्धार्थ बैंक र नेपाल बैंक रहेका छन्। सिद्धार्थले व्यक्तिगत तर्फ 0.29% र संस्थागत तर्फ 0.20% ब्याजदर कटौती गरेको छ। त्यस्तै नेपाल बैंकले व्यक्तिगत तर्फ 0.1% र संस्थागत तर्फ 0.5% ब्याजदर घटाएको छ। नबिल, प्रभु, नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबी, सानिमा, माछापुछरी, कृषि विकास, नेपाल एसबीआई, एभरेस्ट हिमालयन, लक्ष्मी सनराइज, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य, प्राइम कमर्सियल र ग्लोबल आईएमई गरी 15 वटा बैंकले आफ्नो व्यक्तिगत र संस्थागत दुवै मुद्दती ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव आज तोलामा 3600 रूपियाँले बढ़ेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। भाव बढ़ेर सुन आज तोलाको 3,05,200 रूपियाँ पुगेको छ। यसअघि कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुनको भाव तोलाको 3,01,600 रूपियाँ रहेको थियो। त्यस्तै चाँदीको भाव आज तोलामा 50 रूपियाँले बढ़ेको छ। चाँदी आज तोलाको 4,710 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अस्ति शुक्रबार चाँदीको भाव तोलाको 4,660 रूपियाँ रहेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा नाइमा मोबिलिटी एक्सपोको आज अन्तिम दिन लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
1: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले जाँजरकोट र रोल्पामा गरी पहिरोमा ज्यान गुमाउनेको संख्या 4 जना पुग्यो। आज 28 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम, काठमाडौँमा आज 7 केन्द्रबाट ग्यास वितरण लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँको भिरकुटी मण्डपमा गएको मंगलबारदेखि शुरू भएको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 आज समापन हुँदैछ। मेलाको 500 दिन हिजो एकै दिन 42,000 अवलोकनकर्ताले एक्सपो भ्रमण गरेका आयोजकले जनाएको छ। यससँगै 5 दिनमा मेला अवलोकनकर्ताको संख्या 1,50,000 नागेको छ। नेपाल अटोमोबाइल्स इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाका अनुसार एक्सपोको उद्घाटनको दिन साउन 26 गते 29,000, दोस्रो दिन 26,000, तेस्रो दिन 22,000 र चौथो दिन 31,000 भन्दा धेरैले मेलाको अवलोकन गरेको तथ्याङ्क छ। मेलामा 55 भन्दा बढ़ी बढ़ानका गाड़ी प्रदर्शनीमा राखिएका छन्। अब विदेशको खबर। इरानले आफ्ना 3 जना पायलटलाई कतारले नियन्त्रणमा लिएको दावीसहित तत्काल रिहा गर्न माग गरेको छ। इरान अमेरिका युद्धको शुरूआती चरणमा सैन्य अभियानको क्रममा 2 लड़ाकू विमान खसालेपछि ती पायलट कतारको नियन्त्रणमा रहेको इरानको दावी छ। अन्तर्राष्ट्रिय रेडक्रस समितिका प्रमुखलाई लेखेको पत्रमा इरानी ब्रिगेडियर जनरल मोहम्मद बागेर जादेहले जवाहद सालेही, अब्दुल माजिद दस्तियान र इमरान बिहरौसियनलाई कतारले 6 महिनादेखि बन्दी बनाएर राखेको दावी गर्नुभएको हो। उहाँका अनुसार युद्धको तेस्रो दिन अर्थात सन् 2026 मार्च 2 मारिएका चौथो पायलट माजिद काजेमीको शव भने इरानलाई फिर्ता गरिएको थियो, तर कतारले इरानको यो दावीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। कतारका परराष्ट्र मन्त्रालयका प्रवक्ता माजिद मोहम्मद अल अन्सारीले पायलटहरूले कतारी हवाई क्षेत्र उल्लंघन गरेपछि आवश्यक कदम चालिएको बताउनु भएको छ। उहाँका अनुसार कतारी खोज तथा उद्धार टोलीले पायलटहरूको अवशेष खोज्ने काम गरेको थियो। अब खेल खबर। स्पेनको शीर्ष डिभिजन फुटबल लीग लालिगाको नयाँ सिजन शुरू भएको छ। सन् 2026-27 को सीजन हिजो पहिलो 2 खेलसँगै शुरू भएको हो। पहिलो खेलमा अलावेस र सेभिल्लाले विजयी शुरूआत गरेका छन्। यी दुई टोलीले 3 अंक जोड़ेका छन्। अलावेसले गेटाफेलाई 3 गोलले हरायो। त्यस्तै 10 खेलाड़ीमा सीमित सेभिल्लाले रायो भल्कानोलाई 2-1 पराजित गरेको छ। स्पेनको रेफ्री कमिटिले यो सीजनका लागि केही नयाँ नियम पनि लागू गरेको छ। विशेष गरी समय खेर फाल्ने प्रवृत्ति घटाउन सब्स्टिच्युट खेलाड़ी 10 सेकेण्डभित्र मैदानबाट बाहिरिनुपर्ने, थ्रो इन लिन ढिला गरेमा विपक्षीले बल पाउने लगायत रहेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। जाँजरकोट र रोल्पामा गरी पहिरोमा ज्यान गुमाउनेको संख्या 4 जना पुग्यो। आज 28 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम। काठमाडौँमा आज 7 केन्द्रबाट ग्यास वितरण, विक्रेता मार्फत पनि नियमित रूपमा बिक्री गर्न सम्बन्धित उद्योगीलाई निगमको आग्रह। भदौ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक 5 वटाले घटाए। सुनको भाव आज तोलामा 3,600 रूपियाँले बढ़्यो। कतारले आफ्ना 3 जना पायलट नियन्त्रणमा लिएको दावीसहित रिहा गर्न इरानको माग, इरानको दावी कतारद्वारा अस्वीकार। र लालिगाको नयाँ सिजनमा अलावेस र सेभिल्लाको विजयी शुरूआत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
3: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।
4: क्वालिटीमा नम्बर वान, दाममा सबैभन्दा कम।
5: ओ प्रकाश।

0: सस्तोमै पोषक दाना पाउन रामे छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 कार्यालय रसनालु रामेछाप।
5: के तपाई कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
6: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाई यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
6: सम्पर्क नम्बर 0845410043 9863023422।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गुलन्जर गाउँपालिका वडा नम्बर 1 कार्यालय डुडभन्ज्याङ सिन्धुली।
7: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
6: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
7: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
6: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
7: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
6: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
7: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
6: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ।
8: रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
9: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
8: हिंसा मुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
10: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
10: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
10: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
10: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
10: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
10: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
10: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
11: तन्नै पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
12: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन् नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
11: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
13: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
10: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0485403998, 0485403998।
10: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
10: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
10: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
10: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
10: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
10: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
10: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
10: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गोलन्जोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।

0: हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम सुने सौगातमा। कार्यक्रमको साथमा उपस्थित छु म सम्झना खड्गी। प्रविधि समिसनबाट साथ दिनुभएको छ ललिता हायो। साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँबाट र विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौ। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नका लागि अभ्यसरी वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाकोस एफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ, हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि यस्तै क्रम जारी रहेको छ। आजको व्यवसायमा के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज आइतबारको व्यवसाय आजको व्यवसायमा बस्ने गीत मार्फत तपाईँले आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न पर्ने हुन्छ। कार्यक्रम अवधिभरि एकदमै मिठा रमाइला चलचित्र गीतहरू राख्नेछौ र त्यस मार्फत तपाईँले साथीसँगलाई सम्झना गर्नुपर्ने हुन्छ र कार्यक्रममा सहभागिता जनाउनको लागि 0840 40 40 24 फोन गरेर आउन सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतीतर्फ लाग्छौ। एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्छौ, त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, फोन एसएमएस पनि गर्दै गर्नुहोला।
1: जसलाई पटुकी भनिन्छ।
2: पटुकी
1: हो, पटुकी चौबन्दी चोली र गुन्यु चोली लगाएर कम्मरमा बाह्र हातको पटुकी बाँधेर

0: आज राहते पटो गीतको कुरा गर मायालु एकदमै मिठो रमाइलो चलचित्र गीत रहेको थियो। चलचित्र मुगलान रहेको थियो। यसमा अभिनय झर्न थापा, दिलीप राय माझीवीर रहेको छ भने सिंगर रहेको छ साधना सरगम रहेको छ। लिरिक्स म्युजिकमा रहेको छ सुरेश अधिकारी, एरेन्जरमा नोबेल शेखर कोइराला रहेको छ। एकदमै मिठो गीत हामीले कार्यक्रममा राखिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ 0840 40 0026 मा फोन गरेर आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्तुष्ट राख्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार। हजुर कहाँ देखेको बोल्दै हुनुहुन्छ?
1: मनिषा आचाम बोल्दैछ है, चिसापानबाट।
0: मनिषा आचामी भन्नुभयो? के छ मनिषाजी, हजुरको खबर आरामै हुनुहुन्छ?
1: एकदम ठिकठाक आरामै छु भन्नुपर्छ है अन्ती हजुर।
0: मेरो पनि खबर एकदम ठिक छ, राम्रो छ, रमाइलो छ, मजाले काम लागिरहेको छ। यस्तै छ मौसमको कुरा गर्नुपर्दा, अरू सबै समग्रमा खबरहरू एकदम ठिकै छ भन्नुपर्छ है। अनि तपाईँको के छ सुनाउनुहोस्।
1: मेरो पनि ठिकठाक नै, पानी पर्न लाग्यो जस्तो पनि छ, घाम पनि लागिरहेको छ भन्नुपर्छ है।
0: पानी पर्ला जस्तो नै भएको छ, घाम लागेको पनि छ होइन। अब त्यस्तो रहेछ मौसम चाहिँ होइन, दोधारमा परिरहेको रहेछ, पानी परौँ कि घाम लागौँ भइदिइरहेको रहेछ होइन मौसमले। ठिक छ, अनि कार्यक्रम सुन्नु भएको छ कि छैन त? कार्यक्रम सुन्दै हुनुहुन्छ? ठिक छ, कार्यक्रम सुन्दै हुनुहुन्छ भने आज के गर्नुपर्छ थाहा छ? के गर्नुपर्छ भनेस् त? ल त्यसो भए हामी कार्यक्रममा अर्को पनि एउटा मिठो गीत राख्छौ, साथी सङ्गीलाई सम्झना सन्देश राख्नु होला है त।
1: साथीको लागि साथीहरू भन्नुपर्दा
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो मनिषा स्वामीजी हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो आफन्तजन साथीसँगलाई छोटो मिठोमा सम्झना राखेर चुरिसक्नु भएको छ। भालो तपाईँको 0840 40 0026 मा फोन गरेर फटाफट आउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार। हाम्रो तेजजी बोल्नुभयो? आराम हुनुपर्छ नि होइन? म पनि एकदम आरामको सँगै छु भन्नुपर्छ है। अनि अब मौसमको कुरा त मैले भनिराखेकै छु होइन, दोहोऱ्याइराख्नु पर्दैन होला, कार्यक्रम सुनिराख्नु भएको छ भने थाहा भइसक्यो पक्कै पनि। अनि अब हाम्रो देवजीको ठाउँतिरको मौसम के छ सुनाउनुहोस्, अनि खबर के छ भन्नुहोस् न।
2: मौसमको कुरा गर्नु पर्दा सेम सेमै हो, उसै त्यो बाह्र यता उसै छ, धुमाधुमो भइरहेको छ भन्नुपर्छ है। हल्का घाम लाग्यो त्यस्तै हो भन्नुपर्छ, अब त्यस्तै हो भन्नुपर्छ है। अरू त सबै ठिकै छ भन्नुपर्छ है।
0: सबै ठिकै छ भन्नुभएको छ, कार्यक्रम सुनिराख्नु भएको छ। हामी अर्को एउटा फेरि पनि मिठो गीत बस्छ, हजुरले चाहिँ बस्ने गीत मार्फत साथीसँगलाई सम्झनुहोस् न।
2: दिदीहरूको लागि, प्राविधिक कुमार हुनुहुन्छ दिदीको लागि, अनि हजुरको दिदी होलीको लागि भन्न चाहन्छु। अनि बहिनीहरू रमिला तामाङको लागि, निर्मला लामाको लागि, निर्मला मगर, निर्मला पौडेलको लागि, साथी ध्रुवर पाण्डेको लागि, उर्मिला थापा मगरको लागि, सबै सबैको लागि हुनुहुन्छ दिदी।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो देवमाझी, झगजले रातमाटा देखि हुनुहुन्थ्यो। उहाँले पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ। भालो तपाईँको 0840 40 0026 मा फोन गरेर फटाफट आउन सक्नुहुनेछ, साथीसँगलाई सम्झनुहोस् आजको उसाइमा। सोना कन्दुङबाजी हुनुहुन्छ सेवाहरू, नमस्कार। आज सम्झना आशिष, हजुर म सोना कन्दुङमा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु, हेर्दैछु। यो बेला मिठो माया सम्झना छ। टीकाराम सुनवार, लेखक बान्धव राई, सोसानी बुझे लामा, दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, धन गजमेर, सरस्वती खत्री, हिराबहादुर लकाई, लीलाराज काम्बाग, अन्जान तोलुङ, पवित्र तामाङ, अनिता आर्य, सम्झना सुनवार, विनिता गिरी हुनुहुन्थ्यो, साथी हुनुहुन्थ्यो। मैले कमेन्ट विभाजन गर्दै थिएँ, कमेन्ट थोरै माथि भइरहेको छ, तर तपाईँले पठाउनु भएको कमेन्ट हामी नछुटेको निर्वाचन गर्नेछौँ। त्यसै गरी धनु गजमेर, सरस्वती खत्री, हिराबहादुर लकाई, लीलाराज काम्बाङ, अन्जान तोलुङ, पवित्र तामाङ, अनिता आर्य, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, विना मगर, सिर्जला सापकोटा, सुनिता बेगा, सृजना युङखाङ, दिया लिम्बू दिया राई सुसन थामी श्रीराज महदीप तामाङ मनसुन तामाङ रूपा चौधरी सुविता थारू रिमा साई सम्झना नेवा खड्गी उर्मिला दियाली लालमा थापा मेनुका श्रेष्ठ लक्ष्मी आले मगर रन्जु मगर कप्स सेन्चुरी सन्त श्यामीन छेत्री कृष्णगनाई पथौडी युक्त प्रसाद श्रेष्ठ देवेन्द्र दाहाल काइल अभिरुमान देवेन किशोर अन्जान समीर सैकी किरात आरजी जीवन सामी राई विलेया समी मिनागी सिंह रत्न शमशेर थापा सुनिता आइङ मेकुलुङ सबै सबैलाई भन्नुभएको छ। सोनाजीलाई पनि विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। हेलो। साथी हुनुहुन्थ्यो, उहाँको आवाज हामीले सुन्न सकेनौ। ठिकै छ, कार्यक्रममा सहभागिता हुने प्रयास गर्न सक्नुहुनेछ। आजको समयमा भजन गीत मार्फत साथीसँगलाई सम्झना राख्नुपर्ने हुन्छ। यति बेला कोही साथी आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार।
3: हेलो, नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ भनेर के भनौँ, हाम्रो निर्मलाजी।
3: हजुर हजुर, तपाईँले मलाई बिर्सिनुहुन्छ क्या बेला बेलामा।
0: मैले कहिले पनि निर्मलाजी कहिले पनि बिर्सेको छैन, तर मैले भन्दा भन्दा कहिले चाहिँ त्यो भन्न पुगेछु। यो आवाज मैले सधैँभरि सुनिरहेको भन्दा पनि तपाईँको आवाज गुन्जिरहेको छ मेरो मनमुटु मस्तिष्कमा, होइन? त्यो भएर त मैले बिर्सेको छैन भन्नुपर्छ है। हाम्रो निर्मलाजी हुनुहुन्छ सिन्धुलीदेखि, निर्मला पौडेलजी हुनुहुन्छ।
3: हजुर हजुर।
0: अनि के छ, आराम हुनुहुन्छ नि?
3: एकदम आराम कुशल तपाईँलाई।
0: म पनि एकदम आराम कुशलै छु भन्नुपर्छ। अनि अब मौसमको कुरा त कार्यक्रम सुन्नु भएको छ कि छैन त मैले जानकारी गरिराखेको छु। यस्तै छ, हाम्रो चाहिँ अब घाम लागिरहेको छ, होइन? हल्का हल्का गर्मी गर्मी महसुस भइरहेको छ, यस्तै छ भन्नुपर्छ। समग्रमा सबै ठिकै छ, त्यस्तो खासै बेठिक भन्ने कुरा केही पनि छैन भन्नुपर्छ। सुनाउनुहोस् तपाईँको के छ?
3: अब पनि त्यही हो, तपाईँको जस्तै त्यस्तै घाम लागेको
0: छ, अब यस्तै हो। यस्तै छ भन्नुभएको छ, हामी कार्यक्रम तर्फै लागौँ त त्यसो भए। ल त्यसो भए कार्यक्रममा अर्को एउटा मिठो गीत बज्छ, साथी सङ्गीतलाई सम्झनुहोस् है त।
3: हुन्छ, विशेष एउटा धेरै दिन पछि फोन लाग्छ दिदी हार्दिकलाई भन्न चाहन्छु। त्यहाँदेखिमा हुने दिदी दाजुजनाको लागि, हजुर अल फ्यामिलीको लागि, मेरो घर परिवार सम्पूर्णको लागि, मेरो प्यारी छोरी प्रतिशा पौडेल सुनिरहेको छ उसको लागि भन्न चाहन्छु, अनि मेरो श्रीमान पनि सुनिरहन्छ उसको लागि पनि भन्न चाहन्छु, अनि मेरो आमा पुरानो गाउँमा इस परिवार सम्पूर्णको लागि, र बहिनी अस्दागिरी सब्दागिरी अनि दाई भेट पार्नेको लागि पनि सम्झिरहेको छु दादा भन्न चाहन्छु, अनि साथी रनलाल तामाङको लागि, अनि देव माझीको लागि, रिता सुनालाई, अस्मिता भट्टलाई, नवीनाको लागि, उर्मिला मङ्गलालाई, सीता श्रेष्ठको लागि, अनि शिला अरिकलाई पनि सम्झिरहेको छु भन्दै बिदा हुन्छ। नमस्ते।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो निर्मला पौडेलजी हुनुहुन्थ्यो सिन्धुलीबाट। उहाँले साथीसँगलाई सम्झना राखेर छिरिसक्नु भएको छ। फालो तपाईँको 0440 2024 को माध्यम भएर आउन सक्नुहुनेछ। यति बेला पनि हामी कार्यक्रममा अर्को एउटा मिठो गीत, त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत मायाले बोलायो मलाई. अस्ति दशपछि चलचित्र गीत रहेको थियो, यसमा अभिनय निखिल उप्रेती, सजा मैनाले अनि धेरै साथीहरूको पनि अभिनय रहेको छ भने सङ रहेको छ, सिङ्गर्समा रहेको छ उदित नारायण झा रहेको छ, लिरिक्समा रोहित थापा, म्युजिकमा जुगले ढंगोल रहेको छ. सो गीत हामीले कार्यक्रममा राखिसकेका छौँ. आजको बसाइमा यस्तै मिठा रमाइला चलचित्र गीतहरू राखिरहेका छौँ. बस्ने गीत मार्फत साथीसँगलाई तपाईँले पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ. बाल तपाईँको 0840 40 0024 फोन गरेर आउन सक्नुहुनेछ. यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु. नमस्कार.
1: हेलो हेलो.
0: कोही साथी हुनुहुन्थ्यो, उहाँ बाहिरिनु भइसक्यो जस्तो लाग्यो. उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद. पालो तपाईँको रहेको छ 0840 40 0024 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ. त्यसै गरी मिलन घायल बोटोजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि भन्दै हुनुहुन्छ. उहाँले अझै दोहा कतारबाट चाहिँ कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ. मिलनजीलाई पनि विशेष धन्यवाद. त्यसै गरी गीता लिम्बूजी हुनुहुन्छ, मिस यु चन्द्रा लिम्बू, यु मे प्यारफुली गीता फ्रम इलामबाट भन्दै हुनुहुन्छ. इलामदेखि चाहिँ सुन्दैछु भन्दै हुनुहुन्छ. उहाँलाई विशेष धन्यवाद. त्यसै गरी हुनुहुन्छ हिरा बहादुर लकाईजी हुनुहुन्छ, नमस्ते आए, सुन्दैछु बुटोलबाट भन्दै हुनुहुन्छ. यति बेला अर्को साथी हुनुहुन्छ फोन सम्पर्कमा, को हुनुहुन्छ, स्वागत गर्छु. नमस्कार.
2: नमस्ते.
0: नमस्कार हजुर, शुभ नाम प्रशान्त पोखरेल भन्नुभयो, कहाँदेखि हुनुहुन्छ? दोलखादेखि हुनुहुन्छ. अनि प्रशान्तजीको खबर के छ सुनाउनुहोस्. मेरो पनि खबर एकदम ठिक ठाक छ, राम्रो रमाइलो छ. अनि बसाइमा के गर्नुहुन्छ हाम्रो प्रशान्तजी? हेलो प्रशान्तजी, सुन्दैहुनुहुन्छ मेरो आवाज? ल, तपाईँको आवाज चाहिँ मैले एकदमै सानो सुनिरहेको छु. आजको बसाइमा साथीसँगले सम्झनु पर्ने हुन्छ भन्दै थियो. उहाँ बाहिरिनु भइसकेको छ, उहाँलाई विशेष धन्यवाद. आवाज सुन्नलाई अलिक कठिनाई नै भएको थियो. फोन लाग्छ भने तपाईँले फेरि पनि फोन सम्पर्क गर्न सक्नुहुनेछ, आफ्नो साथीसँगलाई सम्झना गर्नुहोस् पनि भन्न चाहन्छु. कार्यक्रम अवधिभरि एकदमै मिठा रमाइलो चलचित्र गीतहरू राखिराखेका छौँ. तपाईँको अलि अलि भन्ज्याङ चौतारी मेला बात गरिराख्नु भएको छ होला, गरेसी काममा पनि व्यस्त हुनुहुन्छ होला, र हामीलाई सुन्ने प्रयास पनि गरिराख्नु भएको छ होला. कतिपय साथीले आज कार्यक्रममा सहभागिता हुन पाए पनि हुन्थ्यो भन्ने भन्नुहुँदा हुँदै पनि कामको व्यस्तताले गर्दाखेरि कार्यक्रममा सहभागिता चलाउनु भएको छैन होला, र मन दुखाइराख्नु भएको छ भने मन नदुखाउनु होला. कार्यक्रम सुनेर इन्जोय गर्नुहोला. अनि बसाइमा तपाईँसँग हामी कुराकानी गर्न आउनेछौँ, समय मिलेछ भने तपाईँले फोन पनि गर्न सक्नुहुनेछ. कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ. आउनु होला 0840 40 0024 माध्यम भएर. त्यसै गरी हुनुहुन्छ देवेन किशोर रञ्जनजी हुनुहुन्छ, प्रेमले सम्बन्ध बढाउँछ भने रिसले शत्रुता, अहंकारले आफूलाई नष्ट गर्छ भने नम्रता र सहनशीलताले जिउने आधार भन्नुभएको छ. नाच्नुहोस् नचाउनुहोस्, हाँस्नुहोस् हाँसाउनुहोस्, रमाउनुहोस् रमाउनुहोस्, अनि हाँस्दै खुसी साथ यो जीवनलाई खुसी बनाउनुहोस्. जिन्दगी भनेको यस्तै हो साथी, दौड़दा दौड़दै कहाँ पुगेर अन्त्य हुने हो, समयले कहिले छ. कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ. आउनु होला 0840 40 0024 माध्यम भएर. त्यसै गरी हुनुहुन्छ देवेन किशोर रञ्जनजी हुनुहुन्छ, प्रेमले सम्बन्ध बढाउँछ भने रिसले

भाचुन्जेल मात्र हो यो जिन्दगी आज हो कि भोलि कसलाई के थाहा। त्यही पनि किशोर रञ्जन प्रवासी भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। एकदमै मिठो लेख लेखेर पठाउनु भएको छ। र त्यसै गरी हुनुहुन्छ सुरेन्द्र बानियाजी हुनुहुन्छ, उहाँले पनि गुड आफ्टरनुन हजुर, म पनि हेर्दै र सुन्दैछु है। नेपालगंज बाँकी हाल चाहिँ भरतपुर चितवनको मिलन चौकदेखि चाहिँ सबैलाई मित्रलाई सबै मित्रलाई चाहिँ मिठो माया सम्झना छ, साथी सबैलाई सम्झेको छु र जन अब बस्ने गीत चाहिँ सम्पूर्णको लागि भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र यति बेला भने कार्यक्रममा एकदमै मिठो गीत पनि रहेको छ, हाम्रो साथी हुनुहुन्छ जीवन विकजीले पनि गीत रोजैमा पार्नुभएको छ, भाई भाई चलचित्र गीत राखिदिनुहोस् है भन्दै हुनुहुन्छ। सो गीत हामी कार्यक्रममा राख्छौ र उहाँको गीत बज्नेछ पनि भन्न चाहन्छु। पालो तपाईँको 048 40 40 0026 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ, आउनुहोला भन्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ अर्को साथी सुमित याता सुनवार किराजी हुनुहुन्छ, गुड आफ्टरनुन सम्झना नेवा खड्के हजुर, म रामेश साप देउराली हाल चाहिँ काठमाडौँबाट सुमित याता सुनवार किरात हो, म पनि प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ, अब बस्नेसँग हजुरको लागि र घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ। दुर्गा साईजी हुनुहुन्छ, उहाँले पनि नमस्ते हजुर, म पनि युएबाट चाहिँ दुर्गा साई हो, घर चाहिँ रामेश साप बाबे घरको हो, फेसबुक लाइभ मार्फत चाहिँ कार्यक्रममा सुन्दैछु, कार्यक्रममा हाम्रो राम्रो लाग्छ, अब बस्नेसँग हजुरको लागि मेरो घर परिवारको लागि भन्दै छुट्टिन चाहन्छु। के बाबाई भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी बाबुराम मगरजी हुनुहुन्छ भन्दै थिए, उहाँको कमेन्ट एकैछिनमा पछि वाचन गर्नेछु, यति बेलाको साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार भन्दै थिए, उहाँ पनि छिटिसक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी अर्को साथी हुनुहुन्छ हाम्रो बाबुरामजीको, म कमेन्ट चाहिँ म वाचन गर्नेतर्फ लाग्छु। हुनुहुन्छ दिदी हजुर, नमस्ते नमस्कार, बाबुराम मगर हो, खुल्डुङ्गा पोकली घर भए आज साउदी अरेबिया रियादबाट चाहिँ सुन्दैछु, सबैलाई मिठो माया सम्झना छ है भन्दै हुनुहुन्छ, सबैले सम्झेको छु भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी अर्को साथी हुनुहुन्छ अन्जान थोलुङजी हुनुहुन्छ, नमस्ते, म अन्जान थोलुङ युएबाट चाहिँ सबैलाई मिठो माया सम्झना छ, सदा माया गर्ने साथीहरू हुनुहुन्छ, डियर बिस्टु मगर्ने, हिर्सु चामलिङ राई, पवित्र राई, अल्सना कोलुङ राई, छोरी चामलिङ, अम्बिका राई, सिम्पल सरिना, सबिना तामाङ भन्नुभएको छ, निकिता मगर, अनिता नखोक, रञ्जना बाहिङ राई, सुधा गदाल, कल्पना थोलुङ राई भन्नुभएको छ, सुशीला विश्वकर्मा, जुनिता चामलिङ राई, सपना सेन चुङबाङ भन्नुभएको छ, सुनिता चामलिङ राई, रोमिल लवाती भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यस्तै गरी हुनुहुन्छ यति बेला अर्को साथी हरपल रोशनीजी हुनुहुन्छ, हेलो दिदी नमस्ते, म पनि कार्यक्रम सुन्दैछु, मिस यु अर फ्रेन्ड भन्नुभएको छ, हरपल रोशनीजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ अर्को साथी बुद्ध बज्र सारीजी हुनुहुन्छ, रेडियो आहा एफएम होस् बोस भन्नुभएको रहेछ, सरी है, रेडियो आहा बोसको हेम सुवेदी सरलाई चाहिँ जन्मदिनको लाखौं लाख शुभकामना र रेडियो आहा 5 वर्ष पुगेको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना नेवारी कार्यक्रम परिवारको तर्फबाट भन्नुभएको छ, बुद्धजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी जेमी नेम्बाङजी हुनुहुन्छ, सम्झना सबैलाई भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार, हेलो, केही समस्या आयो कि जस्तो पनि लागिरहेको छ होइन, धेरै साथीहरूसँग त हामीले कुराकानी गर्न सफल भयो, तर केही साथीसँग अझै पनि हामी कुराकानी गर्छौ भन्दै थिए र हामीलाई चाहिँ टेलिफोन सम्पर्कले अलिक थोका दिएको हो कि जस्तो पनि लागिरहेको छ, के छैन, नेवसामा फेरि पनि हामी तपाईँसँग यस्तै मिठा गीत संगीतहरू लिएर उपस्थित हुन्छौ, तपाईँसँग मिठा कुराकानीको साथ सहयात्रा गर्नेछौ भन्न चाहन्छु। र तपाईँले कार्यक्रम सुनिरहँदा के कस्तो लागिरहेको छ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ, हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौँ, एकदमै मिठा गीतहरू पनि हामीले कार्यक्रममा अवधि गरिराख्यौँ आजको अवसरमा। र यति बेला हुनुहुन्छ विनोद बरुवालजी हुनुहुन्छ, हेलो हजुर नमस्ते, म पनि सुन्दैछु, सालोबाट विनोद बरुवाल हो भन्दै हुनुहुन्छ, हाल चाहिँ अहिले काठमाडौँबाट सुन्दैछु है भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग अब चाहिँ हामी छुट्टिनु पर्ने हुन्छ भन्दै थिए, फेरि अर्को साथीले हामीलाई कमेन्ट पठाउनु भएको छ, हुनुहुन्छ साथी यति बेला, गुड आफ्टरनुन नाना नमस्ते है, मेरो प्यारो मान्छे दिलपाल शर्मिलालाई गेट युनि सुन भन्नुभएको छ, कल्पना साम्पा हुनुहुन्छ, मिस यू एण्ड लभ यू भन्नुभएको छ, मामु अञ्जन यात्री प्यारी साम्पाङ,

विनोद सामपाङ मनिषा बान्तवालाई पनि अग्रिम ह्याप्पी बर्थडे टु यू भन्नुभएको छ। सोना कन्दुङवा, रंजित राई, खाल अभिमान सोनवार, लवली किरात, त्यसै गरी ढकाल धर्मराज, भूमिका राई, अल्का बान्तवा दादा हुनुहुन्छ, रामकुमार थापा, गणेश श्रेष्ठ, युक्त प्रसाद श्रेष्ठ, माधव टुङ्गेल, देवेन किशोर अन्जान, त्यसै गरी अरू मलाई चिन्ने नचिन्ने सम्झने बिर्सने माया गर्ने घृणा गर्ने सबै सबैलाई एटुजेडलाई चाहिँ माया सम्झना छ भन्दै हुनुहुन्छ भन्दै छुटिन्छु भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै अब चाहिँ हामी छुटिनुपर्छ जस्तो लाग्यो है। यति दिनसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हामीलाई कार्यक्रम सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु।

हुनुहुन्छ होइन, कार्यक्रम अवधि भएर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनु भयो, कार्यक्रम सुनेर साथ दिनुभयो र कतिपय साथीहरूको धेरै फोन ट्राई गर्नुभयो, फोन लागेन, मन नदुखाउनु होला, व्यवसायमा पुगे पनि फोन लाग्नेछ भन्न चाहन्छ। र कार्यक्रम अवधिबाट बजेका मिठा रमाइला सचिवका सर्जक स्रष्टालाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र प्रविधि संयोजनबाट जुनसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हायुलाई पनि मनाइदेखि धन्यवाद व्यक्त गर्दै अन्तिममा जीवनजीले रोजाइमा पार्नुभएको गीत रहेको छ भाइ भाइ चलचित्रको गीत सुगीत हामी कार्यक्रममा राख्दै आजको व्यवसाय सिने सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्ते।

0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: सुनापति गाउँपालिका वडा नम्बर 1 को कार्यालय गुन्सी रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेटेवी रामेछाप।
2: अहिले दिउँसोको 1 बजे
3: हजुरको रेडियो 102.1 मेगा।
1: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
0: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
0: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तुर्किएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: सुनापति गाउँपालिका वडा नम्बर 1 को कार्यालय गुन्सी रामेछाप।
4: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ। कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150 मा?
5: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज किसानको साथी।
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
5: प्रोप्राइटर जय मानन्दर। फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
7: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
8: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबोट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
7: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-85-63-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड, रामेछाप।
9: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
8: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
7: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
8: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46, सिद्धगढ़ी टेलरिंग सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेदेवी रामेछाप। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
10: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
10: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
10: सम्पर्क नम्बर 0845410043 98630

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू.
2: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ. पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ.
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो. मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ. तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्. त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो.
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौं. चुइने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं. वर्षाको पानी संकलन गर्ने बानी बसालौं. पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं. वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ.
3: पानीको प्रत्येक थपा बहुमूल्य छ. आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ.
2: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं.
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश.
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना.
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ.
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि.
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ. गुलन्चर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली.

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रामेछाप।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालचार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालचार सिन्धुली।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका, वडा नम्बर 2 को कार्यालय मन्थली, रामेछाप।
6: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
7: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 5 21 158, 98 54 0 41 5 75, 98 41 96 0669, 98 64 14 17 88।
7: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
10: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904660 98692599998।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
5: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप।
13: सत श्री अकाल, नमस्कार, आदाब। ये है ऑल इंडिया रेडियो का अमृतसर स्टेशन और आज फरमाइश आई है बॉर्डर पास से हमारे दोस्त शम्स आलम की, जिनकी बेगम साहिबा उनसे नाराज थे। तो ये खूबसूरत सा मीठा सा तोहफा हमारी तरफ से आपके लिए।

0: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
1: ल के को टेन्सन, हाम्रै रामेसा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
2: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
1: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 98 41 82 96 10। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकता गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,

0: महिनै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बाँसेश्वर सिन्धुली।

नमस्कार। दिउँसो दुई बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz साथीतामा कोसीफिम 95 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा। वाणिज्य ब्याङ्कहरूले भदौ महिनाका लागि ब्याज दर सार्वजनिक गरेका छन्। साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याज दर घटेको छ। 20 वाणिज्य ब्याङ्क मध्ये भदौ महिनाका लागि 5 ब्याज दर घटाएका छन् भने बाँकी 15 पुरानै ब्याज दरलाई निरन्तरता दिएका छन्। भदौका लागि नेपाल ब्याङ्क, सिटिजन्स स्टाण्डर्ड, चार्टर ब्याङ्क कुमारी र सिद्धार्थ ब्याङ्कले मुद्दतीको ब्याज दर घटाएका छन्। सबैभन्दा धेरै ब्याज दर घटाउनेमा सिद्धार्थ ब्याङ्क र नेपाल ब्याङ्क रहेका छन्। सिद्धार्थले व्यक्तिगत तर्फ 0.29% र संस्थागत तर्फ 0.20%ले ब्याज दर कटौती गरेको छ। त्यस्तै नेपाल ब्याङ्कले व्यक्तिगत तर्फ 0.1% र संस्थागत तर्फ 0.5% ब्याज दर घटाएको छ। नबिल प्रभु नेपाल एभरेस्ट बेन्ट मेगा एनएमबी सानीमा माछापुल श्री कृषि विकास नेपाल एसपीआई एभरेस्ट हिमालयन लक्ष्मी सनराइज एनआईसीएसी राष्ट्रिय वाणिज्य प्राइम कमर्सियल र ग्लोबल आयने गरी 15 ब्याङ्कले आफ्नो व्यक्तिगत र संस्थागत दुवै मुद्दती ब्याज दरमा कुनै परिवर्तन गरेका छैनन्। राष्ट्रपति सभापति रवि लामी छानेको चीन भ्रमण सेप्टेम्बर 2 सातालाई सरेको छ। यसअघि उहाँ अगस्त 2 साता चीन भ्रमणमा जाने भनिएको थियो, तर आन्तरिक तयारी लगायतका कारण भ्रमणको मित सेप्टेम्बर 2 सातालाई सारिएको स्रोतले बताएको छ। भ्रमणका क्रममा उहाँ तिब्बत स्थित मानसरोवर समेत पुग्ने कार्यक्रम तय भएको एक उच्च सरकारी अधिकारीले बताएका थिए। त्यसअघि उहाँ मानसरोवर जाने नजाने निश्चित भएको थिएन। चीन भ्रमणको क्रममा उहाँले चीनी कम्युनिष्ट पार्टीका नेता र सरकारका उच्च कर्मचारीहरूसँग समेत भेटघाट गर्ने बताइएको छ। तर चीनी राष्ट्रपति शी जिनपिङसँग भने उहाँको भेट नहुने स्रोतले बताएको छ। यसअघि दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर फर्कनुभएका लामी छानेले चीनसँग पनि सोही प्रकृतिको भेटघाटको प्रबन्ध मिलाउने प्रयास जारी राखेको परराष्ट्र मन्त्रालयको स्रोतले बताएको छ। नेपाली कांग्रेसको संस्थापन इतर अर्थात पूर्व सभापति शेरबहादुर देउवा पक्षी समूहले काठमाडौँमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा प्रस्तुत 5 प्रतिवेदन परिमार्जन सहित पारित भएको जनाएको छ। इतर समूहले उद्घाटन कार्यक्रम भेला बनेर शुरू गरे पनि बन्द सत्रमा नाम संशोधन गरेर सम्मेलन बनाएको छ। अस्ति शुक्रबार शुरू भएको सम्मेलन अन्तर्गत हिजोको बन्द सत्रमा 5 प्रतिवेदन प्रस्तुत भएका थिए। सम्मेलनमा पूर्व उपसभापति विमलेन्द्र नेदीले राजनीतिक प्रस्ताव, पूर्व कोषाध्यक्ष उमाकान्त चौधरीले सांगठनिक प्रस्ताव, एनपी साउदले समसामयिक नीति र विशेष सम्बन्धी प्रस्ताव, डाक्टर प्रकाश शरण महतले नेपालको आर्थिक नीति सम्बन्धी प्रस्ताव र नेता शमशेर लेखकले कानून तथा विधान सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो। प्रस्तावमाथि राष्ट्रिय सम्मेलनमा सहभागी भएका विभिन्न विषय र प्रदेशका आधारमा समूह विभाजन गरी छलफल भएको थियो। समूहका टोली नेताले त्यही प्रस्तावमा के विषय परिमार्जन गर्नुपर्छ भन्ने धारणा राख्नुका साथै प्रतिनिधि सभाबाट आएका धारणाबारे प्रतिवेदन प्रस्तुतकर्ताले जवाफ दिएपछि प्रतिवेदनहरू परिमार्जन सहित पारित भएका हुन। सम्मेलन आज सम्पन्न गर्ने तयारी छ। उद्घाटन समारोहमा सहभागी बन्नुभएका कांग्रेस पूर्व सभापति देउवा आजको बन्द सत्रमा पनि उपस्थित हुनुहुनेछ। भारतका प्रधान सेनापति जनरल धीरज सेठ 4 दिने भ्रमणको सिलसिलामा आज नेपालमा आउनुहुने भएको छ। उहाँ आज अपरान्ह करिब 4 बजे काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको हो। प्रधानमन्त्री बालेन्द्र शाहले सत्ता सम्हालेपछि नेपाल भ्रमणमा आउने उहाँ भारतका अहिलेसम्मकै वरिष्ठ अधिकारी रहनु भएको छ। जनरल सेठले प्रधान सेनापति बनेपछि आफ्नो पहिलो विदेश भ्रमण नेपालबाट शुरू गर्न लाग्नु भएको हो। नेपाल
बसाईको क्रममा उहाँले प्रधानमन्त्री तथा रक्षा मन्त्री बालेन्द्र शाह र प्रधान सेनापति अशोक राजा सिग्देलसँग पनि भेटवार्ता गर्नुहुने भएको छ। प्रधान सेनापति सेठले टुडीखेल स्थित सैनिक मञ्चमा श्रद्धांजलि अर्पण गर्ने तय द्विपक्षीय सैन्य सहयोगको बारेमा छलफल गर्ने कार्यक्रम रहेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शीतल निवासमा आयोजना हुने विशेष समारोहमा जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुहुने भएको छ। नेपाल भारतका प्रधान सेनापतिलाई एक अर्काको सेनाको मानार्थ महारथीको दर्जा दिने परम्परा सन् 1950 चल्दै आएको हो। काठमाडौँ उपत्यका सहित देशका 28 जिल्लामा आज आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले आज बुलेटिन मार्फत देशका विभिन्न जिल्ला भइबहने साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको जनाएको छ। आइतबार काठमाडौँ भक्तपुर ललितपुर सिन्धुपाल्चोक रसुवा नुवाकोट गोर्खा धादिङ काभ्रे मकवानपुर तनहुँ लमसम कास्की पर्वत म्याग्दी बागलुङ साङसा पाल्पा जाजरकोट रुकुम पश्चिम सुर्खेत बाँकी बर्दिया बैतडी डोटी दडेलधुरा कैलाली कञ्चनपुर आसपासका जिल्ला भई बहदे ससाना नदीमा पानीको बहाव उल्लेख्य बढ़नुका साथै आकस्मिक बाढ़ी आउने सम्भावना रहेको छ। सोमबार र मंगलबार गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेश भई बहने केही ससाना नदीमा बहाव आकस्मिक रूपमा बढ़न सक्ने भएकाले सावधानी अपनाउन बाढ़ी महाशाखाले आग्रह गरेको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन जातिको भाव बढ़ेको छ। सुनको भाव आज तोलामा 3600 रूपियाँले बढ़ेको नेपाल सुन जाती व्यवसाय महासंघले जनाएको छ। भाव बढ़ेर सुन आज तोलाको 3,05,200 रूपियाँ पुगेको छ। यसअघि कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुनको भाव तोलाको 3,01,600 रूपियाँ रहेको थियो। यस्तै चाँदीको भाव आज तोलामा 50 रूपियाँले बढ़ेको छ। चाँदी आज तोलाको 4,710 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अस्ति शुक्रबार चाँदीको भाव तोलाको 4,660 रूपियाँ रहेको थियो। खबरको क्रममा अब अन्तर्राष्ट्रिय खबर। इण्डोनेसियामा शनिबार गएको शक्तिशाली भूकम्पमा परि कम्तीमा 51 जनाको मृत्यु भएको छ। भूकम्पपछि करिब 5,000 मानिस विस्थापित भएका छन्। भूकम्पबाट सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक सिक्का रिजेन्सीमा 3,300 भन्दा बढ़ी मानिस घरबाट विस्थापित भएका छन्। भूकम्पबाट कम्तीमा 157 घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने करिब 200 घर क्षति भएको छ। भूकम्पमा परि 36 गम्भीर घाइते भएका छन् भने 77 जनालाई सामान्य चोट लागेको उपस्वास्थ्य मन्त्री बेन्जामिन पाउलस अक्टाभियानुसले आज टेलिभिजन मार्फत जानकारी दिनुभएको छ। ससाना द्वीपहरूमा फैलिएको भौगोलिक अवस्थाका कारण उद्धार तथा राहत कार्य चुनौतीपूर्ण बनेको अधिकारीहरूले बताएका छन्। उद्धार तथा राहतका लागि देशभरबाट 3,500 भन्दा बढ़ी सैनिक प्रहरी तथा आपतकालीन उद्धारका लागि 3 हेलिकप्टर र 1 उद्धार जहाज परिचालन गरिएको छ। स्थानीय समय अनुसार इण्डोनेसियामा शनिबार बिहान 5:58 7.7 म्याग्नेच्युडको भूकम्प गएको थियो। भूकम्पमा 10 किलोमिटर गहिराईमा गएको हो। र खबरको अन्त्यमा खेल खबर। बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई 9 विकेटले हराउँदै इतिहास रचेको छ। अस्ट्रेलियाले दिएको 57 रनको लक्ष्य बंगलादेशले खाना समयपछि 1 विकेट गुमाएर भेटाएको छ। बंगलादेशका मोनी नोल हकले नट आउट 23, साधनमा इस्लामले नट आउट 25 रन बनाउनुभयो। अस्ट्रेलियाका जोस हेजलउडले 1 विकेट लिनुभएको छ। बंगलादेशले टेस्ट क्रिकेटमा पहिलो पटक अस्ट्रेलियालाई उसकै घरमा हराएको हो। समग्रमा टेस्ट क्रिकेटमा अस्ट्रेलियामाथि बंगलादेशको यो दोस्रो जित हो। यसअघि सन् 2017 घरेलु मैदान मिरपुरमा भएको टेस्ट क्रिकेटमा बंगलादेशले अस्ट्रेलियालाई 20 रनले हराएको थियो। पहिलो टेस्टको पहिलो पारीमा बंगलादेशले तन्जिम हसन तमिमको शतक तथा कप्तान नजबुल हुसैन सान्तो र बेहदे हसन मिर्जाको अर्धशतकको मद्दतमा 426 रन बनाएको थियो। अस्ट्रेलियाका
जोस हेजलवुडले छ विकेट लिनुभएको थियो। त्यसपछि अस्ट्रेलियाले पहिलो पारीमा स्टेभेन स्टिनको अर्धशतकको मद्दतमा 198 रन बनाएको थियो। बंगलादेशका हसन हमूदले छ विकेट लिनुभएको थियो। अस्ट्रेलियाले दोस्रो पारीमा क्यामरन ग्रीनको शतकको मद्दतमा 284 रन बनाएको थियो। बंगलादेशका मेहदी हसन मिराजनले 5 विकेट लिनुभएको थियो। अस्ट्रेलिया र बंगलादेश बीचको अन्तिम तथा दोस्रो टेस्ट आउँदो शनिबारदेखि म्याकेको ग्रेट ब्यारियर रिफ एरिनामा शुरू हुनेछ। हवस् त, अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने रहेछ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता आयु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 मा सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9817-48-75-46। सिद्धगढी केलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप। पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम रुचाई तपाईँकोमा। आज पनि उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता सम्झना खड्गी भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ ललिता आयो। साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nbका साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ, हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आज आइतबारको बसाई, आजको बसाईमा के विषयवस्तु छन् भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउँछु, आजको बसाईमा तपाईँलाई मनपर्ने आधुनिक गीत रोजाईमा पार्न सक्नुहुनेछ। तपाईँको रोचाईको गीत कार्यक्रममा बस्छ र साथै रोचाईको गीत मार्फत साथीसँगलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। कार्यक्रममा सहभागिता जनाउनको लागि 0848 40 00 26 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ र कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। तपाईँले फेसबुक पेजबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रमलाई सेयर पनि गर्न सक्नुहुनेछ र कार्यक्रममा आफ्नो साथीसँगलाई पनि सम्झना सन्देश लेखेर पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनु भएका सन्देशहरूलाई पनि वाचन गर्ने प्रयास गर्नेछौ। यो दिउँसोको समय छ, तपाईँ एकदमै व्यस्त समय पनि रहेको छ, खाजा खाँदै हुनुहुन्छ होला, उकाली ओह्राली गर्दै हुनुहुन्छ होला, तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं सुनेर साथ दिनुहोला भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ। एउटा मिठो गीत रहेको छ, एउटा मान्छेको मायाले कति फारक पार्दो रहेछ भने नारायण गोपालको आवाजमा रहेको यो मिठो गीत र त्यसै गरी लयमा रहेको छ चान्दनी स्टार रहेको छ भने म्युजिकमा रहेको छ दीपक जंगम रहेको छ। सो गीत हामी कार्यक्रममा राख्छौ, त्यसपछि तपाईँहरूको रोचाईको गीत लिएर आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत नारायण गोपालको आवाजमा रहेको एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा भन्ने एकदमै मिठो गीत राख्यो। पक्कै पनि उहाँको एकदमै मिठो आवाज पनि होइन आधुनिक गीतका महान गायक पनि हुनुहुन्छ। उहाँको नेपाली आधुनिक गीतलाई लोकप्रिय र समृद्ध बनाउने ठूलो योगदान दिनुभएको छ। उहाँको गीत प्रेम विरह पीड़ा जीवन र मानवीय भावनाहरू सुन्दर रूपमा प्रस्तुत भएका छन्। उहाँको गहिरो र भावपूर्ण स्वरका कारण उहाँलाई स्वर सम्राट पनि भनिन्छ। उहाँका चर्चित आधुनिक गीतहरू मध्ये मलाई नसोध कहाँ दुख सघाओ, एउटा मान्छेको मायाले पनि कति फरक पार्दछ भने लगायतका गीतहरू छ, धेरै गीतहरू छन् र एकदमै मिठा गीतहरू पनि रहेको छ। यस्तो मिठा गीत संगीतहरू तपाईँको माझमा हामी राखिरहेका छौ र अहिले चाहिँ हाम्रो रोजाएको गीत बज्यो भने अब चाहिँ पालो तपाईँको रहेको छ। 0848 40 0024 फोन गरेर तपाईँले आफूलाई मनपर्ने गीत रोजाइमा पार्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार दिदी।
0: नमस्कार देवजी। नमस्कार, के छ खबर?
1: एकदम आराम सुशाल भन्नुपर्छ है, एकदम अब जस्तो गर्मी छ, घाम चर्को लागिरहेको छ अहिले पनि भन्नुपर्छ। कुरा गर्नुपर्दा यस्तै छ, अब सबै ठिकै छ भन्नुपर्छ, ठिकै छ भन्नुपर्छ।
0: ल, यहाँ चाहिँ अघि पानी पर्ला जस्तो भएको थियो, हल्का पानी पनि छिटाएको थियो होइन, पानी पर्छ कि जस्तो लागिरहेको थियो, अहिले त चर्को घाम पो लागिरहेको छ देवजी। यताको मौसम त अनि त्यता पानी परेको भएन अघि,
1: परेन नि, यता त बादल पनि
0: ल, यता त पानी पर्ला जस्तो भएको थियो होइन, पानी पनि छिटाएको थियो तर पानी रह्यो, अहिले चर्को घाम लागिरहेको छ। मौसमको कुरा गर्नुपर्दा यस्तै छ भन्नुपर्छ। अब देवजीले कार्यक्रम नसुन्ने त कुरै भएन होइन, कार्यक्रम सुनिराख्नु भएको छ। हामी कार्यक्रम तर्फै लाग्छौँ कि अन्य कुराहरू केही कुरा गर्न मन छ भने भन्नुहोस् है त।
1: छैन, अब अरू केही कुरा भन्नुपर्ने कुराहरू केही छैन, अब सबै ठिकै छ, कार्यक्रम राम्रोसँग चलाउनु भएको छ, एकदम खुसी नै लागिरहेको छ। सधैँभरि यस्तै कार्यक्रमहरू सुन्न पाऊँ भन्न चाहन्छु, सबै ठिकै छ भन्नुपर्छ, अब अरू त केही छैन भन्नुपर्छ है त। अब हाम्रो रोजाइको गीतै फेरि सुन्न पाइरहेको छु भन्नुपर्छ है त।
0: ल, आज कुन गीत सुन्न मन छ?
1: आजैलाई बाँड्दा नपुग्ला माया मलाई घटाए हुन्छ भन्ने गीत बजाइदिनुहोस् है।
0: ल, धेरैले बाँड्दा नपुग्ला माया मलाई घटाए हुन्छ।
1: हजुर हजुर।
0: ल, कार्यक्रममा राख्छौ, साथीसँगलाई नै सम्झिनुहोस् न त है त।
1: हुन्छ, सम्झिनु पर्दा दिदी हजुरको लागि, प्राविधिकमा रमेन दिदी दाईको लागि, हजुरको रेडियो होल युनिटको लागि भन्न चाहन्छु, मेरो घर परिवार सम्पूर्णको लागि भन्न चाहन्छु, अनि साथी ग्रुप पाण्डेको लागि, अनि बहिनीहरू निर्मला लामा, निर्मला मगर, निर्मला पौडेलको लागि, अनि उर्मिला थापा मगर लगायत र मलाई देवमाझी भनेर चिनि नचिनि सम्पूर्णको लागि, रमिला तामाङको लागि पनि भन्दै
0: हवस् त। नमस्कार, उहाँ हुनुहुन्थ्यो देवजी चाकरजुली रातमाटादेखि हुनुहुन्थ्यो, उहाँसँग नि मिठो कुराकानी भयो र साथमा आफूलाई मनपर्ने गीत पनि रोजाइमा पारिसक्नु भएको छ। सोही गीत मार्फत हामी अर्को एकजना साथीलाई पनि समर्पण समर्थन जनाउनेछौ र त्यसपछि हामी उहाँको रोजाइको गीत राख्नेछौ। यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार
2: दिदी। हजुर नमस्ते। नमस्कार।
0: नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म यता रामे हरिराम
0: भन्नुभयो।
2: हजुर।
0: हरिराम के होला?
2: हरिराम विश्वकर्मा।
0: विश्वकर्मा
2: हजुर,
0: के छ नि हरिरामजीको खबर? हजुरसँग मेरो कुराकानी पहिलोचोटि हो।
2: हजुर, पक्कै पनि भन्नुपर्छ होला है दिदीहरू।
0: अनि कार्यक्रम कतिको सुन्नुहुन्थ्यो पहिला कि फर्स्ट चोटि मात्रै सुन्नुभयो?
2: नै, पहिला नै सुन्थे तर फोनै लाग्दैन थियो त्यही भएर।
0: फोन नलागेको कारणले गर्दा कार्यक्रममा सहभागी त जनाउनु भएन, तर आज फोन लागिसकेको छ है त। योभन्दा धेरैचोटि सुनिसक्नु भएको छ कार्यक्रम है। कार्यक्रम सुनिरहँदाखेरि कार्यक्रम के कस्तो लागिरहेको छ, छोटोमा हामीलाई जानकारी गराउनुहोस् न।
2: कार्यक्रम सुन्दै गर्दा एकदम राम्रै रमाइलो लाग्छ भन्नुपर्छ दिदी हजुर, एकदम मनोरञ्जन दिने।
0: ल ठिक छ, कार्यक्रम आउनु भएको छ, अनि अरू भन्नुहोस् नयाँ नौलो खबर के छ?
2: अरू नयाँ नौलो खबर एकदम ठिकठाक छ भन्नुपर्छ, अनि हजुरको के छ, खाजा लिनुभयो कि नै?
0: मेरो चाहिँ भागिनेछ खाजा, अब हजुरको भयो कि बाँकी छ?
2: मेरो पनि बाँकी नै छ, अब सँगसँगै लिन्छ है दिदी हजुर।
0: हामी सँगसँगै लिनेछौ भन्नुभयो छ, त्यसो भए हामी कार्यक्रमतर्फ लाग्छौ। एउटा मिठो गीत हाम्रो देवजीले रोजाइमा पार्नुभयो, हजुरले यसै गीतमा आफ्नो साथी सङ्गीलाई सम्झनु छ है त?
2: साथी सङ्गीलाई सम्झना त फर्स्ट अफ अल त दिदी हजुरलाई टेक्निकलमा को हुनुहुन्छ उहाँको लागि, अनि हजुरको रेडियो सुनेर बस्नु हुने सम्पूर्णलाई सुनाउन चाहन्छु भन्छु दिदी हजुर।
0: ठिक छ, कार्यक्रममा यो मिठो गीत बज्छ, सुन्दै गर्नुहोस् अहिलेको बसाइबाट हामी छुटौँ है। हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो हरिराम विश्वकर्माजी हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो साथीसँगलाई छोटो मिठोमा सम्झना गर्नुभयो। यति बेला हामी देवजीको रोजाइको गीत राख्छौ, एकदमै मिठो गीत रोजाइमा पार्नु भएको छ। तेरेले पार्दा नपुग्ला माया मलाई घटाए हुन्छ भने अन्जु पन्तको आवाजमा रहेको छ भने म्युजिकमा रहेको छ अर्जुन पोखरेल, लिरिक्समा रहेको छ शारदा अधिकारी रहेको छ। सोगीत हामी कार्यक्रममा राख्छौ, त्यसपछि अन्य साथीको रोजाइको गीत लिएर आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: देवजी को रुसाई को गीत रहे थो धेरे पार्दा न पोगला माया मलाई खटाई भन्ने गीत रहे थे हजू फंता को आवाज में रहे संगीत बजी सकते अब भी पालो तपाईको रहेको छ 048 40 40 0024 में फोन कर साथी स्वागत कर नमस्कार नमस्ते नमस्कार हजुर शोभनाम सीताजीको खबर के छ आराम हुनुहुन्छ म पनि एकदम आरामै कुशलै छु भन्नुपर्छ है त अनि खाजा लिनु भयो कि बाँकी छ मेरो पनि बाँकी नै छ भन्नुपर्छ सँगै खानुपर्छ यता आउनुहोस् ल कुनै समय आउला नि त पहिला हजुर आउनुहोस् न अनि त्यसपछि हामी पछि सँगसँगै जाउँला नि हुन्न ल ठिकै छ नि कार्यक्रम सुन्दै हुनुहुन्छ नि केही नयाँ कुराहरू थियो सुनाउन मन थियो भन्ने लाग्छ भने सुनाउनुहोस् नभए हामी कार्यक्रमतर्फ लाग्छौँ है त ल त्यसो भए कुन गीत सुन्न मन छ हजुरलाई कुन गीत हो यो थाहा छ तपाईँले कुन गीत रोजाइमा बाँड्नु भएको थाहा छ
1: मैले भने त अनि
0: जाने भए जाऊ आधुनिक गीत रोजाइमा पार्नुपर्छ है त आज कसले गाउनु भएको छ थाहा छ कसले गाउनु भएको भनेर सोधेको थिएँ हाम्रो एलिना सोहनजीको आवाजमा रहेको छ हो मेरो आवाज सुन्दै हुनुहुन्छ हो भन्नुभयो जाने भए गइजा होइन जाने भए जाऊ ए माया अब नसताऊ
1: अब धेरै
0: नसताऊ ल ठिक छ हामी राख्ने प्रयास गर्छौ साथी सिङ्गीले सम्झनु है त
1: हुन्छ फर्स्ट अफ अल त भन्नुभयो दिदी हजुरको लागि अनि प्राविधिकमा हुनुहुने दिदीको लागि अनि सुन्दै हुनुहुन्छ मन बुवाको लागि बाबाको लागि अनि सुन्दैछ छोरी एन्जलको लागि अनि मलाई सीता कोइराला भन्दा चिन्नु नहुने नहुने सम्पूर्णको लागि
0: हवस् नमस्कार उहाँले जाने भए माया जाऊ अब धेरै नसताऊ भन्ने गीत रोज्नु भएको थियो यस्तो गीत चाहिँ अब हामीले एलिना सवरणको आवाजमा हो भन्दै हुनुहुन्थ्यो यो आवाज चाहिँ रहेनछ होइन जाने भए गइजा छिक्दिन तेरो बाटो भन्ने खालको गीत चाहिँ हुनसक्छ यसो गीत चाहिँ हामी कार्यक्रममा राख्छौँ यसो गीतमा हामी अर्को साथीलाई पनि समर्थन जनाउनेछौँ तपाईँले साथी सिङ्गले सम्झन पाउनुहुनेछ 048 40 40 0024 आउन सक्नुहुनेछ यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
2: नमस्कार
0: नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
2: बोल्दैछु सरिना गुरुङ मोरङबाट
0: मोरङदेखि सरिना गुरुङ बोल्नुभयो
2: हजुर सन्चै हुनुहुन्छ तपाईँ
0: म एकदम सन्चै छु भन्नुपर्छ सरिनाजी हजुरलाई कस्तो छ
2: म पनि एकदमै सन्चै छु
0: हजुरसँग मेरो कुराकानी पहिलोचोटि जस्तो लाग्यो हो कि योभन्दा धेरै
2: फर्स्ट टाइम होइन तपाईँसँग फर्स्ट टाइम हो अस्ति दाइसँग एकचोटि कुरा भएको थियो यो त्योसँग दुईचोटि भयो मेरो ए के हजुरको रेडियोमा कल गरेको भन्नुभयो
0: है नाम पनि होइन अब नयाँ नयाँ सुनियो अनि त्यसपछि आवाज पनि नयाँ छ क्या त्यही भएर चाहिँ मैले सोधिहालेको है त
2: हजुर हजुर म नयाँ नयाँ नै हो अब दिनदिनै पुरानो भयो होला
0: दिनदिनै हाम्रो लागि हजुरहरू सधैँ नयाँ नै हुनुहुन्छ पुरानो हुँदैन
2: कहिले काहीँ चाहिँ यसो खुच्चा भयो कल ट्राई गर्छु लाग्दैन आज चाहिँ अनि भर्खरैदेखि सुन्दै
0: थिएँ
2: अनि यस्तै कल ट्राई गरिरहेको थिएँ लाग्यो तपाईँसँग बोल्न पाएँ धेरै खुसी लाग्यो
0: भन्नुभएको छ मलाई पनि त मेरो नयाँ साथीसँग यसरी कुराकानी गर्नु पाउँदा होइन यति टाढादेखि हामीलाई सम्झनु भएको छ धेरै खुसी लाग्छ नि त्यो भएर पनि म एकदमै धेरै खुसी पनि छु भन्नुपर्छ आज रोसाएको गीत बस्छ हाम्रो साथीले गीत रोजाइमा पार्नु भएको छ यस्तो गीत मार्फत हजुरलाई पनि समर्पण गराउँछौ होइन हजुरले पनि साथीसँगलाई सम्झना सन्देश राख्नुहोस् है त
2: मजाले इन्जोय गर्नुहोला साथसाथै कार्य सफलताको यति धेरै शुभकामना भन्न चाहन्छु अनि एकदम प्यारो साथी हुन्छ अन्जान थुलुङ राई पिके राई युसुफ प्रसाद श्रेष्ठ अनि पूर्वी रेखा सही भूमिका राई तामाङ गगन तिरथुमी रत्नबहादुर थापा अनि धेरै साथीहरू हुनुहुन्छ दिल्ली सानो याम्पु दिल्ली याम्पु बिमला याम्पु पश्चिमा प्रतीक्षा प्रदीप पान्तलाका सम्पूर्ण साथीहरू आउँछन् सुने मजाले इन्जोय गर्नुहोला भन्दै हजुरलाई बाबाई
0: हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो सरिना गुरुङजी हुनुहुन्थ्यो उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु यति बेला हामी कार्यक्रममा साथीले रोजाइमा पार्नुभएको छ सीता कोइरालाजीले रोजाइमा पार्नुभएको गीत कार्यक्रममा अवस्थ त्यसपछि हामी अर्को साथीको रोजाइको गीत लिएर आउने नै छौं तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला

0: छन्। कार्यक्रममा साथीको रोजाईको गीत एकदमै मिठो गीत राख्यौ। चाने भई कैजा भने सिंगर माइलिना चौहान रहेको छ। लिरिक्स म्युजिक एरेन्जर मिक्सिङ मास्टरिङमा रहेको छ विशाल निरौला रहेको छ। सो गीत हामीले राखिसकेका छौँ। अब भने पालो तपाईँको रहेको छ, समय पनि सकिन लागिसकेको छ। कोही साथी हुनुहुन्छ यति बेला, हामी उहाँलाई स्वागत गर्छौ। नमस्कार, हेलो, कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो, बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ, हामी उहाँको रोचाइको गीत राख्दै कार्यक्रमबाट पनि हामी उज्जवल पर्न चाहन्छौ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार,
1: हेलो, मेरो नमस्ते,
0: गुड आफ्टरनुन, नमस्ते हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: धन्यवाद, म फर्स्ट टाइम आउँदैछु नेपालबाट, घरबाट म पूर्वेली अन्जान सफल आयोस् चाहे।
0: पूर्वेली अन्जान भन्नुभयो?
1: असफल आयोस् चाहे।
0: पूर्वेली अन्जान अन्जान भन्नुभयो कि पूर्वेली असफल आयोस् भन्नुभयो?
1: पूर्वेली अन्जान असफल आयोस् चाहे।
0: कति धेरै लामो नाम रहेछ दुवैबाट।
1: हजुर,
0: अनि कार्यक्रममा एकदमै मन परेर आउनुभयो है?
1: हजुरबाट पनि मैले फेसबुक लाइभमा देखेँ, अनि लाइभमा अरू बेला म नायकको मात्र सुन्थेँ, आज चाहिँ मजाले आफ्नो रोजाइको सङ्ग रोक्न पाइने रहेछ। कल लाइनमा पनि सफल भयो भन्नुपर्छ है।
0: एकदमै टाढादेखि हुनुहुन्छ सास समुद्र पारीबाट पनि हामीलाई सम्झनु भयो, एकदमै खुसी पनि छु। पहिलोचोटि कुराकानी है हाम्रो?
1: हजुर, पक्कै पनि कमेन्टहरूमा चाहिँ
0: कमेन्ट हामी पढिराखेकै हुन्छौँ। हजुरहरूले नियमित पठाउनुहुन्छ, साथीसँगले सम्झना सन्देश छाड्नुहुन्छ। ठिक छ, आज प्रत्यक्ष फोन मार्फत पनि हामी कुराकानी गर्न सफल भयौँ, एकदमै खुसी पनि छु। हजुरलाई धेरै धेरै धन्यवाद पनि व्यक्त गर्न चाहन्छु, यो अमूल्य समय पनि हामीलाई होइन समर्पण गर्नुभएको छ, एकदमै खुसी छु भन्नुपर्छ। ठिक छ, कार्यक्रमको समय पनि अन्तिम भइसकेको छ, अन्तिममा भए पनि हाम्रो पूर्वले अन्जाना जीसँग चाहिँ कुराकानी गर्न सफल भयो। आज कुन गीत सुन्नुहुन्छ?
1: मलाई
0: सानीले बाडुल के

0: योसँग
1: हामी राख्नेछौ हजुरले आफ्नो आफ्नो साथीसँगले सम्झनुहोस् है त
0: सरिताराई हुनुहुन्छ मिजापी अनिसलाई पनि सम्झना बान्ता सुपिया आएर हाम्रो रोलपाली सक्षम मगर हुनुहुन्छ तिर्खा राई हुनुहुन्छ सरिसाङ्गै मुखको कलमा छ प्रति सुरेन्द्र श्रेष्ठ समान राजकुमार गुरुङ राजबाट थोकी सीता भण्डारी सीतालिम्बु शान्ता श्रेष्ठ जुनजीवन दिगेला मामा राजन चेमजोङलाई पनि धेरै सम्झना प्लस मितामा हाम्रो कुमार पूर्वेली कान्छ उदय रञ्जित राई लाई पनि सम्झना अनि हाम्रो जति हाङ लिम्बु हुनुहुन्छ हाम्रो निशल विशाल चाहिँ निशा बान्ता र निशल चामलिङलाई पनि सम्झना प्लस माया भन्न चाहन्छ हाम्रो प्रयास राईलाई पनि प्लस सम्झना भन्न चाहन्छ हाम्रो राई निराजकाल राई अनि त हाम्रो बाल कुमार राई राई दिने शङ्ख सभातिर हुनुहुन्छ मन कुमार भुजेल सन्देश चामलिङ सन्देश कुलुङलाई पनि सम्झना अनि त्यसै गरी हुनुहुन्छ हाम्रो हाम्रो राजेश कुलुङलाई पनि धेरै सम्झना प्लस मिस माया भन्न चाहन्छु हाम्रो खोटाङतिर हुनुहुन्छ नाना समिता राईलाई पनि सम्झना मिला
1: हाउसको नमस्कार उहाँ हुनुहुन्थ्यो सात समुद्र पारिदुबईबाट पूर्वेली अन्जान।

आयुष जी हुनुहुन्थ्यो, उहाँसँग मिठो कुराकानी गएर आफूलाई मनपर्ने गीत पनि रोजाइमा पारिसक्नु भएको छ। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ, समय कम छ। र तपाईँ धेरै साथीहरूले फेसबुक पेजबाट पनि कमेन्ट पठाउनु भएको छ, सो कमेन्ट पनि म छोटो मिठोमा वाचन गर्नेछु आजको बसाईमा। भन्न चाहन्छु यति बेला भने तपाईँले पठाउनु भएको सन्देश तर्फै लाग्नेछु। धेरै साथीहरूले कमेन्ट पठाउनु भएको छ यति बेला हुनुहुन्छ। हामीलाई फर्स्टमा कमेन्ट प्राप्त भएको छ सोना कन्दमबाजी हुनुहुन्छ, शिवार नमस्कार, म पनि कार्यक्रम सुन्दैछु है पूर्वाञ्चलबाट, मिठोमा सम्झना छ साथीहरूमा। टिकाराम सुनवार, लेखक पान्तवार राई, सुस्तानी भुजेल आमा, दिनेश दिवान, सुनिता भण्डारी, बिम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्ने र अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, धनुगज मेरो, सरस्वती खत्री, हिरा बहादुर लगाए, लीलाराज खम्बाङ, अन्जान थुलुङ, पवित्र तामाङ, अनिता आर्यल, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सृजना सापकोटा, सुनिता बिगा, सृजना गेमुहाङ, दिया लिम्बु, दिया राई, सुसन थामी, श्रीराज म, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा खड्गे, उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रन्जु मगर, केशव सेन्चुरी, सन्तोष यमिन छेत्री, कृष्ण डुङ्गा, हिम्मत कर्की, युक्त वर्षा श्रेष्ठ, त्यसै गरी देवेन किशोर, अन्जान समीर सहयोगी, किरात आज, जीवन चामिल, लाइबेलिया समी, मिनाजी सिंह, रत्न शमशेर थापा, सुनिता इमे कुलुङ, सम्पूर्णलाई भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी कर्णप्रिय केसीजी हुनुहुन्छ, नमस्कार है म पनि कार्यक्रम सुन्दैछु, सम्पूर्ण नाम मिठो माया सम्झना छ है सुमधुर सम्झना, घर चाहिँ मेरो सुन्दर उपत्यका दाङको तुलसीपुर भारतको इन्चालबाट कार्यक्रम मार्फत जोडिएको छु, सम्पूर्णलाई मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ। र त्यसै गरी हुनुहुन्छ कमल श्रेष्ठजी हुनुहुन्छ, म तेन्जुरी मिडिया ग्रुपको सदस्य तेह्रथमको पेदाबाट कमल श्रेष्ठ हो। कार्यक्रममा साथीहरूलाई सम्झनु पर्दा दिए पासकोटा मनोज भुजेल, सुची आरती लिम्बु, लोकेन्द्र थेक्ले लिम्बु, राजन कतिवटा चत्र युगी, त्यसै गरी हुनुहुन्छ कार्की सुशीला, सरला राई, मिडिया प्रेमी निर्मला ओलिङ, पूजा मारिङबा लिम्बु, माया अङ्केवा, टिकाराम सुनवार, मेनुका मुखिया, सम्पूर्णलाई भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। लगभग तपाईँले पठाउनु भएको सन्देशहरू चाहिँ मैले कार्यक्रममा सबै वाचन गर्न नसक्ला जस्तो लाग्यो, त्यही भएर चाहिँ म तपाईँको नाम मात्र लिन्छु, अन्य विषयमा तपाईँको पूरा वाचन गर्नेछु भन्न चाहन्छु, यसमा चाहिँ सरी भन्छु है। विष्णु परिवारजीले पनि नमस्कार है म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी दिपिका पूर्व छाने मगरजी हुनुहुन्छ, नमस्ते म पनि काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। वसन्त श्रेष्ठजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। त्यसै गरी कर्णप्रिय केसी संगीतजी हुनुहुन्छ, नमस्कार म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। सन्देश घिसिङजी हुनुहुन्छ, नमस्कार है म पनि सुन्दैछु उदयपुरबाट भन्दै हुनुहुन्छ। मिडिया प्रेमी निमु शेर्पाजी हुनुहुन्छ, मिस यु अल माई फ्रेन्ड, सङ्गसभाबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। र त्यसै गरी बाबुराम मगरजी हुनुहुन्छ, उहाँले पनि ओखलडुगा घर भए हाल चाहिँ सासमुद्र पारे रियादबाट चाहिँ कार्यक्रम सुन्दैछु, सम्पूर्ण मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ। मनोज सुन्दासजीले पनि नमस्कार है कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। अन्जान तुलुङजीले पनि नमस्कार म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। साथीहरू धेरैलाई सम्झना गर्नुभएको छ। त्यसै गरी हिरा बहादुर लकाईजी हुनुहुन्छ, उहाँले पनि नमस्कार शेष म पनि दोलखा घर भए हाल चाहिँ रूपन्देही बुटोलबाट सुन्दैछु भन्दै हुनुहुन्छ। र त्यसै गरी हुनुहुन्छ धनु गजमेरजीले पनि, दिदी नमस्कार है म पनि कार्यक्रम सुन्दैछु ओखलडुङ्गाबाट, धनु गजमेर हो। सम्पूर्ण साथीहरूलाई चाहिँ धेरै साथीहरूलाई सम्झना गर्नुभएको छ। आजको बसाइ मैले सबै कमेन्ट वाचन गर्न सकिनँ, नरिसनुहोला पनि भन्न चाहन्छु। त्यसै गरी करुणा मगरजीले पनि, म पनि काठमाडौँदेखि चाहिँ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। निशा थोकरजीले पनि मिस यु अल भन्नुभएको छ। राय सफल आयुषजीले पनि नमस्कार है म पनि पूर्वेली अन्जानमा आयुष सफल भन्नुभएको छ, उहाँसँग हाम्रो कुराकानी भयो जस्तो लाग्यो, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी निकिता मगरजीले पनि सुन्दैछु है भन्नुहुन्छ, सिम्पल सरिना। त्यसै गरी हुनुहुन्छ सानो माया शेर्पाजी हुनुहुन्छ, विनोद बरुवालजी हुनुहुन्छ, मेरो हाम्रो साथी हुनुहुन्छ निमा शेर्पा, त्यसै गरी हुनुहुन्छ उर्मिला थापा मगर, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रममा फेसबुक पेजबाट चाहिँ साथीसँगलाई सम्झना सन्देश पठाउनु भयो, सम्पूर्णलाई विशेष धन्यवाद। कार्यक्रममा सहभागिता जनाउने सम्पूर्ण साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र कार्यक्रममा अन्तिममा हाम्रो दुबईबाट चाहिँ साथीले रुचाइमा पार्नुभएको छ, पूर्वेले अन्जान असफल आयुषजीले एकदमै मिठो गीत कि सम्झिन सानीले भने स्वरूप राज आशयको आवाजमा रहेको एकदमै मिठो गीत छोड्दै आजको बसाईमा विदा हुन चाहन्छु। र साथै प्रविधि समिसनबाट तिनजनासम्मलाई साथ सपोर्ट दिनुभयो, ललिता हाईलाई पनि मैले निकै धन्यवाद व्यक्त गर्दै यो मिठो गीत तपाईँको माझमा छोड्दै आज कार्यक्रम रोचाई तपाईँकोबाट म सम्झना खड्गी पनि विदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: आल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। जाजरकोटमा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या 4 पुग्यो। जोखिममा रहेका झण्डै 200 जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण। नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय सम्मेलनमा प्रस्तुत 5 प्रतिवेदन पारित। सम्मेलन आज सक्ने तयारी। गाड़ीमा हुने ओभरलोड नियन्त्रण गर्न 5,00,000 रूपियाँसम्म जरिवाना प्रस्ताव। तोकिएको सीमाभित्र ढुवानी गर्न सरकारको आग्रह। मस्तिष्क भित्रको गोप्य सरसफाई प्रणाली पहिलो पटक मापन। अल्जाइमर्स जस्ता जटिल रोगको उपचारमा ठूलो सफलता मिल्ने विश्वास। र बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई हराउँदै इतिहास रच्यो। नेपाल खबरमा अब पूरा खबर। जाजरकोटको भेरी नगरपालिका वडा नम्बर 2 चिसापानीमा पहिरो जाँदा बेपत्ता भएका थप एकजनाको शव भेटिएको छ। 70 वर्षीय भीम बहादुर कार्कीको शव घरभन्दा झण्डै 50 मिटर तल पहिरोमा पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। यो सँगै पहिरोमा ज्यान गुमाउनेको संख्या 4 पुगेको छ। यसअघि पहिरोमा घाइते भएका भेरी नगरपालिका 2 52 वर्षीय केदार कार्कीको उपचारका लागि नेपालगंज लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो। यसै गरी पहिरोमा बेपत्ता भएका 54 वर्षीय ओम सिंह खत्री र उहाँकी आमा रती खत्रीको शव पनि पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ। यस्तै पहिरोको उच्च जोखिममा रहेका भेरी नगरपालिका 2 रिसाङ क्षेत्रका झण्डै 70 घर परिवारका 2 स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारेको प्रहरीले जनाएको छ। विस्थापितलाई अहिले रिसाङमा रहेको त्रिभुवन आधारभूत विद्यालयको भवनमा राखेको प्रहरीले जनाएको छ। पानी पर्ने क्रम चलिरहेकाले रिसाङ क्षेत्रका अन्य जोखिमयुक्त बस्तीको समेत निगरानी बढ़ाइएको छ। यसअघि प्रसारित समाचारमा 200 अन्यत्र सारिएको हुनुपर्नेमा अन्यथा भएकोमा सच्याएका छौं। नेपाली कांग्रेसको संस्थापन इतर अर्थात पूर्व सभापति शेर बहादुर देउवा पक्ष समूहले काठमाण्डौमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा प्रस्तुत 5 प्रतिवेदन परिमार्जनसहित पारित भएका छन्। इतर समूहले उद्घाटन कार्यक्रम भेला भनेर शुरू गरे पनि बन्द सत्रमा नाम संशोधन गरेर सम्मेलन बनाएको छ। अस्ति शुक्रबार शुरू भएको सम्मेलन अन्तर्गत हिजोको बन्द सत्रमा 5 प्रतिवेदनहरू प्रस्तुत गरिएका थिए। सम्मेलनमा पूर्व उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव, पूर्व कोषाध्यक्ष उमाकान्त चौधरीले सांगठनिक प्रस्ताव, एनपी साउदले समसामयिक नीति र विषय सम्बन्धी प्रस्ताव, डाक्टर प्रकाश शरण महतले नेपालको आर्थिक नीति सम्बन्धी प्रस्ताव र नेता रमेश लेखकले कानून तथा विधान सम्बन्धी प्रस्ताव पेश गर्नु भएको हो। प्रस्तावमाथि राष्ट्रिय सम्मेलनमा सहभागी भएका विभिन्न विषय र प्रदेशका आधारमा समूह विभाजन गरी छलफल गरिएको थियो। समूहका टोली नेताले ती प्रस्तावमा के विषय परिमार्जन गर्नुपर्छ भन्ने धारणा राख्नुको साथै प्रतिनिधिहरूबाट आएका धारणाबारे प्रतिवेदन प्रस्तुतकर्ताले जवाब दिएपछि प्रतिवेदनहरू परिमार्जनसहित पारित भएका छन्। सम्मेलन आज सम्पन्न गर्ने तयारी छ। उद्घाटन समारोहमा सहभागी बन्नुभएको कांग्रेस पूर्व सभापति देउवा आजको बन्द सत्रमा पनि उपस्थित हुनुहुन्छ। सरकारले सड़क तथा पुलको संरक्षणका लागि मालवाहक गाड़ीको भार वहन क्षमतामा कड़ाई गर्ने तयारी गरेको छ। क्षमता भन्दा बढ़ी लोड बोकेर सड़क र पुलमा क्षति पुर्याउने मालवाहक गाड़ीलाई प्रतिपटक 5,00,000 रूपियाँसम्म जरिवाना गर्ने गरी सार्वजनिक सड़क विधेयकमा प्रस्ताव गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जंग थापाका अनुसार प्रति किलोमिटर 25-30 करोड़ रूपियाँसम्मको लागतमा बन्ने आधुनिक 4-लेन सड़कलाई डिगो बनाउन कानूनी सीमा लागू गर्न लागि हो। उहाँका अनुसार नेपालमा एउटा एक्सल अर्थात पांग्रा जोड्ने धुरीबाट सड़कमा पर्ने भार 10.2 टनसम्म हुनुपर्ने कानूनी प्रावधान छ। मल्टिपल एक्सल प्रयोग गरेर एउटै ट्रकमा 100 टनसम्म सामान ढुवानी गर्न सकिने तर एउटै एक्सलमा बढ़ी भार पार्न नपाइने उहाँले बताउनु भएको छ। विधेयकमा प्रस्तावित जरिवाना प्रति ट्रक व्यवसायीले असन्तुष्टि जनाएका छन् तर आयोगका सदस्य थापाले कानूनी दायराभित्र रहेर सामान ढुवानी गर्ने गाड़ीले जरिवाना तिर्नु नपर्ने स्पष्ट पार्नुभयो। हाइड्रो पावरका ट्रान्सफर्मर जस्ता टुक्रियाउन नसकिने भारी उपकरणको हकमा भने पूर्व स्वीकृति लिएर डाइभर्सन वा टेकको भर व्यवस्था गरी ढुवानी गर्न सकिन्छ भने त्यस्तो खर्च ढुवानीकर्ता स्वयंले बिहोर्नु पर्नेछ। भूटानको जेलबाट रिहा भएका दुईजना पूर्व राजनीतिक बन्दीहरूलाई झापाको बेलडाँगीमा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। 18 वर्षभन्दा लामो समय जेल जीवन बिताएर गएको जून एकमा चामगाङ कारागारबाट रिहा भएका चतुर्मान तामाङ र हस्तबहादुर राईलाई भूटानी राजनीतिक बन्दीहरूको रिहाईका लागि विश्वव्यापी अभियानले संकलन गरेको रकम हस्तान्तरण गरेको हो। अभियान मार्फत संकलित 2,43,809 रूपियाँ दुवैजनालाई बराबर बाँडिएको छ। सन् 2008 पक्राउ परेका उहाँहरू अहिले बेलडाँगी शिविरमा फर्किनु भएको छ। यो सहयोगले उहाँहरूलाई तत्कालका आवश्यकता पूरा गर्न र जीवन पुनर्निर्माणमा राहत पुग्ने विश्वास लिएको छ। भूटानका विभिन्न कारागारमा अझै 28 जना राजनीतिक बन्दी रहेको र उहाँहरूको सुरक्षित रिहाईका लागि पनि निरन्तर पहल भइरहेको अभियानले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
4: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
5: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
8: फोन 056-494-333 493-555
9: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सिधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। पोखरा महानगरपालिकाले नगरभित्रका ठूला विकास आयोजनाहरूलाई तीव्र गतिमा अघि बढ़ाउने घोषणा गरेको छ। विकास साझेदारहरूको सहयोगमा संचालित आयोजनाहरू भदौ पहिलो हप्ताभित्रै टेण्डर प्रक्रियामा लैजाने तयारी भएको मेयर धनराज आचार्यले जानकारी दिनुभयो। एडीबी कोइका र विश्व बैंकको सहयोगमा संचालित विभिन्न पूर्वाधार आयोजनाका लागि छुट्टा छुट्टै आयोजना कार्यालय स्थापना भइसकेका छन्। नगर विकास कोषको साझेदारीमा पोखरा सभागृहको मरमत सम्हार र टेढा सोल कम्पनी मार्फत फोहोर मैला संशोधन केन्द्रको निर्माण कार्य छिट्टै शुरू हुनेछ। यसै गरी पृथ्वी चोक विन्ध्यवासिनी र लामे आहाल बस पार्कको स्तरोन्नतिका लागि सर्वेक्षण भइरहेको छ। बस पार्क क्षेत्रका सुकुम्बासीहरूलाई उचित व्यवस्थापन गरेर मात्र पूर्वाधार निर्माण अघि बढ़ाइने महानगरले जनाएको छ। फिर्के खोला अतिक्रमण हटाउन भदौ 15 समय सीमा दिइएको छ भने असोज 1 गतेदेखि फिर्के करिडोरको डीपीआर शुरू हुनेछ। असोज महिनालाई सार्वजनिक जग्गा संरक्षण अभियानका रूपमा मनाउने योजना बनाएको महानगरले यसै आर्थिक वर्षभित्र 20,106 जना भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लाल पूर्जा वितरण गर्ने लक्ष्य राखेको छ। अब विदेशको खबर। वैज्ञानिकहरू मानिस निदाएको बेला मस्तिष्कभित्र हुने गोप्य सरसफाई प्रणालीलाई पहिलो पटक प्रत्यक्ष हेर्न र मापन गर्न सफल भएका छन्। साइन्स एडभान्सेज जर्नलमा प्रकाशित नयाँ अनुसन्धान अनुसार वैज्ञानिकहरूले आर्टिफिशियल इन्टेलिजेन्स अर्थात एआईको सहयोगले मस्तिष्कभित्र तरल पदार्थ बहने गति पत्ता लगाएका हुन्। युनिभर्सिटी अफ रोचेस्टर र ब्राउन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले मस्तिष्कभित्र फोहोर सफा हुने दुईवटा भिन्दा भिन्दै बाटो रहेको पत्ता लगाएका छन्। मस्तिष्कको बाहिरी भागमा तरल पदार्थ निकै तीव्र गतिमा बग्छ भने गहिरो भागमा यो 50 गुणा सुस्त गतिमा बग्ने गर्छ। हामी सुद्धा मस्तिष्कले दिनभर जम्मा भएका हानिकारक र विषाक्त प्रोटिनहरू पखालेर सफा गर्छ, तर यो उमेर ढल्किँदै जाँदा वा निन्द्रा नपुग्दा सरसफाई प्रक्रिया सुस्त हुन्छ, जसका कारण अल्जाइमर्स र पार्किन्सन्स जस्ता जटिल रोगहरू लाग्ने गर्छन्। एआई प्रविधिको यो नयाँ प्रयोगले मस्तिष्कको गहिरो भागमा रहेको फोहोरलाई कसरी तीव्र गतिमा सफा गराउने भन्ने बारे नयाँ औषधि र उपचार प्रविधि बनाउन ठूलो मदत पुग्नेछ। यो खोजले मानिसका लागि पर्याप्त र राम्रो निन्द्रा कति आवश्यक छ भन्ने कुरालाई पुनः पुष्टि गरेको छ। मस्तिष्कलाई स्वस्थ र तन्दुरूस्त राख्नका लागि दैनिक पर्याप्त निन्द्रा लिन वैज्ञानिकहरूले सुझाव दिएका छन्। अब खेल खबर। बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई 9 विकेटले हराउँदै इतिहास रचेको छ। अस्ट्रेलियाले दिएको 57 रनको लक्ष्य बंगलादेशले खाना समयपछि 1 विकेट गुमाएर भेटायो। बंगलादेशले टेस्ट क्रिकेटमा पहिलो पटक अस्ट्रेलियालाई उसकै घरमा हराएको हो। समग्रमा टेस्ट क्रिकेटमा अस्ट्रेलियामाथि बंगलादेशको यो दोस्रो जीत हो। यसअघि सन् 2017 घरेलु मैदान मिरपुरमा भएको टेस्ट क्रिकेटमा बंगलादेशले अस्ट्रेलियालाई 20 रनले हराएको थियो। पहिलो टेस्टको पहिलो पारीमा बंगलादेशले 426 रन बनाएको थियो। यस्तै अस्ट्रेलियाले पहिलो पारीमा 198 रन र दोस्रो पारीमा 284 रन बनाएको थियो। अस्ट्रेलिया र बंगलादेश बीचको अन्तिम तथा दोस्रो टेस्ट आउँदो शनिबारदेखि मैकीको ग्रेट ब्यारियर रिफ एरिनामा शुरू हुनेछ। चारभन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। जाजरकोटमा पहिरोमा ज्यान गुमाउनेको संख्या 4 पुग्यो। जोखिममा रहेका झण्डै 200 जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण। नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय सम्मेलनमा प्रस्तुत 5 प्रतिवेदन पारित। सम्मेलन आजै सक्ने तयारी। गाड़ीमा हुने ओभरलोड नियन्त्रण गर्न 5,00,000 रूपियाँसम्म जरिवाना प्रस्ताव। तोकिएको सीमाभित्र ढुवानी गर्न सरकारको आग्रह। मस्तिष्कभित्रको गोप्य सरसफाई प्रणाली पहिलो पटक मापन। अल्जाइमर्स जस्ता जटिल रोगको उपचारमा ठूलो सफलता मिल्ने विश्वास। र बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई हराउँदै इतिहास रच्यो।
10: एमबीएल सर्वसुलभ आवास कर्जा
11: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
10: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
11: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा।
10: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
11: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
10: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
12: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
11: शर्तहरू लागू हुनेछन्।
13: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: साली नदीको सिर,
12: मणि चूडको काख,
14: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
12: शान्ति र आनन्दको अनुभूति,
14: भीडभाडबाट टाढा,
12: शहरबाट नजिकै।
1: तपाईँको हजुरको रेडियो 102.1 मेगा।
15: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
16: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले

0: 45555 9841906669 9864-1417-88
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
0: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
1: नवीकरणका लागि आवश्यक कागजातहरू
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप
2: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
3: ल्याउन त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
2: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त
4: हजुर रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
3: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848-76-48-03 रामेछाप मिट सप एन्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
1: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
0: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप आलु जोन दोलखा किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरूसहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48-117 9845-55-562 04-42-11-30 सम्पर्क गर्न सकिनेछ
0: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक

0: सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेदेवी रामेछाप।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनु को लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
2: काका तिमलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
6: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय, टोकरपुर, रामेछाप। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
7: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
6: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98545-8375, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड, रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
5: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
6: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
6: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
6: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 कार्यालय रसनालु रामेछाप। हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
8: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
6: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
8: त्यसो भए ध्यान दिएर सुन्ने।
9: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
8: सुन्नु भए त
6: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
10: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्चुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
11: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
10: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
11: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
10: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
11: सम्पर्क नम्बर 0845-41-143-9863-0423-422।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गुलुन्जर गाउँपालिका वडा नम्बर 1 कार्यालय डुडभन्ज्याङ सिन्धुली।
10: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
11: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
10: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरुपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
11: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
10: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
11: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: PRBT 01600 33205, PRBT 6054 0017, UTL 77 32 56 05.
1: शब्द संगीत र स्वर माधव केसी, अरेन्जर यमन खनाल, उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली काठमाडौँ, प्रबन्धक यमन खनाल, सम्पर्क 9849

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
0: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू:
0: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
0: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
0: आवश्यक कागजातहरू:
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
0: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0485-41-100 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाउ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाउ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गोलन्जोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली। भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।
3: अहिले दिउँसोको 4 बजे
4: हजुरको रेडियो 102

नमस्कार, हजुरको रेडियो 102.1 MHz को अपराह्न 4 बजे रामेछाप अनि रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर संगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। उज्यालो नेपाल पार्टीले रामेछाप नगरपालिकामा प्रथम गाउँ भेला सम्पन्न गरेको छ। रामेछाप नगरपालिका साथ भालुखोप डाँडामा आज आयोजित भेलामा पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो। भेलामा पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष अञ्जन घिसिङ, केन्द्रीय सदस्य रामकृष्ण लामा, केन्द्रीय सदस्य खड्ग घिसिङ तथा बागमती प्रदेश सदस्य एवं संविधानसभा सदस्य उम्मेद्वार दीप योन्जन लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, स्थानीय नेता तथा कार्यकर्ता, सरकारवाला र स्थानीयवासीहरूको सहभागिता रहेको थियो। आयोजकका अनुसार भेलामा करिब 100 जनाको सहभागिता रहेको थियो। भेलामा पार्टीको संगठन विस्तार, स्थानीय स्तरमा पार्टीको गतिविधि प्रभावकारी बनाउने तथा आगामी राजनैतिक गतिविधिको विषयमा समेत छलफल भएको बताइएको छ। उज्यालो नेपाल पार्टीले पछिल्लो समय स्थानीय तहमा संगठन विस्तारलाई तीव्रता दिँदै विभिन्न जिल्लाहरूमा भेला तथा संगठन निर्माणको कार्यक्रम सञ्चालन गर्दै आएको छ। रामेछापको दोरम्बा सहितको गाउँपालिका 2 डाँडा कचेरीमा 23 दोरम्बा सहित स्मृति दिवस मनाइएको छ। दिवसको अवसरमा निर्माण सम्पन्न भएको दोरम्बा स्मृति पार्क भवनको पनि उद्घाटन गरिएको छ। डाँडा कटेरी स्थित शहीद स्मृति पार्कमा आज आयोजित कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं नेपाल सरकारका तत्कालीन गृहमन्त्री नारायण काजी श्रेष्ठ प्रकाश प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको हो। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज श्याम कुमार श्रेष्ठ, केन्द्रीय परिषद सदस्य अमर लामा, केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज सुनिता गौतम, युवराज चौलागाई, दोरम्बा सैलुङ गाउँपालिका 2 वडाध्यक्ष मेचमान योन्जन र वडा नम्बर 5 वडाध्यक्ष गंगा बहादुर तामाङ लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, पत्रकार, स्थानीय बासिन्दा तथा नेपाली कम्युनिष्ट पार्टी रामेछापका नेता कार्यकर्ता सहित करिब 100 जनाको सहभागिता रहेको थियो। दोरम्बा क्षेत्रमा तत्कालीन माओवादी द्वन्दको क्रममा मारिएका शहीदहरूको सम्झनामा हरेक वर्ष शहीद स्मृति दिवस मनाउँदै आएको छ। यस अवसरमा शहीदहरूको योगदानको स्मरण गर्दै शहीद स्मृति पार्कको औपचारिक रूपमा उद्घाटन समेत गरिएको छ। रामेछापमा कृत्य कागजात तयार गरेर लघुवित्त वित्तीय संस्थाको 72 लाख रूपियाँ भन्दा बढ़ी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका 5 मध्ये 2 पूर्वक्षको लागि कारागार चलाउनु भएका छन्। खानादेवी गाउँपालिका साथ गाल्बा स्थित सामुदायिक लघुवित्त वित्तीय संस्थाको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका अन्य 3 भने धरोटीमा रिहा भएका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कमल राउतका अनुसार संस्थाका तत्कालीन शाखा प्रमुख रमेश जङ शाहसहित 5 प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो। पक्राउ परेका मध्ये संस्थाका कनिष्ठ सहायक सरोज राई र बचतकर्ता सदस्य सुनिता घिसिङलाई रामेछाप जिल्ला अदालतले 2083 साउन 25 पूर्वपक्षको लागि कारागार चलान गर्न र अन्य 3 धरोटीमा रिहा गर्न आदेश दिएको हो। प्रहरीका अनुसार संस्थामा कार्यरत कर्मचारीहरूले संस्थाको कर्जा कार्यविधि विपरीत 2075 सालमा खानादेवी गाउँपालिकाको लमिन लामा सहित 41 व्यक्तिहरूलाई ऋण देखाएर कृत्य कागजात तयार पारेका थिए। उनीहरूले नक्कली ऋण कारोबार देखाउँदै संस्थाबाट 72,37,335 रूपियाँ कर्जा प्रवाह भएको विवरण तयार गरेर रकम हिनामिना गरेको आरोप छ। नक्कली ऋण कारोबारको कारण संस्थालाई आर्थिक हानि नोक्सानी पुगेको भन्दै स्थानीय बेलमाया मगरले 2080 असोज 8 ब्याङ्किङ कसुर सम्बन्धी मुद्दा दर्ता गर्नुभएको थियो। उजुरीपछि प्रहरीले घटनामा संलग्न रहेको आरोप लागेका व्यक्तिहरूको खोजी थालेको थियो। अनुसन्धानको क्रममा प्रहरीले आरोपित मध्ये 1 खोटाङ र अन्यलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ। 8 फरार रहेका आरोपितहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेर कानूनी दायरामा ल्याउन सफल भएको रामेछाप प्रहरीले जानकारी दिएको छ। रामेछाप सांस्कृतिक कलाकार समाज खानादेवी गाउँपालिका कार्य समितिको 6 वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन हिजो काठमाडौँमा सम्पन्न भएको छ। अधिवेशनले सन्दीप श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। नवनिर्वाचित कार्य समितिको प्रथम उपाध्यक्षमा राजन खत्री, महिला उपाध्यक्षमा रमिला मोक्तान, सचिवमा सरिता श्रेष्ठ, सहसचिवमा तुलसा बुढाथोकी, कोषाध्यक्षमा ईश्वर श्रेष्ठ र सहकोषाध्यक्षमा मेरिना श्रेष्ठ चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा दिलमया श्रेष्ठ, उस्मिता श्रेष्ठ, सृजना श्रेष्ठ र प्रेम श्रेष्ठ चयन भएका छनृ
अधिवेशनले विमला श्रेष्ठ, सुदीप श्रेष्ठ र अपेक्षा खत्रीलाई मनोनित सदस्यको रूपमा पनि चयन गरेको छ। नवनिर्वाचित कार्य समितिले खानादेवी गाउँपालिकासँग सम्बन्धित कलाकार तथा सांस्कृतिक क्षेत्रको संरक्षण, प्रवर्धन र कलाकारहरूको हकितका लागि सक्रिय भूमिका निर्वाह गर्ने बताइएको छ। ओखलढुङ्गा दूध र मासु उत्पादनमा आत्मनिर्भर बनेको छ। ओखलढुङ्गामा स्थानीय माग धान्ने गरी दूध तथा मासु उत्पादन हुने भएकोले बाहिरी जिल्लाहरूबाट आयात गर्नुपर्ने अवस्था नरहेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र ओखलढुङ्गाले जनाएको छ। केन्द्रका प्रमुख गणेश भट्टराईका अनुसार ओखलढुङ्गामा वार्षिक 16,465 मेट्रिक टन दूध उत्पादन हुने गरेको छ। यस्तै ओखलढुङ्गामा वार्षिक करिब 36,45,000 किलोग्राम मासु उत्पादन हुने गरेको छ। अण्डा उत्पादनमा भने ओखलढुङ्गा अझै आत्मनिर्भर हुन सकेको छैन। ओखलढुङ्गामा वार्षिक करिब 29,29,000 अण्डा उत्पादन हुने गरेको बताइएको छ। पछिल्लो समय ओखलढुङ्गामा ग्रामीण क्षेत्रमा पशुपालन व्यवसायप्रति किसानहरूको आकर्षण बढ़दै गएको छ। गाई, भैंसी, बाख्रा, बंगुर लगायतका पशुपालनहरूबाट किसानले दूध तथा मासु उत्पादन गर्दै आएका छन्। परम्परागत रूपमा घरायसी प्रयोजनका लागि गरिँदै आएको मासु पशुपालन विस्तार हुँदै व्यावसायिक उत्पादनतर्फ समेत अघि बढ़न थालेको छ। ओखलढुङ्गा सदरमुकामको हुलाक डाँडा र स्रष्टा पार्क जोड्ने गरी निर्माण भइरहेको 395 मिटर लामो परिट्रेकी झुलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। सदरमुकामलाई आसपासको क्षेत्रसँग जोड्नुका साथै पर्यटकीय आकर्षणको रूपमा विकास गर्ने उद्देश्यले निर्माण भइरहेको पुलको मुख्य संरचनासहित अधिकांश काम सम्पन्न भएको छ। अहिले बाँकी रहेको कामलाई तीव्रताका साथ अघि बढ़ाइएको छ। सस्पेन्स ब्रिज डिभिजन कार्यालय पुलचोक ललितपुरबाट 5,29,00,000 रूपियाँको लागतमा ठेक्का मार्फत पुल निर्माण भइरहेको छ। पुल निर्माणको लागि आगामी पुष 9 गतेसम्मको समयावधि तोकिएको भए पनि निर्माण कम्पनीले 5 महिना अगावै काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता दिएको ठेक्कदार प्रतिनिधिले जानकारी दिनुभएको छ। उहाँका अनुसार पुलको भारवहन क्षमता 119 मेट्रिक टन रहेको छ। पुल निर्माण सम्पन्न भएपछि एकपटकमा 853 जना पदयात्रीले आवत जावत गर्न सक्नेछन्। निर्धारित समयभन्दा अगावै पुल संचालनमा ल्याउने गरी काम भइरहेको छ। सिन्धुलीको गोलन्जर गाउँपालिकाले प्रदेश सरकारबाट अनुदानमा प्राप्त विद्युतीय सवारी साधन चार्जिङ स्टेशन सार्वजनिक सूचना प्रतिस्पर्धा वा स्पष्ट मापदण्ड विनै एक व्यक्तिलाई संचालनका लागि दिएको विषय विवादमा परेको छ। करिब 30,00,000 रूपियाँ मूल्यको उक्त स्टेशन बीपी राजमार्ग अन्तर्गत माथिल्लो बारामा चित्र धरलामीलाई संचालन गर्ने गरी हस्तान्तरण गरिएको हो। सार्वजनिक अनुदानबाट प्राप्त यस्ता संरचना वितरण गर्नुअघि आवश्यकता पहिचान, कार्यविधि निर्माण तथा प्रस्ताव आह्वान गरिनुपर्ने भए पनि पालिकाले मौखिक निर्णयको आधारमा जिम्मेवारी दिएको आरोप लागेको छ। बीपी राजमार्गको खुरकुरदेखि खनिया खर्क 26 सेल्फी डाँडा चियाबारी र सिन्धुली माडीसम्म करिब 40 किलोमिटर क्षेत्रफलमा 10 भन्दा बढ़ी निजी तथा सार्वजनिक चार्जिङ पोइन्टहरू सञ्चालनमा छन्। यसको विपरीत मध्य पहाड़ी लोकमार्गमा पर्ने खुरकोटदेखि फिक्कलसम्मको करिब 45 किलोमिटर खण्डमा एउटा पनि निजी वा सरकारी चार्जिङ स्टेशन छैन। सो रूटमा यात्रा गर्ने विद्युतीय सवारी साधनहरूले नियमित रूपमा चार्जिङ अभाव झेलिरहेको स्थानीयहरूको भनाइ छ। हालै सुनकोशीमा कार खसेपछि मध्यपहाड़ी लोकमार्ग 3 दिन अवरूद्ध हुँदा यो समस्या थप स्पष्ट भएको थियो। जाममा परेका विद्युतीय सवारी साधनहरू लामो समय रोकिँदा चार्ज सकिने चिन्तामा परेका थिए। फेकलको खाङसाङ पुगेर चार्ज गर्ने उद्देश्यले हिँडेका केही सवारी साधनहरू गन्तव्य नपुग्दै रोकिएपछि न अघि बढ़न सके न फर्कन। यस अवस्थाले गाउँपालिका कार्यालय रहेको ग्वालटार आसपासमा चार्जिङ स्टेशनको आवश्यकता देखाए पनि पर्याप्त चार्जिङ सुविधा रहेको माथिल्लो बारा क्षेत्रमा थप संरचना पठाइएको भन्दै प्रश्न उठेको हो। अवस्थ हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकपछि एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेछाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाई भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।
2: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिए

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083/84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141303010 9851401498 र 9841259957।
3: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083/84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
3: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845481117 9845555562 0485545562 0492411030 सम्पर्क गर्न सकिनेछ।
4: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
3: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई सम्सम्मै नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सानु केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: युपीएससीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली ओह्रालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन अपरान्ह 4 बजेको रामीचाप खबरपछि सुन्न सक्नुहुन्छ। हरेक दिन भन्दा नि तपाईँले यो कार्यक्रम हप्ताको 6 दिन मात्रै सुन्न सक्नुहुन्छ। आइतबारदेखि शुक्रबारसम्म शनिबार एक दिन तपाईँले सुन्न पाउनुहुन्न। आजको आइतबारको बस्दा आएछ हामीले तपाईँकै रोजाइका मिठा रमाइला मनसुने लोक भाकाहरू राख्छौं। तपाईँलाई मनपर्ने भाका तपाईँले रोज्नुपर्ने हुन्छ। साथै तपाईँले आफ्ना आफन्तजन साथी संगीलाई पनि सम्झन पाउनुहुन्छ भने तपाईँ यो समय उकाली उरारी लेगेसी गरिराख्नु भएको छ। साथै भन्ज्याङ चौकदारी गर्दै हुनुहुन्छ। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ। हामी आइसकेका छौं कार्यक्रममा मिठा मनसुनी लोक भाकाहरूको साथसाथै हामी तपाईसँग रहेर सहयात्रा गर्छौं। आजको बसाईमा भने तपाईँले हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। हाम्रो पात्रो नेपाली पात्रो हजुरको news.com हजुरको या हप्तामा कोशी एफएम 95 MHz अन्य माध्यमबाट पनि साथै फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। साथै तपाईँले आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। फटाफट तपाईँले सहभागिता जनाउनुहोस् र आफूलाई मनपर्ने मिठा गीत तपाईँले रोजाइमा पार्नुहोस् भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ। सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राम्रो फूल त फुल्नै नहुने भन्ने बोलको गीत रहेको छ। राजन ठकुरी भीमा कुमारी दुरा त्यसै गरी सिर्जना विरही थापाको आवाजमा रहेको यो मिठो भाकाबाट कार्यक्रमको शुरूआत गर्छौं। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम को शुरूआत में राख हमी हम रोजा को एकदम मेचो गीत राम्रो फूल फुलने नआउने भनेर बोलको भाका रहेको थियो। यो मेचो भाका पछि अब पालो दोपाईको रहेको छ। दोपाईकी रोजाईका मेचा र मायला मनसुने लोक भाकाहरू बस्छ आजको व्यवसायमा मात्रै तपाईँले सहभागिता जनाउनुहोस्। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो
1: हेलो, नमस्ते हजुर।
0: नमस्ते हजुर, नमस्ते। युवावास कुन ठाउँदेखि हो?
1: हजुर, यहाँ अब चाहिँ पक्कै पनि यता सिन्धुलीको डोडेलधुरीबाट प्रदीप राणा बोल्दैछ अहिले। हजुर
0: प्रदीप जी, उतै हुनुहुन्छ कि आउनु भयो मन्तले?
1: नाइ दिदी, मेरो चाहिँ भोलि आउने कुरा छ भन्नुपर्छ है त दिदी, आज चाहिँ डोडेलधुरीमै छु भन्नुपर्छ है त।
0: भनेपछि अहिलेसम्म उतै हुनुहुन्छ?
1: हजुर दिदी, भोलि चाहिँ आइन्छ भन्नुपर्छ है त।
0: ल, भोलि त आउनु परेको नि, अब यतिका दिन भइसक्यो। हेर्नुहोस् यता फेरि कहाँ जानुभयो, कहिले आउनुहुन्न त भन्नु भन्दै पनि हुनुहुन्छ होला।
1: हजुर पक्कै भने दिदी, हजुर गाह्रो छ हो।
0: गाह्रो छ, तर यस्तो छ प्रदीपजी, गाह्रो चिजलाई पनि हामीले सहज स्वीकार्दै, गाह्रो भनेको सधैँभरि हिँड्नु आउला, कहिले काहीँ सधैँभरि पनि आउला, तर त्यो गाह्रो अप्ठ्यारो भन्ने चिजलाई देखेर होइन हामी चाहिँ पछाडि हट्नु हुँदैन, किनकि त्यो गाह्रो अप्ठ्यारो चिजले नै हामीलाई सहज बाटो हिँड्न देखाउँछ, सिकाउँछ। त्यही भएर अप्ठ्यारो चिजहरू छ भन्दैमा पछि हट्नु हुँदैन, त्यसलाई पनि मिचेर हुन्छ कि दौडेर हुन्छ कि कसरी हुन्छ, आफूले जित्न सक्नुपर्छ भन्छु है म चाहिँ।
1: एकदम पक्कै पनि भन्नुपर्छ है त।
0: ल, अब गाह्रो अप्ठ्यारो चिजहरूदेखि कहिले पनि डराउने होइन, किनकि जहाँ हाम्रो परीक्षा हुन्छ त्यहाँ मात्र हामी लेखेपछि सफलता भइसक्छ नि त, होइन? ल, अप्ठ्यारो चिजमा अप्ठ्यारो ठाउँमा पनि हामीले पाइलाहरू चाल्ने कोसिस गर्नुपर्ने हुन्छ। ठिक छ, कार्यक्रममा आउनु भएको छ अनि खाजा भएको बाँकी छ?
1: मेरो खाजा बाँकी छ दिदी, हजुरले लिनुभयो त?
0: मेरो भइसकेको छ, कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: हजुर सुन्दै छु भन्नुपर्छ है त।
0: ल, सुन्दै सुन्दै गरिरहँदाखेरि कार्यक्रममा आउनु भएको छ, ठिक छ। आज कुन चाहिँ गीत सुन्नु मन छ त?
1: हजुर दिदी, तिज गीत रोज्न पाइन्छ कि नै हजुरको बसाइमा?
0: तिज गीत चाहिँ हामी भोलिदेखि चाहिँ बजाउँ कि भने अहिलेसम्म अलिक सामै छ, के गर्ने होला प्रदीपजी?
1: हजुर हजुर, अरू एफएम रेडियोतिर चाहिँ बजाउन सुरु भइसकेको छ, अनि मेरो रेडियोमा बजाउन मिल्छ भने चाहिँ आजको त्यही रोज्छु भन्ने थिएँ, नभए अन्य गीत रोज्छु नि त है।
0: ल ठिक छ, हामी बजाउँछौँ भोलिदेखि बज्नेछ रुचाइको गीत, किनकि भोलि 10 बजे पनि रुचाइको दिन छ, शुभ दिन शुभ महिना शुभ बार छ भोलि, त्यही भएर हामी भोलिदेखि त्यसको गीत बजाउँछौँ। हुन्छ प्रदीपजी, ल ठिक छ, ल भन्नुहोस् न त कुन चाहिँ गीत सुन्न मन छ?
1: हजुर मलाई चाहिँ काउली फुल्यो बन्दा बेरियो भन्ने बोलको गीत राखिदिनुहोस् न है।
0: ल, काउली फुल्यो बन्दा बेरियो भन्ने बोलको गीत हामी राख्छौँ, साथीहरूलाई सुनाउनुहोस् न त।
1: ओके, यति मेरो दानी हुन्छ दि हजुरको लागि भन्न चाहे, हाम्रो प्राविधिक मित्रको लागि भन्न चाहे, साथीहरू धेरै हुन्छ, बिर्सेको छैन होला भन्दै छु। नमस्ते
0: नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो प्रदीपजी, उहाँले त्यसको गीत रोज्न प्रयास गरिदियो भने ठिकै छ, हामी भोलिदेखि गीत त्यसको गीत बजाउने तर्खरमा छौँ, धेरै गीत सङ्गीतहरू यो खालको गीतहरू बजाउनु पर्छ है भन्ने हाम्रो तयारी छ, त्यही भएर हामी भोलिदेखि त्यसका गीतहरूलाई पनि स्थान दिन्छौँ, तपाईँले पनि रोज्न सुन्न सुनाउन चाहनुहुन्छ सक्नुहुन्छ भोलिका कार्यक्रमहरू मार्फत चाहिँ त्यसका गीत। पक्कै नयाँ गीत तिजको धेरै आइसकेको छ, बजारमा धेरै गीत संगीतहरू तपाईँले सुनिसक्नु भएको छ, कार्यक्रम मार्फत कहिले बज्छ भन्ने धेरै साथीहरूको प्रतीक्षा छ, तपाईँको प्रतीक्षाको घडी सकिसकेको छ, आजको दिन बितिसकेको छ, भोलिको दिनदेखि पक्कै तिजका गीत बज्छ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो
2: हजुर, नमस्ते, नमस्कार।
0: नमस्ते नमस्कार हजुर, यो आवाज कुन ठाउँदेखि हो?
2: हजुर म दोलखाबाट संगीता।
0: संगीता के भन्नुभयो?
2: संगीता लामा।
0: संगीताजीको खबर के छ त सुनाउनुहोस् न।
2: सबै ठिकै छ, राम्रो छ, रमाइलो छ, तपाईँको के कस्तो छ?
0: मेरो पनि एकदम राम्रो छ, रमाइलो गमाइलो छ, समग्रमा सब ठिकठाक छ, रामेछापतिर कहिले पानी पर्ला पर्ला जस्तो हुन्छ, कहिले घाम चर्किन्छ, अहिले अब मौसम धुम्मा धुम्मा छ, गर्मी छ हो सङ्गीताजी दादा।
2: हजुर हजुर,
0: ल खाजा भइसकेको छ कि बाँकी छ भन्नुभयो?
2: नै खाजा बाँकी नै छ, अब एकछिन नखानु पर्ला, तपाईँले खोइकी भएको छैन, मिल्छ भनेर चाहिँ आउनु होला भन्न त सम्भव छैन, कुनै बेला सँगै बसेर खाउला नि त है।
0: ल आउनु होला न, के छ त, सँगै बसौँला, खाउँला, दिदी बहिनी जमघट भेटघाट गरौँला, धेरै समय पछि यसका साथै पहिलो भेट हुनेछ, कहिले आउनुहुन्छ त आउनुहोस् र हामी साथ।
2: हस् हुन्छ
0: हुन्छ भन्नुभएको छ, मैले पनि आउँछु भन्न छोड्दिन, यहाँले पनि हुन्छ भन्न छोड्नुहुन्न, त्यस्तै गरी त हाम्रो दिनचर्या बितिरहेको छ है।
2: हजुर हजुर,
0: त ठिक छ, अब चाहिँ हामी सक्ने कुरा मात्रै गरौँ, नसक्ने कुरा चाहिँ नगरौँ कि जस्तो पनि लाग्यो, किनकि हामीले धेरै साथीलाई धेरै ठाउँमा आउँछौँ प्रतीक्षा गर्नुहोस् भन्यौँ, तर धेरै साथीले हामीलाई प्रतीक्षा गर्नुभएको छ, हामी आउने सम्भव समय मिलेको छैन, गाह्रो पो छ त हो सङ्गीताजी।
2: हजुर हजुर,
0: त ठिक छ, हामी कार्यक्रमतर्फ लाग्छौँ। हाम्रो साथीले प्रदीपजीले गीत रोज्नु भएको छ, काउली फुले भन्ने बोलको गीत, यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस् न।
2: एकदम राम्रो भन्दा राम्रो शैलीमा कार्यक्रम सञ्चालन गरिदिनुहुन्छ, सबैको मनमुठोमा बस्न सफल प्यारे सिस्टर हजुरलाई, यता हजुरको आफ्नो अल इष्टभरिको लागि, विशेष त मेरो घर परिवारमा प्यारी मम्मीको लागि, बाबाको लागि, बाबु को लागि, अनि बाबु सुदीपको लागि, बाबु प्रेमको लागि, प्यारी बुनु शेर्पाको लागि, प्यारी सारी अमिनाको लागि, साथी सम्पलीको लागि, जो जति साथीहरू मेरो भोइसबाट फेरि प्रचलित हुन्छ, सबैलाई विशेष जुन जुन माध्यमबाट कार्यक्रमलाई माफ गरेर
0: नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सङ्गीता लामाजी, उहाँले आफ्नो साथीलाई सम्झेर कार्यक्रमबाट छुटिसक्नु भएको छ। यति बेला प्रदीपजीले रोज्नु भएको काउली फुल्यो भन्ने बोलको गीत छ, नारायण राई बाजी अनि देवी घरतीको आवाजमा रहेको यो गीत कार्यक्रममा राख्छौं, त्यसपछि भने हामी अर्को साथीको

Karigram bhai, did I meet to get the body sake of shop for the zero jenna barno by good you meet to back up with Yam, a purity ice to give us home. As a couple of time, the bank it was like a richer of my lamons when you look back at rule. Raki Rikasum, the bile should your salis, salis, the sunny should have sub this mass, so how by it is an honorable answer. The Pile Amelai, Bivina Tomara, Bivina Madam Bataki, Satsun, the Nonsam, Rapatru, Nepali Patru, Ozrukunius, Toskum, Ozrukuyap, Tamakusi, Pimpansan of a megahertz Batabani, Sundi Nonsa, Sasate, Diri Satilian, like Facebook, like Batabani, Karikam Sundi Nonsa, Diri Satigui, Villa Facebook, Comment, Eruptapterson, Tapanko for Lassus, the Hovaitas Anonus, Saklaman Pernemi to Gitmani Rosena Parnus, sorry, Tibilazimo Tapanko. Facebook comment live on Bazan Gursu Etibilako Busaima on the Sati Bavana Bagurzi, Malik Nonsa, Hello, Dorsanabosti, Sopila Sam Zikasu Vandevonsa, Mankushati, Zivan Kalki Zilipane, Sopila Namaskar, Sai, Sam Zirakasu Vandevonsa, Tikaram Sunwar, Zilipane, Dorsanabaskar, Tikaram Sunwar, Tinjuri Vidya Group, Kusodosi, Rami Sap Gorba, Yavikashman of Bata, Sati, Vilas Samson of Bordazi, Manevali. They eat the Satir Gunham Binson Gurnubai Gosha, Suna Kondova, Media Premier Nirmala Unim, Ziban Suba Kamalamuki, Aloxumar Burger, Kaila Pirman Sunwar, Das Kalim Burger, the Baskuta Kamal Srista, Shoyatri Umish on Jana, Abobega Rai, Ramlal Sangpang Rai, Aloxumar Kirati, Tesigri, Ramlal Suman, Prim Kala, Saria Muramuki, Tika, Idopal Palofix Yasin, Odikari on his still to hear Vyasa Namaz, the media frame, Bogor, the Isa, the Tarai, the Virtamans of Indarba Kuima, Darsuru, Sarasoti Kotri Kupila Samling, Raimon Kusati, Zivan Karkilo Gaita, Zotipanisati Limarakikaram Sunvar, Vanirachin Lonsum, Haru, Sabikulagi, Bobos, the meet to get the summer Prakarshu on their launcher, Kalpana Sankang Zipani is known, so hello, good afternoon, hey, Namaste Shonana, Sonse, Hononcha, Olani, Vandeononza. My dam sonse aramechu yala pani sonse aramayula bhanne aasha gare tesei gari lekhnu huncha wahale mero pyaro manche dilpali sharmila rai lai chai swasthya labhko kamana madhe hununcha sathihrulai samjhanu parda tesei gari chai ma me anjana yatri pyari sangpang ko lagi baba binod sangpang tesei gari shuna kandawa manisha bantwalai ra agrim janmadin ko shubha kamana bhandai hununcha कसलाई चाहिँ जन्मदिनको शुभकामना भन्दै हुनुहुन्छ माले लेख्नु भएको छैन नाम चाहिँ त्यसै गरी विष्णु परियारजीले पनि लेख्नुहुन्छ नमस्ते दिदी खाजा खानु भयो त म पनि कार्यक्रम सुन्दै छु है यता मन्थली नगरपालिका चारबाट सम्झनु पर्दा बाबा मम्मी भाइ सुभाष गौतम त्यसै गरी मेनुका श्रेष्ठ सानो माया साक्य बुनुको लागि भन्दै छुटिन्छु भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे त्यसै गरी उर्मिला थापा मगरजी पनि लेख्नुहुन्छ नमस्कार हजुर म काठमाडौँदेखि कार्यक्रम सुन्दैछु है अब बज्ने भाका मलाई चिन्ने नचिन्ने सबैको लागि समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ भने उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गरे यति बेला हामी कार्यक्रममा मेचु गीततर्फ लाग्न चाहन्छौँ कार्यक्रममा अर्को एकदमै मिठो गीत भन्दा नि साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ स्वागत गर्छु हेलो कोही साथी उनन्ते सम्पर्कमा उहाँ कार्यक्रमबाट छुटिसक्नु भएको छ हिजो आज अब यो पानी पर्ने मौसम विभिन्न समस्याहरूले गर्दाखेरि पनि हामीले धेरै साथीहरूको चाहिँ आवाज साथसाथै टेलिफोन लिन सकिरहेका छैनौँ केही दिनदेखि अलिकति टेलिफोन सम्पर्कमा पुगी समस्या नै छ धेरै ठाउँमा पानी परिरहेको छ होला हावा उडीको समस्याहरूले गर्दा नेटवर्कमा समस्याको कारणले गर्दाखेरि पनि तपाईँ हामीसँग प्रत्यक्ष सम्पर्कमा नजोडिन नसक्दाखेरि पनि तपाईँ इन्टरनेट अनलाइनतिर हुनुहुन्छ भने फेसबुक लाइभबाट हामीलाई सुन्नु भएको छ साथै कमेन्ट पठाउनु भएको छ धेरै साथीहरूको कमेन्टहरू पनि हामीले वाचन गर्ने प्रयत्न गरिराखेका छौं तर यति बेला फेरि कार्यक्रमहरूको मिठो गीततर्फ पनि लाग्छौं हामी कार्यक्रममा बच्चहरूको मिठो भाका त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला

0: कार्यक्रममा बसेको छ ग्रामीण सु गीत भएको छ कुमन अधिकारी अनि देवी घरतीको आवाजमा रहेको चोली ढाकरे भन्ने बोलको भाग यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ स्वागत गर्छु हेलो
1: हेलो दिदी म पनि आइपुगे है अन्तिम भए पनि आइपुगे भन्नुहोस् है त
0: ल आउनै पर्छ देवजी आउनु भएन भने त हामी सुनसान अन्धकारमा बसे जस्तै हुन्छ नि त फेरि
1: हजुर हजुर
0: आइदिनुहुन्छ उज्यालो भएको महसुस गराइदिनुहुन्छ कार्यक्रमलाई अझ राम्रो बनाइदिनुहुन्छ खुसी लाग्छ के छ दिपजीको खबर बिहानदेखि अहिलेसम्म
1: बिहानदेखिको अहिलेसम्म खासै त्यस्तो केही पनि नयाँ हुन सकेन भएन पनि भन्नुपर्छ राम्रो रमाइलैसँग दिन बित्यो घाम चर्को चर्को घामै लागेरै दिन बित्यो एकदम गर्मीको साथमा अहिले चाहिँ शीतल शीतल महसुस भइरहेको छ हावा चलिरहेको छ भन्नुपर्छ है त
0: ल शीतल शीतल त्यति बेला दिउँसो त पक्कै कहिले घाम पर्ला जस्तो कहिले पानी पर्ला जस्तो तर मौसम फेरि गर्मी थियो होइन
1: हजुर हजुर एकदमै उतातिर त पानी छिटायो क्या यतातिर पानी परेन हामी एकदम चर्को घाम एकनाथले घाम लागेर दिन बितेको छ भन्नुपर्छ है त
0: ल अब साँझ पानी पर्ला ठिकै छ कार्यक्रममा आउनु भएको छ सहभागिता हुनुभयो यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु म कार्यक्रमतर्फै लाग्छु त्यसो भए है
1: हुन्छ समय पनि कम कम छ अब मलाई एकदम पुरानै गीत के गर्दैछन् उनले नदेखेरै माया बसियो मोबाइल फोनले भन्ने गीत एकदम पुरा सुन्न मन लागेको छ सुनाउनु पनि चाहन्छु भन्नुपर्छ है त दिदी हजुर
0: नदेखेर के भन्नु
1: के अरे के गर्दैछन् उनले के अरे त्यस्तै गीत रहेको छ है भन्नुपर्छ है त नदेखेरै माया बस्यो यो मोबाइल फोनले भन्ने गीत
0: ल यो गीत हामी कार्यक्रममा राख्छौँ यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस् न
1: सम्झनु भन्दा अगाडि मेरो मितिनी छोरी है हामी चिल्पुङतिरको सिन्धुली चिल्पुङको छोरी असिङ डोल्मा तामाङ बेटी नमस्ते सुनाइदिनु है अङ्कल भन्दै थियो अघि नै है त
0: ल मेरो तर्फबाट पनि नमस्कार छ भनिदिनु होला
1: हुन्छ उसले सुन्न चाहिँ पाएको छैन अब भन्दै ठिक पनि छैन भन्दै थियो विशेष गरी उसको लागि पनि भन्न चाहन्छु अलिक अस्वस्थ पनि रहेको छ शीघ्र स्वास्थ्य लाभको पनि कामना पनि गर्छु है नानी भन्न चाहन्छु छिटै निको भएको होस् आफ्नो स्वास्थ्यको ख्याल पनि गर्नु है भन्न चाहन्छु सुन्दै होला आज भोलि बहिनी रमिला तामाङ कता राखेको जस्तै अब फोन उहाँको लागिरहेको छैन भन्दा पनि आज भोलि रेडियोमा पनि सुनेको छैन उसको लागि पनि विशेष गरी भन्न चाहन्छु काठमाडौँतिर रहेर सुन्दै हेर्दैछ बहिनी र के अरे उर्मिला थापा मगरको लागि भन्न चाहन्छु निर्मला लामा निर्मला मगर निर्मला पौडेल आशी ध्रुव पाण्डेको लागि लगायत मलाई देवमाझी हुने चिनी नचिनी सम्पूर्णको लागि र रिया योगी अनि त्यसै गरी सरस्वती सुनारको लागि भन्दै छुटिन्छु नमस्ते बाबाई
0: हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो दिपमाझी सुन्दुली झाँगाझोली रातमाटादेखि हुनुहुन्थ्यो उहाँले एकदमै मिठो गीत रोजना पार्नु भएको छ के गर्दैछन् उनले नदेखिरी माया बस्यो यो मोबाइल
1: हेर्दैछ बहिनी र के अरे उर्मिला थापा मगरको लागि भन्न चाहन्छु निर्मला लामा निर्मला मगर निर्मला पौडेल आशी ध्रुव पाण्डेको लागि लगायत मलाई देवमाझी हुने चिनी नचिनी

0: म कार्यक्रमको अन्त्यतिर पनि आइसकेको छु। अब एकजना साथीसँग हामी सम्पर्कमा कुरा गर्छौं, भन्दै थिए, गइसक्नु भएको छ। यति बेला हामीलाई अर्को कमेन्ट प्राप्त भएको छ। धनु गजमेरजीको, दिदी नमस्कार, खाजा लिनुभयो त, म ओखलढुङ्गाबाट धनु गजमेर म्यासेज गरेको छु, वाचन गरिदिनु होला भन्नुभएको छ। वाचन हुँदैछ है, सुन्दै हुनुहुन्छ होला। अब बस्ने गीत चाहिँ हजुर लगायत हजुरको रेडियो परिवारलाई, साथै घर परिवारको लागि पनि भन्दै हुनुहुन्छ। त्यसै गरी साथीहरूलाई सुर बस्नेत, कृष्ण सुनवार, कुमार श्रेष्ठ, मौसम छामे, शिला अधिकारी, जिनिसा श्रेष्ठ, सुना कन्दोबा, अनुमगर, निशा श्रेष्ठ, सबिना पोखरेल, सबिना, त्यसै गरी शुक्रराज रसाईले, राजु भोजेल, वीरेन्द्र विष्ट, त्यसै गरी साम्पाली शेर्पा, राजकली मगर, विनिता छेत्री लगायत सबैलाई भन्नुभएको छ। त्यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो,
1: नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार, हजुर कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: बेलाखा जिल्लाबाट, पाँच सहरैबाट बोलेको।
0: हजुरको नाम भन्नुहोस् न।
1: सुजाता बोलाको कि?
0: सुजाता भन्नुभयो।
1: हजुर।
0: के छ सुजाताजीको, कति राम्रो नाम।
1: हजुर
0: सुजाता के भन्नुभयो?
1: बुढा छु कि?
0: ल के छ, ल भन्नुहोस् के गर्दै हुनुहुन्छ? बसी बसाई गर्दै हुनुहुन्छ? अनि बसी बसाई गर्दै मान्छेले पढ्दै पनि हुनुहुन्छ होला नि त? कतिमा पढ्दै हुनुहुन्छ? सातमा पढ्दै हुनुहुन्छ। पढाइ कस्तो छ आज, स्कुल बिदा छ? ल राम्रै छ, आज स्कुल बिदा छ है। ल बिदाको दिन बसेर हामीलाई सुन्नु भयो, भोलिदेखि फेरि स्कुल लाग्छ, हामीलाई सुन्न पाउनुहुन्न होला? ल हो नि, भन्नुभएको छ खाजा खाइवरी बस्दै हुनुहुन्छ, आज आराम गर्ने दिन छ पक्कै। हिजो आज शुक्रबार, शनिबार र आइतबार दुई दिन आराम गर्न छुट्टी छ, कतिको आराम मिलेको छ, साथै तपाईँको गृह कार्य गर्न पनि समय धेरै मिल्ने भयो। कतिको सहजता भइरहेको छ दुई दिनको छुट्टी? ठिकै यही सुजाताजीलाई चाहिँ लाग्छ कि आइतबार पढाइ होस् भन्ने लाग्छ कि शनिबार आइतबार नै बिदा ठिक छ लाग्छ? स्कुल खुलोस् भन्ने लाग्छ। ल ठिक छ, मेरो भइसक्यो नि सुजाताजी। ल ठिक छ, म कार्यक्रमको अन्त्यतिर छु। अब सुजाताजीसँग धेरै कुराकानी गर्ने मन छ, तर समय छैन, समय अभाव छ। आज हामी गएनौ भने भोलि फेरि सोही कार्यक्रममा आउन पाइँदैन, त्यही भएर म कार्यक्रमतर्फै लाग्छु। साथीले गीत रोज्नु भएको छ, सम्झनुहोस् न साथीहरूलाई।
1: रमिला तामाङ दिदीलाई, दाईहरूलाई सम्झिँदाखेरि चाहिँ माझी दाईलाई, ढुर्ब पर्ने दाईलाई, मलाई सुजाता बोले चिनी नचिनेलाई अल भन्दै छुटिन्छु। बाई बाई दिदी।
0: हस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सुजाता बुढा थोकेजी, मलाई विशेष धन्यवाद व्यक्त गर्छु। अब चाहिँ समय लगभग सकिसकेको छ। यति बेला अर्को साथीको कमेन्ट प्राप्त छ, निशा ठोकरजी लेख्नुहुन्छ, नमस्कार भन्दै हुनुहुन्छ, मेरो प्यारो बुढा भन्ने आइडी छ, उहाँ पनि लेख्नुहुन्छ। हेलो हजुर नमस्ते, म ओखलढुङ्गा चौनालोबाट निवास शेर्पा, अब भजने गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी सपना तामाङजी पनि लेख्नुहुन्छ, हजुर नमस्ते नमस्कार, सुन्दैछु सिन्धुलीबाट, सपना तामाङ हो, कार्यक्रम राम्रो लाग्छ है, नाना खाजा खानु भयो त, अनि सन्चै हुनुहुन्छ नि भन्दै हुनुहुन्छ। म एकदम सन्चै आरामै छु, मेरो खाजा पनि भइसकेको छ। हाम्रो सपनाजीको भयो कि बाँकी छ, सन्चै हुनुहुन्छ कि आरामै हुनुहुन्छ, मैले पनि धेरै प्रश्न सोधेँ है त, भन्दै उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। मिल्छ भने दोधारमा छु भन्ने, जीवन मरणको भन्ने गीत बजाइदिनुहोस् न भन्दै हुनुहुन्छ। आज रोजाइको गीत बज्ने दिन छ, साथीले गीत रोजिसक्नु भएको छ है सपनाजी। भोलिको अवस्थामा यो कार्यक्रममा मिठा भाका राखौंला भन्न चाहन्छु, भन्न चाहे। त्यसै गरी बाबुराम मगरजी हुनुहुन्छ, उहाँले पनि दिदी नमस्ते नमस्कार, म बाबुराम मगर ओखलढुङ्गा पोखरी घर भइहाल्थे साउदी अरबबाट सुन्दैछु भन्दै हुनुहुन्छ। दिदीका पूर्व छाने मगरजीले पनि नमस्ते दिदी, म रामेछापको रामपुरबाट हाल चाहिँ काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। विष्णु आचार्यजीले पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। बाँकी साथीको कमेन्ट मैले छोटोमा मात्र वाचन गरे, समय अभाव छ, यहाँहरूले बुझिदिनु होला भने। कमल श्रेष्ठजी पनि लेख्नुहुन्छ, नमस्ते नमस्कार, म तिनचुरी मीडिया ग्रुपको सदस्य तिरथुमको खेताबबाट कमल श्रेष्ठ, अब बज्ने गीत

सबैको लागि बन्दै हुनुहुन्छ। त्यसै गरी धर्मराजजीले पनि म ढोकाल धर्मराज बेर्तामुड छापा घर भइहाल्थे दुवैबाट कार्यक्रम सुन्दैछु। आज मलाई गोविन्द पौडेलको सुनिरहन पाऊ सानो तिम्रै मिठो बोली बोलको गीत बजाइदिनु होला भन्नुभएको छ। आजको बसाइमा साथीले गीत रोजिसक्नु भएको छ, त्यही भएर तपाईँहरूको कमेन्ट मार्फत साथीहरूले रोज्नु भएको गीत हामीले कार्यक्रममा आज बजाउन सकेनौं, त्यसको लागि छिन्न चाहन्छौं भन्दै अबजी कार्यक्रमको समय सकिसकेको छ। साथी तपाईँले तिनीहरूसँग हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई मैलेदेखि एकमुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै तपाईँ सम्पूर्णलाई फेरि पनि धन्यवाद व्यक्त गर्छु। आजको विषयमा मीठा लोक भाकाहरू बजे गीतका सर्जक श्रेष्ठलाई पनि विशेष धन्यवाद। साथी तिनीहरूसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना कर्गे, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा हाम्रो दिदीले हृदयमा पार्नुभएको के गर्दैछन् उनले नदेखेर माया बस्ने यो मोबाइल फोनले भने बोलको गीत रोज्नु भएको थियो। सोही गीत कार्यक्रममा छोड्दै आजको लागि भने कार्यक्रम उकाली उरालीको बसाईबाट म तपाईँकी साथी ललिता हाई पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्ते।

0: अहिले साँझको 5 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: यसरी फलिरहेको छ. देशमा समय छैन, नगरपालिकाले के गर्ने, चिसोले के गर्ने,
2: गाडी भाडा पताएको, अब जम्मा फाइदा भनेको 2 रुपियाँ अब 5 रुपियाँ हतदाम बस्यो. त्यति बस्ने
1: त्यसको भाउ छ, त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो. क्या यो बिचौलियाले अलिकति गरेछ.
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा.
4: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ.
5: गत वर्षको त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ. एउटा कालो गोदारी आलुको बिउ भनिन्छ, 6 करोडको आलु बिक्री भएको थियो.
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब.
1: म आबद्ध छु. टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु, 2 मिटर टमाटर लगाएर वजन गर्ने मेरो काम त थियो. किसान मुखी बजेट ल्याउनु पर्दैन देश्नु, किसान पूर्व नलागु देख्नुको लाग्दैन.
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ. म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु.
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल.
7: नमस्कार. कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ. म हुँ असीम सापकोटा. कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ. साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ. कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ. काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्ज सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा, रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ, रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ. यसैगरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा, रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा, रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप, रेडियो मेलम 107.2 मेगाहर्ज सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोशीपारी काभ्रे, रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ, रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिजोर नुवाकोट, रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट, रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ. साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसते नवलपुर, रेडियो कावसते 102.6 मेगाहर्ज कावसते नवलपुर, दाउन्नी एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची, भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके, रेडियो डोटी 98.5 मेगाहर्ज डोटी, रेडियो रामारसन 92 मेगाहर्ज अछाम, रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला, रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर, रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ. नेपालको समग्र सुपारी उत्पादनको क्षेत्रलाई, सुपारीको प्रबन्धनको क्षेत्रलाई र सुपारीको बजारीकरणको क्षेत्रलाई नजिकबाट हेर्ने प्रयास गरेका छौं. नेपालमा सुपारीको क्षेत्रमा करिब करिब 4 दशक लामो यात्रा गर्नुभएका एकजना व्यक्तिलाई स्टुडियोमा निम्तेका छौं. अर्थात आज हामीले सुपारी उत्पादक किसान संघ नेपालका अध्यक्ष, त्यसै गरी नेपाल सुपारी खेती विकास संस्थाका समेत उपाध्यक्ष रहनुभएका नीलकण्ठ तिवारी, जसले करिब करिब 4 दशक सुपारीको क्षेत्रमा चाहिँ उत्पादनदेखि बजारीकरणमा सँगसँगै लाग्नु भएको छ. बेला बेला समस्या देखिन्छन् सुपारी क्षेत्रमा. हामीले समाचार बनाएका हौं, कभरेज पनि गरेका हौं, के कारण रहेछन् र वास्तवमा सुपारीको सम्भाव्यता नेपालमा कस्तो छ, सुपारीको क्षेत्रलाई प्रबन्धन गर्नको लागि सरकारले कस्तो नीति लिइदियो भने चाहिँ अझै
8: यसलाई प्रबन्धन गर्न सकिन्छ र विशेष गरी बहुवर्षीय बाली भने जस्तै यो लामो समयसम्म उत्पादन दिने सुपारीले चाहिँ धेरै किसानहरूको आय स्तरमा वृद्धि ल्याएको पनि छ। बेला बेला समस्या के कस्ता आउने रहेछन् भन्ने लगायतका विषयमा पनि हामी पक्कै पनि क्यालेकुट हुनेछौँ र आजको श्रृङ्खलामा चाहिँ पूर्वको विशेष गरी एउटा ब्रान्डिङको रूपमा रहिराखेको र धेरै किसानहरूलाई समेट्न सक्ने बालीको रूपमा रहेको परिचित बालीको रूपमा रहेको सुपारीलाई आजको श्रृङ्खलामा अलिकति प्रोड गर्दैछौँ। हामीले अगाडि पनि भनिसकेका छौँ सुपारीका सारथी नीलकण्ठ तिवारी हामीसँग हुनुहुन्छ, हामी उहाँलाई धेरै धेरै स्वागत गर्दैछौँ। नमस्कार, यहाँलाई स्वागत छ।
9: नमस्कार, धन्यवाद।
8: आराम हुनुहुन्छ है?
9: ठिक छ, राम्रै छ।
8: करिब करिब 4 दशक सुपारी क्षेत्रमा बिताउनु भएको छ, वास्तवमा सुपारीलाई चाहिँ कसरी लिनुहुन्छ?
9: सुपारी एउटा त गणेशजीको प्रसाद, अर्को हामी ओमकार परिवारका जन्मेपछि नरन गर्दाखेरि पनि सुपारी चाहिने, मरेपछि श्राद्ध गर्नुपर्दा पनि ऋषिजीलाई चाहिँ जनै सुपारी राखेर गर्नुपर्ने, भनेपछि हाम्रो जीवनभरिका क्रियाकलापहरूमा आवश्यक पर्ने अनि खाँदाखेरि स्वास्थ्यको लागि पनि राम्रो, जस्तो सुपारी खानाले स्टोन हुन्छ के हुन्छ नराम्रो चिज हो अमल हो भनिन्छ, त्यो साइन्टिस्टहरूले त्यो कुरा पत्ता लगाएको छैन, उहाँले राम्रै भनेको छ। अब पाचकको रूपमा काम गर्ने अनि थकाइ मार्ने अनि मुखको गन्ध हटाउने सास गनाउने हुन्छ नि सुपारी खायो भने त्यो नगनाउने, अनि अर्को एउटा चाहिँ त्यो के छ मलाई अहिले ट्याक्कै आएन, त्यो पनि काम हुने हुँदाखेरि जस्तो अम्बलको रूपमा धुम्रपानहरू जस्तो होइन, यो खानको लागि पनि राम्रै हो, अरू सांस्कृतिक हिसाबले जनजीवनमा प्रयोग गर्नको लागि नभइन हुने, अब बिक्री गरेर पनि तपाईँको साह्रै धेरै पैसा आउने, जस्तो 1 बिघामा 900 बोट रोपिन्छ, 9x9 दूरीमा रोप्दा 900 बोट जान्छ, राम्रो फल्यो भने राम्रो जातको भयो भने 20 केजी पनि फल्छ एउटा बोटमा काँचो, 15 राख्यो एभरेजमा भने 13-13.5 हजार टन हुन्छ, त्यसलाई चाहिँ अहिले हाम्रो 90 रुपियाँसम्म बिक्यो प्रति किलो काँचो, त्यति धेरै पनि नभनौँ, त्यो त अब अलिक पिक आवरमा त्यस्तो भाउ हुन्छ, कोही बेला कम हुन्छ, 60 रुपियाँ राख्दाखेरि पनि 8,10,000 आम्दानी हुन्छ, कति पैसा हो 1 बिघाको धानबाट चाहिँ 1,00,000 आउला, त्यसो भए 8,00,000 आयो, अनि त्यहाँ मेहनत गरेछ भने बिचमा केरा हुन्छ तेजपात हुन्छ हरेक बोटमा चाहिँ तपाईँको यो मरिच हुन्छ, मरिच हाम्रो ठाउँमा झापामा एउटा सुपारीको बोटमा लगाएको मरिच 5 केजी पल्याएको छ, त्यसको सरदर दाम 1,000 छ, 5,000 भयो, अनि उता के अरे 15 किलो फल्यो 60 रुपियाँले भयो भनेदेखि 1,000-1,100 त्यो पनि भयो, गर्दाखेरि त 6-7 हजार एउटा बोटमा हुने भयो, 900 बोट हुन्छन् अनि त्यसको डिस्टेन्सको बिचमा चाहिँ तपाईँको केरा तेजपात पनि हुन्छ, 9x9 फुट हुन्छ, त्यसको बिचमा चाहिँ नि राम्रोसँग ध्यान दिएर गऱ्यो भने अदुवा यो हर्दी को खेती पनि हुन्छ, फुलको खेती पनि हुन्छ, त्यो बिचको खाली ठाउँको घाँस खुवाएर पशुपालन पनि हुन्छ, दुध खान पनि पाइन्छ, हरेक हिसाबले राम्रो छ।
8: तर 2-3 तले बाली पनि गर्न सक्यो, 2045 सालदेखि निरन्तर रूपमा व्यावसायिक रूपमै आउनु भएको छ,
9: व्यावसायिक रूपमै आएको छु म।
8: अरे मैले यहाँनिर चाहिँ प्रसङ्ग छाप्न खोजेको चाहिँ वास्तवमा चाहिँ सुपारीको जागरणको अवस्था उत्पादनको अवस्था र हामी अहिले कुन अवस्थामा छौँ, सुपारीको चाहिँ व्यावसायिक मिसन हेर्दै गर्दा चाहिँ कुन अवस्थामा छौँ, यहाँले करिब 40 वर्षदेखि हेरिराख्नु भएको छ कि नजिकबाट?
9: हजुर, यस्तो भयो, सुरुमा चाहिँ 38-39 सालतिर कृषि विकास ब्याङ्कको एउटा काम गर्ने शाखा थियो साना किसान विकास आयोजना भन्ने, त्यसले हाम्रो क्षेत्रमा काम गर्दाखेरि हामीलाई तरकारी के अरे फलफुल खेती धान खेती पशुपालन सामान्य लेखा राख्ने यस्तो 1-2 दिनका चाहिँ 2-4 विषयका तालिम दियो, अनि त्यसमा फलफुल खेतीपट्टि म अलि आकर्षित भएँ, अनि रोप्नु त भनेर नर्सरी राखेर जानी नजानी त्यो निश्चित ठाउँमा रोपेकै 45 साल, त्योभन्दा अगाडि मैले नर्सरीको यताउता पनि गरेँ, त्यो पनि भयो, अब त्यो रोपेपछि केही अन्धधुन्ध केही थाहा थिएन हामीलाई के मल चाहिने कुन के सूक्ष्म खाद्य तत्त्वहरू चाहिने थाहा थिएन, त्यति बेला चाहिँ खासै व्यापार पनि थिएन, तर व्यापार चल्छ हुन्छ भने एउटा लाइन एजेन्सीले कार्यालयले भनेपछि हुन्छ होला भन्ने भरमा गरियो, पछि फल्न थालेपछि त मैले मात्रै रोपिनँ अरूले पनि रोपे, अब पहिला चाहिँ नि सौन्दर्यको रूपमा भयो आवश्यकताको रूपमा इन्डियाबाट आउँदाखेरि खाने बानी भएको मान्छेले बिउ लिएर आउनुभयो रोप्नुको बिरुवा भयो बोट भयो फल्यो, अनि बिस्तारै बढ्दै गएपछि व्यापार चल्ने भयो। लु यो त सजिलो पर्छ, राम्रो पर्छ, रोप्नु पर्ने रहेछ। फलनाले रोप्यो, फलनाले रोप्यो, म पनि रोप्छु, यसरी गरेर रोपेपछि अहिले रोपन चाहिँ 30-32 सालदेखि चाहिँ व्यापक बढेर गयो। अब अहिले 80-82 भयो नि। अब त झापा जिल्लामा सुपारी नभएको घर त चाहिँ भाडामा बस्नेकोमा मात्रै छैन, प्रत्येक घरमा छ। सजिलो नि, ठ्याक्क एकपल्ट रोपिदिएपछि रोपेकै साल मर्यो भने मर्यो, नभए रोगको महामारी पनि खास छैन। अब त्यो फुल चुसेर त्यो भर्खर फुलेकै बेलामा चुसेर बिगार्ने रोग पनि छ, तर त्यो कम कम छ। अर्को ज्ञानो डरमा भन्ने चाहिँ त्यो मर्दै मर्दै तलबाट पात मर्दै मर्दै मर्दै गएर माथि मर्दै मरिसकेपछि सबै पात छ, अनि त्यो डन्ठी जस्तो हुने बोट त्यो पनि छ तर कम्ती छ। अनि नयाँ ठाउँमा त 10-12 वर्ष 15 वर्षसम्म त त्यसले मल पाइरहँदो रहेछ, मजाले फल्छ। अनि छोराछोरी सबै कि चाहिँ अस्ट्रेलिया, अमेरिका, क्यानाडा गए, के अलि ठुला छन् भने साउदीतिर गए, जनश्रम पनि छैन, अब बुढो पनि भइयो, अब पानीको मात्रा पनि घट्दैछ, अब धानको दाम पनि कम्ती छ, इन्डियाबाट सस्तो मस्तो कुहिएको चामल आइहाल्छ, त्यो भएपछि अब बरु यही सुपारी रोपिदिउँ, यो तेजपातै रोपिदिउँ, चियै रोपिदिउँ भन्नेतिर गयो मानिसको भावना। त्यसले गर्दा त्यो चियामा पनि रोप्न हुर्काउन गाह्रो, 10-15 दिनभित्रमा टिप्नुपर्छ झरी बादल। अब उद्योग र के अरे लेबरको चाहिँ झगडा छ, होइन पुगेन पोसाएन भन्छ लेबरले, वास्तवमा उसको जनजीवन पनि चलेको छैन। अब यता पतिवालाको पनि भाउ फ्याक्ट्रीवालाले तोक्छ, उसलाई पनि पुगेको छैन, अनि पुगेको छैन भन्छ यतिमा टिपो भन्छ, टिप्नु हुन भन्छ, त्यो झगडा एउटा मानसिक झगडा सधैँ भइरहने
8: जस्तो लाग्छ।
9: हजुर त्यो छ, अब त्यो सब सुपारीमा हुँदैन। मेहनत गर्ने हो भने सालमा 2 चोटि मल हाल्नु राम्रो मानिन्छ, चैत वैशाख र असोज कार्तिकमा। नगर्ने हो भने पनि 10-15 वर्ष चाहिँ जे जति त्यसै खर्च।
8: अहिले मजाले पहिलो चरणमा चाहिँ स्याहार गर्नु पर्यो, पछाडि चाहिँ हुर्के पछाडि अथवा बोट
9: भइसकेपछि स्याहार चाहिँ वास्तवमा चाहिँ वैज्ञानिक हिसाबले चाहिँ सधैँ गर्नु पर्यो, होइन। तर के भयो भने नगरे पनि त्यो चिया जस्तो टिप्ने झगडा पनि परेन, झरी बादलमा टिप्नु पनि परेन, जे छ फुल्दैछ फल्दैछ बसिरहन्छ, पछि चाहिँ बिक्री हुने बेला भएपछि खास गरी पुस माघतिरदेखि व्यापार चल्छ। त्यो बेलामा किन्ने मान्छे स्थानीय प्रशोधनकर्ता व्यापारीहरू, स्थानीय मान्छे नै हुनुहुन्छ, उहाँहरूले चाहिँ किसानसँग किन्ने अनि कलेक्सन गरेर त्यसलाई प्रशोधन गर्ने, गाउँठाउँकै चिनेकै मान्छे आउनुहुन्छ, अनि त्यो तपाईँको सुपारी बेच्ने हो भने म किन्न आएको भन्नुहुन्छ, अनि कति दाम
8: मूल्य
9: यस्तो छ, मूल्य चाहिँ अपडाउन भइरहँदो रहेछ, अहिले चाहिँ राम्रै छ, अहिले राम्रो राम्रो भाउमा, अहिले केजीको हिसाब चलेको छैन, पछि झारेपछि केजीको हिसाब चल्छ, अहिले चाहिँ बगान हुन्डी मुन्डी मेरो कति छ भन्ने हो, ठेकामा यति 1,000-1,00,000 भन्ने हुन्छ। अनि घरमा किन्न आउने स्थानीय प्रशोधनकर्ता व्यापारीसँग घरमा बसेर चिया खाएर गफ गरेर दाम के अरे मिलाएर पैसा लिइन्छ, त्यति सजिलो। धान जस्तो काट्नु, भेला गर्नु, दाई गर्नु परेन। अब यसमा सुपारीमा आफूले गर्यो भने त्यो भेल्यु एड आफ्नै हुने हो, तर नगर्दा पनि अर्काले लानुहुन्छ, अप्ठ्यारो छैन, सजिलो छ र धेरैभन्दा धेरै आम्दानी दिने, धेरै आइटम हुने, अनि जस्तो धानलाई जस्तो पानी नचाहिने, पानी त चाहिने तर धानलाई जस्तो नचाहिने, परेको पानीले बर्खामा हुने, हिउँदमा चाहिँ 15 दिनमा सिँचाइ गर्न सक्दा हुने, तर धान मकै कोदोको तुलनामा साह्रै सजिलो र साह्रै धेरै आम्दानी हुने। मैले अघि भने 900 बोट जान्छ, अब एउटा कति किलो सरदर फल्छ त्यस हिसाबले चाहिँ नि सजिलै 7-8 लाख रुपियाँ चाहिँ आउँछ
8: एक बिघामा
9: त्यति आउँछ।
8: अनि
9: लगानी खास हुँदैन, जस्तो 60-70 रुपियाँ गोटाको बिरुवा सम्झ्यो, बिरुवाको प्रचलित मूल्य त्यही छ। अब खाल्डो खन्न 2x2 खाल्डो खनेर रोप्नु भनिन्छ, त्यसको लागि चाहिँ 70-80 रुपियाँमा एउटा खाल्डो खनिन्छ लेबर, होइन, अनि त्यस हिसाबले गर्दा खासै पैसा लागेन।
8: खासै फल्ने बेलासम्म 500 रेन्जमा चाहिँ लगानी,
9: त्यस्तै भनौँ। अब फेरि के छ भने सानोमा त्यति याद पनि गरिँदैन, सानै हुँदाखेरि 1-1.5 वर्ष याद गरौँ, गोड मेल गरौँ, झारपातबाट जोगायो, अलिक ठुलो भएपछि सही सही आफै बढ्छ, साह्रै राम्रो हरियो,
8: होइन,
9: फल्न चाहिँ 6 वर्ष लाग्छ,
8: 10-12 वर्ष
9: 8-9 वर्षदेखि मजाले फल्न थाल्छ। छ वर्षको चाहिँ कति चाहिँ फुल्छ फेरि त्यतिकै त्यो झर्छ।
8: अलिकति बढी व्यक्तिगत केही संस्थागतका कुराहरू केही सुपारीका चाहिँ अलिकति यो टेक्निकल कुराहरूमा बढी केन्द्रित हुन खोजेको छु।
9: हजुर हुन्छ।
8: जस्तो करिब करिब 90-95 वर्षको इतिहास सुपारीको छ
9: र
8: अहिले हामीले भन्दै गर्दा ठ्याक्कै यहाँ जोडिनुभयो लगभग 40-45 सालतिरको समयमै यो व्यवसायीकरणको रूप चाहिँ त्यही समयमै लिएको देखियो।
9: 30-32 सालदेखि लियो
8: 30-32 मा पनि बिक्री भएको अवस्था
9: थियो होइन 30-32 रुपियाँ बेच्दा 35-36-37-38 लागेको राम्रो फलेर राम्रो उत्पादन हुनलाई अनि 30-32 रोप्यो भने 40 आसपासदेखि व्यापार सुरु भयो। धेरै भएपछि भारी पुगेपछि हुँदो रहेछ। जस्तो अहिले तेजपात बिकेन भनेर काटेँ साथीभाइहरूले अनि मैले काट्नु हुँदैन भने कहाँ सर अब यो खाँदै के कोही किन्न आउँदैन घाँस पनि खाँदैन भनेर भन्नुभयो। नगर्नुहोस् है राख्नुहोस् अलैँची 1,18,000 पुगेको अलैँची 20-22 आयो बढ्दैछ बढ्छ कोही बेला धानको पनि बढ्छ घट्छ सुपारीको पनि बढ्छ घट्छ तेजपातको पनि भारी पुगेन। फेरि के भइदियो भने तेजपातको चाहिँ काँचै लान दिन्थ्यो इन्डिया दिएन गभर्मेन्टले तय होइन हरियो पात गाडामा हालेर गोरु गाडा राँगा गाडामा लान्थ्यो नि त स्थानीय त्यो दिएन। के गर्नुपर्ने पात सुकाएर अनि स्थानीय व्यापारीले पारिको व्यापारीले मात्रै बेच्न पाउने गर्थ्यो। त्यसले पनि के अब कोरोना पनि आयो अनि अलिकति एउटा लहर हुँदो रहेछ रोप्ने यही बेलामा चाहिँ रोपेको बेला थियो नबिग्रा काटिहाल्नु साथीहरू अब अहिले पछुताउनुहुन्छ
8: त्यति हतार गर्न आवश्यक छैन
9: छैन
8: त्यो अवस्था त आएन है जस्तो उत्पादन भए पछाडि बिक्री भएन अथवा यसबाट रोपेर पछुताउनु पर्ने अवस्था कसैलाई
9: परेन परेन त्यो अपडाउन चाहिँ हुँदो रहेछ। एकपल्ट चाहिँ निकै नै कम भयो भाउ
8: कति साल थियो
9: यो चाहिँ 57-58 सालतिर 57-58 सालतिर चाहिँ अब कोही के नि आएर बिक्ने कि नबिक्ने भने जस्तो भएको थियो। त्यहाँदेखि चाहिँ त्यस्तो साह्रो हल्का अपडाउन चाहिँ हुन्छ तर साह्रै नपोसाउने के यति पैसाले के चल्छ के आयो भन्ने किसिमको छैन राम्रै छ।
8: अब यो बोट हुर्काउने बाटोमा त यहाँले भन्नुभयो
9: अगाडि सानोमा देख्दै गर्नु पर्यो आफै बढिहाल्छ त्यसमा अझ मल पानीको व्यवस्था भयो भने त हेर्दा हेर्दै कति छिटो हुन्छ। साथीभाइ कहाँ जाँदा सानो बिरुवा रोपेको 2-3 वर्ष पछाडि जाँदा ए हो के हो यो ठुलो सुपारी त ठुल्ठुलो भइसकेको छ भन्ने हुन्छ नि त्यस्तो राम्रो पर्छ नि
8: धेरै छिटो अहिले पछिल्लो समयमा त सुपारीका जुन पातबाट पनि विविध सामग्री
9: दुना टपर बनाउने छ त्यो पहिला चाहिँ म नै गएको थिएँ कोइम्बतुर यो मेन्युअल सिस्टमबाट बनाएको आसामको व्यापार मेलामा मैले देखेँ एउटा प्लास्टिकमा प्याक गरेको 4-5 किसिमको ल्याएर अनि नेपालको विभिन्न ठाउँमा व्यापार मेलामा लिएर गएर यस्तो हुन्छ भने अब यो सुपारीको वृद्धिको लागि विकासको लागि त गरियो नि त त्यसरी गरेर लग्यो अनि पछि चाहिँ कोइम्बतुरमा मेसिन पाउँछ भन्ने कुरा अब भाषाको पनि समस्या नगएको ठाउँ भनेर अनि पारिपट्टि एकजना अरूप घोष भन्ने बङ्गाली साथी हुनुहुन्छ जाउँ कोइम्बतुर भनेर अनि हुन्छ भनेर गयौँ। अब भाषा उहाँको सजिलो भयो उहाँले फेरि थापाको छोरी बिहे गरेको रहेछ बङ्गाली भए पनि उहाँ पनि राम्रो नेपाली बोल्ने दार्जिलिङ पढेको रहेछ नेपाली एरियामा अनि उहाँसँग गएर मजाले गएर घुमेर पत्ता लगाएर ल्यायो पहिला ल्याएर हामीले
8: यो कति सालको कुरा थियो
9: 66-67 सालतिर
8: 66-67
9: 12-15 भयो त्यस पछाडि अहिले चाहिँ राम्रो राम्रो विदेश गएको साथीहरूले ल्याएर अर्जुन धारामा सबभन्दा राम्रो 64 किसिमको बनाउने ग्लास चाहिँ बनेन त्यसलाई चाहिँ त्यो मोड्दाखेरि तल जानुपर्ने जाँदा च्यातिँदो रहेछ चम्चा पनि छ किसिम किसिमका चाहिँ खण्डे थालहरू बटुकाहरू सबै छ सबै 64 किसिमको आइटम छ उहाँको र त्यहाँ सबै त्यसको सेट बनाउँदा गिलास चाहिँ भएन ग्लास बाहेक सबै छ साना साना तरकारी खाने पनि छ यसो पूजाआजामा चाहिँ चलाउने पनि छ अलिक ठुला दाल खाने पनि छ तरकारी खाने पनि छ रेस्टुरेन्टमा यसो फ्राई गरेको चिजहरू खाने पनि छ अलिक ठुलै मजाको पूजाआजा गर्ने थाल पनि छ सबै छ।
8: मैले यो प्रसङ्ग जोड्नु भनेको चाहिँ हामी एकदमै सुपारीलाई यो चढाउने कुरासँग जोड्दै गर्दा या धार्मिक कुरामा जोड्दै गर्दा पनि हाम्रो संस्कृतिसँग जोड्दै गर्दा पनि यसको खेर नजाने पात पात पनि खेर गएन भन्न खोजे यहाँ सधैँ यहाँ नै रोजगारसँग जोड्न सकियो भनेर पनि यो जोड्नु खोजे
9: हो
8: यो पनि यसको माहौल बढ्या छ है अहिले
9: बढ्या छ पात 4 रुपियाँसम्म बिग्छ एउटा पात 6-7 5-6 पात खस्छ एउटा बोटबाट त्यसबाट पनि पैसा आयो सबै जोड्दाखेरि थुप्रै हुन्छ नि त अब मान्छेको चाहिँ तपाईँको 600-700 बोट नभएको त किसानहरू छैन अनि 600-700 गुना 6-7 अनि गुना 4 गरेर पैसा त अलिकति आयो नि त तर जम्मा चाहिँ गर्नु पर्यो पात जम्मा गरेर त्यो ढुसी पर्नु हुँदैन, त्यो ढुसी पर्यो भने कालो त्यो के अरे छिर्का छिर्का देखिन्छ, त्यो त राम्रो मानिँदैन। ढुसी पर्न
8: नदिकन
9: अहिले यसो भएको छ, युरोप अमेरिकातिर पनि गइरहेको छ, त्यो बाहिर बस्ने साथीहरूले धेरै अघि 64 आइटमको भने नि, उहाँ चाहिँ बाहिर बसेको साथी, उहाँले अमेरिका पठाउनुहुन्छ, जर्मन पठाउनुहुन्छ। अब अहिले चाहिँ नि अर्ग्यानिकको कुरा छ, अनि के अरे प्राकृतिक चिजको कुरा छ, त्यो त खायो र यसो फ्याँक्दियो त्यही सर्ट छ, केही भएन। अब प्लास्टिकहरूको त त्यसले प्रदूषण गर्ने भयो भन्ने छ, अनि नयाँ पनि भयो। अब मूल्य अन्तर के अरे पैसाको के अरे यो विनिमय अन्तरले पनि युरोपियन अमेरिकनहरूको त कति पैसा गर, हाम्रो त 10-20 रुपियाँ पाइहालिन्छ। अब व्यापार गर्दै बढ्दै बिचमा नाफा खाँदै जाँदा पनि 40 रुपियाँ पर्ला, त 40 रुपियाँ नेपालीको लागि त स्टर्लिङ पाउन्ड अमेरिकन डलर त कति पनि होइन। त्यस हिसाबले एकदम गर्न सक्नु पर्यो, हामी अल्छे भयौँ क्या, कस्तो भने बाबुले दिएको जग्गा छ, खानु पुगिरहेछ, यताउता गरिरहेछ भन्ने हो। त्यो जम्मै पात भेला गरेर गर्ने भने अहिले 25 ठाउँ हाम्रो उद्योग चल्न सक्छ, कोसी दुईटा मात्रै छ, अझै 22-23 उद्योग राख्ने, बिकेका छन् उता हेरौँ न झापामा।
8: अब जस्तो खेती प्रविधिमा चाहिँ त्यस्तो धेरै नयाँ प्रविधिका कुराहरू चाहिँ यसमा आवश्यक छैन होला सायद,
9: होइन पर्छ, यसको दूरी मिलाएर रोप्ने, अनि एनपीके नाइट्रोजन फस्फोरस पोटास गोबर मल हाल्ने, मल्चिङ गर्ने, 17-18 किसिमको चाहिँ न्युट्रिएन्ट भन्छ नि, क्याल्सियम बोरन जस्ता चिजहरू चाहिँ त्यसलाई चाहिने, जस्तो के अरे यो दाना फुट्छ त्यसको लागि बोरन हाल्नु पर्यो, त्यस्तो पनि छ, त्यो सबै हेर्नुपर्ने, त्यसको लागि चाहिँ दक्ष कृषि प्राविधिक चाहिन्छ, हाम्रो नेपालमा छैन। अनि एकजना नेपाली भारतीय यो सिपिसिआरआईको एक ठाउँको चिफ भएर सब अल इन्डिया सबै 5 छ, 5 त्यो सिपिसिआरआई सेन्टरमा काम गरेर रिटायर हुनुभएको डाक्टर शरण कुमार रिजाल हुनुहुन्छ, उहाँले किताबै लेखिदिनु भएको छ, हामीसँग सम्पर्क भयो, उहाँले 1600-1700 मान्छेलाई तालिम दिनुभयो, सुपारी रोपन संरक्षण र प्रवर्धन भन्ने 3 उहाँको तालिम कार्यक्रम छ, प्र्याक्टिकल पनि गर्ने गरेको, थुप्रै मान्छे यहाँ उदयपुरसम्म तालिम गराउनु भएको छ। उहाँसँग हाम्रो सम्पर्क भयो संस्थागत हिसाबले, हामीले चाहिँ 4 झापा मोरङ इलाम सुनसरीको एउटा टिम गएका थियौँ, त्यो मोहितनगर भन्ने अनुसन्धान केन्द्रमा जलपाइगुडीमा, यहाँ सिलगढीबाट नजिकै हो, अनि त्यहाँ चिनाजानी भएपछि हामीले चाहिँ तपाईँले नेपालमा चाहिँ तालिम गराइदिनुपर्छ भनेर भन्दाखेरि ठिकै छ, मेरो पितृभूमि हो, म गर्छु भन्नुभयो, अनि दुई दिन छुट्टी पारेर जस्तो इन्डियामा आइतबार छुट्टी हुन्छ कि शुक्रबार शनिबार आइतबार कि चाहिँ आइतबार सोमबार मङ्गलबार गरेर उहाँले यहाँ उदयपुरसम्म आएर पनि तालिम गराइदिनु भयो, त्यो भएपछि अलिकति आइडिया भयो हामीलाई सेयर गर्नुपर्ने रहेछ भने, नभए पहिला चाहिँ के थियो भने रोपिदियो फलेकै चाहिँ अलिअलि फलेको छ, यति नै फल्ने हो कि कम फल्यो कि भन्ने पनि थाहा भएन, त्यस्तो हो, सिँचाइको पनि व्यवस्था चाहिने रहेछ, मल पनि चाहिने रहेछ, त्यो अरू पनि अन्तर्वालीहरू पनि धेरै हुने रहेछ, के अरे बहु उपयोगी रहेछ क्या सुपारी, त्यस्तो छ, रोग पनि कम लाग्ने, रोग त छन् 2000 किसिमका लाग्ने तर कम लाग्ने, त्यसो हुँदाखेरि राम्रो छ। तर अब हाम्रो समस्या चाहिँ के छ भने उत्पादन छ, यो सूचीकृत छैन, कृषि उत्पादनमा सुपारी उत्पादन हुन्छ भने नेपाल सरकारको के अरे सूचीकृत छैन, तथ्याङ्क चाहिँ 4100 कति हेक्टरमा हुन्छ, 14600 कति मेट्रिक टन उत्पादन हुन्छ भनेर कृषि तथ्याङ्क चाहिँ छ, बाली चाहिँ सूचीकृत छैन, त्यो नभएको कारणले हाम्रो ठाउँमा हात्तीले पनि तोडफोड गर्छ, झापामा हात्तीले बोट भाँचिदियो भने राहतको लागि चाहिँ सुपारीको काउन्ट हुँदैन, तपाईँको सूचीकृतै छैन भन्छ वनको मान्छे, त्यसको लागि चाहिँ डाक्टर अब्दुल खान भएको यो उद्योग वाणिज्य के समिति छ संसदीय समिति, उहाँले झापामा गएर हेरेर एक दिन अन्तर्क्रिया गरेर पछि धेरै दिन लगाएर यहाँ आएर संसदीय समितिबाट निर्णय गरिदिनु भएको छ, राम्रो सुपारी जोन बनाउनु, मलको व्यवस्था गरिदिनु, ऋणको व्यवस्था गर्नु, अनि अनुदानको व्यवस्था गर्नु, कृषिमा सूचीकृत गर्नु भनेर राम्रो दिनुभएको छ, 1 हुन आँट्यो त्यो प्रतिवेदन नेपाल सरकारलाई दिएको अहिलेसम्म भएको छैन, होइन त्यो चाहिँ सुपर जोन होइन जोन मात्रै त्यो चाहिँ छँदैछ,
8: कतिको प्रभावकारी भयो त्यो कार्यक्रम,
9: होइन कार्यक्रम प्रभावकारी नै भयो तर बजेटै छैन, अनि साझेदारीमा छ, अनि हाम्रो बानी चाहिँ के भइरहेछ भने क्षमता पनि छैन, एक अर्को कुरा फ्रीको बानी भएको छ, फ्रीमा पनि दिनुपर्छ त भन्ने, अनि साझेदारीमा ल्यायो चलाउनु पर्छ नि, ल्याएको औजार मेसिन औजारहरू त साधनहरू त चलाउनु पर्यो, चलाउनु पनि अल्छी लाग्छ। ब्याङ्कमा बरु धितो जमाना त राख्यो, पैसा ल्याए खाए चल्दै जान्छ भइगयो भने जस्तो यस्तो भएर पनि भएन त। पैसा पनि एकदम कम, 20-22 लाख जान्छ झापा जिल्लाको लागि। झापा जिल्लाको 788 हेक्टर चाहिँ उहाँहरूले हेर्ने बनाएको छ, 2600 कति हेक्टरमा खेती छ भनेको छ पुरानो तथ्याङ्कले। अब अहिले त 4500 हेक्टर जतिमा भइसक्यो। तथ्याङ्क लिउँ भनेर मन्त्रालयसँग लबिङ गरेको पनि धेरै हुँदैन भन्नुहुन्न, गर्दा पनि गर्नुहुन्न। अब 81 को मङ्सिरदेखि मैले कोशी प्रदेशमा लेखेर दिएर भेटेर भनेर फोन गरेर लबिङ गरेको, अस्ति कोशीको बजेट बनाउने बेलामा पनि हुँदैछ हुँदैछ हुन्छ तपाईँको भयो भन्नुभएको, अहिले सर्कुलरमा गयो होला भनेर कृषि ज्ञान केन्द्रमा समन्वय गर्दा छैन, त्यस्तो छ। अब त्यो उत्पादन बढेको छ त्यसको पनि त हिसाब त राख्नु पर्यो नि त, कति छ हामीसँग भन्ने त हिसाब चाहियो, त्यो पनि भएको छैन। सुपर जोन पनि भएन, सुपर जोन त 1000 हेक्टर भएपछि एउटा सुपर जोन हुने हो, 4000 भन्दा बेसी त झापामै भइसकेको छ, 4 वटा सुपर जोन हुने भए, त्यो गरेर चाहिँ किसानलाई उत्साहित गरेर बिउ मलको व्यवस्था गरेर सिँचाइको व्यवस्था गरेर गर्ने हो भने त उत्पादन बढ्छ नि त। तपाईँको भारतमा मात्रै गइरहेछ अहिले, हाम्रो मैले अघि भने डाक्टर रिजाल उहाँले अस्ति भन्नुहुन्थ्यो तपाईँको पाकिस्तानमा पनि डिमान्ड छ, तपाईँहरू लबिङ गर्नुहोस् पाकिस्तान पनि जान्छ तपाईँहरूको सुपारी भन्दै हुनुहुन्छ। होइन अब ठुलो जनसङ्ख्या छ उत्पादन कम छ भने त जान्छ नि त, त्यसले विदेशी मुद्रा आउने किसान पनि धनी हुने देशको रेकर्ड पनि धनी हुने हो, तर मिलेन। अब अहिले निर्यात बन्द भएको छ, यो सुशासन समितिले चाहिँ नि DNA परीक्षण गरेर मात्रै निर्यात गर्नु भनेर सर्कुलर गरिदियो, 3 वर्ष भयो अस्ति साउनमा, अहिलेसम्म निर्णय भएको छैन। अब सुशासन समितिमा हामीले लेख्ने भन्ने भेट्ने दिने सबै गऱ्यौँ, हुँदैन भन्नुहुन्न निर्णय गर्नुहुन्न, त्यस्तो समस्या छ। तिनै समस्या भनौँ न, जस्तो कार्यक्रमले खास प्राथमिकता पाएन, सूचीकृत भएन, सूचीकृत नहुँदा मैले भने त्यो क्षतिको के अरे राहत पनि नपाइने रहेछ, अनि सूचीकृत नभएको बालीको व्यापार पनि शङ्कास्पद भयो। अनि हामीले चाहिँ के भनेको छ भने यहाँ उत्पादन छ, यहाँको सुपारी जन्य उद्योगलाई चाहिने 50% चाहिँ हाम्रो उत्पादन उहाँहरूले लिनुपर्छ, अनि अरू 50% ल्याउनुहुन्छ भने ठिकै छ भनेर भन्दा त्यो पनि मानेको छैन सरकारले। अनि निर्यात बन्द भएको छ, त्यता खोल्नेपट्टि ध्यान छैन, आयात चाहिँ अस्ति खुला गरेको छ 25,000 मेट्रिक टन, त्यस्तो अचम्म नि। अब तपाईँ हामीले त आफ्नो चाहिँ बेच्ने कुरा गर्ने हो नि त, किन्ने कुरा त सेकेन्डरी कुरा हो नि, तर किन्ने चाहिँ अस्ति निर्णय भइगयो, बेच्ने चाहिँ बन्द छ, यस्तो समस्या छ।
8: अब अलिक संगठनात्मक कुराकानी गर्न चाहन्छु, सुपारी उत्पादक संघ नेपालको आफै अहिले अध्यक्ष हुनुहुन्छ, विशेष गरी सुपारी उत्पादनमा लाग्नेहरूको एउटा सामूहिक संगठन हो, यसले अहिले के गर्दैछ नि पछिल्लो समयमा?
9: यसले अहिले भर्खरै बनेको संगठन हो, सदस्यता वितरण सम्मेलन अनि सरकारमा ती समस्याहरू राख्ने
8: संगठन चाहिँदो रहेछ है,
9: सङ्घीय शक्ति कलयुगे भनेको रहेछ क्या, नीति कलियुगमा सङ्घ संगठन चाहिन्छ भनेको रहेछ। अब त्यसै हुँदाखेरि नबोलिने को बोल्ने कहाँ के भन्दा होइन, एउटा बनाउन हाम्रो चाहिँ भेटघाट गर्ने बनाऊ, एउटा समिति बनाऊ भनेर समिति बनाएपछि अनि समिति बनाएर जिल्लाको बनाऊ, जिल्लाको बनाएर अर्को बनाऊ भने अटोमेटिक आउँदो रहेछ क्या, समयको कुराहरू चाहिँ
8: त्यसरी
9: आवश्यकतै रहेछ। जे सबैमा हेर्नु न, व्यापारीको संगठन छ, शिक्षकको छ, कर्मचारीको छ, अब राजनीतिक पार्टी पनि त संगठनै हो नि त, होइन संगठन आवश्यक।
5: हवस्
8: नमस्कार। हजुर, हामीले हाम्रो अतिथिलाई विदा गरिसकेका छौँ। आज हामीसँग नीलकण्ठ तिवारी सुपारी उत्पादक किसान संघ नेपालका अध्यक्ष, त्यसरी नेपाल सुपारी खेती विकास संस्थाका समेत उपाध्यक्ष हुनुहुन्थ्यो। हामीले सुपारीको सम्भाव्यता र विशेष गरी केही टेक्निकल इररहरू सरकारले गर्नुपर्ने भूमिका लगायतमा चाहिँ युवाहरूको जागरणका कुराहरूमा पनि केन्द्रित हुँदै थियौँ। कुराकानीमा जुट्नुभएको उहाँलाई फेरि पनि आभार भन्न चाहन्छु भन्दै आजको श्रृङ्खलाको समय सकिसकेको छ। यहाँहरूका कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू रहे भने हामी सम्बन्धित विज्ञसम्म पुर्याइदिने अथवा यसरी नै छलफल गर्ने काममा प्रतिबद्ध भएर नै लाग्ने गरेका छौँ भन्दै असीम सापड़ेहरूको माझबाट विदा हुन्छु। यहाँहरूका कुनै पनि गुनासाहरू रहे भने चाहिँ 98510-97192 टेलिफोन एसएमएस अथवा वाट्सएप भाइबर पनि गर्न सक्नुहुन्छ भन्दै असीम सापड़ेहरूको माझबाट विदा हुने अनुमति माग्छु। स्वदेशमा रहौं, कृषि कर्म गरौं, नमस्कार।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिए

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।
3: हजुरको रेडियो

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310 98-51-40-41-98 र 98-41-25-59-57।
3: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई सम्समे नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू स्थानीय केसी रामहरि भण्डारी, बीमा अनुरागी लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: सानु केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो साडी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।
2: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904668 9896992998।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।
4: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना:
7: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
3: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
4: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
0: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
0: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
0: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
0: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
2: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि, त्यहाँ त
0: .com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
2: के गर्नु, सबै गाउँका छिटाहरू

0: छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
1: रंजित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864147788।
0: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।
4: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
5: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
4: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513-45701 र 9513-45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
5: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43-98, 0485-43-98।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी,
1: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।
2: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
6: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
6: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
6: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
6: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो।

0: आउनुहोस्। आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
3: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
4: 98407793। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।

0: नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्जको साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा बस्दै छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। काठमाडौँ आइपुगे भारतीय सेना प्रमुख धीरज सेठ, प्रधानमन्त्री बालेनसँग भेट्ने, राज्यसभा सभापति रवि लामिछाने चीन भ्रमणको मिति परिवर्तन, सेप्टेम्बर 2 साता हुने। उज्यालो नेपाल पार्टी संगठन विस्तारमा रामेछाप भालुखोपमा प्रथम गाउँ भेला सम्पन्न, दोरम्बामा 23 शहीद स्मृति दिवस मनाइयो, शहीद स्मृति पार्कको पनि उद्घाटन। र इण्डोनेशियामा भूकम्पमा परि मृत्यु हुनेको संख्या 51 पुग्यो, 5,000 विस्थापित।
1: ए केटा, लेइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है केही।
2: किनेर बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि मूर्ति बनाउनेको छोरा मस्तक तपाईँ छुट्टैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 9896692998।
3: हजुरको रेडियो 102.1 मेगा।
0: अब पूरा समाचार। भारतीय प्रधान सेनापति जनरल धीरज सेठ काठमाडौँ आइपुग्नु भएको छ। भारतीय सेनाका प्रमुख जनरल सेठ 4 दिने नेपाल भ्रमणको क्रममा आज अपरान्ह एयर इण्डियाको विमान मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनु भएको छ। प्रधान सेनापति अशोकराज सिगदेलको औपचारिक निमन्त्रणामा नेपाल आउनुभएका सेठ भ्रमणको क्रममा उच्चस्तरीय भेटघाट तथा विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ। उहाँको भ्रमणको क्रममा नेपाल र भारतबीचको सैन्य सम्बन्ध तथा आपसी सहकार्यको विषयमा समेत छलफल हुने बताइएको छ। प्रधान सेनापति सेठले रक्षा मन्त्रीको समेत जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्दै हुनुहुन्छ। उहाँले प्रधान सेनापति अशोकराज सिगदेलसँग पनि भेट गर्नुहुनेछ। गत जून 30 भारतको प्रधान सेनापतिको पद सम्हालेका सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदैछ। भोलि शीतल निवासमा भोलि शीतल निवासमा नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम तय भएको नेपाली सेनाका प्रवक्ता सहायकरथी राजाराम बस्नेतले जानकारी दिनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सेटलाई मानार्थ महारथीको दर्जा निचिन्ह प्रदान गर्नुहुनेछ। प्रधान सेनापति सेठ भोलि नै जंगी अड्डामा आयोजित औपचारिक कार्यक्रममा पनि सहभागी हुनुहुनेछ। भारतीय सेना प्रमुख सेठ बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको चीन भ्रमणको मिति परिवर्तन भएको छ। अगस्त दोस्रो साता चीन भ्रमणमा जाने तयारीमा रहेका सभापति लामिछानेको मिति परिवर्तन भएको छ। सभापति लामिछाने अब सेप्टेम्बर दोस्रो साता जानुहुने भएको छ। आन्तरिक तयारी लगायतका कारण भ्रमणको मिति सेप्टेम्बर दोस्रो सातालाई सारिएको बताइएको छ। भ्रमणको क्रममा सभापति लामिछाने तिब्बत स्थित मानसरोवर समेत पुग्ने कार्यक्रम तय भएको बताइएको छ। उहाँले भ्रमणको क्रममा चिनिया कम्युनिष्ट पार्टीका नेता र सरकारका उच्च कर्मचारीहरूसँग समेत भेटवार्ता गर्ने बताइएको छ भने तर चिनिया राष्ट्रपति सी जिनपिङसँग भने उहाँको भेट नहुने बताइएको छ। नेपाली कांग्रेसको देवा समूहले आयोजना गरेको राष्ट्रिय सम्मेलनको 14 महाधिवेशनबाट निर्वाचित शेरबहादुर देवा नेतृत्वको कार्य समितिले नै आउँदो 15 महाधिवेशन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ। कांग्रेस संस्थापन इतरपक्षले अस्ति शुक्रबार काठमाडौँमा शुरू गरेको भेला हिजो बन्द सत्रदेखि राष्ट्रिय सम्मेलनमा परिणत भएको छ। सम्मेलनमा पेश भएका पाँचवटै प्रतिवेदन पारित सहित पाँच बुधे निर्णय गर्दै आज भेला सम्पन्न भएको छ। सम्मेलनले बीपी कोइरालाको राष्ट्रियकता तथा मेलमिलापको नीतिलाई अनुसरण गर्दै देशको विद्यमान परिस्थितिमा लोकतन्त्रवादी शक्तिहरूसँग सम्वाद गरी राष्ट्रियता सुदृढ गर्ने निर्णय गरेको छ। यस्तै नेपालको धार्मिक सहिष्णुता र स्वतन्त्रताको रक्षा गर्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानको रूपमा अघि बढ़ाउने नागरिकको अपेक्षा र संवैधानिक व्यवस्था अनुसार सरकारवालाहरूसँग सम्वाद गरी आवश्यक संविधान संशोधन गर्ने र सम्मेलनको प्रस्ताव तथा सुझावहरूलाई परिमार्जन गरी अन्तिम रूप दिन केन्द्रीय सदस्य एन विशालको संयोजकत्वमा समिति गठन गर्ने निर्णय पनि भएको छ। समापन समारोहमा पूर्व सभापति देवाले अदालतमा विचाराधीन कांग्रेस विवाद सम्बन्धी मुद्दाबारे बोल्दै पञ्चायतकालदेखि नै न्यायालय निष्पक्ष रहेको र त्यही अनुसार निर्णय आउनेमा विश्वस्त रहेको बताउनु भएको छ। न्यायालयको निर्णय मान्ने भनी उहाँको भनाइ छ। सरकारले पहिरो प्रभावित जिल्लामा थप विपदको सम्भावना पहिचान गर्न प्रारम्भिक भूगर्भिक अध्ययन गर्ने भएको छ। मनसुन प्रतिकारी कमाण्ड पोस्टको आज बसेको बैठकले रोल्पाको थवाङ गाउँपालिका र सुनसरी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका, जाजरकोटको भेरी नगरपालिका र आसपासका क्षेत्रहरूमा प्रारम्भिक भौगोलिक भौगर्भिक अध्ययन गर्न प्राविधिक टोली खटाउने निर्णय गरेको छ। अध्ययन टोलीमा जल तथा मौसम विज्ञान विभागको समेत सहभागिता गराउने निर्णय भएको छ। लगातारको वर्षाको कारण पहाड़ी क्षेत्रमा जमिन गल्ने, पहिरो जाने तथा बस्ती थप जोखिममा पर्न सक्ने अवस्था देखिएपछि प्रभावित क्षेत्रको भौगोलिक अवस्था अध्ययन गर्न लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ बढ़ेको छ। सुनको भाउ आज तोलामा 3,600 रूपियाँले बढ़ेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ। भाउ बढ़ेर सुन आज तोलाको 3,05,200 रूपियाँ पुगेको छ। यसअघि कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुनको भाउ तोलाको 3,01,600 रूपियाँ रहेको थियो। त्यस्तै चाँदीको भाउ आज तोलामा 50 रूपियाँले बढ़ेको छ। चाँदी आज तोलाको 4,710 रूपियाँमा कारोबार भइरहेको छ। अस्ति शुक्रबार चाँदीको भाउ तोलाको 4,660 रूपियाँ थियो। उज्यालो नेपाल पार्टीले रामेछाप नगरपालिकामा प्रथम गाउँ भेला सम्पन्न गरेको छ। रामेछाप नगरपालिका साथ भालुखोप डाँडामा आज आयोजित भेलामा पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो। भेलामा पार्टीका केन्द्रीय सदस्य एवं जिल्लाध्यक्ष अञ्जन घिसिङ, केन्द्रीय सदस्य रामकृष्ण लामा, केन्द्रीय सदस्य खड्ग घिसिङ तथा बागमती प्रदेश सदस्य एवं संविधान सभा उम्मेद्वार दीप योन्जन लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, स्थानीय नेता तथा कार्यकर्ता, सरकारवाला र स्थानीयवासीहरूको सहभागिता रहेको थियो। आयोजकका अनुसार भेलामा करिब 100 जनाको सहभागिता थियो। भेलामा पार्टीको संगठन विस्तार, स्थानीय स्तरमा पार्टीको गतिविधि प्रभावकारी बनाउने तथा आगामी राजनैतिक गतिविधिको विषयमा छलफल भएको बताइएको छ। उज्यालो नेपाल पार्टीले पछिल्लो समय स्थानीय तहमा संगठन विस्तारलाई तीव्रता दिँदै विभिन्न जिल्लाहरूमा भेला तथा संगठन निर्माणको कार्यक्रम सञ्चालन गर्दै आएको छ। रामेछापको दोरम्बा सैलुङ गाउँपालिका दुई डाँडा कटेरीमा 23 दोरम्बा शहीद स्मृति दिवस मनाइएको छ। दिवसको अवसरमा निर्माण सम्पन्न भएको दोरम्बा शहीद स्मृति पार्क भवनको उद्घाटन गरिएको छ। डाँडा कटेरी स्थित शहीद स्मृति पार्कमा आज आयोजित कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं नेपाल सरकारका तत्कालीन गृहमन्त्री नारायण काजी श्रेष्ठ प्रकाश प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको हो। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज श्याम कुमार श्रेष्ठ, केन्द्रीय परिषद सदस्य अमर लामा, केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज सुनिता गौतम, युवराज चौलागाई, दोरम्बा सेलुङ गाउँपालिका दुईका वडाध्यक्ष मेजमानी हुन्जन र वडा नम्बर पाँचका वडाध्यक्ष गंगा बहादुर तामाङ लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, पत्रकार, स्थानीय बासिन्दा तथा नेपाली कम्युनिष्ट पार्टी रामेछापका नेता कार्यकर्ता सहित करिब 100 जनाको सहभागिता रहेको बताइएको छ। दोरम्बा क्षेत्रमा तत्कालीन माओवादी द्वन्द्वको क्रममा मारिएका शहीदहरूको सम्झनामा हरेक वर्ष शहीद स्मृति दिवस मनाउँदै आइएको छ। यस अवसरमा शहीदहरूको योगदानको स्मरण गर्दै शहीद स्मृति पार्कको पनि औपचारिक रूपमा उद्घाटन गरिएको छ। रामेछापमा कृत्य कागजात तयार गरी लघुवित्त वित्तीय संस्थाको 72 लाख रूपियाँ भन्दा बढ़ी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका 5 जना मध्ये 2 जना पूर्वपक्षको लागि कारागार चलन भएका छन्। खाँदेवी गाउँपालिका 7 गाल्वा स्थित सामुदायिक लघुवित्त वित्तीय संस्थाको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका अन्य 3 जना भने धरोटेमा रिहा भएका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कमल राउतका अनुसार संस्थाका तत्कालीन शाखा प्रमुख रमेश चंग शाहसहित 5 जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो। पक्राउ परेका मध्ये संस्थाका कनिष्ठ सहायक सरोज राई र बचतकर्ता सदस्य सुनिता घिसिङलाई रामेछाप जिल्ला अदालतले 2083 साउन 25 पूर्वपक्षको लागि कारागार चलन गर्न र अन्य 3 जनालाई धरोटीमा रिहा गर्न आदेश दिएको छ। प्रहरीका अनुसार संस्थामा कार्यरत कर्मचारीहरूले संस्थाको कर्जा कार्यविधि विपरीत 2075 सालमा खाँदेवी गाउँपालिकाको लमिन लामा सहित 41 जना व्यक्तिहरूलाई ऋण देखाएर कृत्य कागजात तयार गरेका थिए। उनीहरूले नक्कली ऋण कारोबार देखाउँदै संस्थाबाट 72,37,335 रूपियाँ कर्जा प्रवाह भएको विवरण तयार गरेर रकम हिनामिना गरेको आरोप छ। तपाईँ बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
11: रामेछाप नगरपालिकाको अनुरोध,
12: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
11: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
13: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
14: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
13: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
14: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
13: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
14: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
13: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाउँ र आत्मनिर्भर बनाऊ।
14: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
13: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
15: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार, छिर्थौलीको दुधौली नगर अस्पतालमा पूर्ण स्वचालित बायोमेट्रिक बायोकेमिस्ट्री एनालाइजर तथा क्लिया मेसिन सञ्चालनमा ल्याइएको छ। अत्याधुनिक प्रयोगशाला उपकरणको विधिवत उद्घाटन दुधौली नगरपालिकाका कार्यवाहक नगर प्रमुख चन्द्रकिशोर थारूले एक कार्यक्रमका बीच गर्नुभएसँगै सेवा विस्तार भएको छ। अस्पतालमा जडान गरिएको यो उपकरणले रगत तथा शरीरका विभिन्न जैविक नमूना सम्बन्धी परीक्षणलाई व्यवस्थित, छिटो र तुलनात्मक रूपमा विश्वसनीय बनाउन सहयोग पुग्ने बताइएको छ। जाजरकोटको भेरी नगरपालिका वडा नम्बर 2 चिसापानीमा पहिरो जाँदा बेपत्ता भएका थप एकजनाको शव भेटिएको छ। 70 वर्षीय भीमबहादुर कार्कीको शव घरभन्दा झण्डै 50 मिटर तल पहिरोमा पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। यससँगै पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 4 पुगेको छ। यसअघि पहिरोमा परेर घाइते भएका भेरी नगरपालिका 2 52 वर्षीय केदार कार्कीको उपचारको लागि नेपालगंज लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो। त्यस्तै पहिरोमा परेर बेपत्ता भएका 54 वर्षीय ओम सिंह खत्री र उनकी आमा रत्ती खत्रीको शव पनि पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ। यस्तै पहिरोको उच्च जोखिममा रहेका भेरी नगरपालिका 2 रिसाङ क्षेत्रका झण्डै 70 घर परिवारका 200 जना स्थानीयवासीहरूलाई सुरक्षित ठाउँमा सारिएको पनि प्रहरीले जानकारी दिएको छ। धनकुटामा यात्रुवाहक बस दुर्घटनामा परेको छ। त्यहाँको साँगुरीगढी गाउँपालिका 6-4 खोले गुलास्थित कोशी लोकमार्गमा बस दुर्घटना हुँदा 3 घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आइतबार बिहान धरानबाट 13 जाँदै गरेको K1505 नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको हो। दुर्घटनामा 13 छत्थर गाउँपालिका 1K11 वर्षीय नुमा लिम्बू, छत्थर गाउँपालिका 4 69 वर्षीय कविराज थापा र सोही स्थानकी 56 वर्षीय सुकुमाया लिम्बू घाइते भएका हुन्। घाइते 3 थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ। इण्डोनेसियामा शनिबार गएको शक्तिशाली भूकम्पमा परेर कम्तीमा 51 जनाको मृत्यु भएको छ। भूकम्पपछि करिब 5,000 मानिस विस्थापित भएका छन्। भूकम्पबाट सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक सिक्का र रेजेन्सीमा 3,300 भन्दा बढ़ी मानिस घरबाट विस्थापित भएका छन्। भूकम्पबाट कम्तीमा 157 घर पूर्ण रूपमा ध्वस्त भएको छ भने करिब 200 घरमा क्षति पुगेको छ। भूकम्पमा परेर 36 गम्भीर घाइते भएका छन् भने 77 जनालाई सामान्य चोट लागेको बताइएको छ। अन्त्यमा खेल समाचार, युवा महिला खेलाड़ीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको 19 वर्ष मुनिको गर्ल्स बास्केटबल लीग 2083 अन्तर्गत हिजो 4 खेल भएका छन्। टोखास्थित प्याराडाइस बास्केटबल कोर्टमा भएको प्रतियोगितामा आयोजक लेट्स गो बास्केटबल एकाडेमी, रिम रनर्स कृतिपुर एकाडेमी, आईएसए एकाडेमी विजयी भएका छन्। खेलमा लेट्स गो बास्केटबल एकाडेमीले बलर्स एकाडेमीलाई 56-42 अंकले पराजित गरेको छ। त्यस्तै रिम रनर्स एकाडेमीले एचयू एकाडेमीलाई 43-26 अंकले पराजित गरेको छ। कृतिपुर एकाडेमीले जोभियर एकाडेमीमाथि 63-33 अंकको जित निकालेको छ। यसैगरी आईएसए एकाडेमीले सगरमाथा एकाडेमीलाई 35-30 अंकले हराएको छ। लेट्स गो बास्केटबल एकाडेमीको आयोजनामा जारी प्रतियोगितामा 8 टोलीको सहभागिता रहेको छ। प्रतियोगिता डबल राउण्ड रोबिनको आधारमा हुनेछ। युवा महिला खेलाड़ीहरूलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्दै उनीहरूको क्षमता र प्रतिभा विकास गर्ने लक्ष्यको साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दिएको छ। यिनै समाचारसँगै हामी साँझ 6 हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि एकपटक। काठमाडौँ आइपुगे भारतीय सेना प्रमुख धीरज सेठ प्रधानमन्त्री बालिनसँग भेट्ने, राष्ट्रसभा सभापति रवि लामिछानेको चीन भ्रमणको मिति परिवर्तन, सेप्टेम्बर दोस्रो साता हुने, उज्यालो नेपाल पार्टी संगठन विस्तारमा रामेछाप भालुखोपमा प्रथम गाउँ भेला सम्पन्न, दोरम्बामा 23 औं शहीद स्मृति दिवस मनाइयो, शहीद स्मृति पार्कको पनि उद्घाटन, र इण्डोनेसियामा भूकम्पमा परि मृत्यु हुनेको संख्या 51 पुग्यो, 5000 विस्थापित। अवस्था हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: क्यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57।
2: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
1: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
1: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
1: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाइफ।
1: तपाईले त हुल्केकै गिरिराज चलाको ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0485402349, 0485405533 र 98540420349। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
4: डेंगी एडिस गाँतको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
5: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
7: सम्पर्क नम्बर 0845410043, 98630023422।

0: नमस्कार, रेडियो कार्यक्रममा हाम्रो गोकुल गंगाको चौथो अंकमा हार्दिक स्वागत छ। कार्यक्रमको साथमा छु म ईश्वर विश्वकर्मा। रामेछापको गोकुल गंगा गाउँपालिकाको सहकार्यमा झन्कार एफएम 97.5 मेगाहर्जले तयार पारेको यो कार्यक्रम प्रत्येक साताको आइतबार साँझ 6:30 देखि 7 बजेसम्म प्रसारण हुने गर्दछ। यो कार्यक्रम रेडियो झन्कारका साथै रेडियो इनर्जी, हजुरको रेडियो, रेडियो रामेछाप र रेडियो तिहदीबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। गोकुल गंगा गाउँपालिकामा भइरहेका विकास निर्माण, नयाँ योजना, असल अभ्यास र सार्वजनिक सेवा सुविधा बारे नागरिकलाई सुसूचित गराउँदै सुशासन र पारदर्शिता प्रवर्धन गर्ने मुख्य उद्देश्यका साथ हामी यो कार्यक्रम लिएर उपस्थित हुने गरेका छौं। श्रोता, आजको चौथो अंकमा हामीले गत हप्ता प्रस्तुत गरिएको गोकुल गंगा गाउँपालिका वडा नम्बर 5 का वडा अध्यक्ष दीपक कार्कीसँग गरिएको विशेष कुराकानीको बाँकी तथा अन्तिम अंश लिएर उपस्थित भएका छौं। आउनुहोस्, उहाँसँग वडाको भावी विकास योजना र सार्वजनिक सेवा प्रवाहका विषयमा गरिएको यो कुराकानी सुनौ। अर्को चाहिँ जस्तो अब सामुदायिक विद्यालयको चाहिँ शैक्षिक गुणस्तर सुधार्नका लागि धेरै जनप्रतिनिधिहरूले एकदमै अहम भूमिका निर्वाह गरिरहनु भएको अवस्था हो, होइन? तपाईँहरूको पनि त्यो भूमिका एकदमै चाहिँ बढेको अवस्था छ, तर सोचे जस्तो उपलब्धि हासिल हुन नसकिरहेको अवस्थामा तपाईँहरूको वडामा शैक्षिक गुणस्तर उच्च पार्नका लागि के कस्ता कार्यक्रमहरू सञ्चालन भइरहेका छन्? साँच्चीकै वडा शैक्षिक गुणस्तर सुधार गर्नका लागि लागि परिरहेको हो?
1: यस्तो शिक्षाको क्षेत्रमा हामी अब लाग्न त लागिरहेकै छौँ, होइन सर? पहिलो सरकार नै लागेकै छ, जनप्रतिनिधिहरू अब आफ्नो कार्यकालमा आफू रहेको ठाउँमा आफ्ना सामुदायिक विद्यालयहरू अब्बल बनाउनु पर्छ भन्ने मानसिकताका साथै लागिरहेको भएको छ र हामी पनि त्यसरी लागेका छौँ। हामीले धेरै कुराहरू सुधार गर्न खोजिरहेको, परीक्षा प्रणाली सुधार गर्न खोजिरहेका छौँ। त्यस पछाडि हामीले बीचमा चाहिँ अब कक्षा नै अर्को कक्षा एउटा कक्षा नै थपेर हामीले अब एउटा एक्स्ट्रा टिचर राखेर पनि हामीले काम गरिरहेका छौँ र पहिला भन्दा गुणस्तर चाहिँ अहिले अलि वृद्धि भएको छ भन्ने हामीले महसुस गरेका छौँ। त्यो हामीले रिजल्टमा हेर्ने हो, होइन सर? रिजल्टको पर्सेन्ट चाहिँ पहिलाको भन्दा हाम्रो रिजल्टको पर्सेन्ट बढ़िरहेको छ र जुन हिसाबले विद्यार्थीहरूको क्षमता हुन्छ त्यो क्षमता चाहिँ पहिलाको भन्दा अलिक बढ़ेको जस्तो हामीलाई लागेको छ र जुन हिसाबले हामीले भौतिक संरचनामा सुधारका लागि हामी लागिरहेका छौँ, शिक्षकहरूलाई तालिम, उहाँहरूलाई गोष्ठी गफको काममा हामी लागिरहेका छौँ, कसरी हाम्रो शैक्षिक स्तर चाहिँ अन्तका विद्यार्थीहरूसँग, निजी विद्यार्थीहरूसँग र अन्य जिल्लाका विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने खालका हाम्रा विद्यार्थीहरू कसरी उत्पादन गर्न सकिन्छ भन्ने उद्देश्य हामीले विभिन्न चरणमा विभिन्न खालका छलफलहरू चलाएका छौँ, शिक्षकहरूसँग बसेका छौँ, परीक्षा प्रणालीमा सुधार गरेका छौँ, परीक्षा प्रणालीलाई एकरूपता हामीले कायम गरेका छौँ, विभिन्न हिसाबले त्यसमा भौतिक संरचनाहरूमा हामीले सुधार गरेका छौँ, पहिला केही नभएका ठाउँहरू पनि एकदम राम्रो भौतिक संरचनाहरू निर्माण गरेका छौँ र भौतिक संरचना सँगसँगै विद्यार्थीहरूसँग इन्ट्रोडक्सन गरेका छौँ। त्यस पछाडि शिक्षकहरूलाई पनि अघि पनि भने हामीले विभिन्न खालका मन्डेश्वरीको तालिम गरेका छौँ, अरू प्रोत्साहनयुक्त र पुनर्ताजाको तालिम गरेका छौँ, बाहिरबाट टिचरहरू ल्याएर पनि हाम्रा शिक्षक तालिम गरेर हाम्रो अहिले जस्तो छ योभन्दा अर्को वर्ष अझ राम्रो, त्योभन्दा अर्को वर्ष अझ राम्रो, त्योभन्दा अर्को वर्ष अझ राम्रो हुने हिसाबले हामी अगाडि बढ़िरहेका छौँ र पहिलाको भन्दा केही सुधार आइरहेको छ र यो चाहिँ यसपालि लगानी गरेको लगानी चाहिँ अबको 10 वर्ष मात्रै प्रतिफल देखिने हुनाले थोरै मात्रामा प्रतिफल आइरहेको छ र भविष्यमा अहिले भन्दा अझ गुणस्तर शिक्षा हुन्छ भन्ने विश्वास छ र हामी जुन हिसाबले शिक्षामा लागिरहेका छौँ अब सबै चिज सबै कुरा यहाँ हामीले भन्ने ठ्याक्कै यो भन्ने चिज चाहिँ हुँदो रहेछ तर हामीले गरेका धेरै कामहरू ती कामहरूको लागि हामी प्रत्येक हप्ता हेड सरहरूसँग समन्वय गर्छौँ, हेड सरसँग बस्छौँ, त्यस पछाडि अरू सरहरूसँग कुरा गर्छौँ, त्यस पछाडि हाम्रा प्रत्येक मिटिङ बैठकहरूमा शिक्षाको बारेमा छलफल चल्छ, कसरी अगाडि बढाउन सकिन्छ, हामीले शैक्षिक क्षेत्रलाई अगाडि बढाउन सक्यौँ र प्रतिस्पर्धा गर्न सक्यौँ भने मात्रै हाम्रा गाउँबाट चाहिँ सर छिरेका हाम्रा ती जनताहरूलाई पनि शैक्षिक गुणस्तर चाहिँ हाम्रो एकदम प्रतिस्पर्धा गर्न लायक गुणस्तर शिक्षा चाहिँ बनाउन सक्यौँ भनेदेखि ती मान्छेहरूलाई पनि हामीले गाउँमा नै छिर्न सक्छौँ, गाउँमा नै फिर्ता गर्न सक्छौँ र गाउँबाट बाहिर जान सकेन भने हाम्रो गाउँमा धेरै मात्रामा जनताहरूको आर्थिक अवस्था चाहिँ गाउँमा नै राख्न सक्छौँ भन्ने उद्देश्यका साथ पनि हामीले त्यता लागेका छौँ र हामीले शिक्षाको क्षेत्रमा भौतिक संरचनादेखि लिएर गुणस्तरको क्षेत्रमा हामीले धेरै काम चाहिँ अगाडि बढाइरहेका छौँ सर।
0: अर्को चाहिँ जस्तो यो एक घर एक धारा अभियान पनि तपाईँहरूको निरन्तर रूपमा चाहिँ जारी नै छ, होइन? अहिलेसम्म चाहिँ तपाईँहरूको वडामा चाहिँ कतिवटा धारा निर्माण भयो होला र सबै टोलमा स्वच्छ खाने पानीको व्यवस्था चाहिँ भइसकेको छ कि छैन, अनि धारा जिल्लामा आउने पानीको गुणस्तर मापन गर्ने त्यो प्रक्रिया अथवा त्यो गरिएको छ कि छैन, के छ सर?
1: एक घर एक धारा पहिलो चरणमा एका दुई बाहेक त हाम्रो सम्पूर्णमा एक घर एक धारा निर्माण भइसकेका छन् र बाँकी रहेका फेरि हामी मर्मतको चरणमा अहिले गइरहेका छौँ। जहाँ चाहिँ पहिला बनाएका धाराहरू त्यहाँ पुराना धारामा हामीले पम्प बनाएका थिएनौँ, ती धाराहरूलाई मर्मत गर्ने कुरा मुहान मर्मत गर्ने कुरा सुरक्षित गर्ने कुरा गइरहेका छौँ र जहाँ चाहिँ शुद्ध पानीलाई शुद्धिकरण गर्ने कुरामा पनि हामीले जनचेतना त्यहाँ भएका ती खानेपानीका उपभोक्ता समितिका समितिहरूसँग बसेर छलफल गरिरहेका छौँ र हामीले खानेपानी चाहिँ हामीले शुद्धिकरण गर्ने प्रक्रियाहरू अपनाइरहेका छौँ। हाम्रो खानेपानी चाहिँ शुद्ध छ छैन भन्ने कुरा चाहिँ हामीले बेला बेलामा जहाँ चाहिँ काम पनि गरेका छौँ, कतिपय शुद्ध नदेखिएका र त्यहाँ अशुद्ध रहेका खानेपानीहरूलाई चाहिँ कसरी शुद्ध गर्न सकिन्छ भने अब त्यही पानी खानु त बाध्यता छ, हाम्रो अरू मुहान छैन होइन, तै पनि त्यसलाई कसरी शुद्धिकरण गर्न सकिन्छ, मुहान कसरी सरसफाई गर्न सकिन्छ अनि अरू औषधिहरू के प्रयोग गर्न सकिन्छ भन्ने कुरा चाहिँ हामीले गरिरहेका छौँ र बाँकी रहेका जुन ठाउँमा चाहिँ मर्मत गर्न सक यो बाढीले अथवा पहिरोले बगाउँछ बर्खामा मुहानहरू, त्यस पछाडि ती मुहानहरूलाई चाहिँ संरक्षण गर्ने कुरा अनि ती मुहानबाट चाहिँ तलतिर माथितिर कता निर्माण गर्ने अर्को मुहान निर्माण गर्ने कुरा, यस्ता कुरा चाहिँ अब यो सम्पन्न भइसके पछाडि यसपालि सम्पन्न गर्यो फेरि अर्को वर्ष चाहिँ समस्या आइहाल्ने रहेछन्, ती समस्या समाधान गर्नेतिर हामी लागिरहेका छौँ र स्वच्छ खाने पानीमा अब एक चरण पूरा भइसके तापनि बाँकी रहेका मर्मत गर्ने कामहरू र गुणस्तरीय तपाईँले भने जस्तै शुद्धिकरण गर्ने कामहरूमा हामी अगाडि बढ़िरहेका छौँ र अब सानसाना खानेपानीका योजनाहरूबाट हामीले त्यो काम सम्पन्न गर्यौं र अबको हाम्रो उद्देश्य वृहत खानेपानी जुन एउटा मुहान निर्माण गर्न सक्यौं भने त्यसले चाहिँ धेरै घरहरूलाई त्यो मुहानबाट चाहिँ खानेपानी सप्लाई गर्न एउटा मुहान शुद्धिकरण गर्यो भने चाहिँ धेरै जनताहरूले शुद्ध पिउने पानी चाहिँ जनताहरूमा पुर्याउन सकिन्छ भन्ने उद्देश्य साथ हामी अब चाहिँ त्यसरी लागेका छौँ। अहिलेसम्मको अवस्था चाहिँ थोरै एउटा मुहानबाट थोरै घर धुरीमा धारा निर्माण गरेका छौँ र धेरै मुहानहरू मर्मत गर्नुपर्ने धेरै मुहानहरूको पानी चाहिँ सबै मुहानहरू धेरै मुहानहरू भएको कारणले सबै मुहानहरूका खानेपानीहरू चाहिँ शुद्ध नहुने खान योग्य नहुने भएको हुनाले कुनै खाने योग्य एउटा अलिक ठुलो मुहान खोज्ने र कुनै एउटा खाना योग्य खानेपानी निर्माणमा ठुलो योजना बनाउन सक्यो भने चाहिँ जनताहरूलाई त्यो शुद्धिकरणको प्रक्रिया पनि थोरै एउटा मुहानमा गर्दा हुने खर्च पनि कम हुने जनताहरूले शुद्ध खानेपानी खान पाउने अवस्था सिर्जना गर्नेतर्फ चाहिँ हामी अबको दिनमा चाहिँ त्यसरी लागिरहेका छौँ।
0: गोकुल गंगा आफैमा पवित्र र पर्यटकीय ठाउँ हो तर यसको प्रचार प्रसार चाहिँ अलिक कम भइरहेको महसुस पनि नागरिकहरूले गरिरहेको अवस्थामा तपाईँको वडामा चाहिँ कुन कुन त्यस्ता पर्यटकीय स्थलहरू छन् जसमा चाहिँ पर्यटकहरू आएर घुम्न रमाउन सक्छन् अनि यसको यो ठाउँको प्रचार प्रसारका लागि चाहिँ तपाईँहरूले के गरिरहनु भएको छ, पर्यटकलाई कसरी आमन्त्रण अथवा निमन्त्रण गर्नुहुन्छ हजुर?
1: हामीले अब हाम्रो गोकुल गंगा गाउँपालिकाको अवस्थाहरू त धार्मिक पर्यटकीय स्थल पनि हो, हरियाली स्थल पनि हो, बर्खा के अरे सुक्खायामा पनि हाम्रो पालिका चाहिँ हरियाली एकदम रमणीय र छङछङ झरना खोला नालाहरू बग्ने ठाउँ हो। तर पनि हामीले चाहिँ अब हामी व्यस्त गर्दैछौँ जुन हिसाबमा हामी भौतिक संरचना निर्माण गर्नतिर लागेका छौँ, खानेपानी निर्माण गर्नको लागि लागेका छौँ, सिंचाई पुर्याउन जनताको लागि सिंचाई पुर्याउनको लागि खानेपानी पुर्याउनको लागि सड़कहरू बनाउनको लागि विद्यालय बनाउनको लागि स्वास्थ्य चौकीहरू निर्माण गर्नको लागि लागेका छौँ, त्यसरी नै हामीले धार्मिक पर्यटकको लागि चाहिँ अगाडि त बढेका छौँ तर जुन हिसाबले बढ्नुपर्ने हो त्यो बढेका छौँ। हामीले धार्मिक पर्यटनहरूमा चाहिँ हामीले मन्दिरहरू बनाउने काम त्यस पछाडि पुरातत्व विभागसँग सम्बन्धित गरेर ती खालका पौराणिक र प्राचीन समयका कामहरूमा पनि हामी लागिरहेका छौँ जुन चाहिँ सम्पन्न भइसकेका छैनन्। हाम्रो नोक्रा डाँडा छ, सबैभन्दा रमणीय छ, त्यहाँबाट सबैतिर देखिन्छ, त्यहाँ चाहिँ एउटा पुरातत्वले एउटा गुम्बा प्राचीन गुम्बा छ, हाम्रो चाहिँ भूकम्पले भसेको छ, त्यहाँ चाहिँ पुरातत्व विभागबाटै गुम्बा बनाउन निर्माण भएको छ। यो दुई वर्ष निरन्तर बजेट आइसक्यो, ठेक्का भइसक्यो, तर निर्माण व्यवसायीहरूले जुन हिसाबले काम गर्नुपर्ने त्यो काम गरिसकेका छैनन्। त्यसपछि अर्को गौरीशङ्कर सद्गुरु धाम छ, जहाँ चाहिँ पर्यटक जहाँ चाहिँ एउटा त्यहाँसम्म चाहिँ सड़कको पहुँच पनि छ, एकदम बीच ठाउँमा छ, त्यस पछाडि धुरतला मन्दिर छ, नामडीको सन्दर्भमा मात्रै हाम्रो वार्ड नम्बर पाँचको मात्रै सन्दर्भमा कुरा गर्दा धेरै यस्ता के अरे धार्मिक पर्यटनहरू भित्रन सक्ने ठाउँ छन्। प्राचीन समयमा केहीका किम्बदन्तीहरूका कुरा छन् तर त्यसलाई हामीले जसरी प्रचार गर्न सक्नु पर्ने हो, जसरी हामीले त्यहाँसम्म पुर्याउन सक्नु पर्यो, मैले अघि नै भने हाम्रो चाहिँ योभन्दा पनि हामी चाहिँ अर्को तर्फबाट अहिलेको जनतालाई जुन स्किल्सको आवश्यकता छ ती आवश्यकता पुरा गर्नेतर्फ हामी बढी लागेको हुनाले त्योतर्फ हाम्रो ध्यान अलिक ध्यान त जान त गएको छ, जति जानुपर्ने हो, जति प्रचार प्रसार गर्नुपर्ने हो, जति धार्मिक पर्यटकहरूलाई भित्राउनु पर्ने हो, त्यो भित्राउने कुरामा हामी थोरै त लागेका छौँ। जुन हिसाबले लागेर पर्यटकहरू ल्याउनु पर्ने हो, ती पर्यटक सहयोग ल्याउने तर्फ चाहिँ हामी लागेका छौँ। आगामी दिनमा चाहिँ हामी त्यतातर्फ चाहिँ ध्यान दिनेछौँ।
0: भनेपछि बाह्य पर्यटक भित्राउन नसके पनि आन्तरिक पर्यटकलाई आकर्षण गर्नका लागि तपाईँहरूले त्यो किसिमको योजना र कामहरू गरिरहनु भएको रहेछ। पक्कै पनि गोकुलगंगा गाउँपालिकामा विशेष गरी तपाईँको ओडामा चाहिँ पर्यटकहरू चाहिँ धेरै भन्दा धेरै भित्रिउन् आउन् घुमुन् भन्ने त्यो कामना मेरो पनि छ। अर्को चाहिँ जस्तो यो लक्षित वर्ग अन्तर्गतको कुराकानी गराउन सर, जस्तो महिला बालबालिका र अपाङ्गता भएका व्यक्ति अनि त्यसै गरी ज्येष्ठ नागरिकका लागि चाहिँ गत वर्ष के कार्यक्रम सञ्चालन गरिए र यो वर्ष के कार्यक्रम हुँदैछन्, साँच्चै तपाईँहरू लक्षित वर्गको उत्थानमा सक्रिय हुनु भएको हो?
1: हामीले उहाँहरूको यस्तो छ, लक्षित वर्गमा हामी अलिअलि त लागेका छौँ। उहाँहरू जुन यस्तो हुँदो रहेछ, लक्षित वर्ग पनि सबै ठाउँमा लक्षित वर्ग त जोडिन्छ। हामी सिंचाइ निर्माण गर्छौँ, लक्षित वर्गहरू जोडिनुहुन्छ। खानेपानी निर्माण गरेका छौँ, खानेपानी सेवा पहुँचमा उहाँ लक्षित वर्गलाई पुर्याएका छौँ। उहाँहरूको समुदायसम्म पनि स्वच्छ खानेपानी निर्माण गर्न, सिंचाइको सुविधा प्राप्त गर्न, सड़कको पहुँच विस्तार गर्न, जहाँ ती विकास निर्माणका कामहरू हुन्छ उहाँहरूले रोजगार प्राप्त गर्नुहुन्छ। त्यसबाट उहाँहरू आर्थिक रूपमा जति रोजगारीमा आउनुहुन्छ उहाँहरूले केही आर्थिक रूपमा पनि उहाँको जीवन स्तरलाई अझ सेवा पुग्दैछ। र बाँकी रहेको अरू कुरा, ज्येष्ठ नागरिकहरूको हकमा हामी ज्येष्ठ नागरिकको स्वास्थ्य शिविरहरू सञ्चालन गरेका छौँ र उहाँहरूको जुन भत्ता सामाजिक सुरक्षा भत्ता वितरण हुन्छ त्यसलाई हामीले चाहिँ हाम्रा नाबारीको सन्दर्भमा हामीले तीन ठाउँमा भत्ता बाँड्छौँ र त्यहाँ आउन नसक्नेहरूको सहुलियत चाहिँ हामीले जहाँ जो व्यक्ति जहाँ हुनुहुन्छ जुन घरमा हुनुहुन्छ घरमै पुगेर हामीले उहाँहरूको भत्ता सामाजिक सुरक्षा भत्ता चाहिँ दिने व्यवस्था गरेका छौँ। त्यसै गरी दलितका बच्चाहरूलाई पनि हामीले त्यसै गरेका छौँ र काठमाडौँमा रहनु भएका हाम्रा नागरिकहरूलाई हामीले यो अहिले त यसपालि पनि हुन्छ हामीले फोर पनि गऱ्यौँ। पहिलाको जस्तो अहिलेको कन्डिसन छैन, अहिले चाहिँ स्वयं व्यक्ति आफै उपस्थित भएर त्यो सामाजिक सुरक्षा भत्ता चाहिँ नवीकरण गर्नु भएन भने उहाँहरूको सामाजिक सुरक्षा भत्ता चाहिँ निरन्तरता हुँदैन र उहाँहरूले छुटेको हुन्छ र पछि प्राप्त गर्दा चाहिँ जुन उहाँहरूले जहिले थापा हुनुहुन्छ थापाको दिनमा उहाँहरूले फेरि नयाँ शुरूआत गर्नुपर्छ र त्यो नयाँ शुरूआत गरेको महिनादेखि मात्रै उहाँको पैसा आउनेछ र बिचको आउने छैन। त्यो हिसाबले पनि हामीले काठमाडौँमा गएर काठमाडौँकैमा गएर उहाँ बसेका हाम्रा ती नागरिकहरूको ज्येष्ठ नागरिकहरू लक्षित वर्ग दलितहरूका बच्चाहरूको चाहिँ नवीकरण काठमाडौँमै गर्ने गरेका छौँ र गाउँमा पनि हामीले प्रत्येक टोल टोलमा शिविर राखेर त्यस्ता काम गर्ने गरेका छौँ। त्यसै गरी बेला बेलामा महिलाको लागि त्यस पछाडि ज्येष्ठ नागरिकहरूको लागि बाल बालिकाको हल्दी त्यो हिसाबमा काम गर्ने खालका हाम्रा स्वास्थ्यसँग सम्बन्धित सल्लाह गरेर त्यो खालको गाउँमा शिविर राखेर उहाँहरूलाई सामान्य के भइरहेको छ त उहाँहरूको जीवन कसरी चलिरहेको छ सामान्य रोग कस्ता कस्ता खालका रोग लागेका छन् ती रोगहरूलाई सजिलै निवारण गर्न सक्छौ अथवा उहाँहरूको कुन हिसाबले अगाडि बढाउँछ त्यो खालको सल्लाह सुझाव दिने काम पनि हामीले गरेका छौँ। र बाल बालिकाको हिसाबमा कुरा गर्दै शिक्षालाई जसरी अगाडि बढाउनु पर्ने त्यो हिसाबमा हामीले शिक्षामा लगानी गरेका छौँ। शिक्षामा लगानी गरेको भनेकै त्यो ती बाल बालिका ती लक्षित वर्गहरूलाई चाहिँ भोलिका भविष्यहरू हुन् तिनीहरू उनीहरूको भविष्यलाई अझ राम्रो बनाउनलाई उनीहरूको उज्जवल भविष्य निर्माण गर्नलाई शिक्षा क्षेत्रमा जुन हिसाबले लगानी गरिरहेका छौँ त्यो पनि लक्षित वर्गमा नै हुनेछ र सम्बन्धित हामीले छुट्टै तपाईँहरूले भने जस्तो बाल बालिका लागि नै यो कार्यक्रम महिलाहरूले मात्रै गर्नुपर्ने यो कार्यक्रम दलितहरूले मात्रैलाई यो कार्यक्रम भन्ने छैन, समग्रमा सबै कार्यक्रमहरूले ती वर्गहरूलाई छुने खालको गतिविधिहरू हामीले निर्माण गरेका छौँ। त्यो खालको योजनाका साथ अगाडि बढेर प्रत्येक कार्यक्रममा ती जनताहरूका अनुहारहरू झलझली देखिने हिसाबले हामी अगाडि बढिरहेका छौँ।
0: अलिकति यो विभेदको पनि कुराकानी गरौँ न सर, यो समुदायमा विभिन्न खालको विभेदहरू हुने गर्दछ होइन, ज्येष्ठ नागरिक त्यसै गरी महिला प्रति हुने विभेद, बाल बालिकालाई हेर्ने दृष्टिकोण होइन, अनि त्यसै गरी दलित समुदाय प्रति गरिने जुन छुवाछुत अथवा विभेदको कुरा छ नि सर, समष्टिगत रूपमा तपाईँको ओडामा विभेदको अवस्था कस्तो छ, पहिलेको भन्दा धेरै घटेको हो?
1: यसो सब पहिलाको र अहिलेको त तुलना गर्नै सकिँदैन होइन, भन्नु न पहिला जुन हिसाबको मान्छे देखादेख हुने भेटघाट हुने गफगाफ गर्ने कुरामा नि कस्तो हुन्थ्यो होइन, त्यो हुँदा त अहिले एकदम सहज रूपमा छ। विभेदको कुरामा देखा अब त्यो घर परिवारकै रूपमा रहनु धेरै कुरा हाम्रो समाजमा सामूहिक कार्यमा सामूहिक रूपमा बस्दाखेरि समाज निर्माणका कुरामा समाजमा काम गर्ने हिसाबमा कुनै पनि सरकारी कार्यालयमा विद्यालयमा स्वास्थ्य चौकीमा बजारमा सामूहिक मैले अघि भने जुन खालको सामूहिक गतिविधि गर्ने ठाउँमा चाहिँ अहिले हाम्रो त्यस्तो विभेदको अवस्था चाहिँ देखिँदैन रहेको छैन।
0: अर्को चाहिँ यो मेलमिलाप केन्द्रको पनि कुराकानी गरौँ सर, ओडामा चाहिँ ससाना विवादलाई चाहिँ समाधान गर्नका लागि मेलमिलाप केन्द्र पनि सक्रिय रहेको अवस्था हो। अब तपाईँ पनि नजिकबाट यसलाई चाहिँ नियाली पनि रहनु भएको छ यसको काम कारवाहीलाई, साँच्चीकै यो मेलमिलाप केन्द्रले चाहिँ समाजमा शान्ति स्थापनाका लागि सद्भाव कायम गर्नका लागि साँच्चीकै सहयोगको रूपमा काम गरेको हो, यसले टेवा पुर्याएको हो सर?
1: मेलमिलाप यस्तो छ, यो चाहिँ सकेसम्म हामीले चाहिँ के अपेक्षा गर्नुपर्छ भने समाजमा त्यस्तो खालको गतिविधिहरू नघटुन्, कुनै खालका क्रियाकलापहरू नहुन्, अपराधी घटना नहुन्, कसैको झगडा झगडा सकेसम्म समाजमा नहोस् भन्ने हामीले त्यो खालको अपेक्षा लिन्छौँ र लिनु नि पर्छ। त्यो भयो भने मेलमिलाप केन्द्रसम्म त्यस्ता झगडाहरू आउने नै भएनन्। र पहिलाको भन्दा अहिले त्यस्ता झगडाहरू आउने कुरा चाहिँ धेरै न्यून भएका छन्। र जुन हिसाबले हामीले जुन यसले चाहिँ दुई तिनवटा चिज चाहिँ गरेको छ भन्ने लागेको छ मलाई, मेलमिलाप केन्द्रले हामीले प्रत्यक्ष रूपमा हामी आफै उपस्थित हुनुपर्ने त्यस्ता घटनामा मात्रै उपस्थित हुन्छ र उपस्थित नपर्ने ठिकै खालका त्यो मेलमिलाप केन्द्रका संयोजकहरूले नै मिलाउन सक्ने खालका घटनाहरूमा उहाँहरूले नै मिलाउनु, दुई पक्ष राखेर छलफल गराउनु, मिलाउनु भन्ने हिसाबले हामीले अगाडि बढेका छौँ। र यसमा चाहिँ त्यो समुदाय जुन समुदायले झगडा गर्छ त्यो समुदाय चाहिँ मेलमिलाप केन्द्रमा हुँदा, मेलमिलाप केन्द्र हुँदा र नहुँदामा चाहिँ मेलमिलाप केन्द्र नहुँदा चाहिँ त्यो सामान्य घटना हुन्छ, उनीहरूलाई मोटिभेसनको कुरा हुन्छ, उनीहरूलाई पृष्ठपोषणको कुरा हुन्छ, उनीहरूको दुई पक्ष राखेर छलफल गर्दाखेरि दुई पक्षको बीचमा चाहिँ समझदारी कायम गर्न सक्ने कुरामा पनि त्यो मेलमिलाप केन्द्र नहुँदा चाहिँ उहाँहरू खर्चको हिसाबमा टाढा जानुपर्छ, सदरमुकाम आउनु पर्ला, कहाँ आउनु पर्ला, मुद्दा मामिलातर्फ अर्छ वा अरू मान्छे भेटेला, त्यो खालको पृष्ठपोषण नदेला, कुन खालको मान्छे कस्तो खालको मान्छे भेटिन्छ, अब राम्रो खालको मान्छे भेट्यो त्यो दुई पक्षलाई समझदारी गराउनु पर्छ भन्ने मान्छे भेट्दा चाहिँ समझदारी गराइदिएला होइन, एक पक्षलाई उचालेर अर्को पक्षलाई त्यसलाई चाहिँ खत्तम पार्नुपर्छ अथवा दुःख दिनुपर्छ भन्ने मानसिकताको मान्छे भेट्यो भने त यसले त झन् त्यो घटनालाई अझ बढी उग्र बनाउन सक्ने खालको मान्छे नै भेट्न सक्यो। त्यो हिसाबले चाहिँ मेलमिलाप केन्द्रलाई चाहिँ गाउँमै चाहिँ दुई पक्षलाई एउटाले अर्कोको विरुद्धमा मुद्दा हाल्छ र हामीले चाहिँ दुई पक्षलाई बोलाएर दुई पक्षको कुरा सुनेर उहाँहरूको यथार्थ घटना के भएको छ भनेर दुई पक्षलाई सामान्य सँगै अगाडि राखेर दुई पक्ष घटनालाई नि ढङ्गले बुझेर हामीले त्यही मिलाउन सक्ने, त्यही गर्न सक्ने र दुईटै पक्षलाई न्याय हो, हामी चाहिँ मिल्न सक्छौँ, दुई पक्षले मिल्छौँ, हामी मैले यो गल्ती गरेँ, म माफी माग्न तयार छु, उहाँले यसो गल्ती गर्नुभएको थियो, उहाँलाई म माफी दिन तयार छु भन्ने हिसाबले त्यो हिसाबसँग पुर्याएर हामीले ती घटनाहरू मिलाउने काम गरेका छौँ। र यदि हामीले मिलाउन नसकेका घटनाहरू एउटा दुईटा काहीँ अहिले यसपालि त आएको छैन कहाँ छन् भने त्यस्ता घटनाहरूलाई चाहिँ हामीले हामीभन्दा माथिल्लो गाउँपालिकाको मेलमिलाप केन्द्रमा हामीले पठाउने गरेका छौँ। र यसले के गरेको छ भन्दा ती पक्षहरूलाई चाहिँ एकै ठाउँ बसेर छोटो समयमा न्याय समयमै न्याय पाइएन भनेदेखि चाहिँ पछि गएर न्याय पाउनु चाहिँ अन्याय सोसर हो भन्ने जुन युक्ति छ त्यसलाई पनि यसले मद्देनजर गरेको छ। र जसले छिटो भन्दा छिटो उहाँहरूलाई चाहिँ न्याय दिने प्रयत्नमा यो मेलमिलाप केन्द्र लागेको छ र यो मेलमिलाप केन्द्रको क्षमता अभिवृद्धि जसरी बेला बेलामा हामीले उनीहरूलाई चाहिँ पालिका मार्फत चाहिँ चेतनाको हिसाबमा उहाँहरूले मेलमिलापकर्ताहरूले चाहिँ कुन कुन हिसाबमा कुन कुन मुद्दामा चाहिँ उहाँहरूले चाहिँ मेलमिलाप गर्न पाउनुहुन्छ, कुन कुन विधिमा देखेर पाउनुहुन्छ, कसरी गर्नुहुन्छ, उहाँको क्षमता अभिवृद्धिका कार्यक्रम गरेको हुनाले केही सहजै भएको छ।
0: हजुर, यो भयो मेलमिलाप केन्द्रको कामको विषयमा जानकारी। अर्को चाहिँ जस्तो वडा सरकार चाहिँ सबैभन्दा नजिकको सरकार हो होइन, नागरिकहरूले चाहेको बेला भेट्न अथवा चाहिँ प्रशंसा गर्न त्यसै गरी सल्लाह सुझाव दिन र कहिले काहीँ आलोचना गर्न पनि नजिक हुँदाखेरि सहजै भौतिक रूपमै उपस्थित भएर पनि त्यो गर्न सक्छन् होइन। तपाईँलाई चाहिँ विशेष गरी कुन कुन माध्यमबाट अहिलेसम्म कस्ता कस्ता सल्लाह सुझाव आयो होलान्, अनि त्यसै गरी अब जनप्रतिनिधि र तपाईँ नागरिकको बीचमा चाहिँ कतिको सम्बन्ध प्रगाढ भएको महसुस गर्नुहुन्छ? साँच्चीकै एकदमै प्रगाढ सम्बन्ध छ तपाईँहरू र नागरिक बीच?
1: अब हामी त यस्तो अब हामी प्रत्येक जति बेला पनि नागरिकसँग सहकार्य गरेर नागरिकसँग बसेर नागरिकहरू भएकै ठाउँमा हामी जनताहरू भएकै ठाउँमा बस्नुपर्ने हामी हो, हामी आफ्नो गाउँमै बसेका छौँ, गाउँमै बस्नुपर्छ र त्यो हिसाबमा चाहिँ हाम्रो र जनता र हाम्रो बीचको सम्बन्ध त अब प्रगाढ हुन्छ नै अब होला। सबै हिसाबले हामीले जुन हिसाबले सकारात्मक सोचेका छौँ र सबै जनताहरूले जुन काम चाहिँ हामीले उहाँहरूले सोचेअनुसार गर्न नसक्दाखेरि कहिलेकाहीँ उहाँहरूले हामीलाई गाली पनि गर्नु होला, सल्लाह सुझाव पनि दिनुभएको छ र गाली पनि गर्नुभएको होला। सबै चिजलाई पचाएर चाहिँ यही गाउँको यिनै जनताहरूको समृद्धिको लागि, उहाँहरूको सुख सुविधाको लागि र गाउँमा समृद्धिको लागि, यहाँका जनताको सुखी जीवनको लागि नै हामीले काम गरेका छौँ। त्यो उद्देश्यका साथ हामी यो क्षेत्रमा लागेको हुनाले जनता र हाम्रो बीचको सम्बन्ध प्रगाढ नै पर्यो र त्यो हुन्छ पनि र त्यो छ जस्तो लाग्छ मलाई।
0: अब यो त भयो जनप्रतिनिधि र जुन नागरिक बीचको सम्बन्धको कुराकानी, अर्को चाहिँ कर्मचारी र जनप्रतिनिधि को पनि सम्बन्धको कुराकानी गराउन, जस्तो स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारी बीचको सम्बन्ध र कार्य समन्वय चाहिँ तपाईहरुको वडामा कतिको प्रभावकारी छ, कहिलेकाहीँ यो अधिकार र क्षेत्र अधिकारलाई लिएर कहिलेकाहीँ खिचातानी हुने अथवा विवाद हुने त्यस्तो हुन्छ कि हुँदैन सर? के छ
1: यस्तो, कहिलेकाहीँ बुझाइमा कुनै कुनै एजेन्डा भई बुझाइमा तलमाथि हुन सक्छ, त्यो सक्दाखेरि अब होइन त्यो त फेरि कर्मचारी हाम्रो चाहिँ कामको प्रकारै फरक छ नि त, होइन कर्मचारीले गर्ने यो चिज कर्मचारीले गर्ने यो चिज जनप्रतिनिधिले गर्ने भन्ने चिजै छ, त्यसमा आफ्ना काम गर्ने हो। तर कहिलेकाहीँ बुझाइमा तलमाथि हुँदाखेरि छलफल हुन्छ, छलफल गरिसके पछाडि कसरी गर्न सकिन्छ भनेर निष्कर्ष साथ हामी काम गर्ने छौँ र हामी जनप्रतिनिधि र कर्मचारीको बीचमा ओडामा देख्नु हुन्छ।
0: क्षेत्र अधिकारलाई लिएर कहिलेकाहीँ खिचातानी हुने अथवा विवाद हुने त्यस्तो हुन्छ कि हुँदैन सर? के छ
1: यस्तो, कहिलेकाहीँ बुझाइमा कुनै कुनै एजेन्डा भई बुझाइमा तलमाथि हुन सक्छ, त्यो सक्दाखेरि अब होइन त्यो त फेरि

0: पछाडि बाँकी रहेका कम्प्युटर अपरेटर कार्यालय सही त्यस पछाडि कृषि प्राविधिक अनि प्राविधिकहरू हुने उहाँहरूको बीच र हाम्रो बीचमा समन्वय गरेरै अगाडि हाम्रो प्रत्येक योजनाहरूलाई सफल बनाउनको लागि हामीले जुन नीति लिएका छौँ ती नीतिहरूलाई सफल बनाउनको लागि कर्मचारीले मात्रै पनि सम्भव हुँदैन र जनप्रतिनिधि मात्रै पनि त्यो सम्भव नभएको हुनाले हामीले जुन उद्देश्यहरू राखेका छौँ जुन नीतिहरू निर्माण गरेका छौँ र जुन योजनाहरू हामीले कार्यान्वयन गर्नुपर्ने छ ती सबैको विषयमा हामीको बीचमा छलफल गरेर अगाडि बढ्ने काम गरेका छौँ र कहिले काहीँ कुनै कुरामा चाहिँ विषयवस्तुको हिसाबमा कहिले काहीँ छलफल हुने डिस्कस हुने कुरा भए तापनि अन्तिममा निचोड यो निचोड सही के हो भन्ने खालको निचोड निकालेर त्यसरी अगाडि बढ्ने काम गरेका छौँ। त्यो दुविधा हुँदैन।
1: हामी कुराकानीको लगभग अन्तिम अन्तिममा आइसकेका छौँ सर। अन्तिममा चाहिँ जस्तो तपाईँको कार्यकाल 4 वर्ष बितिसक्यो होइन, अब लगभग 8-9 महिना बाँकी छन् होइन, यो अवधिमा चाहिँ तपाईँले वडाध्यक्षको भूमिकामा रहेर पदमा रहेर जनतासँग नजिक रहेर उहाँहरूकै हितका निमित्त धेरै भन्दा धेरै काम गरिरहनु भएको छ होइन, यी कामहरू गरिरहँदाखेरि चाहिँ के कस्ता चुनौतीहरू आइपर्दा रहेछन् र त्यसलाई समाधानका लागि चाहिँ तपाईँले के उपाय अवलम्बन गर्नुभयो, यो विषयमा पनि कुराकानी गराउनु
0: छ। यसमा चुनौतीहरू अब यो यस्तो हुन्छ कि काम गर्दै जाँदा प्रत्येक चोटि चुनौतीहरू आइरहन्छन् होइन, आज एउटा खालको समस्या आउँछ त्यो समस्यालाई विभिन्न विधि प्रक्रियाहरू खोजेर समाधान गरिसके पछाडि फेरि त्योभन्दा अर्को नयाँ खालको समस्या चुनौतीहरू आउँछन् समस्याहरू आउँछन् त्यसलाई पनि कसरी समाधान गर्न सकिन्छ भने हामी वडा अध्यक्ष भएको हुनाले सबैभन्दा तल्लो र तल बसेर हामीले काम गर्नुपर्ने हुन्छ र जनताका तलका साना साना देख्दा केही पनि होइन तर त्यो एउटा सानो समस्याले त्यो जनताको जीवनै कष्ट नसुने खालका समस्याहरू पनि समाधान गर्नुपर्ने हुन्छ र त्यो समाधान चाहिँ कानुनमा टेकेर विधिमा टेकेर आफूभन्दा माथिल्लो निकायसँग समन्वय गरेर हामीले काम गर्ने गरेका छौँ। चुनौती पनि अब काम गर्दाखेरि हरेक किसिमका चुनौतीहरू आएका छन् आउँछन् र ती चुनौतीहरूलाई चाहिँ कसरी समाधान गर्न सकिन्छ भनेर सोच विचार सहित आफूले गर्न सक्ने आफ्नो क्षमताले भ्याएसम्म आफैले गरेर आफूले नभ्याउँदाखेरि चाहिँ आफूभन्दा माथिल्लो निकायसँग आफूभन्दा माथिल्लो स्तरको नेतृत्वसँग कर्मचारीहरूसँग सबैसँग समाजसँग कुन पक्षसँग खालका चुनौती आयो त्यो पक्षसँग कुन समाजबाट चुनौती आएको समाजमा रहेका अग्रजहरूसँग बसेर सबैका सल्लाह सुझाव र ती व्यक्तिहरूसँग समन्वयबाट नै हामीले ती आएका चुनौतीहरूलाई ती समस्याहरूलाई हामीले सही तरिकाले समाधान गर्नतिर लागेका छौँ र त्यसरी नै लाग्नुपर्छ भन्ने मैले विश्वास लिएको छु।
1: हजुर, हामी कुराकानीको अन्तिममा आइसक्यौँ। हवस्, यो समय र संवादको लागि धेरै धन्यवाद है सर।
0: हजुरहरूलाई र यो सम्पूर्ण परिवारलाई पनि मेरो तर्फबाट धन्यवाद व्यक्त गर्न चाहन्छु।
1: अहिले भर्खरै सुन्नुभयो गोकुलगंगा गाउँपालिका वडा नम्बर 5 का वडा अध्यक्ष दीपक कार्कीसँग गरिएको विशेष कुराकानीको अन्तिम अंश। यसका साथै रेडियो कार्यक्रम हाम्रो गोकुलगंगाको 4थो अंकबाट छुट्ने समय भइसकेको छ। कार्यक्रम बारे आफ्ना अमूल्य सल्लाह सुझाव वा प्रतिक्रिया भए हामीलाई निर्धक्क भई पठाउन सक्नुहुनेछ। कार्यक्रम सुनिदिनु भएकोमा सम्पूर्ण श्रोता साथीहरूलाई हार्दिक धन्यवाद, साथै प्रसारणमा सहयोग पुर्याउनु हुने सम्पूर्ण रेडियो कर्मी साथीहरूप्रति आभार व्यक्त गर्दछौ। अर्को अंकमा नयाँ विषय वस्तुका साथ पुनः भेट्ने वाचा गर्दै आजको अंकबाट म ईश्वर विश्वकर्मा बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।
2: हजुरको रेडियो 102.1 मेगा
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र

0: भनेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 98548417 98545562 048445562 049-4211-30 सम्पर्क गर्न सकिनेछ।
0: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।
2: अहिले साँझको 7 बजे

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: सानु केसीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो साडी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
3: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
2: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
3: त्यसो भए ध्यान दिएर सुन्ने।
4: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
3: सुन्नु भए त
2: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल
5: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: हजुरको रेडियो 102.1 MHz।
1: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरूसहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48-170, 9845-55-562, 49-42-11-30 सम्पर्क गर्न सकिनेछ।
2: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्यास्कु निवासी नावा भिन्जु पासिनको शब्द तथा संगीतमा सजिएको

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरीको सुमधुर आवाजमा शब्द संगीत नावा फिन्जु पाखरिन यस तिजमा केवल नाच्ने र रमाउने मात्र होइन नारीका कथा र भावनालाई पनि महसुस

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0845410 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
4: हजुरको रेडियो 102

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएन को साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। पहिरोको कहर बढ्दै पाँच दिनमै 22 जनाको मृत्यु। रोल्पा, बाजुरा र जाजरकोटका सयौं परिवार विस्थापित। पहिरो प्रभावित क्षेत्रमा सरकारले भौगर्भिक अध्ययन गर्ने। पहिरोको संकेत चिन्ह विज्ञको आग्रह।
1: मा छ भने रुखहरू ढल्किने, पोलहरू ढल्किने हुन्छ। कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने दिन।
0: क्षमता भन्दा बढ़ी भारी बोक्ने गाड़ी धनीलाई अब 5 लाख रूपियाँसम्म जरिवाना गरिँदै। कांग्रेसको पार्टी नेतृत्व आधिकारिकता विवाद अब अदालतले टुंग्याउने। एमाले पुनर्गठन नभई पुनर्जागरणको अवस्थामा रहेको ओलीको दावी।
2: कोही हस्ताक्षर गर्दै हिँडेका छन् अध्यक्ष हटाउने।
0: पर्याप्त पानी नपर्दा धान रोपाई अझै सकिएन। भोलिदेखि देशभरका म्यान पावर बन्द। भिसाइसकेका श्रमिक समेत नउडाउने निर्णय। कैलालीका 375 किसानलाई राहत स्वरूप अनुदान स्वरूप 5.5 करोड़ अनुदान।
3: जथाभावी चाहिँ यो कानूनको उल्लंघन गरेर यो कानूनले दिएको भार बहन क्षमता भन्दा बढी लोड ल्याएर सड़क चाहिँ क्षति गरेको अवस्था देखिन्छ।
0: र टप एन्ड T20 खेल्न नेपाल ए टोली अस्ट्रेलिया प्रस्थान।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: पहिरोमा परि 5 दिनमा नै 22 जनाको मृत्यु हुनु प्राकृतिक विपत्ति भन्दा पनि बढ़ी हाम्रो कमजोर पूर्व तयारी र अव्यवस्थित विकासको परिणाम हो। डोजरमुखी सड़क निर्माण, वन विनाश र जोखिमयुक्त बस्ती विस्तारले पहाड़ी क्षेत्रमा पहिरोको जोखिम झन बढ़ाएको छ। सरकारले पूर्व सूचना प्रणाली, जोखिम नक्साङ्कन, सुरक्षित बस्ती र वैज्ञानिक सड़क निर्माणलाई प्राथमिकता दिई विपद न्यूनीकरणमा ठोस कदम चाल्नुपर्छ। मानवीय क्षतिपछि राहत बाँड्ने होइन, विपद आउनु अघि नै जोखिम घटाउने नीति र जिम्मेवारीको प्रभावकारी कार्यान्वयन आजको आवश्यकता हो। अब खबर सन्तोषी रावलबाट।
5: गएको 5 दिनमा रोल्पा, बाजुरा र जाजरकोट पहिरोमा 22 जनाको मृत्यु भएको छ। रोल्पाको थवाङ गाउँपालिकामा 27 गते आएको पहिरोमा परे मृत्यु हुनेको संख्या 12 जना पुगेको छ भने सुनसहरी गाउँपालिकाका 4 जनाको मृत्यु भएको छ भने हिजो मात्रै थप 1 जनाको पहिरोमा परेर मृत्यु भएको हो। यस्तै बाजुराको त्रिवेणी नगरपालिकामा पनि पहिरोमा परेर 1 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार हिजो मात्रै जाजरकोटमा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या 4 पुगेको छ भने 200 घर परिवार प्रभावित भएका छन्। जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा पहिरोको कारण जोखिम बढ़ेपछि 200 भन्दा बढ़ी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ। पहिरोको उच्च जोखिममा रहेका करिब 60-70 घर परिवारका 150-200 जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा आश्रय दिएको छ। त्यसै गरी झ्याली खेत डाँडामा 16, चिसापानीमा 20, राउटेरी डाँडामा 15 र रिसाङ फारूलामा 3 जनालाई सुरक्षित स्थानमा सारिएको छ। सरकारले सम्भावित विपत्ताको खोजी, घाइतेको उद्धार तथा जोखिममा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने कामलाई निरन्तरता दिइरहेको प्राधिकरणका सूचना अधिकारी रामबहादुर केसीले सीआईएनलाई जानकारी दिनुभयो।
6: मुख्य रूपमा पछिल्लो पटक चाहिँ 3 जिल्लामा अलिकति बढ़ी प्रभाव देखिएको छ। जस्तो कि रोल्पा जिल्लामा यो थवाङ गाउँपालिका मा चाहिँ सुरुमा चाहिँ यही 27 गते पहिरोबाट करिब करिब 15 जना मानिसहरू प्रभावित भएका थिए। त्यसमा चाहिँ 12 जनाको मृत्यु भएको, 1 जना अहिले पनि बेपत्ता र 2 जना घाइते हुनुहुन्छ भने रोल्पा जिल्लाकै सुनसहरी गाउँपालिकामा फेरि अर्को पहिरोमा परेर 4 जनाको दुःखद निधन भयो र हिजो मात्रै पनि रोल्पामा 1 जनाको पहिरोमा परेर मृत्यु भएको छ। यसरी रोल्पा जिल्लामा मात्रै पनि पहिरोको कारणले गर्दा हालसम्म 17 जना मान्छेको मृत्यु भएको छ, 1 जना बेपत्ता हुनुहुन्छ र केही चाहिँ घाइते हुनुहुन्छ भने दर्जनौं घर परिवार चाहिँ प्रभावित हुनुभएको छ। त्यसै गरेर अर्को बाजुरा जिल्लामा पनि यो त्रिवेणीकामा पहिरोको कारणले गर्दा 1 जनाको मृत्यु भयो र 2 जना घाइते हुनुभयो। त्यहाँ पनि करिब करिब 20 घर परिवार चाहिँ प्रभावित हुनुभएको छ र उहाँहरूलाई अहिले व्यवस्थापन भइराखेको छ। र हिजो मात्रै हाम्रो जाजरकोट जिल्लामा यो यो चाहिँ धेरै नगरपालिका अर्ना दुई रिसाङ लगायतका चाहिँ क्षेत्रमा पहिरोले ठूलो क्षति गरेको छ र पहिरोमा परेर अहिलेसम्म 9 जना घाइते हुनुभएको छ, करिब 4 जनाको चाहिँ मृत्यु भइसकेको अवस्था छ भने अब त्यसमा चाहिँ करिब करिब 200 भन्दा बढी मानिसहरू चाहिँ प्रभावित भएको अवस्था छ र उहाँहरूलाई अहिले चाहिँ सुरक्षित ठाउँमा ल्याएर चाहिँ राखिएको छ। यसरी पछिल्लो पटक चाहिँ मुख्य रूपमा चाहिँ यो रोल्पा त्यस्तै गरेर जाजरकोट र तपाईँको चाहिँ बाजुरा जिल्लामा चाहिँ पहिरोले अलिकति वितण्डा मचाएको स्थिति छ र हामीले ती जिल्लाका चाहिँ स्थानीय तह त्यस्तै गरेर जिल्ला प्रशासन कार्यालय जिल्ला सुरक्षा समितिसँग नियन्त्रण रूपमा सम्पर्क कायम गरी ती जिल्लाका को वस्तुस्थितिको बारेमा चाहिँ जानकारी लिइराखेका छौँ र अहिले चाहिँ त्यहाँ विस्थापित घर परिवारहरूको सन्दर्भमा उहाँलाई तत्काल राहत दिने कुरा, उहाँहरूलाई चाहिँ अस्थायी रूपमा व्यवस्थापन गर्ने कुरा मात्रै अहिले स्थानीय तह जिल्ला त्यस्तै प्रदेश सरकार र संघीय सरकार लगायत यो विकास साझेदार सङ्घ संस्था रेड क्रस लगायतले चाहिँ सहयोग गरिराख्नु भएको छ। अहिले चाहिँ हाम्रो चाहिँ सुरक्षा निकायदेखि लिएर सबै संयन्त्रहरू ती ठाउँहरूमा परिचालित भइराखेको छ र थप पानी पर्ने भएको हुनाले हामीले सब सतर्कताका लागि पनि हामीले चाहिँ उहाँहरूलाई सबैलाई चाहिँ अनुरोध गरेका छौँ। निरन्तर रूपमा चाहिँ हामीले सूचना सम्प्रेषण गरिराखेका छौँ, समन्वय गरिराखेका छौँ, संचार भइराखेको छ।
5: सरकारले लगातारको वर्षाका कारण पहाड़ी क्षेत्रमा पहिरोको जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ। जमीन भिरालो छ र लगातार पानी परिरहेको छ भने त्यस्ता स्थानका बासिन्दा अझ सतर्कता रहनुपर्ने पहिरो विज्ञहरूले सुझाव दिएका छन्। सीआईएनसँग कुरा गर्दै पहिरो विज्ञ बसन्त राज अधिकारीले भन्नुभयो,
1: थानाबाट झ्याप्पै पहिरो पनि जान सक्छ कहिलेकाहीँ। कहिलेकाहीँ हामी कस्तो हुन्छ नि, यहाँ पहिरो जाँदैन जस्तो लाग्छ कि, तर वास्तवमा त्यो प्रक्रिया चाहिँ डेभलप भइसकेको हुन्छ, त्यो अवस्थामा पनि पहिरो जान्छ। अर्को चाहिँ कस्तो हुन्छ भने एकदम धेरै पानी परेर अब हामी बसेको ठाउँ भनौँ न, हामी अब हाम्रा बुवा आमाहरू बाजे बजेहरू 100 वर्षदेखि बसिरहेको ठाउँमा पहिरो नगएको ठाउँमा पनि पहिरो जान्छ नि त। त्यो चाहिँ कतिपय अवस्थामा हामीले गरेका मानवीय क्रियाकलाप एउटा, अर्को चाहिँ हाम्रो हिमालय पर्वत श्रृङ्खला त बनिरहेछ नि त, यो त उचाइ लिइरहेछ, त्यस कारणले गर्दा यहाँ भौगर्भिक हलचलहरू छन् जसले गर्दा पहिला भन्दा अलिकति फरक भइसकेको र अहिले पछिल्लो चरणमा जलवायु परिवर्तनले गर्दाखेरि जुन पानी पर्ने क्रम चाहिँ अलिकति परिवर्तन भएको छ, एकैचोटि धेरै पानी पर्ने त्यसले गर्दा चाहिँ त्यो जुन माटो हुन्छ नि, माटोमा पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्याप्पै पहिरो जाने हुन्छ। त्यस कारण चाहिँ कहिलेकाहीँ हामीलाई चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ, यत्तिकै चाहिँ पहिरो जाँदैन,
7: संकेत चाहिँ हामीलाई दिइरहेको हुन्छ कि हुँदैन,
1: हुन्छ, पहिरोका संकेतहरू हुन्छन्। जस्तै बिस्तारै बग्ने पहिरोमा छ भने रुखहरू ढल्किने, पोलहरू ढल्किने हुन्छ, कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ, माटो मुनिबाट बाहिर निस्किँदाखेरि, कतिपय चाहिँ पहिरो जाने ठाउँमा चाहिँ त्यो चिराहरू पर्ने होइन, त्यस्तो प्रक्रियाहरू पनि देखिन्छ, र कतिपय अवस्थामा सामान्य रूपमा चाहिँ पहिला भनौँ न अब राति सुत्दाखेरि चाहिँ त्यो खेत अथवा चाहिँ बारी त्यस्तै थियो, भोलिपल्ट त बिहान उठ्दाखेरि अलिकति परिवर्तन भइरहेको जस्तो, अलिकति खाल्डो परे जस्तो, अलिकति सरे जस्तो, त्यस्तो भयो भने चाहिँ त्यहाँ पहिरो जान सक्ने लक्षणहरू देखिन्छन्।
7: यो संकेत दिने पहिरो त ठिकै हो, अगाडि पनि थाहा पाउन सक्यो, अब संकेतै नदिने पहिरोमा चाहिँ लास्टै डर मर्दो हुने भयो, त्यो चाहिँ कसरी थाहा पाउने त्यस्तो बेलामा?
1: हो, यसको लागि चाहिँ वैज्ञानिक विधिहरू छन्। नेपालको कुन जिल्लाको कुन पालिकामा कुन ठाउँमा पहिरो जान्छ भनेर चाहिँ मोटामोटी रूपमा चाहिँ हामीले चाहिँ त्यसको मूल्याङ्कन गर्न सकिन्छ, भन्न सकिन्छ, तर त्यहाँ पहिरो आएर त्यही एउटा घरलाई असर गर्छ कि गर्दैन अथवा चाहिँ पुललाई असर गर्छ कि गर्दैन भनेर चाहिँ त्यहीँ नै गएर अध्ययन गर्नुपर्ने हुन्छ र त्यसका विधि प्रविधिहरू छन् त्यो थाहा हुन्छ।
5: यसैबीच सरकारले पहिरो प्रभावित जिल्लामा थप विपदको सम्भावना पहिचान गर्न प्रारम्भिक भौगोलिक अध्ययन गर्ने भएको छ। मनसुन प्रतिकारी कमाण्ड पोस्टको आज बसेको बैठकले रोल्पाको थवाङ गाउँपालिका र सुनसहरी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका, जाजरकोटको भेरी नगरपालिका र आसपासका क्षेत्रमा प्रारम्भिक भौगोलिक अध्ययन गर्न प्राविधिक टोली खटाउने निर्णय गरेको हो। एक स्थानीय तह दुई उत्पादन अभियान अन्तर्गत कैलालीका 373 किसानले गएको गत आर्थिक वर्षमा 5,50,00,000 अनुदान पाएका छन्। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार कार्यक्रम मार्फत कैलालीका 13 वटै स्थानीय तहमा विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरी उक्त अनुदान उपलब्ध गराएको हो। बाख्रा, भैंसी, बंगुर र मत्स्य पालन तर्फका फार्म समूह तथा सहकारीलाई 5,50,00,000 रूपियाँ अनुदान उपलब्ध गराएको हो। सरकारले सड़क तथा पुलमा हुने क्षति न्यूनीकरण गर्न मालवाहक गाड़ीको भारवहन क्षमतामा कडाई गर्ने तयारी गरेको छ। प्रस्तावित सार्वजनिक सड़क विधेयकमा क्षमता भन्दा बढ़ी भार बोकेर सड़क तथा पुलमा क्षति पुर्याउने मालवाहक गाड़ीलाई प्रतिपटक 5,00,000 रूपियाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जंग थापाका अनुसार प्रति किलोमिटर 25-30 करोड़ रूपियाँसम्म लागतमा निर्माण हुने आधुनिक सड़कलाई दिगो बनाउन भारवाहन सीमा कडाई गर्न लागेको बताउनुभयो।
3: जथाभावी चाहिँ यो कानूनको उल्लंघन गरेर यो कानूनले दिएको भारवहन क्षमता भन्दा बढी लोड ल्याएर सड़क चाहिँ क्षति गरेको अवस्था देखिन्छ। त्यसो भावनाले त्यसलाई नियन्त्रण गर्न र चाहिँ सड़कलाई दिगो र लामो समयसम्म टिकाउनको लागि हामीले कानूनी जुन प्रावधान छ त्यसलाई हुबहु लागू गर्न मात्रै खोजे हो, अरू केही गर्न खोजे होइन। लोड ल्याउनलाई कुनै प्रब्लम छैन, एउटै ट्रकले तपाईँको चाहिँ 100 टन ल्याउनुहुन्छ भने पनि कुनै समस्या छैन, 100 टन पनि ल्याउन सक्नुहुन्छ एउटा ट्रकमा। तर एउटा एक्सलबाट पिचमा जाने चाहिँ भार भनेको 10.2 टन हाम्रो कानूनी प्रावधान छ। भार चाहिँ 10.2 टनमा चाहिँ सीमित राखेर रा, एउटै ट्रकमा धेरैवटा एक्सल राखेर रा, तपाईँले 100 टन ल्याउनुहोस् त्यसले कुनै बन्देज छैन।
5: नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद तत्काल राजनैतिक सहमतिबाट टुंगिनुभन्दा अब सर्वोच्च अदालतको फैसलातर्फ मोडिएको छ। आज पत्रकारसँग कुरा गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट न्याय पाएपछि पार्टीभित्रको विवाद समाधान भई कांग्रेस एकबद्धता हुने बताउनुभयो।
8: पहिलेको पार्टी अध्यक्ष मैले माने पनि थिएन, त्यो चाहिँ मैले भनेको थिएँ सबै पार्टीको सहमतिले गरौँ विशेष महाधिवेशन, यसरी नगर्नु भन्दा भन्दै जबरजस्ती विशेष महाधिवेशन गरेर अन्य तरिकालाई धेरै साथीहरूलाई बाहिर राख्यो। त्यसको खिलाफमा हामीले अदालतमा गयौं, अदालतले भनेको छ यो अन्याय भयो भनेर। मलाई विश्वास छ अदालतको पूर्ण पठाउनु बाँकी छ, अदालतको पूर्ण निर्ल्याउनु बाँकी छ। त्योभन्दा अगाडि मैले धेरै कुरा भन्नु छैन, मैले अदालतको विषयमा केही बोल्नु छैन। त्यसै कारण अदालतलाई म हार्दिक पूरा विश्वास गर्दै अदालतलाई अदालतको लागि पनि मान्छु।
5: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व परिवर्तनको माग गर्दै भइरहेको गतिविधिप्रति असन्तुष्टि जनाउँदै एमाले अहिले पुनर्गठन नभई पुनर्जागरणको अवस्थामा रहेको बताउनु भएको छ। झापा एमाले आयोजना गरेको मिशन पार्टी जागरण अभियान उद्घाटन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्टाटस लेख्ने वा हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउने प्रयास पार्टीभित्र स्वीकार्य नहुने चेतावनी दिनुभयो।
2: केसका पछाडि केही दम छैन, केही छैन, न पार्टीको तरिका न विधान। अस्ति महाधिवेशन भएको तपाईँ हामी सबैलाई थाहा छ, हामी आफै पनि सहभागी भयौँ होला, आफै केन्द्रीय सदस्य थुप्रै छानिएका होला। अध्यक्ष हटाउँछु भने आएछ, के भने आएछ, अहिले यी सबै कुराहरू बेकार गर्नु। त्यसर्थ साथीहरू पार्टीप्रति एकदम दृढ विश्वासका साथ अगाडि बढ्नुहोस्, मेरो आग्रह छ। केही हुनेवाला होइन।
5: साझा खबरमा अब खेल खबर। नेपाल ए क्रिकेट टोली अस्ट्रेलियामा आयोजना हुने टप एण्ड टी20 प्रतियोगिता खेल्न त्यसतर्फ प्रस्थान गरेको छ। प्रतियोगिता डर्बिनमा अगस्त 20-30 तीससम्म हुनेछ। अस्ट्रेलियाको घरेलु तथा अन्य अन्तर्राष्ट्रिय टोलीसँग खेल्ने अवसरलाई नेपाली खेलाड़ीका लागि महत्वपूर्ण अनुभवका रूपमा हेरिएको छ। नेपालले यसअघि पनि टप एण्ड टी20मा सहभागिता जनाइसकेको छ र अस्ट्रेलियामा नेपाली क्रिकेटको समर्थक आधार समेत बलियो रहेको आयोजकले जनाएको छ।
9: कतै अविरल वर्षाले बाढ़ी पहिरो, कतै पानी नपर्दा खेत बाँझै।
10: 2 महिनाको बिउ भइसक्यो, पानी आकाशबाट आउँदैन।
11: पानी ठिलो फैर यस्तो फैर बिहार पनि सिक्किएको, पानी पनि यस्तो छ, खेती
9: सिंचाई अभावले थलियो धान खेती, दाङमा सयौं बिघा बाँझै। रिपोर्ट। पहिरोको पीड़ामा बाल बालिका सुरक्षाको खोजीमा सरकार कुर्दै। सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
13: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
12: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
13: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। कतिपय स्थानमा लगातार पानी पर्दा बाढ़ी पहिरोले जनजीवन प्रभावित भइरहेको छ, तर दाङमा भने समयमै पानी नपर्दा धान रोपाई अझै सकिएको छैन। दाङमा 36,400 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। आकाशबाट पानी नपरेको र सिंचाईको लागि कुलोको राम्रो व्यवस्थापन नभएका कारण दाङमा सयौं बिघा जमीनमा धान खेती हुन सकेको छैन भने रोपाईका लागि राखेको ब्याड पनि सुक्न थालेको छ।
15: दाङमा सिंचाई सुविधा नपुगेका धेरै ठाउँमा अहिले पनि किसानका खेत बाँझे छन्। रोपाईका लागि भनेर राखिएको ब्याड पानी नपाएर सुक्न थालेको छ। कतिपय किसान पिउने पानीका लागि खनेको इनारबाट मोटर लगाएर दैनिक 1-2 गरा रोपाई गरिरहेका छन् भने कतिपय किसान अझै पनि पानी आउँछ कि भन्ने आशामा छन्। घोराही उपमहानगरपालिका 9 पर्सिनीका किसान छोटकन्या चौधरी:
11: पानी ठिलो भएर यस्तो भयो, बिहार पनि सिक्किएको, पानी पनि यस्तो छ, गर्न लाग्छ खेती, अहिले ढुन्न के हो, अब पानी पर्दैन, रोपा धान त्यस्तै छ।
15: समयमै पानी पर्ला र रोपाई गरौंला भन्ने सोचेका किसान पर्याप्त पानी नभएको र सिंचाई सुविधा पनि नभएका कारण निराश छन्। अहिले जे जस्तो भए पनि आगामी वर्षहरूमा सरकारले सिंचाईको सुविधा मिलाइदिए हुन्थ्यो भन्नुहुन्छ कोराही 8 ढिकपुरकारका किसान जगदीश कुमार हरिजन:
16: हामीले धेरै मार्का परेको छ, अर्को कुवाबाट हामी के भन्छन् कुवाबाट पानी तानेर त्यो पनि आजसम्म के भन्छन् 2 महिनाको बिउ भइसक्यो, पानी आकाशबाट आउँदैन, हाम्रो गरिब जनताहरूको कहीँ व्यवस्था छैन, के गर्ने? अब हामीहरू साउनको पहिले हप्तामा हामी रोपिसकेका थियौँ, अब पानी आकाशबाट पनि आन्न, कहीँबाट पनि आन्न, हामी किसानले कहाँबाट कसरी खुन्छ, के गरौँ?
15: किसानले पर्याप्त मात्रामा रासायनिक मल त पाउन सकेका छैनन् नै, त्यसमाथि अहिलेको अनियमित वर्षाका कारण पीड़ा थपिएको उनीहरूको भनाइ छ। किसानका यी समस्यालाई तीनै तहका सरकारले बेलैमै सम्बोधन गर्नुपर्ने बताउँदै कोराही 8 ढिकपुरका किसान टेकबहादुर खड्का:
17: हामी किसानीहरूलाई पानीको यहाँ सिंचाईको व्यवस्था पनि छैन, र एक त प्रकृतिले पनि अलिक ठग्यो, आकाशबाट पनि पानी परिराखेको अवस्था छैन। अघि पछिको समयमा हामीले असारको लास्टदेखि साउनको पहिलो हप्तासम्म सिद्धा हुन्थ्यो भने अहिलेको अवस्थामा खेती लागे पनि छैन, अझै बाँझै छ। हामीले कुवाबाट एउटा दुईटा गरा गर्दै सिंचाई गर्दै लगाउँदै गरिरहेको छौँ, त्यो पनि भने जस्तो भइरहेको छैन। ब्याड छिपेर पनि त्यो समय गएको अवस्था जस्तो पनि छ, मोल बिउको पनि समस्या छ, सिंचाईको पनि समस्या छ, त्यही भएर अलि भने जस्तो समय भएको छैन हाम्रो यतातिर खेती।
15: यस वर्ष दाङमा पर्याप्त मात्रामा पानी परेन। असारको अन्तिम सातादेखि साउन पहिलो हप्तासम्म लगभग रोपाई सकिन्थ्यो, यस वर्ष साउनको महिना सकिन लाग्दा अझै रोपाई सकिएको छैन। कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्क अनुसार दाङ जिल्लामा साउन 22 गतेसम्म 95% रोपाई भएको भने पनि धेरै किसानको खेत भने बाँझे छन्। कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारी:
18: हाम्रो अनुमान पूर्वानुमान भनेको श्रावणको 10 गते भित्र दाङमा रोपाई भइसक्छ भन्ने हो। तथापि हालसम्म कुल हाम्रो अनुमानित क्षेत्रफल भनेको 36,400 हेक्टर छ, तर चाहिँ नि अब यो समयमा पानी नपरेको कारणले गर्दा केही ठाउँहरू चाहिँ सुक्खा भएको कारणले केही क्षेत्रफल घटेको छ।
15: कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्क अनुसार हालसम्म 34,200 हेक्टर अर्थात 95.03% धान रोपाई भएको छ। सुशीला ओली, सीआईएन रेडियो, मध्य पश्चिम, दाङ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पहिरोपछि असुरक्षित बाल बालिका खोज्दैछन् सुरक्षित आश्रयसँगै शिक्षाको अधिकार।
19: तरको माथिबाट पहिरो झरिरहेको छ, यस्तो अवस्थामा हामीहरू विद्यालय जान असुरक्षित हुन्छौं र हामीले यस्तो वातावरणमा कसरी आफ्नो अध्ययनलाई निरन्तर दिइरहने भनेर हामी निकै चिन्तित छौं र हजुरहरूले यसको बारेमा केही व्यवस्था गर्नुभएको छ।
0: पहिरो प्रभावित बालबालिकालाई जोगाउने सरकारको पहलबारे बालबालिकाको प्रश्न सहित सरोकारवालाको जवाब संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
21: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
20: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाउने
0: सरकारको पहलबारे बालबालिकाको प्रश्न सहित सरोकारवालाको जवाब संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: आद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
0: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
1: नमस्कार, म सन्तोष, संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 315 खण्डमा छौं। वर्षासँगै देशभरि बाढ़ी र पहिरोका घटनाहरू बढ़िरहेका छन्। त्यसमध्ये जाजरकोटमा हालै ठूलो वर्षापछि पहिरोले जनधनको क्षति पनि भएको छ। केही बाटोहरूमा पहिरो जाँदा विद्यालयहरू बन्द भएका छन्। जाजरकोटका केही विद्यालयका बालबालिकाको प्रश्नको जवाब हामीले प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीसँग लिएका छौं।
3: खेडागार नगरपालिका वार्ड नम्बर 12 सरस्वती माध्यमिक विद्यालयमा अध्ययनत छात्र। हाम्रो विद्यालय गाउँघरतिर चाहिँ सडकको माथिबाट पहिरो झरिरहेको छ। यस्तो अवस्थामा हामीहरू विद्यालय जान असुरक्षित हुन्छौँ र हामीले यस्तो वातावरणमा कसरी आफ्नो अध्ययनलाई निरन्तर दिइरहने भनेर हामी निकै चिन्तित छौँ र हजुरहरूले यसको बारेमा केही व्यवस्था गर्नुभएको छ होला।
4: स्थानीय तहसम्म चाहिँ कोर्डिनेट गर्छौँ। जुन किसिमको हाम्रो विद्यार्थी भाइ बहिनीले प्रश्न गर्नुभएको छ, नलगाड नगरपालिकासँग सम्बन्धित रहेछ। नलगाडको हाम्रो विपद फोकल पर्सनलाई कुन बाटोको कुन विद्यालय हो अवरोध भएको हामीलाई जानकारी प्राप्त भयो भने स्थानीय तत्काल स्थानीय तहमा भएको विपद उद्धारको सामान हामी डोजर मार्फत चाहिँ विद्यालयसम्म पहुँच पुग्ने बाटोहरूलाई सहज रूपमा चाहिँ तपाईँको खुल्ले वातावरण हामी सिर्जना गर्छौँ। त्यसरी विद्यालय जानै नसक्ने अवस्था चाहिँ सिर्जना हुन दिँदैनौँ। यो प्रश्नको लागि भाइ बहिनीलाई धन्यवाद दिन चाहन्छु।
5: मेरो नाम चाहिँ प्रतिज्ञा, म चाहिँ अहिले पढ्ने 10मा। हाम्रो यो विपद व्यवस्था सम्बन्धी अब के व्यवस्थापन गरिएको छ, विद्यार्थीहरूलाई के कति चाहिँ सुविधा दिएको छ, अनि बाढी पहिरो व्यवस्थापन निम्ति हामीले स्थानीय सरकारवालाको के भूमिका रहेको छ, अनि बाढी पहिरो कति अपेक्षा गरिएको छ, कति योजनाहरू बनाइएका छन्, यसलाई कसरी हामीले न्यूनीकरण गर्न सक्छौँ, र यस विभिन्न कस्ता तालिमहरू पनि हाम्रो विद्यालयमा अथवा हाम्रो समुदायमा कस्तो कस्तो तालिमहरू व्यवस्थापन गरिएको छ।
4: धन्यवाद प्रश्नको लागि। जाजरकोटमा विशेष गरेर भूकम्पपछि धेरै ठाउँमा चाहिँ जमिनको चाहिँ अलि हलचलको कारण र एकचोटि मनसुनको कारणले गर्दा धेरै बाटोहरू अवरुद्ध छन्। यसको लागि पूर्व तयारीको निम्ति हामीले प्रत्येक स्थानीय तहमा चाहिँ स्थानीय तह र मातहतका निकायहरूबाट हाम्रो सुरक्षा निकाय मार्फत कसरी विपदमा चाहिँ सुरक्षित हुने भन्ने विषयमा हामीले चाहिँ प्रचार प्रसार पनि गरेका थियौँ र स्थानीय तहबाट यसरी विपदमा कसरी चाहिँ तपाईँ सेभ हुने भन्ने विषयमा पनि हामीले टाइम टाइममा चाहिँ तपाईँको सार्वजनिक चाहिँ सूचना दिने र स्कूलहरूमा गएर पढाउने चाहिँ काम गरेका थियौँ। र हाम्रो विपद पूर्व तयारीको विषयमा चाहिँ उहाँले कुरा गर्नुभएको छ। विपद पूर्व तयारीमा हामीले मनसुनजन्य विपदबाट कसरी हामी सेभ हुने, हाम्रो टिमहरू कसरी परिचालन हुने, कुन ठाउँमा विपदको यदि घटना भइहाल्यो भने सम्बन्धित स्थानीय तहको विपद फोकल पर्सन र नजिकको सुरक्षा निकायमा कसरी चाहिँ सूचना छिटोभन्दा छिटो पुर्याउने भनेर टोल फ्री नम्बर 1234 हामीले त्यो नम्बर कायम गरेका छौँ। जुनसुकै व्यक्तिले जुनसुकै प्रकारको चाहिँ विपद पर्दा पनि त्यो फोनमा चाहिँ तपाईँ कल गरेपछि हामी तत्काल रिस्पोन्ड गरेर क्विक रिस्पोन्स टिमहरू चाहिँ हामीले चाहिँ गठन गरेका छौँ। अब ब्याड लक भनौँ, अनलकी भनौँ, हिजो राति चाहिँ तपाईँ ठूलो चाहिँ वर्षा र विपदको कारणले गर्दा भेरी नगरपालिकाका विभिन्न ठाउँमा चाहिँ ठूलो चाहिँ बाढी र पहिरो जाँदाखेरि केही चाहिँ विद्यालय आगमन जाँदा हामी दिनभरि चाहिँ राहत उद्धारको कार्यक्रममा खट्यौँ र केही विद्यालयमा एक दुई दिन चाहिँ त्यो बाटोहरू सञ्चालन गर्न हामी समन्वय गरिरहेका छौँ स्थानीय विपद व्यवस्थापन समिति र भोलि चाहिँ हामी डीडीएमसीको बैठक बसेर कुन कुन ठाउँका विद्यालय पहुँचका बाटो, ग्रामीण क्षेत्रमा पुग्ने बाटाहरू कुन कुन बाटाहरू अवरोध छन् त्यो डीडीएमसीको बैठकले तत्काल चाहिँ तपाईँको कार्ययोजना बनाएर ती कुराहरू चाहिँ तपाईँ बाटोहरू चाहिँ तपाईँको खुलाउने र विपद प्रभावितलाई राहार र चाहिँ अस्थायी बसोबासको व्यवस्था गर्ने भन्ने कुरा चाहिँ हामी

0: योजनामा छौ। प्रश्नको लागि भाइ बहिनीलाई धेरै धेरै धन्यवाद। र विपन्न कसरी सुरक्षित हुने भनेर हाम्रो निरन्तर चाहिँ जिल्ला प्रहरीकारले केही चाहिँ एनजिओ आइएनजिओ र संस्थाहरूबाट र स्थानीय विपद व्यवस्थापन बाट पनि हाम्रा चाहिँ तपाईँको प्रसार प्रसार र जानकारीमूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेका छौँ। यसको लागि प्रश्नकर्ता नानीलाई धेरै धेरै धन्यवाद।
1: नमस्कार, मेरो नाम ईश्वर कक्षा 9 गर्छु, यही जाजरकोट खेडाबाट नगरपालिका वडा 12। मेरो स्कुलको नाम चाहिँ श्री जनकल्याण माध्यमिक विद्यालय खेडाबाट नगरपालिका। अहिले जाजरकोटमा बढी बाढी पहिरो गएको छ, अनि त्यसरी हाम्रा विद्यालयका या धेरै विद्यालयका बालबालिकाहरूका किताबहरू भिजिसकेका छन्। र त्यसपछि यो बाढी पहिरो जोखिममा तपाईँहरूले कस्तो भूमिका लिनुभएको छ
0: हस्? धन्यवाद प्रश्नकर्ता भाइ बहिनीलाई धन्यवाद दिन चाहन्छु। विशेष गरेर हामी आज केन्द्रित भेरी नगरपालिका अन्तर्गतको वडा नम्बर 2 विपद प्रभावित क्षेत्रमा हामी केन्द्रित थियौं। प्रश्नकर्ताको छेडागा नगरपालिकामा हाम्रो विपद सम्बन्धी त्यस्तो खालको घटना घटेको बाटो अवरोध भएको भन्ने हामीलाई जानकारी प्राप्त भएको छैन। तथापि ठूलो चाहिँ वर्षा भएको कारणले गर्दा केही स्थानीय रोडहरू अवरोध हुन सक्छन्। यो प्रश्नसँगै मैले चाहिँ विपद फोकल पर्सनसँग फोन गराएर कुन कुन बाटाहरू चाहिँ कहाँ अवरोध छन्, स्थानीय तहको सहकार्यमा र सड़क चाहिँ डिभिजन कार्यालय र पूर्वाधार विकास कार्यालयबाट हामी त्यो अवरोध भएका चाहिँ बाटाहरू तत्कालहरू चाहिँ खुलाउने, विद्यालयहरू चाहिँ सुचारू रूपमा भाइ बहिनीहरूलाई सहज रूपमा पुग्ने वातावरण सिर्जना गर्छौं र स्थानीय आगमनलाई सहज बनाउनतिर चाहिँ हामी केन्द्रित रहन्छौं। र हाम्रो एउटा विपद पूर्व तयारी हाम्रो कार्ययोजना छ, त्यो कार्ययोजना अनुसार तत्काल हाम्रो रिस्पोन्स गर्ने टिम छ। त्यो टिम पनि त्यस्तो विपद चाहिँ अथवा बाटो अवरोध भयो, विद्यार्थीले पढ्नै अवरोध हुने स्थिति सिर्जना भयो भने हाम्रो टिम पनि त्यहाँनिर चाहिँ तपाईँ उपस्थित हुन्छ। स्थानीय तहको विपद व्यवस्थापनको फोकल पर्सनलाई सम्पर्क गरेर यसको लागि चाहिँ हामीले जुन किसिमको जानकारी दिनुभयो हामी त्यसको लागि रिस्पोन्स गर्छौँ। हाम्रो चाहिँ क्विक रिस्पोन्स टिम तयार छ। केही समस्या भएछ भने यो टेलिफोन मार्फत र हाम्रो टोल फ्री नम्बर 1234 तपाईँले सिधै कल गर्न सक्नुहुन्छ बाबु नानीहरूलाई। म त्यही किसिमको चाहिँ मेसेज दिन चाहन्छु। प्रश्नको लागि हार्दिक धन्यवाद।
2: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईको पालो।
3: पछिल्लो समय नेपालमा पहिरोको कहर बढ्दै 5 22 जनाको मृत्यु। रोल्पा, बाजुरा र जाजरकोटका 100 परिवार पहिरोका कारण विस्थापित भएका छन्। पहिरो प्रभावित क्षेत्रमा सरकारले भौगोलिक अध्ययन गर्ने भएको छ। पहिरोको संकेत चिन्ह विज्ञले आग्रह गरेका छन्। क्षमताभन्दा बढ़ी भारी बोक्ने गाड़ी धनीलाई अब 5,00,000 रूपियाँसम्म जरिवाना गरिँदै कांग्रेसको पार्टी नेतृत्व आधिकारिकता विवाद अब अदालतले टुंग्याउने भएको छ। एमाले पुनर्गठन नभई पुनर्जागरणको अवस्थामा रहेको नेकपा एमालेका अध्यक्ष ओलीको दावी छ। पर्याप्त पानी नपर्दा धान रोपाई अझै सकिएन। भोलिदेखि देशभरका म्यान पावर व्यवसाय बन्द हुने भएका छन्। भिसा आइसकेका श्रमिकलाई समेत नउडाउने व्यवसायीहरूको निर्णय रहेको छ। कैलालीका 337 किसानलाई राहत स्वरूप 5.5 करोड़ अनुदान उपलब्ध गराइएको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 1 बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
4: हजुरको रेडियो 102.1 मेगाहर्ज।
5: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
6: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
5: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
7: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
8: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
7: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310-9851-4198 र 9841-25-59-57।
9: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
9: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
9: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
9: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
9: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
9: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
9: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
5: रामेछाप नगरपालिका वडा नम्बर 9 कार्यालय ल्याङल्याङ रामेछाप।
9: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
9: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 0848-45562, 0949-42-11-30 सम्पर्क गर्न सकिनेछ।
5: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
6: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
5: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
9: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
5: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
9: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
9: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
9: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
9: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
9: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
9: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली, रामेछाप।

0: रेडियो पावर घटना विषय को सशक्त संवाद।
1: डाक्टर साहब, म तपाईँलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: धेरै धेरै धन्यवाद भोपालजी।
1: के दशा लागेको छ एमालेलाई, कम्युनिस्टहरूलाई? यो कस्तो मनोदशाबाट गुज्रिएको देखिन्छ? एमालेलाई दशा लागो, ओलीलाई लागो वा देशलाई नै?
2: कसैलाई दशा लागेको होइन, यो अहंकारको पराकाष्ठा हो। केपी ओलीजीले कमसे कम यत्रो आन्दोलन, युवाहरूको चाहिँ सहभागिता, युवाहरूको नेतृत्व, युवाहरूले चाहिँ लिएर अग्रपंक्तिमा आएको उहाँलाई सही भएको छैन। र अहिले पनि उहाँ के बरपराई सपनामा हुनुहुन्छ जस्तो लाग्छ मलाई। हिजोको 47-46 सालदेखि कन्टिन्यू सत्तामा बसेको धङधङेले उहाँहरूलाई छोडेको छैन। र मलाई लाग्छ अब यो कम्युनिस्ट आन्दोलनको कुरा, कम्युनिस्ट आन्दोलन छ जस्तो लाग्दैन नेपालमा। मलाई कम्युनिस्टको नाउँमा पार्टी खोलेर सञ्चालन गर्ने मान्छेहरू चाहिँ हुनुहुन्छ उहाँहरू। तर अब जुन किसिमको मर्यादित भाषा बोल्नुपर्ने हो अध्यक्ष जस्तो पदमा बसेर मान्छेले, त्यो चाहिँ केपी शर्मा ओलीजीले बोल्नु भएन। र चाहिँ अवारा केटाहरू भनेर कसलाई भनेको, उहाँहरूले हिजो समाज ल्याएका, उहाँहरूले च्यापेका मान्छेलाई अवारा भन्नु भने उहाँ जनमानसले के भन्ने? र अहिले जनमानसमा उहाँले पुनर्जागरण भने के आधारमा पुनर्जागरण गर्ने? के को आधार हो उहाँलाई पुनर्जागरण गर्नु? कसरी गर्न सक्नुहुन्छ उहाँ? युवाहरूलाई नेतृत्व नदिकन कसरी पुनर्जागरण हुन्छ? उहाँ बसेर उहाँ चाहिँ पिण्ड खाने बेलाको मान्छे कसरी पुनर्जागरण गर्न सक्नुहुन्छ उहाँले? प्रश्न यो हो। अर्को जहाँसम्म तपाईँले
1: होइन, सन्दर्भ यो छ कि जस्तो अब केपी शर्मा ओलीले अध्यक्ष हट्न सक्दैन, कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयन हुँदैन, यो खालको कुरा गर्दै हुनुहुन्छ र मन नपर्ने पार्टीबाट गए हुन्छ समय यो खालको धम्क्याउँदै हुनुहुन्छ। यसको अर्थ र औचित्य के हो?
2: अब उहाँले के भने, उहाँको घुर्क्याई चाहिँ पहिलेदेखि सबैलाई थाहा छ। र उहाँको धङ्गै भनेको के भने, तीन पार्टीबाट संगठित सरकारमा बसेर नेतृत्व आफू गरेको, शेरबहादुरसँग उहाँको साँठगाँठ, यो सबैले गर्दाखेरि उहाँलाई जो फुर्ती आएको होला जस्तो लाग्छ मलाई। तर उहाँको अब आफूले खराउने मात्रै हो, पार्टीलाई यदि संगठनमा लाने हो, दरो बनाउने हो भने युवा नेतृत्वलाई अगाडि बढाउनुपर्छ। मलाई लाग्छ जहाँसम्म कि युवा नेतृत्व अगाडि आएन भने कुनै पनि तपाईँका कार्यकर्ताहरू तपाईँसँग पछाडि लाग्दैनन्। अहिले हामीले देखेको सबभन्दा नेपाल कम्युनिस्ट पार्टी एमालेमा ती कार्यकर्ता जुन ग्राउण्ड लेभलका थिए सबैले राज्यसभामा भोट हाले। त्यो तपाईँले त्यो त चिन्तन गर्नुपर्ने कुरा हो नि, हाम्रो विषय होइन, यो तपाईँको चिन्तनको विषय हो। जहाँसम्म मलाई लाग्छ उहाँ निर्वाचित सभापति हो, उहाँ कसले हटाउँछ स्वाभाविक हो। तर अब त्यसमा पनि त आफूले नैतिकताको आधारमा अब मबाट पार्टी हुँदैन, म यस्तो ड्याम डिफिट हारेँ, म बेइज्जतसँगले चुनाव हारेँ, त्यो आफैले मूल्याङ्कन गरेर आफूले स्वतः छोड्नुपर्ने कुरालाई उहाँले फेरि यस्तो अब क्यान्टिनमा बसेर यस्तो गरेर यस्तो आवारा भनेर चाहिँ भन्नु भनेको उहाँको आफ्नो नै आफैले अपमान गर्ने हो।
1: तर यो किन भइरहेको छ एमालेमा, मैले बुझ्न नसकेको एमालेको मन्दशा, कुनै बेला उहाँले खडा गरेका साइबर सेनाहरू, अरिङ्गालहरू आज आवारामा कसरी परिणत भयो? डाक्टर साहब, यो राजनीतिको हिरासत कस्तो अचम्मको, इतरमा मात्र प्रयोग नहुने, इतर सकिएपछि आफ्नै विरूद्ध र आफ्ना विरूद्ध प्रयोग हुने, यो राजनीतिको हिरासत कस्तो हिरासत हो?
2: होइन, यो डिक्टेटरसिपको फिलोसफी हो, म भन्दा बाहेक कोही पनि होइन। यो केपी ओलीजीले भन्नुभएको जो भाषा छ त्यो डिक्टेटरको भाषा हो, त्यो डेमोक्रेटिक प्रिन्सिपलको भाषा नै होइन। जहाँसम्म डेमोक्रेसीमा हुन्छ त्यो त तपाईँको रूल अफ ललाई मान्नु पर्यो, पिपल्स भर्डिक्ट भनिन्छ, जनताको चाहिँ जुन चाहना हुन्छ त्यसलाई स्वीकार गर्नु पर्यो, तपाईँलाई तिरस्कार गरिसकेपछि तपाईँले त्यसलाई सम्मान दिनु पर्यो, ओके म अब म पर बस्छु, मेरो अलि बेला भएको छैन भन्नु पर्यो। तर त्यसको जनताको पनि तपाईँ तिरस्कार गर्नुभयो, आफ्ना कार्यकर्ता पनि तिरस्कार गर्नु, तपाईँ कहाँ टिक्नुहुन्छ? त्यो चाहिँ प्रश्नबाट चाहिँ किन्न छ।
1: उहाँ किन यो गरिराख्नु भएको छ त?
2: उहाँको विषय उहाँ जहिले पनि यस्तै
1: होइन, टिक्न उहाँ सक्नुहुन्न भन्ने जोखिम पनि तपाईँले देख्नुहुन्छ, तर उहाँ यो गरिराख्नु भएको छ। फेरि एउटा अचम्म, मनपर्दा छोरा, मनपर्दा सबै दुनियाँको बा, देश र दुनियाँको बा, तर अहिले आवारा, यो किन नमिलेको? के दुनियाँको बा आज आवारा, यो के भइरहेको छ? के
2: होइन, उहाँको समस्या के भने, उहाँकै भाषामा बोल्नुपर्ने, उहाँको गीतमा नाचिदिनुपर्ने, उहाँको धुनमा हिँडिदिनुपर्ने, उहाँले जे भन्यो त्यही मानिदिनुपर्ने, क्वेसन गर्न पाउने, त डेमोक्रेसीमा सायद हुँदैन। उहाँ डेमोक्रेटिक प्रिन्सिपलभित्र अटाइरहन सक्ने मान्छे होइन। पहिले एक जमाना थियो जब हामी ओलीलाई एमालेभित्रको डेमोक्रेटिक लिडर भन्थ्यौँ हामी, तर अहिले उहाँले यो जुन क्रियाकलाप गर्नुभएको छ यो त कतै नै कुनै हालतमा पनि, अब जुन हिसाब किताबले राहुल गान्धीले इन्डियामा गरिरहेछन् एक्ज्याक्टली त्यो चाहिँ शैली अब केपी ओलीले अप्नाउनु भयो। मलाई लाग्छ कि एमालेको बच्चा खुचा बिहान पनि धराशय हुन्छ, मैले घोषणा गर्थेँ तपाईँलाई, यो यही किसिमको रवैया रह्यो भने र त्यहाँ युथहरूले पाएनन् भने, अवसर पाएनन् भने एमाले वैकल्पिक शक्ति होइन कि धराशय नै हुन्छ।
1: एमालेमा ओलीको पछाडि लाग्नेहरू आज उनको आँखाको खसिङ्गर जस्तो बनेका छन्, तिनको भविष्य चाहिँ के हुन्छ?
2: अब त्यो त उहाँहरूले आफूले निर्धारण गर्नु पर्यो, तपाईँहरू गुलाम भएर लाग्नु भएको कि कार्यकर्ता भएर लाग्नु भएको, दुईटा क्लियर परिभाषा आफूले गर्नु पर्यो। गुलामहरू आँखा चिम्लेर लाग्नुहोस्, राम्रो नराम्रो सबैमा साथ दिने हो, तर तपाईँले चाहिँ कार्यकर्ताको हिसाबमा गर्ने, कार्यकर्ता भने पार्टीलाई काम गर्ने हो, व्यक्तिको लागि काम गर्दैन उसले। व्यक्तिले जबसम्म पार्टीमा राम्रो काम गर्छ, उसले चाहिँ पार्टीको हितमा काम गर्छ, देशको हितमा काम गर्छ, जनताको हितमा काम गर्छ, त्यतिखेर तपाईँ समर्थन गर्ने हो। अन्धभक्ति त्यहाँ हो, तर त्यो नगरेपछि तपाईँ अब कार्यकर्ताले त मलाई लाग्छ उहाँको साथ दिनुपर्छ जस्तो लाग्दैन।
1: तर नेपाली राजनीतिको मैदानमा कम्युनिस्टको वा एमालेको ओलीले छाड्दैमा वा नछाड्दैमा झन् ध्वंस हुन्छ कि छाड्दाखेरि बौरिन्छ त।
2: ए भोपालजी, मलाई कुनै मलाई लाग्छ तपाईँकै कुनै प्रोग्राम मार्फत टेलिभिजनमा हो कि रेडियोमा मैले भनेको थिएँ, नेपालमा कम्युनिस्ट कहाँ छन्? छतमा बेसी कम्युनिस्टहरू छन्। नेपालमा कम्युनिस्ट भइदिएको भएदेखि तपाईँको पुँजीवादीको पराकाष्ठको मान्छे भन्दा रहन शैली त्योभन्दा माथिल्लो हुन्छ उनीहरूको, जनताको जीवनशैली र उनीहरूको जीवनशैलीको आकाश जमिन फरक छ, मिल्दै मिल्दैन। त्यस कारणले कम्युनिस्ट त छँदै छैनन् यहाँ। कम्युनिस्टको नाउँमा संगठित भएर बसेको एउटा समूह हो त्यो, त्यस कारणले कम्युनिस्ट भन्ने छैन। कम्युनिस्टको यहाँ चाहिँ नेपालमा लगभग जुन कम्युनिस्ट भनेर खाइरहेको थिए, बसिरहेको थिए, जनतालाई झुकिरहेको थिए, त्यो अब लगभग मलाई लाग्छ अवसान नै हुँदैछ यसको।
1: यदि यो ओलीको जो चेतावनी आएको छ, ओलीले छाड्नै पर्ने परिस्थिति र भवितव्य बन्यो भने उनले सजिलै गाडी छाड्छन् कि अरू केही उत्पट्याङ हुनेवाला वा उथलपुथल हुनेवाला छ यहाँ?
2: होइन, यसो हुन्छ नि त। अब डोनाल्ड ट्रम्पले पहिलोचोटि चुनाव हार्दा अमेरिकामा तपाईँ देख्नुभयो, व्हाइट हाउसमा वितण्ड मचाएको थिए, अब त्यसका फलोवर त अन्त पनि होला नि, यो गर्न सकिन्छ भन्ने सायद ओलीजीले, अब मलाई लाग्छ ओलीजीले त्यस्तो गर्नु पनि हुँदैन, गर्नु हुँदैन र गर्नुहुन्न कि जस्तो लाग्छ। त्यो गर्यो भने उहाँलाई र पार्टीलाई अत्यधिक नराम्रो हुन्छ। भोलिदेखि नेपाल कम्युनिस्ट पार्टी एमाले भन्ने टेक्न समाउन सक्दैन। मैले त तपाईँकै प्रोग्राम मार्फत भनेको थिएँ तेस्रो पोजिसनमा आउँछ चुनाव।
1: अब यहाँ हुनेवाला के छ त एमालेमा, त्यति बताउनुहोस्। ओलीजीले सिधा दिनुभयो, द्याट्स इट, च्याप्टर क्लोज, उहाँको क्लियर छ कुरा।
2: ओलीजीले छोड्नुभयो भने एमाले सिद्धियो,
1: बरु उहाँ एमाले सिद्धियोला, आफू सिद्धिउँला, उहाँलाई त त्योसँग साथ सायद सरकार छैन होला।
2: अब त्यो चाहिँ उहाँको विषय हो, त्यो हामीले खालि,
1: तर उहाँको स्वभाव तपाईँ आदि इत्यादि हेर्दाखेरि सजिलै छोड्ने देख्नुहुन्छ र?
2: अब हामी राम राम जप्न सक्छौँ, काँध हाल्न त सक्दैनौँ नि भिडबाट लड्ने गुरुलाई त। एमाले नै गर्नुपर्छ नि त्यो त। हामी त मल्टिपार्टी डेमोक्रेसीमा के हुन्छ भने पार्टी सिस्टम दह्रो भयो भने, पार्टीहरू दह्रा भयो भने कम्पिटिसन राम्रो हुन्छ र डेमोक्रेसीमा रिजल्ट राम्रो आउँछ भन्ने फिलोसफी हो। पार्टी कमजोर भयो भने डेमोक्रेसी बलियो हुन्छ भन्ने होइन। त्यस कारणले पार्टीहरू जुन स्थापित पार्टीहरू छन्, ऐतिहासिक रूपमा आएका छन्, सङ्घर्ष गर्नु, उनीहरूले आफूले बुझ्नु पर्यो नि मैले कहाँनिर बस्दा ठिक हुन्छ, कहाँनिर छोड्दा ठिक हुन्छ। त्यो चाहिँ उहाँहरूको नैतिकता र विवेकको कुरा हो। अब जन नैतिकता र विवेक नै दुईटा हरायो भने त कसको के लाग्छ र? जनताले के गर्न सक्छ?
1: तर ओलीजी नेतृत्वमा नपुग्दाखेरि नेतृत्वको विषयमा, नेतृत्वलाई हटाउने कुरामा कुरा राख्नु भनेको अधिकार हो भन्नुहुन्थ्यो। पार्टीको लोकतान्त्रिकरण सम्बन्धी उहाँले पुस्तकै पनि लेख्नुभयो। आफू बाहिर हुँदा अधिकार भनेर अरूलाई सिकाउने र आफ्ना शिष्यहरू खडा गर्ने, आफू त्यही ठाउँमा पुगेर तिनै शिष्यहरू जसले उहाँबाट गुरु शिक्षा लिए, तिनले आज त्यो प्रश्न राख्दाखेरि उहाँ किन बिच्किनु भएको छ, उहाँ किन उत्तेजनामा पुग्नु भएको छ?
2: अब ओलीजीको इतिहास भन्नुहुन्छ भने तपाईँले, अब माधवजीले र झलनाजीले ओलीजीलाई पार्टीभित्र यति लखेटेको हो कि तपाईँलाई आएर थाहा छँदै थियो। त्यो लखेटिसकेपछि जब उहाँले समात्नु, उहाँ दुइटैलाई देखाइ गेट आउट गरिदिनुभयो। उहाँहरूको सत्ता संघर्ष हो त्यो, वर्ग संघर्ष भन्नुहोला, उहाँहरूले विचार संघर्ष भन्नुहोला, होइन वैचारिक संघर्ष भन्नुहोला, तर उहाँको चाहिँ व्यक्तिगत ईर्ष्या र द्वेषको परिणाम हो त्यो। अब ओलीजीले जुन भोग्नु भएको छ त्यो अरूलाई पनि त्यस्तै भोगाउँछु म भन्नु त ठिकै होला, तर पार्टीलाई त्यही अभिगत दिन्छु भन्नु चाहिँ अलिक ठिक हुँदैन कि।
1: जिसमा एमाले तपाईँ के देख्दै हुनुहुन्छ?
2: एमालेको अवसान हुन्छ यस्तै भयो भने
1: आउने प्रदेश स्थानीय चुनावमै।
2: प्रदेश त मेरो विचारमा पहिले पनि भने प्रदेश भनेर राख्ने कुरै होइन, किनभने प्रदेशको प्रदेशलाई जनताले न प्रोग्रामबाट न दिमागबाट न पोलिसीबाट
1: राख्ने बाटोबाट साहब आउने स्थानीय तह र प्रदेशसभा चुनावमै एमालेको अवसान देखिन्छ कि अलिक पछाडि धकेलि?
2: अब लोकल इलेक्सनमा चाहिँ अलिकति फरक हुन्छ, लोकल इलेक्सन चाहिँ साफ हुन्छ भन्ने होइन, रहन्छन् बाँकी रहन्छन् लोकल इलेक्सन। प्रदेशमा चाहिँ अब पहिले गठबन्धन भएपछि सबै मान्थे, नेताहरू गठन भयो, अब नेताहरूलाई कसैले गन्दैन, नेताहरूले नगर्ने भएपछि कार्यकर्तालाई विश्वास गर्नु पर्यो, सक्षम कार्यकर्तालाई अगाडि बढाउनु पर्यो, जसलाई जनताले विश्वास गर्छ त्यसलाई सार्नु पर्यो, अनि मात्रै हुन्छ, नत्र भने अब लोकल इलेक्सनमा त अलिअलि सिट आउला।
1: ओके, केही मानिसहरूले चाहिँ यस्तो पनि भनिरहेका छन्, कतिपय राजावादीहरूसँग भित्रभित्री रूपमा केपी ओलीको उठबस छ, शङ्कार छ, त्यस कारण उनी युटर्न भएर आफू यदि खालिनुपर्ने अवस्था र उत्तिनुपर्ने अवस्था आयो भने आजै तपाईँले देउबाजीको पनि सुन्नुभयो, म हिन्दू हिन्दू हिन्दू र उहाँले केही दिन यता राज संस्था र राजाको कुरा पनि गर्दै हुनुहुन्छ, यी दुईजना बीच पो संगीत मिल्ने हो कि भन्ने कुरा छ कि ओलीजी र फेरि देउबाजीको र यिनीहरू युटर्न भएर राज संस्थामा आइपुग्न सक्छन् भन्ने खालका केही अड्कलबाजीहरू, चिया गफहरू, गसिपहरू सुनिन थाले छन्। त्यसमा कति दम छ?
2: पोलिटिक्समा दुईटा शब्द छन्, रिलायबिलिटी एन्ड ट्रस्ट। तपाईँहरू माथि जोसुकै जति माथि नेताहरू मिले पनि ट्रस्ट जनताको के छ? तपाईँहरूलाई माथि जनता कति रिलाइ गर्छ, विश्वास गर्छ, त्यो ठूलो प्रश्न हो। यो अहिले देउबाजीले हिन्दू, देउबाजीलाई कसले हिन्दू होइन भनेको छ? कहिले आयो प्रश्न उहाँलाई किन भन्नु पर्दै म हिन्दू हिन्दू हिन्दू भनेर? देउबाजीले एकचोटि भन्दा यो ज्ञानेन्द्र मैले चिनेको छु, टुँडी खेलबाट भाषण सुनेको थिएँ मैले, यो ज्ञानेन्द्र कस्तो फटा छ भन्ने भनेर उहाँकै भाषा हो। हिजो पनि ज्ञानेन्द्रले दुःख दिँदा पनि टेरेन भनेर त्यो पनि सुनियो। अब यो चाहिँ सत्ताबाट निस्केको बर्बर आँट, अरू केही पनि होइन। जिन्दगीभरि शेरबारजी सत्ताबाट बाहिर निस्केको अहिले पहिलोचोटि हो, पहिलोचोटि, र उहाँलाई त्यो दुई चार महिनामै छटपटार भएर ब्याल भइरहेछ, त्यो हुनु पर्ने नै होइन।
1: अब देउबाजी र ओलीजी मिलेर,
2: अब देउबाजी ओलीजी जोसुकै मिलन, अब तपाईँलाई अर्को भन्यो म क्लियर भनिदिन्छु, अब डराउने कोसिस मतलब छैन। राजतन्त्र संस्थाले तिनै कम्युनिस्टलाई पारेर पालेर ती कम्युनिस्टले के गरिदियो भने मा कुराको बच्चाहरूले आमालाई खाए जस्तो राजतन्त्रलाई खाइदिएको। अब राजावादीहरू राजतन्त्रवादीहरू कसरी बुझ्छन् त्यो चाहिँ अब म मेरो यति भनेर मेरो एन्ड गरिदिएँ यसलाई मैले।
1: अब उहाँहरू मिलेर के गर्नुहुन्छ?
2: त्यही पनि गर्नु
1: ओली देउबाजी मिलेर,
2: अब राजा
1: हुत्तिनु पर्यो, सत्ता पार्टी सत्ताबाट बाहिरिनु पर्यो भने उहाँहरूले राज संस्थासँग मिल्ने घोषणा गर्न सक्नुहुन्छ? त्यो त्यो किसिमको जोखिम लिन सक्लान्? मेरो प्रश्न यो
2: होइन, राज संस्था मिल्ने भनेर हिन्दू हिन्दू जस्तै यो हिन्दू धर्म हिन्दू राष्ट्र भनेर घोषणा गर्ने ठुलो कुरै होइन, किनभने हिन्दू राष्ट्र भनेको हाम्रो लागि हिन्दू त छँदैछौँ हामी, एउटा व्यापारको ठुलो केन्द्र हुन्थ्यो त्यो गरेपछि, त्यो भन्नु कुनै ठुलो कुरो होइन, मेरो पनि परिभाषा त्यही हो। अब राष्ट्र त ल्याउनु हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ अब यो चाहिँ रेफरेन्डमको सब्जेक्ट हो।
1: उहाँहरूसँग के विकल्प बाँकी छ दुईजनासँग?
2: होइन, राष्ट्रसँग ल्याउनुपर्छ विकल्प भने पनि यो केही अर्थ राख्दैन यिनीहरूलाई, यिनीहरूलाई कसरी पत्याउनु? लेखेरै राख्नुहोस् तपाईँको।
1: होइन, उहाँ त पार्टीको सत्तामा हुनुहुन्छ नि।
2: होइन, को को पार्टीको सत्ता? ओलीजी पार्टीको सत्तामा हुनुहुन्छ, तर पार्टीभित्र नै सत्ता हो, रेफरेन्स जनतामा गएपछि तपाईँको सत्ता कहाँ छ त्यहाँ पो थाहा हुन्छ त।
1: उहाँले हिन्दुत्व र राज संस्था बोक्ने निर्णय गराउनु भयो भने त्यसले ठूलो अर्थ राख्दैन?
2: अब राज संस्थालाई निर्णय गरेर ल्याउन चाहिँ ल्यायो भने म पनि खुसी नै हुन्छु, किनभने त्यही राज संस्था रहेको भए नगएको भए ठिक हुन्थ्यो भन्ने पक्षको मान्छे हो म। तर अब राज संस्था आउनलाई ओलीजी र देउबाजीले सल्लाह गरेर हुन्छ कि हुँदैन प्रश्न त्यो हो क्या?
1: सम्भव छैन,
2: म त्यो पनि भन्दिनँ, प्रश्न त्यो हो। प्रश्न तपाईँ माथि राखेँ, मैले जनतामा राखेँ, किनभने यति सजिलो
1: तपाईँ प्रश्न बोल्ने व्यक्ति
2: जति सजिलोसँगले तपाईँले फ्याँक्नुभयो, अब ल्याउन तपाईँले चाहे पनि आउँदैन, त्यति गाह्रो भइसकेको छ यो अहिले।
1: के कारणले भन्न खोज्नुभयो?
2: होइन, यो नेसनल इन्टरनेसनल दुइटै कुरा हो, हिन्दू हिन्दू राष्ट्र बनाउनलाई कसरी आपत्ति नहुन सक्छ?
1: राज संस्था ल्याउन चाहिँ
2: अलिकति सङ्घर्ष गर्नुपर्छ, तपाईँहरू माथि मिलेर जनताले पत्याउँछन् त साथ दिन्छन् भन्ने पनि होइन। तपाईँलाई 8 रेफरेन्डममा जानुहोस् न, हिन्दू धर्मलाई रेफरेन्डम गराउनुहोस्, किन मिल्नु पर्यो? हिन्दू धर्मलाई रेफरेन्डम, हिन्दू धर्म स्वतः स्थापित हुन्छ, राजतन्त्र गराउनुहोस्, रेफरेन्डम गरेर जानु भने अनि पो सजिलो हुन्छ।
1: अब काङ्ग्रेसको कुरा गरौँ, इतर पक्षको भेलामा 5.5 महिना पछाडि देउवा नेपाल फर्किनु भयो, वक्तव्यमा बडो नरम अभिव्यक्ति थिए, त्यस पछाडि उहाँ चुनदेवी पुगेर बादलीबाट तपाईँ पनि देख्नुभयो, धेरैले कस्तो च्याँठिनु भयो पनि भने होइन, रिसाएर ज्ञानेन्द्र नसकेको मलाई सक्छ सम्म भन्नुभयो होइन, यो खालको बाटो देखियो र आज उहाँहरू भेला गरेर हिन्दू पहिचानलाई स्थापित गर्नेतर्फ निर्णय नै गराइसक्नुभयो। एउटा भेला गरेर काङ्ग्रेसको आधिकारिकता अब हामीसँग छ भन्ने निर्णय पुर्याउने ठाउँमा पुग्नुभयो र अदालतको फैसलाको पर्खाइमा हुनुहुन्छ। संयोग यो छ कि देउबालाई यो सरकारले इन्टरपोल समेत लगाएर ल्याउन खोजेको थियो, तर उनी आफै आइदिए, आफै आउँदा सरकार चुप लागेर बसेका छ, अर्थात देउवा यहाँ आउनु चाहिँ अदालत, सरकार, रासोपा यो सबै मिलाएर आयो, किनकि रासोपालाई देउवाको जिम्मा लगाउन पाइयो काङ्ग्रेस भने आफ्नो चुनावी मैदान खाली हुन्छ भन्ने यो षड्यन्त्रको थ्योरी अन्तर्गत रासोपाले काम गरो भन्दैछन्। यसमा कति दम छ, यो के हुन् घटनाक्रमहरू अलिकति बताउनु त?
2: अब पहिलो नम्बर त देउवालाई पक्रिने, आर्जुलाई पक्रिने या कसलाई पक्रिने भन्ने रिसर्च पुरै डिटेलमा नगरिकन तपाईँले कसैलाई जबरजस्ती पुलिसको घरमा पक्रेर लगेर न्यायालयमा राख्नु हो भने न्यायाधीशले निर्णय गर्दा त कानुनको आधारबाट गर्छ नि, त्यसै मनमानी लडमा गर्न पाइन्छ न्यायालयमा बसेर, उनीहरू विवेकशील प्राणी हुन् भनेर हामीले त्यो ठाउँमा पठाएको हो नि। त्यसो हुनाले त्यो एउटा पक्ष भयो। अब राष्ट्रपालले देवाललाई ल्यायो, पहिले रेड कर्नर लगाएको थियो, बडा ठुलो अचम्मको कुरा छ, रेड कर्नर नोटिस जारी गर्छ आएनन् डरले, अहिलेसम्म सबै कुरा ठिक छ भनेपछि ओलीजी छुटे, अब सबै छुटे, साधारण तारिखमा विष्णु पौडेल छुटे, हामीलाई केही हुँदैन भनेर आएका होलान् जस्तो लाग्छ मलाई एउटा पक्षमा। अब काँग्रेसमा तपाईँले चाहिँ शेरबहादुर देउवा हाबी हुन्छ यो पक्ष हुन्छ भनेर अदालतले रिभ्यू गर्दाखेरि तपाईँको एउटा कुरा हेर्नुहोस्, रिभ्यू गर्दाखेरि जम्मा 1.2% मात्रै सम्भावना हुन्छ त्यसमा रिभ्यू गर्दाखेरि। पहिले निर्णय गर्दाखेरि अदालतमा कुनै चिजको आधार नबनाइकन निर्णय गर्नु हुँदैन, गरेनन्। र अब रिभ्यू भनेको चाहिँ ठुलो पार्टी हो नेपालको, अहिले पनि सेकेन्ड लार्जेस्ट पार्टी हो, होइन मेन अपोजिसन पार्टी हो, उसले भनेको कुरामा न्यायालय पनि त्यही सिस्टमभित्रको नै पार्ट हो, त्यस हुनाले त्यो एउटा रिभ्यू गरेको हुनसक्छ जस्तो है मलाई लाग्छ। म कानुनको विद्यार्थी होइन, यस्ता तिक्रम मलाई थाहा छैन,
1: राजनीतिको तिक्रम त तपाईँ थाहा पाउन सक्नुहुन्छ।
2: राजनीतिको किन थाहा नभए
1: आज राष्ट्रपाको राजनीतिक मैदानको सबभन्दा नजिकको प्रतिस्पर्धी यदि देखियो भने काँग्रेस, त्यसमा दुईमा छैन। तपाईँ हामीले भन्नुभएको अन्तर्वार्ता भाइ काँग्रेस, त्यसको लागि त्यो ठूलो चुनौतीलाई यदि देउवाकै पछाडि काँग्रेस आधिकारिक बनाइदियो भने उसको लागि सबभन्दा मैदान खाली हुन सक्ने र ती चलखेलहरू शुरू भएको अर्थमा यसलाई अठाइयो भने कति गलत हुन्छ?
2: त्यो हुँदै हुँदैन, झन् उल्टो होला भन्ने डर लाग्छ मलाई त। देउबाको पक्षमा उभिने अनुहारहरू हेर्नुहोस् तपाईँहरू, को चुनाव जितेका छन्?
1: त्यही त, त्यसकै पछाडि
2: काँग्रेसका
1: लागि त खुल्ला भयो
2: त्यो, होइन त्यो त हुनसक्छ, तर न्यायाधीशले त्यसरी निर्णय गर्छन् जस्तो लाग्दैन मलाई, किनभने तपाईँले न्यायालयबाट यहाँ सर्वोच्च गरेर निर्णय इन्टरनेसनल लेभलमा जान्छ, त्यो तपाईँको मात्रै यहाँ मात्रै निर्णय होइन, शेरबहादुरको देउबालाई प्रजासभापति बनाउने, राष्ट्रपतिलाई खुसी पार्ने निर्णय हुँदैन, त्यो यहाँको निर्णय इन्टरनेसनल लेभलमा कोर्ट हुन्छ, त्यो भोलि गएर तपाईँ त्यो अब त्यो कोर्टमा चाहिँ कोर्ट अनकोर्ट गर्दा तपाईँ के को नाम के हुन्छ त्यो न्यायालय त हेर्ला नि। फेरि अर्को कुरा जहाँसम्म लाग्छ मलाई, काँग्रेसलाई अब यो काँग्रेस जुन बनाएको छ इतर भेला भनेर, यी त मैले त भनेको थिएँ वृद्धाश्रम बनाएको छु मैले,
1: 70% महाधिवेशन प्रतिनिधि भेला भयो भनेर उहाँहरू दावी गर्नुभयो।
2: ठिक छ, महाधिवेशन प्रतिनिधि भेला भयो, महाधिवेशन कसरी बन्थ्यो, महाधिवेशनमा के अरे सक्रिय सदस्य ककलाई दिन्थ्यो ककलाई छान्थ्यो, त्यो हामीलाई जम्मै थाहा छ होइन। अब त्यो ती सक महाधिवेशन प्रतिनिधि आयो होला, त्यहाँ पनि 70% यहाँ पनि 70% कसरी हुन्छ?
1: 54 भन्छ, यता 70 त 124
2: कति हुन्छ, त्यसरी हुन्छ त्यो
1: 24% त बढी भइसक्यो,
2: 70 त्यसो भए इनभ्यालिड हुन्थ्यो मान्छेहरू जम्मा
1: हो, कुन भ्यालिड
2: हो 54% कसरी आयो, बहुमत होइन डेमोक्रेसीमा, त्यसो भए त्यो हुँदै हुँदैन। अब
1: काँग्रेस के त, काँग्रेस के,
2: काँग्रेस भनेको गगनजीको नेतृत्वमा अहिले युवा नेतृत्व भनौँ न, अहिले हामीसँग जहाँसम्म छ बुढाहरू जुन अहिले अगाडि इतरमा बसेका बुढाहरू भन्दा बाहेकको यङ त गगनजी नै हो, उहाँकै नेतृत्वमा भएर केही गर्यो भने केही आशा हुन्छ। यदि तपाईँले काँग्रेसलाई गर्नु, काँग्रेस पनि त्यही, अब
1: त्यो आशा त समाजमा देखिने भयो, तर राष्ट्रपाको सत्ता छ अहिले, सरकार मात्र होइन सत्ता सेटिङहरू त्यसरी तय भइसके, त्यो राष्ट्रपाको इन्टेन्सनका आधारमा यदि कुनै निर्णयहरू र चलखेलहरू भइदियो भने अब के ठान्नु? सबभन्दा प्रतिस्पर्धीलाई तह लाउन पाइयो भने त सिद्धो त
2: होइन, त्योभन्दा
1: एब्सोल्युट रिजल्ट हो,
2: त्योभन्दा पनि रविजी र गगनजी भित्र मिलेर अर्को रणनीति गर्यो भने के गर्ने
1: त्यो सम्भावना छ र
2: नहुने भने के हो पोलिटिक्समा? तपाईँ त्यता गर्नुहुन्छ त्यो अर्को हुँदैन। हिजो शेरबहादुरजीलाई नाङ्गै पारेर जुन जमातले पिट्यो त्यहाँ, आरजुजीको चाहिँ उहाँ कुमार र बाप भन्ने एउटा सिनेमा हेरेको थिएँ, त्यस्तो हुनुहुँदै मुभी सुन्नेहरू पिटाएर भागा भाग गरेर उपचार गरेर 5-6 महिना महिना पछाडि फर्किँदै हुनुहुन्छ उहाँहरू, त्यो त हो नि। अब त्यो जुन गगनजीले नेतृत्व लिएको छ युवाहरूले भनौँ न, युवाहरूको नेतृत्व आएको छ, युवाहरूलाई तपाईँले नदिएर म नै लिन्छु भन्यो भने तपाईँ त रिजेक्टेड ब्रेन हो,
1: रिजेक्टेड ब्रेनको पछाडि काँग्रेस लाग्यो भने त काँग्रेस सिध्यो, त्यसको लाभ राष्ट्र
2: तपाईँको फिलोसफी पनि रिजेक्टेड, ब्रेन पनि रिजेक्टेड, आइडियोलोजी पनि रिजेक्टेड भयो, तपाईँ रिजेक्टेड ब्रेनले कसरी काम गर्नुहुन्छ?
1: त्यसको लाभ त राष्ट्रपाला होला, मैले यो हिसाबले सोध्दैछु तपाईँ,
2: भोलि त तपाईँ यिनीहरू यस्तै गरेर लडिरहे पनि राष्ट्रपा योभन्दा लार्जेस्ट हुन्छ, यो चाहिँ अहिले तत्कालले त लोकल गभर्मेन्टमा राष्ट्रपाले बहुमत ल्यायो भने तपाईँको क्याप्चर गरिदिइहाल्छ अपरा हाउस भने द्वितीय नै हुन्छ, त्यसबाट तपाईँ के गर्नुहुन्छ? तपाईँ कुस्ती खेलेर बसिरहनुहोस्,
1: काङ्ग्रेस के देख्नुहुन्छ जिस्ट?
2: कंग्रेसमा मेरो मलाई के लाग्छ भने जस्तै कसै कसैले भनेको थियो पूर्णजी यो समापन भेलामा जानु भएन रे भनेर, होइन अब त्यस्ता मान्छेहरू होलान् कुनै उहाँहरूलाई पनि लाग्ला कि हामीले यस्तो गर्नु हुँदैन भनेर, अब यो अहिले जुन आएका छन् कृष्ण प्रसाद सिटौला जुन आफै बार बार चुनाव हार्छन् हारेर चाहिँ तपाईँको ब्याकडोरबाट अपराधमा जान्छन् जबकि नैतिक रूपमा चुनाव हारेको मान्छेले अपराधमा जान पाइँदैन भने लेखेको छ गरेको छ त्यसरी आएका मान्छे एउटा कृष्ण सिटौला एउटा एउटा समूहको नेता होला ऊ अर्को भने शेखरजी आफै चुनाव हारे अत्ता पत्ता छैन
1: होइन जिसमा काङ्ग्रेस तपाईँ छिन्नभिन्न देख्नुहुन्छ
2: छिन्नभिन्न छ नि के छिन्नभिन्न छ
1: यो बौरिने सम्भावना
2: यो काङ्ग्रेस यी काङ्ग्रेस जुन जुन भनेको छ नि हिजो शेरबाजीको मेन हनुमान भएर बसेको गोपालमान श्रेष्ठ मर्दाखेरि एकजना यो वृद्ध वृद्धाश्रमका बालकहरू गए त्यो जानु पर्दैन नैतिक भने के हो त तपाईँहरूको यो मान्छेले बुझेको छैन
1: भनेपछि आउने चुनावमा पनि काङ्ग्रेस झन् सेटब्याक
2: यदि यी तथाकथित बुढाहरूले यही गरिरह्यो भने त्योभन्दा गएको मिश्रीको हालत हुन्छ
1: हस् डाक्टर साहब तपाईँलाई धेरै धेरै धन्यवाद
2: धेरै धेरै धन्यवाद भूपालजी बेलुका समय दिनुभएकोमा धेरै धेरै धन्यवाद
0: रेडियो पाव घटना विषयको सशक्त संवाद
3: हजुरको रेडियो 102.1 मेगाहर्ज
4: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी
5: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
6: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
7: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप
8: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
9: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
8: नवीकरणका लागि आवश्यक कागजातहरू
9: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
8: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
9: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
8: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
9: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
8: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
9: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
8: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
9: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
8: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
5: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
4: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।
3: होइन यो बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वास लिनु र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98-69-22-45-44,
5: 98-40-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
6: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
6: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: डेंगी एडिस दातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
6: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
6: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
6: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
6: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
6: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।
7: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 MHz।
1: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150 मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
4: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
5: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रानीछाप।
7: रात को 9 बजे।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई सम्सम्मी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: भानु केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो साडी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
0: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
0: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
0: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
0: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
0: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9692 65 99 8।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।
8: तन्ने पैसो कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
9: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
8: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
10: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
11: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
11: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
12: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
13: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
12: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
11: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
13: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
11: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना:
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
11: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी, रामेछाप।

0: ओहो कहिले आयो भानीज्यू विदेशबाट?
1: हिजो आएको मामा, हिजो त्यसो मामा घरमा रमाइलो छ भनेर सुनेर आएको मामा।
0: लु लु लु नानी हो चम्टी ल्याऊ यता ल्याऊ, बाबु र आउनु भएको विदेशबाट।
2: बस्नुहोस् बस्नुहोस्।

0: हजुरको रेडियो 102.1 MHz।
1: डेङ्गी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौ। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
3: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
6: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
7: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
6: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप।
8: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिए

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमि श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765729636, 9817475446। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर पास, खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: रामेछाप नगरपालिका, वडा नम्बर 9 को कार्यालय, ल्याङल्याङ, रामेछाप।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
6: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
6: सम्पर्क नम्बर 0845410043, 9863024422।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पासिनको शब्द तथा संगीतमा सजिए

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमि श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसी ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203484 वा 9844410040। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: सुनापति गाउँपालिका वडा नम्बर 1 को कार्यालय गुन्सी रामेछाप।
5: हजुरको रेडियो

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजू पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सिएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। भारतीय प्रधान सेनापति जनरल धीरज सेठ काठमाडौँ आइपुग्नु भएको छ। भारतीय सेनाका प्रमुख जनरल सेठ 4 दिने नेपाल भ्रमणका क्रममा आइतबार अपरान्ह एयर इण्डियाको विमान मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनु भएको। प्रधान सेनापति अशोकराज सिद्देलको औपचारिक निमन्त्रणामा नेपाल आउनुभएका सेठ भ्रमणका क्रममा उच्च स्तरीय भेटघाट तथा विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चीन भ्रमणको मिति परिवर्तन भएको छ। अगस्त 2 साता चीन भ्रमणमा जाने तयारीमा रहेका सभापति लामिछानेको मिति परिवर्तन भएको। सभापति लामिछाने अब सेप्टेम्बर 2 साता जानुहुने भएको छ। आन्तरिक तयारी लगायतका कारण भ्रमणको मिति सेप्टेम्बर 2 सातालाई सारिएको स्रोतले बताएको छ। नेपाली कंग्रेसको देउबा समूहले आयोजना गरेको राष्ट्रिय सम्मेलन 14 महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउबा नेतृत्वको कार्यसमितिले नै आउँदो 15 महाधिवेशन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ। कंग्रेस संस्थापन इतरपक्षले अस्ति शुक्रबार काठमाडौँमा शुरू गरेको बेला हिजो बन्द 17 राष्ट्रिय सम्मेलनमा परिणत भएको। सम्मेलनमा पेश भएका 5 वटै प्रतिवेदन पारित सहित 5 बुँदे निर्णय गर्दै आज बेला सम्पन्न भएको हो। सरकारले पहिरो प्रभावित जिल्लामा थप विपदको सम्भावना पहिचान गर्न प्रारम्भिक भौगर्भिक अध्ययन गर्ने भएको छ। मनसुन प्रतिकारी कमाण्ड पोस्टको आइतबार बसेको बैठकले रोल्पाको थवाङ गाउँपालिका र सुनसहारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका, जाजरकोटको भेरी नगरपालिका र आसपासका क्षेत्रमा प्रारम्भिक भौगर्भिक अध्ययन गर्न प्राविधिक टोली खटाउने निर्णय गरेको हो।

कंग्रेस पूर्व सभापति शेरबहादुर देउवा काठमाडौँ फर्किँदा स्वागतमा प्रयोग गरिएको गाड़ी र मोटरसाइकललाई ट्राफिक प्रहरीले कार्यवाही गरेको छ। ट्राफिक नियम उल्लंघन गरेको कसुरमा देउवा सवार गाड़ी र मोटरसाइकललाई उपत्यका ट्राफिक प्रहरी कार्यालयले छिटकाटेको। देउवा गत बिहिबार साउन 28 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि बागमती प्रदेश 01029/93340 नम्बरको गाड़ीमा एयरपोर्टबाट महाराजगंज स्थित निवाससम्म जानुभएको थियो। सरकारले सड़क तथा पुलको संरक्षणका लागि मालवाहा गाड़ीको भार वहन क्षमतामा कड़ाई गर्ने तयारी गरेको छ। क्षमताभन्दा धेरै लोड बोकेर सड़क र पुलमा क्षति पुर्याउने मालवाहा गाड़ीलाई प्रतिपटक 5,00,000 रूपियाँसम्म जरिवाना गर्ने गरी सार्वजनिक सड़क विधेयकमा प्रस्ताव गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाका अनुसार प्रति किलोमिटर 25-30 करोड़ रूपियाँसम्मको लागतमा बन्ने आधुनिक 4-लेन सड़कलाई टेको बनाउन कानूनी सीमा लागू गर्न लागि हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनका नाममा अनुशासन विपरीतका गतिविधि र नेतृत्व परिवर्तनको प्रयास सही नहुने चेतावनी दिनुभएको छ। झापामा आयोजित मिशन पार्टी जागरण अभियानको उद्घाटन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्टाटस लेखेर वा हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउने प्रयास गर्नु अराजक शैली भएको बताउनुभयो। उज्यालो नेपाल पार्टीले रामेछाप नगरपालिकामा प्रथम गाउँ भेला सम्पन्न गरेको छ। रामेछाप नगरपालिका 7 बालुखोप डाँडामा आइतबार आयोजित भेलामा पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। भेलामा पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष अञ्जन घिसिङ, केन्द्रीय सदस्य रामकृष्ण लामा, केन्द्रीय सदस्य खड्ग घिसिङ तथा बागमती प्रदेश सदस्य एवं संविधान सभा उम्मेद्वार दीपरञ्जन लगायतको उपस्थिति रहेको थियो। रामेछापको दोरम्बा सेलुङ गाउँपालिका 2 डाँडा कटेरीमा 23 दोरम्बा शहीद स्मृति दिवस मनाइएको छ। दिवसको अवसरमा निर्माण सम्पन्न भएको दोरम्बा शहीद स्मृति पार्क भवनको उद्घाटन गरिएको छ। डाँडा कटेरी स्थित शहीद स्मृति पार्कमा आइतबार आयोजित कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं नेपाल सरकारका तत्कालीन गृहमन्त्री नारायण काजी श्रेष्ठ प्रकाश प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। रामेछापमा कृत कागजात तयार गरी लघुवित्त वित्तीय संस्थाको 72,00,000 रूपियाँ भन्दा बढ़ी रकम हिनामी नगरीको आरोपमा पक्राउ परेका 5 मध्ये 2 पूर्वपक्षका लागि कारागार चलान भएका छन्। खाँडदेवी गाउँपालिका 7 गाल्बा स्थित सामुदायिक लघुवित्त वित्तीय संस्थाको रकम हिनामी नगरीको आरोपमा पक्राउ अन्य 3 भने तरोटीमा रिहा भएका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापको प्रहरी निरीक्षक कमल राउतका अनुसार संस्थाका तत्कालीन शाखा प्रमुख रमेश शाह सहित 5 प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो। पक्राउ परेका मध्ये संस्थाका कनिष्ठ सहायक सरोज राई र बचतकर्ता सदस्य सुनिता किसिङलाई रामेछाप जिल्ला अदालतले 2083/25 पूर्वपक्षका लागि कारागार चलान गर्न र अन्य 3 तरोटीमा रिहा गर्न आदेश दिएको हो। सिरथौलीको दुधौली नगर अस्पतालमा पूर्ण स्वचालित बायोकेमिस्ट्री एनालाइजर तथा क्लिया मेसिन सञ्चालनमा ल्याइएको छ। अत्याधुनिक प्रयोगशाला उपकरणको विधिवत उद्घाटन दुधौली नगरपालिकाका कार्यवाहक नगर प्रमुख चन्द्रकिशोर थारूले एक कार्यक्रमबीच गर्नुभयो। सँगै सेवा विस्तार गरेको हो। अस्पतालमा जडान गरिएका यी उपकरणले रगत तथा शरीरका विभिन्न जैविक नमूना सम्बन्धी परीक्षणलाई व्यवस्थित, छिटो र तुलनात्मक रूपमा विश्वसनीय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। हवस् त राति 10 हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत भन्ने समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

حضرکو آواز، حضرکو ساتھ، یہ ہو حضرکو ریڈیو 102.1 میگا ہرٹز۔ نمسکار، حضرکو ریڈیو 102.1 میگا ہرٹز کو راتری کالین پرستوتی کارکرم SMS دوہری کو پرخیما رہنو بھائی بسنو بھائی تپائی تمام تمام آدرنیہ شروتا منرما راتری کالین لوک سنگیت کا ویوادن سہت ہاردک سواگت کرنا چاہنچو۔ م کارکرم پرستتا تپائی کی مٹی کو ڈک ڈکی تپائی کی دکھ سکھ کو ساتھی سہ یاتری श्री राज महतो उपस्थित भइसकेको छु तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यसलाई आज विशेष विशेष विशेष बनाउनको लागि नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी। हामी हप्ताको सात दिन आउँछौ राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि रहन्छौ। लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका मेसेजहरू पनि वाचन गर्छौं अनि साथसाथै तपाईँले नै रोजाइमा पार्नुभएका लोक दोहोरी भाकाहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछौ भने साथमा तपाईँले नै पठाउनुभएका लेख रचनाहरू पनि वाचन गर्दै गर्दै अगाडि बढ्नेछौ। सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। अनि साथीभाइ आफन्तले पनि सुन्न पाउनुहुनेछ तपाईँले कार्यक्रमलाई सेयर गरिदिनु भयो भने पनि भन्न चाहन्छु। रातको समय छ 10:13 गइसकेको छ। हामी भिन्न भिन्न बार भिन्न भिन्न बसाइको साथमा आउँछौ भनेर भनिदिनु भयो। रातको समय सधैँ यही हो तरिका रमाइलो गर्ने प्रयास। बिहानदेखि काम गर्दा गर्दै लागेको थकाई पेर चिन्ता व्यथाहरूलाई भुलाउने कोसिस हामी गर्नेछौँ पनि भन्न चाहन्छु। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। यति बेला ढिला नगरिकन कार्यक्रमको शुरूआत गर्न चाहन्छु। तपाईँको मेसेजहरू पठाउँदै गर्नुहोला, कार्यक्रमलाई सेयर गरेर साथीदै गर्नुहोला। यति बेलाको समयमा तपाईँको माझमा काठे लोक दोहोरी भाका राख्न चाहन्छु। शुरूआतमा खेतको आली हेमेरी काली गीत तपाईँको माझमा यति बेलाको समयमा, त्यसपछि आउँछु। रेडियो सुन्दै गर्नुहोला, फोनभन्दा पनि म्यासेजहरू गर्दै गर्नुहोला, कार्यक्रममा सेयर गरेर साथीहरूले गर्नुहोला है त।

तपाई कमाजमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। सन्तोष अधिकारी अनि सारदा रसालीको सुमधुर आवाजमा रहेको गीत खेतको आले मेरी काले कार्यक्रम समाज दोहोरी अनि भइराखेको छ। आवाजमा म श्रुराजमा छु, साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट यो रातको समयमा सुन्दै हुनुहुन्छ, सुनेर साथी राख्नु भएको छ भन्ने आशा छ। सुनेर साथी नला भन्न चाहन्छु, कार्यक्रममा सेयर गरेर साथी नला भन्न चाहन्छु। हप्ताको सातै दिन आउँछौ, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि रहन्छौ। लगभग 11 बजेसम्म तपाईँले नै पठाउनु भएका म्यासेजहरू वाचन गर्छौं। रोजाइमा पार्नुभएका भाकाहरू तपाईँको माझमा राख्छौं भने लेख रचनाहरू पनि पठाउनु भएको छ भने त्यो पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु। यति बेला म हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेज वाचन गर्न चाहन्छु। यति बेला पठाउनु भएको छ मलाई सनाकन्दुङ्गा हुनुहुन्छ। सेवाहरू नमस्कार, शुभरात्रि छ हजुर श्री राजमा सर। हजुर सोझ मान्छे हजुरलाई मुटुको कुनादेखि मिठो याद माया टुट सम्झना छ। यो बेला तपाईँको मिठो आवाजमा रमाउने मान्छेमा म सुन्दैछु है, कार्यक्रम भन्नुहुन्छ हिजो जस्तै आज पनि एकछिन सुन्दैछु ल सर सर भन्नुहुन्छ। विशेष रूपमा धन्यवाद दिन चाहन्छु। साथीहरू सम्झनु भएको छ अप्सरा खड्का, सबिना कन्दिङ्गा, त्यस्तै गरेर अञ्जिता ठकुरी, अप्सरा बस्ने, त्यस्तै गरेर सुनिता भण्डारी अनि श्री राज महत, एमुज्रेल दोमान देवान, टिकराम सुनार, टिकराम घिमिरे, प्रेम खड्का, घाला बिरुमा, त्यस्तै गरेर हिम्मत खड्की, समीर सहयोगी, त्यस्तै गरेर कमल पौडेल, कल्पना साम्पाङ, विश्वजिमी अन्जान थोलुङ, समीर सहयोगी, तारा श्रेष्ठ, किशोर सेन्चुरी, विनिता गिरी, त्यस्तै हिराबहादुर लगाई, वसन्त श्रेष्ठ लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। गीत रोजौ भन्ने पुरा बजाउनुहुन्न, अब म एउटा मात्र कमेन्ट गरेर गएँ भन्नुहुन्छ। भिडियो लाइभमा देख्न पाएन श्रीराज सर भन्नुहुन्छ, म छैन भिडियोतिर। त्यस्तै माधव ढुङ्गेल हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, बिर्तामोड झापाबाट भन्नुहुन्छ। सम्झिनु पर्दा अस्मिश्वताङ, त्यस्तै भूमिका मुकुराङ राई, गीता ढुङ्गाना, गीता लिम्बू, कल्पना साम्पाङ, जेने लिम्बू, पूर्वली आकाश राई, त्यस्तै गरेर सुदीपान्त, कविता मगर, अञ्जली श्रेष्ठ, भावना चामलिङ, कुमारी हङ्गलावती, निशा बान्तवा राई, दिलु सानो एम फुट, रत्नबहादुर थापा, त्यस्तै गरेर मनको साथी जीवन कार्की, मुना कुञ्चीवी लगायत सबैमा सम्झना माया छ है भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मलाई हुनुहुन्छ हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त मेसेजहरू म वाचन गरिरहेको छु। केही मेसेजहरू प्राप्त भइरहेका छन्, यति बेला वाचन गर्ने कोसिसमा गरिरहेको छु पनि भन्न चाहन्छु। यति बेला मेसेज पठाउनु भएको छ मलाई हुनुहुन्छ मिनु लम्तरीमा गर्नुहुन्छ, कार्यक्रम सुन्दैछ है, सम्झना सबैमा, शुभरात्रि छ भन्नुहुन्छ। उहाँले पनि विशेष रूपमा धन्यवाद। माधव मङ्गलजीले पनि सुन्दैछु भन्नुहुन्छ। सुषमा छेत्री थामी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। उहाँले पनि बुटोलबाट मिस्यु अनिसा केसाई, प्रति थामी, प्रनिसा थामी, बुनु सुनिया थामी, सबैमा सम्झना छ होला भन्नुहुन्छ। रूपसना योगीले पनि सुमिली ढुङ्ग्रेबासबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि हुन चाहे। त्यस्तै प्रवीण बुढाथकी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। उहाँले पनि हेलो नमस्ते काठमाडौँबाट सुनिराखेको छु है, कार्यक्रम भन्नुहुन्छ, सबैजनालाई सम्झना माया छ भन्नुहुन्छ, शुभरात्रि छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे पनि भन्न चाहे। शान्ति विषय हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अनि साकेसा हुनुहुन्छ, सम्झना सबैमा आए भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। यति बेला अर्कै एउटा गीत तपाईँको माझमा राख्न चाहन्छु, त्यसपछि आउनेछु। यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु काठे जुत्नै राख्ने कोसिस म गरिरहेको छु यति बेलाको समयमा। यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु मलाई माया मन पोल्छ गीत राख्न चाहन्छु, त्यसपछि आउँछु रेडियो सुन्दै गर्नलाई, मेसेजहरू पठाउँदै गर्नुहोला है त।

følelse bidrar til å lære meg. Men følelse vite på ikke mer som er det ikke. Hvis det var vært din vei på tid, og den sakkota for noe la visse seg i det fukata, og ikke sakkota for som er du rave som er gud, og ni sabda bimala de karikere i kutti, og sengi det, og den sakkota seg i det fukata, ikke sakkota for i kutti. कार्यक्रममा समाज दोहोरी अनिहरू भइराखेको छ. आवाजमा मास्त्री राजमा सुरातको समय छ. हामी सधैँ उपस्थित हुन्छौँ राति दसपछि हजुरको मुख्य मुख्य समाचारपछि लगभग रहन्छौँ. 11 बजीसम्म तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्छौँ अनि साथसाथै रोजाइमा पार्नुभएका भाकाहरू पनि तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्छौँ पनि हुन चाहन्छु. यति बेला म म्यासेजतर्फ नै लाग्न चाहन्छु. हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुक मार्फत प्राप्तहरू म्यासेजहरू वाचन गर्न चाहन्छु. यति बेला निर्दोष चाहिँ हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले. आज पनि आइपुग्यो है फास्टर कमिकलाङबाट चाहिँ निर्दोष हो भन्नुहुन्छ सम्झना सबैमा हुनुहुन्छ. आज चाहिँ कतारबाट सुन्दैछु भन्नुहुन्छ क्षम निर्दोष. कार्यक्रम सुन्दैछु घर परिवार साथीभाइ सबैमा सम्झना माया छ है भन्नुहुन्छ समीक्षा. जस्तै अङ्किता सुनवार माया राई कमलाउने लिम्बू चुनिता चामलिङ राई मनी सामान्य होस् कल्पना छेत्री मेरो प्यारो मान्छे तिमी पछि संस्कृति लामा दिलखिरिया त्यस्तै रुबिना थामी त्यस्तै गरेर लिम्बुनी पविना कविता कतानी त्यस्तै गरेर काली अञ्जना पूर्वली खुसीमा माता पोया होइन राई अनिता लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ. त्यस्तै गरेर मेसेज पठाउनु भएको छ. यति बेला हिराबहादुर लगाई हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है पुटोलबाट भन्नुहुन्छ. मौसम आज पनि सिमसिम पानी परिरहेको छ भन्नुहुन्छ. उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि हुन चाहे. त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ. यति बेला हुनुहुन्छ सुजन दाहाल हुनुहुन्छ, उहाँले पनि सुन्दैछ है भन्नुहुन्छ. सुजन दाहालले नमस्ते नमस्कार सिमुलीबाट सुजन दाहाल हो, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ. दाई सानो मुक्तक है दाई आज पनि भन्नुहुन्छ. मायाको गन्तव्य त एउटै हुन्छ, बाटो फेरि हिँड्न सकिन्छ र. मायाको गन्तव्य त एउटै हुन्छ, बाटो फेरि हिँड्न सकिन्छ र. मुखले ठिक्क व्यवहारले दिक्क बनाउनेलाई चिन्न सकिन्छ र. मायाको गन्तव्य त एउटै हुन्छ, बाटो फेरि हिँड्न सकिन्छ र. मुखले ठिक्क व्यवहारले दिक्क बनाउनेलाई चिन्न सकिन्छ र. भरपूर प्रेम दिएपछि यसै पनि जिन्दगी नामसारी गरिदिन्छन् प्रेमी. भरपूर प्रेम दिएपछि यसै पनि जिन्दगी नामसारी गरिदिन्छन् प्रेमी. चिजबिज पनि होइन माया, पैसाले कहिले किन्न सकिन्छ र. चिजबिज पनि होइन माया, पैसाले कहिले किन्न सकिन्छ र. मायाको गन्तव्य त एउटै हुन्छ, बाटो फेरि हिँड्न सकिन्छ र. मुखले ठिक्क व्यवहारले दिक्क बनाउनेलाई चिन्न सकिन्छ र. भरपूर प्रेम दिएपछि यसै पनि जिन्दगी नामसारी गरिदिन्छन् प्रेमी. भरपूर प्रेम दिएपछि यसै पनि जिन्दगी नामसारी गरिदिन्छन् प्रेमी. चिजबिज पनि होइन माया, पैसाले कहिले किन्न सकिन्छ र. चिजबिज पनि होइन माया, कहिल्यै पैसाले किन्न सकिन्छ र भन्नुहुन्छ. किन्न त सकिन्न है त्यही भनेर. सुजान ढुङ्गेल हुनुहुन्छ, दोलाखा घर भइहाल्छ मलेसियाबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ. मलेसियाबाट सुन्दैछु है, प्रोग्राम आउँछ भनेर पर्खेर बसेको. यहाँको 12:30 भयो भन्नुहुन्छ बिहानको, भनौँ राति होइन 12:30 AM भनिसकेपछि बिहानको प्रोग्राम पर्खेर बसेको हो, सुन्दैछु है भन्नुहुन्छ. यो मायाको लागि विशेष रूपमा धन्यवाद सुजनजी. हिजो अस्तिसम्म त यतै हुनुहुन्थ्यो र होइन र, यतै बसेर मेसेजहरू पठाइराख्नु भएको थियो. सुन्दैछ म है भन्दै हुनुहुन्थ्यो. समय परिस्थिति हेर्नुहोस् न, हिजो यहाँ भएको जस्तो लाग्थ्यो, आज मलेसिया पुगेर मेसेज पठाउँदिनुहुन्छ. ठिक छ, ख्याल गर्नुहोस् भन्न चाहे. आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुपर्छ.
घर परिवारमा रहनु भएको मम्मी बाबा जीवनसाथी शर्मिला ढुङ्गेल छोराहरू सक्षम सौरभ र सुजन ढुङ्गेल भनेर चिने नचिने सबैमा आफ्नो गीत सुनाउन चाहन्छु है समर्पण गर्न चाहन्छु भन्नुहुन्छ साउदी मलेसिया भन्ने गीत पनि राखिदिनुहोस् ल भन्नुहुन्छ प्रयास गर्छु ल रमन मोक्तान तामाङ हुनुहुन्छ शुभरात्र सबैमा है भन्नुहुन्छ त्यस्तै विनोद बरवाल हुनुहुन्छ कार्यक्रम सुन्दैछु है काठमाडौँबाट सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि हुन चाहे त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ के निराश खाली गीत हो यस्तो राति पनि कति दुःखी हुनु भएको हो गीत सुन्दा नि यस्तै त निराश त्यस्तै त निराश बेला गीत उस्तै है भगवान् भन्नुहुन्छन् सनाकन्दङ राति सुत्ने बेला निराश गीत बज्यो र भनेको निराश होइन रुनी खालका गीतहरू बजियो भने राति आँसु झार्दै सुत्न पाइन्छ अरे निन्द्र लाग्छ अरे कि त्यो भएर सेन्टिमेन्टल कुराहरू गरेको सेन्टिमेन्टल गीतहरू राखेको होइन मस्तसँग निन्द्र आउँछ अरे कि अब म सदा बोलिराख्ने इनर्जेटिक पारालाई के छ लभली पाराहरूको होइन लभली मुटुहरूको खबर के छ भनेर बोलेको यसो सोचेँ मैले रातको समय त म झर्किएर बोल्दाखेरि मेरो आवाज तपाईँको कानसम्म पुग्दाखेरि त झर्को लाग्न सक्छ होइन अनि रातको समय भनेको त मिठो निन्द्राको समय हो सुमधुर गीत सङ्गीत सुन्ने समय हो म किन राति झर्किएर बोलिरहेको छु जस्तो महसुस भयो त्यो भएर मैले झर्किन छोडेँ माया प्रेमका कुराकानीहरू ठुलो ठुलो स्वरमा गर्न छोडेँ होइन यस्तै छ हेर्नुहोस् यति बेला साउदी मलेसिया गोपाल नेपाल जियाम र मुना थापाको सुमधुर आवाजमा रहेको गीत राख्न चाहन्छु त्यसपछि आउँछु रेडियो सुन्दै गर्नुहोला

साउदी मलेसिया यो गीत तपाईँको माझमा राखी पुराबाई कुमारमी गीत थियो। पके पनि श्रीमान श्रीमती टाढा आउँदाखेरिमा अथवा आफन्तजन आफूबाट टाढा आउँदाखेरिमा पीडा अथवा कहिलेकाहीँ यस्तो हुन्छ मान्छेलाई के हुन्छ भन्दाखेरिमा सँगै बस्छु भनेर कुराकानी गर्दा गर्दै पनि समय र परिस्थितिले सँगै बस्न दिँदैन कि सँगै जिउँछु सँगै यहीँ दुःख सुख गरौँला यहीँनिर केही गरौँला यहीँ धन कमाउँला सँगै खुसी हौँला भनेर सोचेर अगाडि बढिरहेका बेला पनि साथ दिँदैन समयले साथ दिँदैन अनि साथसाथै अब परिस्थितिले साथ दिँदैन यही हो महँगी धनले साथ दिँदैन धन कमाउनु पर्छ होइन सबै चिज गर्नुपर्छ सत्य भइसकेपछि जसरी पनि बाध्यता भनेको नेपालीहरूको विदेश हो जस्तो लाग्छ पछिल्लो समय केही आशा विभिन्न कृषि अथवा स्टार्टअप कर्जाहरू दिएर होइन स्टार्टअप बिजनेसहरूले सानातिना बिजनेसहरूले केही गरिरहेको छ नत्र प्रायः जस्तो विदेश विदेश विदेश नै भइरहेको छ होइन र जानु भइराखेको छ गन्तव्य त्यही रहेको छ। गोपाल नेपालजी या मुना थापाको आवाजमा गीत शब्द भक्तहरूका नगर संगीत गोपाल नेपालजी यहाँको रहेको थियो। तपाईँको माझमा राखेँ कार्यक्रम एसएमएस दोहोरी अनि अरू भइराखेको छ आवाजमा म श्रीराज उहाँ छ केही म्यासेजहरू अझै पनि छन् वाचन गर्नुपर्नेछ। 10:50 गइसकेको छ यति बेला हुनुहुन्छ सुरज विष्ट हुनुहुन्छ नमस्ते नमस्कार भाइ म पनि सुन्दैछु कटारीबाट सुरज विष्ट हो राम्रो लाग्छ कार्यक्रम सानो मुक्तक ल्याएको छु ल भन्नुहुन्छ वाचन गर्ने प्रयास गर्छु ल। आकाशमा जुन जति टाढा छ सम्झना उत्तिकै मिठो छ आकाशमा जुन जति टाढा छ सम्झना उत्तिकै मिठो छ तिम्रो र मेरो सम्बन्धको कथा अर्कै संसारभन्दा फरक छ आकाशमा जुन जति टाढा छ सम्झना उत्तिकै मिठो छ तिम्रो र मेरो सम्बन्धको कथा अर्कै संसारभन्दा फरक छ दिन ढलेर रात परे पनि तिम्रो यादले मन छुन्छ दिन ढलेर रात परे पनि तिम्रो यादले मन छुन्छ रेडियो सुन्दै तिमीलाई सम्झिँदा यो मन त्यसै दङ्ग पर्छ रेडियो सुन्दै तिमीलाई सम्झिँदा यो मन त्यसै दङ्ग पर्छ आकाशमा जुन जति टाढा छ सम्झना उत्तिकै मिठो छ तिम्रो र मेरो सम्बन्धको कथा अर्कै संसारभन्दा फरक छ भन्नुहुन्छ सुरजी वाचन गर्ने प्रयास गरेला कस्तो लागेको नि ठिक छ आफ्नो मुटुको ढुकढुकी आफ्नो माया गर्ने मान्छेलाई सम्झिनु भनेको ठिकै हो त्यहाँ माथि पनि रेडियोको माध्यमबाट सम्झिराख्नु भएको छ खुसी लाग्छ शर्मिला शर्मिला हुनुहुन्छ सिन्धुली दुरा बजारबाट शर्मिला रन्तेल हो भन्नुहुन्छ सम्झना सबैमा आए भन्नुहुन्छ श्रीधर पौडेल हुनुहुन्छ कार्यक्रम सुन्दैछु सम्झना सबैमा आए भन्नुहुन्छ त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ वाचन गर्ने कोसिस गरिरहेको छु इन्डियाबाट सुन्दैछु भन्नुहुन्छ श्रीधरजीले अर्को खाँची हो घर चाहिँ भन्नुहुन्छ सम्झना सबैमा शुभरात्र छ है भन्नुहुन्छ सोना कन्दुङमा हुनुहुन्छ मेरो मन लेख्नु भएको छ यसै निराश त्यसै निराश जस्तो यो कालो रात मेरो मन यसै निराश त्यसै निराश जस्तो यो कालो रात सुनसान रात जिन्दगी पनि मरुभूमि बगरको बालुवामाथि पानी बिहानी मेरो मन यसै निराश त्यसै निराश जस्तो यो कालो रात सुनसान रात सोना कन्दुङमा हुनुहुन्छ मेरो मन लेख्नु भएको छ यसै निराश त्यसै निराश जस्तो यो कालो रात

अनुयामाथि पानी बिहानी मेरो मन यसै निराश त्यसै निराश जस्तो यो कालो रात सुनसान रात जिन्दगी पनि मरुभूमि बगरको बालुवामाथि पानी विहीन माछा छटपटी छ त्यस्तै छ यो जिन्दगी पनि के उदास उदास निराश निराश के हो श्री राजमा सर मेरो मात्रै मन यस्तो किन हुन्छ यो बेला सस्ता सस्तै मर्छु होला हो कुन दिन कुन रात भन्नुहुन्छ जिन्दगीमा मर्ने कुरा नगर्नु

पछाडि नै किन विभिन्न थटहरू दिमागमा ल्याउनुहुन्छ। लक्ष्मी बस्नेत हुनुहुन्छ, काठमाडौँबाट कार्यक्रम सुन्दैछ है। सम्झना सबैमा शुभरात्रि भन्नुहुन्छ लक्ष्मी। विशेष रूपमा तिमी बाँड्न चाहन्छु पनि हुन चाहे कार्यक्रम के कस्तो लाग्दैछ, सर सल्लाह सुझाव दिनु होला है पनि हुन चाहे। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मलाई, यति बेला भाषण गर्ने कोसिस गरिरहेको छु, फेरि त्यसपछि भइसकेको छ। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरूलाई स्थान दिइरहेको छु। सुजान ढुङ्गेल हुनुहुन्छ, नेपालमा बसेर के गर्नु है हजुर, नेपालको कमाई गाह्रो हुन्छ, परिवार हेर्नु पर्यो होइन। गभर्मेन्ट भन्छ रोजगार छ, तर आफ्नो मान्छे हुनु पर्दो रहेछ जब गर्नलाई, न आफ्नो दुःख गरेर खानलाई। त्यही भएर बाध्यता हो हजुर भनिन्छ सुजानजी। पक्कै पनि हर ठाउँमा मान्छे खोज्छ इजिली, भनौँ न तपाईँसँग सर्टिफिकेट छ, तपाईँसँग सिप छ, तर व्यक्तिगत आफ्नो कोही ठाउँमा चिनेको मान्छे छैन अथवा कोही हुनुहुन्न यसो साथ दिने भन्यो भने त तपाईँको सिप पनि काम लाग्दैन, त्यो सर्टिफिकेट पनि काम लाग्दैन कि। त्यति चाहिँ म भन्छु होइन, नत्र प्राय जस्तो अब त्यस्तै कोही साथ दिने होइन, गभर्मेन्ट सेक्टरबाट साथ दिने कोही एक दुईजना भेटाउनु भयो भने अझ राम्रो हुन्छ। हात दिने, साथमा साथ दिने, हातमा हात दिने भइदियो भने राम्रो, नत्र काम गर्न सानोतिनो काम, घर परिवार भएको मान्छे होइन, परिवार नसोचिकन जस्तो चलेर हिँडेको मान्छेलाई परिवारको जिम्मेवारी नै थाहा नभएको मान्छेलाई ठिकै हो जस्तो लाग्छ होइन। अल्लेर खाएर हिँडेको छ बसिरहेको छ, तर घर परिवार चलाउनुपर्छ, जिम्मेवारी जसले बुझेको छ उसले त दुःख गर्नुपर्छ, पैसा कसरी कमाउन सकिन्छ त्यतातिर ध्यान दिनुपर्छ जस्तो लाग्छ होइन। सरकारले भन्छ, सरकारले भनेर मात्र हुन्छ र, डिग्री पास गरेका व्यक्तिहरू पनि यसै बसिराख्नु भएको छ होइन। व्यवसाय राम्रो एउटा योग्यता अनुसारको जब काम पाइयो भने न हो बस्ने होइन र, त्यो नै छैन भने त गाह्रो हुन्छ नि घरको व्यवहार चलाउनलाई चाहिँ जस्तो लाग्छ। त्यही पनि विदेश भनेको नेपाल जस्तो होइन है, नेपालमा भयो भने काम सक्दा पनि काम नगरे पनि भयो, यसै बसे पनि भयो, तर विदेश गइसकेपछि दुःख हुन्छ, दुःख गर्नुपर्छ। नेपालमा सानोतिनो कमाएर खानु र बस्नु, र विदेशमा अलिक ठुलै कमाए पनि पीडामा बस्नुमा नेपालले जित्छ जस्तो लाग्छ। घर परिवारहरू यतै हुनुहुन्छ, हाँस्दो खुसी यतैतिर रहन्छ, यतै हुन्छ होइन र। म मेसेज वाचन गर्न खोज्दै थिएँ, लाइभ लिनु भयो यति बेला हुनुहुन्छ, मेसेज पठाउनु भएको छ मलाई, म मेसेजहरू वाचन गर्छु ल, छुटेका मेसेजहरू छन्। सुजन दाहाल हुनुहुन्छ, फेरि सानो मुक्त गाई दाई भन्नुहुन्छ, एक हो र तस्विर नहेर प्यार। ठिक छ, म यो मेसेजहरू तपाईँले पक्का पनि सुन्न खोज्नु भएको छ होइन। ठिक छ, केही मेसेजहरू छन् म वाचन गरिहाल्छु। एक हो र तस्विर नहेर प्यार हुन सक्छ भन्नुहुन्छ, एक हो र तस्विर नहेर प्यार हुन सक्छ, कहाँ भेटौँ कसो गरौँ हतार हुन सक्छ। एक हो र तस्विर नहेर प्यार हुन सक्छ, कहाँ भेटौँ कसो गरौँ हतार हुन सक्छ। यो 18 वर्ष जवानीलाई आँखा नलाऊ तिमी, यो 18 वर्ष जवानीलाई आँखा नलाऊ तिमी, नत्र तिम्रो जवानीको पनि व्यापार हुन सक्छ, नत्र तिम्रो जवानीको पनि व्यापार हुन सक्छ भन्नुहुन्छ सुजन दाहालजीले। ठिक छ, लाइभ इन भइसक्यो, तैपनि म होइन सेभ चाहिँ गर्ने थिएँ, अब ठिकै छ, राम्रो छ सुजनजी, विशेष रूपमा धन्यवाद दिन चाहे। त्यस्तै गरेर यति बेला हुनुहुन्छ रूपसा नायकीले पनि सुन्दैछु भन्नुहुन्छ, माधव ढुङ्गेले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ बेटामोड चापाबाट। त्यस्तै गरेर मिनु लन्तरी मगरजीले पनि सुन्दैछु भन्नुहुन्छ, हिक्मा साईले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, मुम्बईदेखि सुन्दैछु भन्नुहुन्छ, मिलन भण्डारी जीवन कार्यक्रम मिनु लन्तरी मगरी, रा बहादुर लताई, उमा ढुङ्गेल, माधव ढुङ्गेल, बहिनी भगवती बडवाल, आन्जी राम, राजकुमारी केसी, लोक गुरुङ, बद्रीराज थापा, आयुष छेत्री, देवराज लकाई, दियामजङ छेत्री, सुमिला सरकारी, तुथोकर लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। देवेन किशोर अन्जान।

हुन्छ सम्बन्धलाई सधैँ प्रगाढ राख्नका लागि सबैभन्दा पहिला आफूभित्र भएको रिस राग शंका उपशंका र गलत सोचाइका प्रविधिहरूलाई नष्ट गरिदिनुहोस् अनि एक अर्काको आत्मविश्वासलाई कहिले नतोड्नुहोस्। सँगै मर्ने सँगै बाँच्ने भनेर खाएको कसमा जिन्दगी वर्षा दिनुहोस् अनि त जिन्दगी हाँसी खुसी र उमङ्गका साथ जिउनु सहज हुन्छ भन्नुहुन्छ देवेन किश रञ्जन हुन्छ दुहा कतारबाट पक्कै पनि हो। निर्दोष क्षमले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ त्यस्तै गरेर यति बेला धनु गजमेर हुनुहुन्छ खलडुङ्गाबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। घर परिवार साथीभाइ सबैमा सम्झना मम्मी बाबा प्रकाश खड्का ईश्वर बस्नेत राम कुमार लिम्बू कृष्ण सुनवार कुमार श्रेष्ठ मौसम छमिशिला अधिकारी जनिसा श्रेष्ठ सोना कान्दुङ अनुमगर निशा श्रेष्ठ सबिना पोखरेल सबिना शुक्रराज रसाली राजु भुजेल वीरेन्द्र विश्व सम्पाली शेर्पा राजपाली मगर विनिता छेत्री अविनाश मगर लोक युनिसा तामाङ मदन भण्डारी एसकेटी सञ्जय बस्नेत अभिषेक कुमार तनेकी ताईहरू हिराबहादुर लगाई ज्ञानपुन मगर प्रवीण तामाङ नर्गी सिंह लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। सरिका छेत्री हुनुहुन्छ हेलो हजुर नमस्ते कार्यक्रम सुन्दैछ है बैतडी घर भइहाल इन्डियाको हिमाचल प्रदेशबाट भन्नुहुन्छ। सेतो कात्रोमा गोजी हुँदैन शमशान घाटमा रोजी हुँदैन किन त छाडमा छाड गर्दछौ मृत्युपछि कसैको खोजी हुँदैन। सेतो कात्रोमा गोजी हुँदैन मसान घाटमा रोजी हुँदैन किन त छाडमा छाड गर्दैछौ मृत्युपछि कसैको खोजी हुँदैन। जीवन अजम्बरी हुँदैन एकनाश सधैँभरि हुँदैन के को घमण्ड गर्दैछौ छिटो संसार जुनीभरि हुँदैन। जीवन अजम्बरि हुँदैन एकनाश सधैँभरि हुँदैन के को घमण्ड गर्दछौ छिटो संसार जुनीभरि हुँदैन। यो मुर्दामा माया हुँदैन अन्त्येष्टि पश्चात छाया हुँदैन दुनियाँमा स्वार्थ मात्र किन जाने दिन दैव पनि दया हुँदैन। आउने कालको रूप हुँदैन नलागेसम्म चुप हुँदैन किन तेरो मेरो अहंकार जाने दिन कसैको रुख हुँदैन जाने दिन कसैको रुख हुँदैन भन्नुहुन्छ सरिका। विशेष रूपमा धन्यवाद यो लेखको लागि राम्रो छ वाचन गर्ने कोसिस गरे पनि मैले चाहे विशेष रूपमा धन्यवाद। मैले सबै मेसेज वाचन गरिसकेँ 11:02 गयो यतिन्जेलसम्म सुनेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद दिन चाहन्छु। मेसेज गरेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद मेसेज गरेर साथ दिनुभयो होइन विशेष रूपमा सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु ल आफ्नो भन्न चाहे मेसेजहरू प्रायः जस्तो सबै वाचन नै गरिसकेँ हो मैले छ र छैन टाइम अलिक छोटो भएको कि के भयो दादा 2 आवर्सको राख्नु पर्यो टाइम सकियो पत्तै हुन्न यति रमाइलो हुन्छ दाइ 2 आवर्स होइन 2 घन्टा राख्न मिल्दैन र दाइ भन्नुहुन्छ सुजन दाहाल हुनुहुन्छ खै मिल्दैन हो 11 बजिसक्यो 12 बजीसम्म त छिपिसक्छ रात होइन निन्द्रालाई हामी त्यसै खेर फाल्न जानुहुन्न निन्द्रा जान दिनुहुन्न निन्द्रा भनेको हाम्रो शरीरलाई स्वस्थ राख्ने चिज हो तपाईँ 7 घन्टा जति सुत्नुहोस् एकदम आराम हुन्छ शरीरलाई तर 2 घन्टा सुत्नुहोस् त्यो निन्द्रा नपुगेको आलस जे हुन्छ त्यही भएर फरक पर्छ होइन निन्दाई निधाईमा पनि सुताईमा पनि भनिन्छ क्यारे होइन ठिक छ अब छुट्यौँ तिनजेलसम्म देश तथा विदेशमा रहेर सुनेर साथ दिनुभयो भनेदेखि धन्यवाद दिन चाहे कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला पनि हुन चाहन्छु झालढोका बन्द गर्न बिर्सिनु भयो कि ध्यान दिनुहोला पनि हुन चाहन्छु अनि त्यस्तै गरेर रातको समय विद्युतीय उपकरणहरू चार्जिङमा राखिन छन् होला पनि भन्न चाहन्छु त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा लामखुट्टेको टकाईबाट बस्नु होला पनि भन्न चाहन्छु त्यस्तै गरेर आफ्नो स्वास्थ्य ख्याल गर्नुहोला भन्न चाहे भन्दै अन्त्यमा तपाईँको माझमा छोटो मिठोमा भिरको घाँस काट्न सक्छौ र लाको मायालाई छैन भन्छौरीहरूलाई आफ्नै मनलाई टाट्न सक्छौ र गीत राख्दै राख्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत श्रीराज महत पनि छुट्न चाहन्छु एकदम मुटु छुने गीत रहेको छ होइन यो गीत तपाईँको माझमा अन्तिम राख्दै राख्दै छुट्टे हवस् त नमस्कार शुभरात्र मेरो सपनाको कामना गरे है त

0: सूचना सूचना सूचना
1: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपनमुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
0: जिल्ला अस्पताल रामेछाप।
2: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
0: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परमनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: रामेछाप नगरपालिकाको अनुरोध।
4: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
5: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
6: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ, उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइनँ। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
5: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
6: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
5: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने एसबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा यात्रा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
6: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
7: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
5: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
8: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौं र अरूलाई पनि बचाऊ।
0: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 048-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114 सम्पर्क गर्नुहोस्।
8: जिल्ला अस्पताल रामेछाप।
3: हावा हुरी चलेको बेला के गर्ने?
0: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
0: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
0: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
0: हावा हुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
0: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
0: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
9: अनुदान दिएपछि पालिकामा व्यावसायिक पशुपालन गर्नेहरूको संख्या बढेको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा गाउँपालिकाले गरिबी निवारणका लागि दूध उत्पादन परियोजना शुरू गरेर सो मार्फत किसानहरूलाई गत आर्थिक वर्षमा गाई खरिद गर्न नगद अनुदान दिएको हो। यसबाट पालिकामा दूध उत्पादन वृद्धि भएको छ भने किसानको आमदानी समेत बढेको छ। पालिकामा पशुपालनको लहर चल्दा स्थानीय सरकारको साथले किसान उत्साहित बनेका छन्।
10: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
11: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
12: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
13: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
12: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
13: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
11: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
14: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
12: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
15: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
16: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवापछिले कांग्रेस विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति गगन थापालाई अस्वीकार गर्दै सनातन हिन्दू धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढ़ाउने नीति पारित गरेको छ। यसले कांग्रेसभित्र र राजनीतिक वृत्तमै हलचल ल्याएको छ। हिन्दू धर्मप्रति आस्था राख्ने परम्परागत मतदातासँग आफ्नो सम्बन्ध बलियो बनाउने र त्यस्तो राजनीतिक स्पेसमा आफ्नो बलियो उपस्थिति हुन सक्ने रणनीतिका साथ देउवापछेले हिन्दू धर्मको राजनीतिक लाइन अघि सारेको अनुमान नेताहरूले गरेका छन्। यति बेला कांग्रेस मूलधारबाट अलग रहेकाले गगन थापा पक्षभन्दा फरक राजनीतिक पहिचान बनाउने प्रयास समेत रहेको कतिपय नेताहरूको भनाइ छ। कांग्रेसभित्र हिन्दू राष्ट्रको माग राजनीतिक बहसको विषय बन्दै आएको छ। फागुन 2080 गोदावरीमा भएको महासमिति बैठकमा नै हिन्दू धर्मको लाइन लिनुपर्ने माग राख्दै हस्ताक्षर अभियान समेत चलाइएको थियो। तर त्यति बेला यो धारणालाई औपचारिक रूपमा स्वामित्वमा लिएको थिएन। विशेष महाधिवेशनमा सभापतिबाट बहिर्गमन भएका देउवाले 7 महिनापछि हिन्दू धर्मको लाइनलाई पार्टीको औपचारिक नीति बनाउनुपर्ने मत अघि सारेका छन्। जेएनजी विद्रोहका बेला आक्रमणबाट घाइते भएका देउवा 13 फागुनमा सिंगापुर गएका थिए। 5.5 महिनापछि विदेशबाट फर्केका देउवाले हिन्दू धर्मको लाइन बोक्नुका पछाडि कुनै लामो राजनीतिक उद्देश्य सैद्धान्तिक सोच र विचार भन्दा पनि भारतको प्रभाव र आफ्नै राजनीतिक सुरक्षाका कारण नसक्ने राजनीतिक विश्लेषक एवं प्राध्यापक कृष्ण खनाल बताउँछन्। सजिलो गरेर पक्कै उनी नेपाल फर्केका होइनन्, केही न केही मिलाएर आएका छन्। भारतको हिन्दू अतिवादीको बढ़ी प्रभाव होला, यो लाइन लिँदा राजनीतिमा सहज र सुरक्षा हुन सक्छ भन्ने सोच पनि होला, खनाल भन्छन्। उनको आफ्नै दृष्टिकोण र लामो सैद्धान्तिक विचारबाट यो अवधारणा आएको होइन जस्तो लाग्छ, उनले भनेका छन्। हिन्दू धर्मप्रति आस्था राख्ने मतदातासँग सम्बन्ध बलियो बनाउने र त्यस्तो राजनीतिक स्पेसमा आफ्नो बलियो उपस्थिति हुन सक्ने रणनीतिका साथ हिन्दू धर्मको राजनीतिक लाइन अघि सारेको नेताहरूको आकलन छ। देउवाको हिन्दू लाइन रणनीतिकी राजनीतिक सुरक्षा शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ।
9: नेकपा एमाले भित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहसले उग्र रूप लिन थालेको छ। पार्टीभित्र युवा पुस्ताले नयाँ सिराबाट पार्टीको पुनर्गठन गर्नुपर्ने आवाज उठाउन थालेपछि अध्यक्ष केपी शर्मा ओली र युवा नेताहरूबीच दोहोरिने शुरू भएको छ। अध्यक्ष ओलीले नेतृत्व परिवर्तनको माग गर्नेहरूलाई अराजक र आवाराको संज्ञा दिँदै पार्टी छोड्न चेतावनी दिनुभएको छ भने असन्तुष्ट युवा नेताहरूले उहाँको भनाईको प्रतिवाद गरेका छन्। यसले एमाले भित्रको आन्तरिक राजनीतिलाई थप तरंगित बनाएको छ। आइतबार झापाको बिर्तामोड़ र इलाममा आयोजित छुट्टा छुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र भइरहेका गतिविधिप्रति तीव्र असन्तुष्टि व्यक्त गर्नुभयो। झापामा आयोजित मिशन जागरण कार्यक्रममा उहाँले सामाजिक सञ्जालमा स्ट्याटस लेखेर र हस्ताक्षर अभियान चलाएर नेतृत्व परिवर्तनको प्रयास नगर्न चेतावनी समेत दिनुभयो। पार्टीको नेतृत्व फेर्नुपर्ने आवश्यकता महसुस भएको भए सम्बन्धित पार्टी कमिटिमा विधिसम्मत तरिकाले कुरा राख्न उहाँले सुझाव दिनुभयो। अध्यक्ष ओलीले पार्टीमा बस्ने भए अनुशासनमा बस्न र त्यसो गर्न नसक्ने भए आफ्नो बाटो रोज्न असन्तुष्ट पक्षलाई चेतावनी समेत दिनुभएको छ। यसै गरी इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई हटाउने भन्दै बाहिर भइरहेका चर्चा र हस्ताक्षर अभियानलाई अराजकताको पराकाष्ठ भएको टिप्पणी गर्नुभयो। उहाँले पार्टीको निश्चित प्रक्रिया विधि र समय हुने उल्लेख गर्दै चिया गफ र क्यान्टिनका बैठकबाट नेतृत्व परिवर्तनको कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गर्नुभयो। पार्टी पुनर्गठन गर्ने पक्षधरहरू भने उहाँको अभिव्यक्तिबाट आक्रोशित भएका छन्। त्यसै गरी सरकारप्रति पनि ओलीको कटाक्ष छ। आजको हिमालय टाइम्समा खबर छ।
16: नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोग चलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन्। भारतको लखनऊमा सम्पन्न नेपाल भारत सीमा बैठकमा यस्तो सहमति भएको नापी विभाग स्रोतले जनाएको छ। यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले संसदमै भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा मिचेको भनी अभिव्यक्ति दिएका थिए। उनको यो भनाई निकै विवादास्पद बनेको थियो। पछि यस विषयमा परराष्ट्र मन्त्रालयले विज्ञप्ति नै जारी गर्दै थप व्याख्या गरेको थियो। प्रधानमन्त्रीको भनाई क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको थियो। लखनऊ बैठकले क्रस बोर्डर अकुपेशनबारे नापजाँच गर्ने सहमति गरेको हो। भारतको लखनऊमा सम्पन्न नेपाल भारत सीमा बैठकमा क्रस बोर्डर अकुपेशनबारे नापजाँच गर्ने सहमति जुटेको हो। सहमति अनुसार उच्चतम प्रविधि प्रयोग गरी नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोग चलन गर्दै आएको जग्गा नापजाँच गरी प्रतिवेदन बुझाउने सहमति भएको छ। त्यस्तै भारतीय प्रधान सेनापति जनरल धीरज सेठ काठमाडौँ आइपुगेका छन्। प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा 4 दिने नेपाल भ्रमणका क्रममा उनी आइतबार काठमाडौँ आइपुगेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप संकेशीले सेठको स्वागत गरेका थिए। नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी नेपाल आएका हुन्। नेपाली सेनाका अनुसार सेटले सोमबार नेपालको मानार्थ महारथीको दर्जा ग्रहण गर्नेछन्। पाँच सदस्यीय भ्रमण दलमा प्रधान सेनापति सेटकी पत्नी कोमल सेट पनि सहभागी छन्। सेटलाई सोमबार शीतल निवासमा विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ। सीमावर्ती भोगचलनको जग्गा नाप्न नेपाल भारत सहमत, काठमाडौँमा भारतका प्रधान सेनापति सेट शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
9: गोर्खापत्र दैनिकमा मुख्य खबर छापिएको छ। अविरल वर्षासँगै आएको बाढ़ी, पहिरो र सड़क कटानका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्ग तथा सड़कहरूमा यातायात प्रभावित भएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सड़क खण्डमा यातायात पूर्ण रूपमा अवरूद्ध हुनुका साथै कतिपय स्थानमा एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार कोशी प्रदेशका भोजपुर, इलाम र सङ्खुवासभाका सड़क प्रभावित भएका छन्। भोजपुर पाँच बोखिममा बाढ़ीका कारण मध्यम पहाड़ी लोकमार्ग एकतर्फी रूपमा मात्रै सञ्चालन भएको छ। यसैबीच शनिबार बेलुकादेखि परेको अविरल वर्षाले कर्णाली प्रदेशको जाजरकोट सहित पहाड़ी जिल्लामा व्यापक जनधनको क्षति पुर्याएको छ। पानी परेपछि आएको लेदो सहितको पहिरोले विशेष गरी जाजरकोटमा व्यापक क्षति पुगेको हो। भूकम्पका कारण चिरा परेको जाजरकोटको भूगोलमा दुई दिनदेखि परेको वर्षाले अकस्मात पहिरो आएको थियो। पहिरोमा परेर जाजरकोटमा चारजनाको मृत्यु भएको छ। 200 जनालाई प्रभावित स्थलबाट उद्धार गरिएको छ भने करिब 300 जना जोखिममा परेका छन्। गोर्खापत्र दैनिकमा खबर छ।
16: सरकार आफैले ग्यास बिक्री थालेपछि अभाव हट्नुको साटो उपभोक्ताको शास्ति झन बढ़ेको छ। नेपाल आयल निगमले नागरिकता र राष्ट्रिय परिचय पत्रका आधारमा शनिबारदेखि काठमाडौँ उपत्यका विभिन्न स्थानबाट ग्यास बिक्री शुरू गरे पनि आइतबार दिनभर लाइनमा बसेका धेरै उपभोक्ता रित्तो सिलिण्डर बोकेर घर फर्किन बाध्य भए। देशभरि ग्यासको अभाव भएपछि सरकारले काठमाडौँमा आफै वितरण शुरू गरेको हो, तर अझै पनि ग्यासको अभाव हट्न सकेको छैन। उल्टै लाइन बढ्दै जाँदा र जनताले थप शास्ति खेपिरहँदा ग्यास वितरणको जिम्मेवारी पाएका व्यवसायी भने पानीमाथिको ओभाना बनेका छन्। उपभोक्ताको माग बढ़ेसँगै बढ़ी मूल्यमा ग्यास वितरण गर्न पल्केका व्यवसायीहरू सरकारको विरोधमा उत्रिएका छन्। मुलुकभित्र मासिक ग्यासको खपत 35 लाख सिलिण्डर रहेको निगमको भनाइ छ। साउनमा मात्रै 38 लाख 38 हजार ग्यास सिलिण्डर उपभोक्तासम्म पुगिसकेको जनाइएको छ, तर 3 लाख भन्दा बढ़ी सिलिण्डर ग्यास कहाँ गयो त्यसको जवाफ अहिले कोहीसँग छैन। मुलुकभर झण्डै एक महिनादेखि खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला सरकार नै ग्यास बेच्न सक्रिय भएको नेपाल आयल निगमले शनिबारदेखि नागरिकता र राष्ट्रिय परिचय पत्रका आधारमा काठमाडौँ उपत्यका विभिन्न ठाउँबाट ग्यास बेच्न थालेको हो। दोस्रो दिन आइतबार पनि उपभोक्ताले एक सिलिण्डर ग्यासका लागि दिनभर लाइनमा बसेर रित्तै फर्कनु पर्यो। काभ्रेस्थलीबाट खाली सिलिण्डर बोकेका काठमाडौँको टेकु स्थित नेपाल आयल निगमको बिक्री केन्द्रमा ग्यास लिन 6 घण्टा लाइनमा बसेका राजेन्द्र लामा आफू रित्तै फर्किएको बताउँछन्। आइतबारसम्म 54,505 टन ग्यास नेपाल भित्रिएको छ। एक महिनामा भारतबाट भित्रिएको ग्यासको यो परिमाण अहिलेसम्मकै धेरै हो। यसलाई 14.2 केजीको हिसाब गर्ने हो भने साउनमा मात्रै 38 लाख 38 हजार ग्यास सिलिण्डर उपभोक्तासम्म पुगिसकेको छ। देशभरि ग्यास अभाव, सरकार ग्यास बेच्दै जनता शास्ति खेप्दै, व्यापारी रमिते शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
9: नेपालको शिक्षा प्रणाली र शिक्षकहरूको भाग्य फैसला गर्ने भनिएको बहुप्रतीक्षित विद्यालय शिक्षा ऐन निर्माणको प्रक्रिया फेरि पेचिलो बन्दै गएको छ। देशका सातै प्रदेशमा शिक्षा मन्त्रालयले शिक्षा संवाद शुरू भइरहँदा शिक्षक महासंघ फेरि आन्दोलनमा उत्रने तयारीमा लागेको हो। विगतमा पटक पटक भएका सम्झौताहरू मन्त्री परिषदकै टेबुलमा थन्किएपछि शिक्षकहरूले फेरि एकपटक सड़क तताउने गरी तयारी गरेका छन्। नयाँ शिक्षा ऐन ल्याउनु अघि देशका सातै प्रदेशमा पुगेर शिक्षक, विद्यार्थी, अभिभावक र सरकारवालाहरूसँग राय सुझाव लिने भन्दै शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा संवाद अभियानको थालनी गरेको छ। कोशी प्रदेशको विराटनगर स्थित आदर्श माध्यमिक विद्यालयबाट शुरू भएको संवाद दोस्रो दिन मधेस प्रदेशको जनकपुर धाम पुगेको छ। कार्यक्रममा शिक्षाविद डाक्टर विद्यानाथ कोइराला, मन्त्रीका सल्लाहकार शैलेन्द्र झा, मन्त्रालयका सहसचिव श्रीजुव देवकोटा लगायतको उपस्थिति रहेको थियो। शिक्षकलाई नै छलेर गरिने संवादले निकास नदिने शिक्षक महासंघको ठहर, सहमति हुन्छ कार्यान्वयन हुँदैन, भदौदेखि फेरि आन्दोलनको तयारी, सुझाव संकलन गर्न प्रदेश प्रदेशमा शिक्षा संवाद आजको हिमालय टाइम्समा खबर छ।
16: प्रतिनिधि सभा नियमावली 2083 अनुसार संसदमा विभिन्न चरण र अवस्थामा घण्टी बजाउने व्यवस्था छ। संसदको दैनिक बैठक शुरू हुनुभन्दा 5 मिनट अघि सांसदहरूलाई बैठक कक्षमा प्रवेश गर्न र स्थान ग्रहण गर्न जनाउ घण्टी बजाइन्छ। बैठक बसिरहेको समयमा कुनै निर्णय गर्दा गणपूरक संख्यामा प्रश्न उठ्यो भने पुगे नपुगेको यकिन गर्दा 3 मिनटको जनाउ घण्टी बजाएर सांसदलाई सभाकक्षमा प्रवेश गर्न सूचित गर्ने गरिन्छ। कुनै प्रस्ताव वा विधेयकमाथि संसदमा मत विभाजन हुने अवस्थामा सांसदहरूलाई आफ्ना कक्षहरू वा बाहिरबाट सभाकक्षभित्र आउन 5 मिनटको घण्टी बजाउने प्रावधान छ। गत मंगलबार कोरम नपुगेर सचिवालयले घण्टी बजाइरहँदा घण्टी चुनाव चिन्ह लिएर संसदमा झण्डै 2/3 सीट जित हासिल गरेको पार्टीले नै सुनेन। यही कारण सो दिन बैठक स्थगित गर्नु पर्यो र सरकारले पेश गरेको खानी तथा खनिज पदार्थ विधेयक 2083 स्वीकृत हुन सकेन। सभामुखले 3 मिनटको जनाउ घण्टी लगाएर बोलाए पनि स्वयं राज्यपालले त्यो घण्टी नसुनेको भन्दै आलोचकहरूले प्रश्न उठाएका छन्। सत्तारूढ़ पार्टीले आगामी दिनमा यसरी नै घण्टी बजेको नसुनेमा संसद महत्वपूर्ण कार्य गर्नबाट वञ्चित हुने चिन्ता विज्ञहरूको छ। सत्तामा हुँदा आफ्नै सांसद अड्याउन नसकेर संसदको कोरम पासुमा परेको छ। प्रतिपक्षमा हुँदा कोरमको प्रश्न उठाउने र नपुगे विरोध गर्ने प्रवृत्तिले आफैमाथि प्रश्न तेर्सिन्छ भन्ने सन्देश एक घटनाले दिएको छ। संसद सचिवालयका अनुसार यस्तो कुरा प्रणालीबाट हटाउने उपाय खोज्नेबारे सत्तापक्ष र प्रतिपक्ष कहिल्यै छलफल गरेका छैनन्। रासोपाको संसदीय दलका नेता प्रधानमन्त्री बारेन शाहले संसदीय दलको बैठक पनि पर्याप्त रूपमा बोलाएको पाइँदैन। विगतमा कोरमको विषयलाई राजनीतिक एजेण्डा बनाएर घण्टी बजाउँदै पुराना दलको उछितो काट्ने रासोपा स्वयं सत्तामा हुँदा आफ्नै सांसद अड्याउन नसकेर संसदको कोरम पासोमा परेको छ। प्रतिपक्षमा हुँदा कोरमको प्रश्न उठाउने र नपुगे विरोध गर्ने प्रवृत्तिले आफैमाथि प्रश्न तेर्सिन्छ भन्ने सन्देश यस घटनाले दिएको छ। घण्टीले नै सुन्दैन संसदको घण्टी शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
9: नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारीले निवर्तमान सभापति शेरबहादुर देउवालाई भाडाको कार्यालयमा नबसी आफ्नै कार्यालयमा आउन आह्वान गर्नुभएको छ। कांग्रेस केन्द्रीय कार्य समितिको